खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले जानकारी दिनुभएको छ। प्रज्ञा सदस्य पनि नियुक्त भएका छन्। कुलपति, उपकुलपति, सदस्य, सचिव सहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी 95 जनाको आवेदन परेको थियो। इजिप्ट पुरुष राष्ट्रिय फुटबल टिमका प्रशिक्षकले अर्जेन्टिना विरुद्धको खेलमा आफूहरूलाई विभेद गरिएको आरोप लगाएका छन्। विश्वकप प्री क्वार्टर फाइनल खेलपछि बोल्दै होसाम हसनले अर्जेन्टिनाको पक्ष लिएर फिफा रेफ्रीले अन्याय गरेको बताउनु भएको हो। इजिप्टका मुस्ताफा जिकोले पनि अर्जेन्टिनासँगको प्री क्वार्टर फाइनल निष्पक्ष नभएको जिकिर गर्नुभएको छ। खेलको 78 मिनटसम्म 2-0 अघिरहेको इजिप्ट अर्जेन्टिनासँग 3-2 पराजित भएको छ। हर्मुज जलघाँटीमा 3 जहाजमाथि आक्रमणको बदलामा अमेरिकाले इरानमा हमला सुरु गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय जल क्षेत्रमा निर्दोष जहाजमाथि आक्रमण गरेको बदलामा शक्तिशाली जवाब फर्काइएको उल्लेख गरेको छ। इरानी उपविदेश मन्त्रीले भने अमेरिकी हमलाले गत महिना भएको सम्झौता उल्लङ्घन गरेको भन्दै निर्णायक जवाब फर्काउने चेतावनी दिएका छन्। तेल ट्याङ्करमा गरिएको आक्रमणको इरानी मीडियाले पनि पुष्टि गरेका छन्। इरानको अर्ध सरकारी समाचार संस्था फर्सले अमेरिका समर्थित कुमानी मार्ग प्रयोग गर्ने खोज्ने ट्याङ्करमा हमला भएको उल्लेख गरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

Radio. नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा. भर्खरै सुन्नुभयो आस्था राउतलाई पर्नु पिर पर्यो. हजुर, यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको अर्को विषयवस्तु हुनेछ आजको डेली सप्लिमेन्ट युके विशेष. हजुर, हामी हरेक दिन कार्यक्रमको दोस्रो घण्टामा भिन्न भिन्न विषयवस्तुको उठान गर्छौँ. सोमबार स्पोर्ट्स राउन्डअप अन्तर्गत, अनि मङ्गलबारको दिन सोसल मिडिया ट्रेन्ड्स, बुधबार युके विशेष, बिहिबार टेक्नोलोजी ट्रेन्ड्स, अनि शुक्रबारको दिन आजको सन्दर्भ. र आज बुधबार परेकाले हामी युके विशेष पस्कर्नेछौँ. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब विलम्ब नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ. आजको राशिफल सुरु गरौँ मेष राशिबाट. खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ. बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला अनि समय दिन नसक्दा काम बिग्रन सक्छ. वृष राशि, आमदानीका नयाँ स्रोत फेला पर्नेछन् अनि प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ वृष राशि हुनेहरूको. मिथुन राशि, प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिएला अनि आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ मिथुन राशि हुनेहरूको. कर्कट राशि, तारिफ योग्य कामले धेरैको मन जित्न सकिएला अनि आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ. सिंह राशि, स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला अनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति आउन सक्छ. कन्या राशि, आफन्त र परिवारजनको सहयोगले रोकिएका काम सम्पादन हुनेछन् अनि व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ. तुला राशि, प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष लाभ उठाउने समय छ अनि स्वास्थ्य सबल रहनेछ भने काममा पनि उत्साह बढ्नेछ. वृश्चिक राशि, सुरुमा अध्ययन र स्वास्थ्यमा केही कमजोरी महसुस भए पनि आज दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ. नयाँ कामको प्रस्ताव आउन सक्छ अनि उद्योग र व्यापारमा सोचे जस्तै फाइदा उठाउन सकिएला. धनु राशि, विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ अनि अतिथिका रूपमा सत्कार प्राप्त होला धनु राशि हुनेहरूलाई. मकर राशि, रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइएला अनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ. कुम्भ राशि, मेहनत गर्दा समयमै काम बनाउन सकिएला अनि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा समेत परिवर्तन आउन सक्छ. मीन राशि, बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला. साथीभाइ टाढिनेछन् र आफन्त अनि परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ मीन राशि हुनेहरूले. सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो. अब गीत सुनाऊ B8 ब्यान्डको मैचाङ.

B8 को मई चांग ब्रुनाईमा द ग्रेट ब्रिटिश सर्कस आउँदैछ लेजेन्ड अफ द सी आउँदो 31 जुलाईदेखि 23 अगस्तसम्म जेरुडोङ पार्कमा सर्कस हेर्न पाइने भयो र तपाईँहरूले टिकट बुक गर्न चाहनुहुन्छ भने हाइभ वेबसाइटमा जानुहोस् त्यहाँ पोस्ट गरिएको छ द ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म जेरुडोङ पार्कमा अनि टिकट धमाधम अनलाइन बिक्री सुरु भइसकेको छ र तपाईँहरू आफ्नो स्थान सुरक्षित गराइहाल्नुहोला बिदाको समय नानी केटाकेटीहरूलाई लिएर जान पक्कै पनि रमाइलो हुनेछ र सर्कस नहेरेको पनि धेरै भयो तपाईँहरू आफै पनि सर्कस हेरेर रमाइलो गर्न सक्नुहुन्छ 31 जुलाईदेखि 23 अगस्तसम्म हो जेरुडोङ पार्क ब्रुनाईमा र ब्रिटिस फोर्सेस ब्रुनाईका हाम्रा जो जति हुनुहुन्छ दाजुभाइ दिदीबहिनी उहाँहरू सबैका लागि यो सरोकारको विषय हुन सक्छ अब सुनौ कब वेबलाई मेरो दिन

0: BFBS गोरखा रेडियो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

मदामी छु समृद्धि राईलाई सुन्दै हुनुहुन्थ्यो। अब कार्यक्रममा युके विशेष, युके विशेषमा आज अलिकति फाइनेन्स सम्बन्धी कुराकानी गर्न मन लाग्यो। ओबीआर भन्ने सुन्नुभयो कि होला, अफिस फर बजेट रेस्पोन्सिबिलिटी, युके को एउटा इन्डिपेन्डेन्ट फिस्कल वाचडग हो जसले फाइनेन्स सम्बन्धी पब्लिक फाइनेन्सको एकदमै राम्ररी विश्लेषण गर्ने गर्दछ र इन्डिपेन्डेन्ट यो बडी हो अनि अथोरिटेटिभ बडी पनि हो जसले युकेको पब्लिक फाइनेन्स एकदमै सूक्ष्म तरिकाले नियाल्ने गर्दछ अनि विश्लेषण गर्ने गर्दछ र यसले इकोनोमिक फोरकास्टहरू पनि एनालाइज गरेर गभर्मेन्टलाई सल्लाह दिने गर्दछ र मैले यहाँ पृष्ठभूमि अलिकति दिन चाहेको किन हो भने भर्खरै ओबीआरले एउटा यस्तो चेतावनी दिएको छ सरकारलाई कि अबको केही वर्षमा यदि खर्च यसरी बढ्दै गयो र इकोनोमी सुध्रिएन भने ठुलो दशा लाग्नेछ युकेलाई भनेर उनीहरूले फोरकास्ट गरेका छन् र 50 मिलियन ब्रेट्स जसमा मिनिमम वेज वर्कर्स पनि पर्दछन् उनीहरूले अब बिस्तारै बिस्तारै 40% रेट तिर्नुपर्ने हुनसक्छ कर भनेर त्यसरी फोरकास्ट गरेका छन् भनेपछि त्यो एकदमै कहाली लाग्दो कुरा हो। उनीहरूले यानि कि ओबीआरले लङ टर्म फिस्कल रिस्कलाई एकदमै सूक्ष्म तरिकाले अध्ययन गर्दाखेरि युके त्यो दलदलमा फस्न सक्छ भनेर भनिएको छ र एकदमै च्यालेन्जिङ स्पेन्डिङ प्रेसरहरू अब को सरकारलाई सरकार सामु आएको छ र त्यो अवस्थामा अब हुन त अब राजनीतिले नै सबै कुरो सुधार्ने अथवा बिगार्ने हो र अबका दिनहरूमा राजनीतिले कुन मोड लिने हो र त्यसले यो फाइनेन्सलाई कत्तिको सघाउनेछ त्यो हेर्न बाँकी छ। विशेष गरी युकेमा डेमोग्राफिक चेन्जले यस्ता कुराहरूमा असर पार्ने गर्दछन् जस्तै हेल्थ सोसल केयर स्टेट पेन्सन्स डिफेन्स र नेट जिरो यी आदि इत्यादि कुराहरूले असर पार्ने हो खर्चमा र गभर्मेन्टको प्राइमेरी स्पेन्डिङ अब 40% जिडिपी 2030-31 49%ले बढ्ने भनिएको छ फोरकास्ट गरिएको छ 40% अहिले छ भने 2030-31 पुग्दा 49% बढेर जान्छ भनेर भनिएको छ क्षमा चाहे 2030-31 2075-76 पुग्दा हुन त त्यो निकै लामो समय छ त्यतिसम्ममा 40-49% जिडिपी बढ्नु भनेको त्यो निकै ठुलो धक्का हो अब त्यो छोटो समयमा 9% जिडिपी बढेको यो पक्कै पनि शुभ समाचार होइन र यसले पब्लिक सेक्टरमा ऋणको भारी एकदमै डेट माउन्टेन 3 गुणाले बढ्नेछ भनेर भनिएको छ र इकोनोमीको साइज युकेको इकोनोमीको साइज 8.5 ट्रिलियन पाउन्ड हुनसक्छ अहिलेको पैसाको हिसाब गर्ने हो भने 2075-76 भनेर त्यसरी फोरकास्ट गरिएको छ। र एवमृतले ऋण थपिँदै जाने हो र इकोनोमी सुध्रिएन भने
लङ टर्ममा गएर त्यो अनसस्टेनेबल हुन्छ भनेर भनिएको छ र धान्नै नसक्ने देशले धान्नै नसक्ने अवस्था आउन सक्छ र पोटेन्सियली टपिङ 1000% अफ जिडिपी भनेर भनिएको छ त्यो एकदमै अलार्मिङ न्युज हो अब केही वर्षमा 75-76 भनेपछि अहिले 26 अब 26 76 कुरा गरौँ 50 वर्षको यो समयमा त्यति जिडिपी बढ्यो भने देशले धान्न सक्ने अवस्था आउँदैन र युके एकदमै ऋणको पहाडैमा डुब्न सक्छ भनेर भनिएको छ र यस्तो कुरा त्यत्तिकै फोकस गरिएको होइन र अहिले जे चलिरहेको छ त्यसलाई सूक्ष्म तरिकाले अध्ययन गरेर यस्तो फोकस गरिएको हो त्यही भएर अबका दिनहरू त्यति सहज हुने छैनन् भन्ने लागेको छ हामीलाई र युकेमा विशेष गरी अब माथि धनाढ्य र मिडलदेखि मिडल अप्पर क्लासको लागि खासै समस्या भएन उनीहरूले जति प्रतिशत कर तिर्न परे पनि तिर्नको लागि उनीहरूको क्षमता हुन्छ तर लो इन्कम वालाहरूको लागि नै हो समस्या त्यसमा अब बहुसङ्ख्यक मानिसहरू पर्दछन् त्यही भएर यो खतराको सङ्केत हो अब इकोनोमिक स्टेबिलिटी कसरी ल्याउने भन्नको लागि सरकार हुन त त्यसै पनि लागि परेको हुनुपर्छ तर पनि मुख्य अब सरकारको कमिटमेन्ट हाउस होल्ड र बिजनेसेसलाई कसरी प्रोटेक्ट गर्ने र इकोनोमिक स्टेबिलिटी कसरी ल्याउने भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ र त्यो गरिएन भने अन्तत्वगत्व यो हुन त 50 वर्षको समय निकै लामो समय हो 50 वर्षसम्ममा यही अवस्था रहिरह्यो भने अवस्था निकै गम्भीर हुनेछ भनेर भनिएको छ र डेफिसिट घटाउनको लागि प्रयासहरू नभएका होइन रहेछन् इन्टरनेसनल मोनिटरी फन्डले पनि इन्डोर्स गरेको रहेछ डेफिसिट रिडक्सनको लागि र हरेक वर्ष ओबिआरले आफ्नो फोरकास्ट दिने गर्दछ र कुरो के भने धेरै बरो गर्ने अवस्था आइलाग्यो भने पैसा ऋण धेरै लिने अवस्था आइलाग्यो भने त्यसले पक्कै पनि फाइनेन्स ब्यालेन्स हुँदैन र ऋणको भारी बढ्दै जान्छ र त्यसको असर अघि हामीले कुरा गरेको जस्तै हुन सक्छ आशा गरौँ यी सब कुराहरूबाट माथि उठेर युकेले प्रस्पर गर्नेछ र ओबिआरको जुन फोरकास्ट छ 50 वर्षको फोरकास्ट त्यो गलत साबित गरिदिनेछ त्यसमा हामी आशावादी हुनुपर्छ तर भरोसा गर्ने आधारहरू अलिक कमै देखिन्छ तर आशावादी त हुनै पर्यो आजको लागि युके विशेष यति नै अब गीत सुनाऊ प्रारम्भ ब्यान्डको उड्न देऊ

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

अन्जु पन्ता र फिरोज बस्नेतलाई सुन्दै हुनुहुन्थ्यो तिम्रो हर सासमा। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम अहिले सञ्चालन भइरहेको छ भने विविध माध्यमबाट विश्वभरि नै हामीलाई सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। यदि मिलिट्री नम्बरको पहुँच छ भने तपाईँलाई 9419332844 पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले bfpsgorkha खोज्नुपर्ने हुन्छ।

बादल सरी स्वप्निल शर्मा र जोन राईको गीत सुन्दै हुनुहुन्थ्यो. त्यसभन्दा अगाडि रोहित जोन छेत्री र सितुसित बस्नेतको हेर्दै जाउँ, दुईवटा ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ. यतिखेर दोस्रो घण्टाको अन्त अन्ततिर आइपुगेको अवस्था छ. कार्यक्रमको यो दोस्रो घण्टालाई अब बिट मार्ने तर्खरमा छु सुमन गुरुङको एउटा गीतबाट. यात्रा भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ ब्रुनाईको. त्यसपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ.

0: बेलायतका रक्षा मन्त्री जान जार्भिसले अवकाश प्राप्त गोर्खाहरूको मागबारे सरकार गम्भीर रहेको बताउनु भएको छ।
1: संसदको तल्लो सदनमा सांसद एलेक्स बेकरले उठाएका प्रश्नको जवाबमा मन्त्री जार्भिसले पेन्सन सुविधा सम्बन्धी मागलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनु भएको हो।
2: I was pleased to have the opportunity to meet with her in her constituency just a few days ago, where we discussed the importance of this matter in detail. I hope that she will understand that we're working through the detail of an engagement plan with the right stakeholders, including the G10. And I'm confident that my ministerial colleague is on the case in terms of providing the assurances that are being sought.
1: सांसद बेकरले अल्ड्रसटमा भएको नेपालको फुटबलको प्रसंगबाट कुरा सुरु गरेर ध्यानाकर्षण गराउनु भएको छ।
3: This weekend we had the pleasure of hosting the Nepal Cup in Aldershot, a celebration of the Brigade of Gurkhas. Talking to some of the Gurkha veterans there and hearing their experiences again underlined the need to urgently resolve long-standing issues such as Gurkha pensions. I pay tribute to the now Minister for Armed Forces for the progress made and who's worked with me to engage directly with Gurkha veterans and ensure they feel heard.
0: गोर्खा सैनिकको आधारभूत तालिममा ड्रोनको पाठ्यक्रम पनि लागू भएको छ।
1: गोर्खा ब्रिगेड एसोसिएसनले आइटिसी क्याट्रिकमा ड्रोन तालिम औपचारिक रूपमा समावेश भएको जनाएको छ। गोर्खा ट्रेनिङ कम्पनीले तालिमका लागि साना मानवरहित विमान प्रणाली उपयोग गर्ने एसोसिएसनले उल्लेख गरेको छ। प्रविधिको उपलब्धतासँगै क्याट्रिकमा अब गोर्खा सैनिकहरूले अत्याधुनिक ड्रोन प्रविधि, फ्लाइट अपरेसन, सेफ्टी ड्रिल र योजना बनाउने विषयमा तालिम लिनेछन्। सिक्स प्लाटुनका कर्नल आनन्द राईको नेतृत्वमा क्याट्रिकमा 10 सैनिकले तालिम दिनेछन्।
0: विमानमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सले जापानका लागि तय भएको उडान पनि स्थगित गरेको छ। एयरलाइन्सले हिजोका लागि तय भएको उडान आजका लागि तय भएको जनाएको छ। एयरलाइन्सले जापानको नारितामा सिधा उडान भर्दै आएको छ। विगत 10 नारिताका लागि तय भएका उडानमा दोस्रो पटक तालिका परिवर्तन गरिएको हो। कम्पनीले गएको शुक्रबार दुबईका लागि तय भएको उडान पनि स्थगित गरेर नयाँ तालिका सार्वजनिक गरेको थियो। गएको हप्ता पनि विमानमा प्राविधिक समस्या आएको कम्पनीले उल्लेख गरेको छ। सरकारी विज्ञापन निजी मीडियामा निषेध गरिएपछि परेको मुद्दामा सर्वोच्च अदालतले असार 30 फैसला सुनाउने भएको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र नृप धोज निरौलाको संयुक्त इजलासमा 2 लामो बहस सकिएपछि फैसलाको मिति तय भएको हो। नेपाल मीडिया सोसाइटीको तर्फबाट मुद्दा दायर भएको थियो। मुद्दामा सरकारको निर्णयमा रोक लगाउन माग गरिएको छ। चैत 18 सचिव स्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन जारी गरेपछि निजी मीडिया सरकारी विज्ञापनबाट वञ्चित हुँदै आएका छन्। इजिप्ट पुरुष राष्ट्रिय फुटबल टीमका प्रशिक्षकले विश्वकपमा अर्जेन्टिना विरूद्धको खेलमा आफूहरूलाई विभेद गरिएको आरोप लगाएका छन्। खेलपछि बोल्दै होसाम हसनले अर्जेन्टिनाको पक्ष लिएर फिफा रेफ्रीले अन्याय गरेको बताउनु भएको हो। इजिप्टका खेलाड़ी मुस्ताफा जीकोले पनि अर्जेन्टिनासँगको प्री क्वार्टर फाइनल निष्पक्ष नभएको जिकिर गर्नुभएको छ। खेलको 78 मिनटसम्म 2-0 अघि रहेको इजिप्ट अर्जेन्टिनासँग 3-2 पराजित भएको छ। हर्मुज जलघाटीमा 3 जहाजमाथि आक्रमणको बदलामा अमेरिकाले इरानमा हमला शुरू गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय जल क्षेत्रमा निर्दोष जहाजमाथि आक्रमण गरेको बदलामा शक्तिशाली जवाफ फर्काइएको उल्लेख गरेको छ। इरानी उपविदेश मन्त्रीले भने अमेरिकी हमलाले गएको महिना भएको सम्झौता उल्लङ्घन गरेको भन्दै निर्णायक जवाफ फर्काउने चेतावनी दिएका छन्। तेल ट्याङ्करमा गरिएको आक्रमणको इरानी मीडियाले पनि पुष्टि गरेका छन्। इरानको अर्ध सरकारी समाचार संस्था फर्सले अमेरिका

समर्थित ओमानी मार्ग प्रयोग गर्न खोज्ने ट्याङ्करमा हमला भएको उल्लेख गरेको छ। घटनापछि जापान, भारत तथा अन्य पश्चिमी मुलुकका केही जहाजले आफ्नो मार्ग परिवर्तन गरी इरानले तोकेको जलमार्ग प्रयोग गरेको सो संस्थाले उल्लेख गरेको छ। आक्रमणमा कतारको ग्यास बोकेको एउटा ट्याङ्कर र साउदी अरबको झण्डावाहक कच्चा तेल बोकेको अर्को ट्याङ्करमा क्षति भएको छ। कतारले आक्रमणको निन्दा गरेको छ। मुलुकका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशका केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान छ। तराईका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभयो सबिन एन्ड द फेरोको गीत मलाई हेर। यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रममा आफ्नो उपस्थिति जनाउन चाहनुहुन्छ, हामीसँग जोडिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/सर्भेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएको पाउनुहुनेछ र ती प्रश्नहरूको जवाफ दिने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

परिवर्तन बैंड को गीत समीप। अब घरायसी कुरा गर्न मन लाग्यो, घरमा साफ सफाइका कुरा गरौँ। हाउ टु क्लिन अ म्याट्रेस। म्याट्रेसमा कोही बेला चिया पोखिएला, केही अब स्टेनहरू होला, त्यस्तो अवस्थामा तपाईँले कहिल्यै सोच्नु भएको छ सेभिङ क्रिमले सफा गर्न एकदमै राम्रो हुन्छ भनेर? अहिलेसम्म त्यसो गर्नुभएको छैन भने अब ट्राई गर्ने बेला भयो। कोही बेला म्याट्रेसमा परेका स्टेनहरू हटाउनको लागि सेभिङ क्रिमको प्रयोगले राम्रो हुन्छ भनिएको छ। सबभन्दा पहिला अलिकति कहाँनिर त्यो स्टेन छ त्यसमा सेभिङ क्रिम अप्लाई गर्नु पर्यो, धेरै पर्दैन, थोरै, अनि त्यसपछि जेन्टली त्यसलाई ब्रस अथवा सफ्ट क्लथले सफा गर्नु पर्यो, अनि 15-30 मिनटसम्म त्यसलाई राख्नुपर्छ भनिएको छ। अनि त्यो गरिसकेपछि एउटा ड्याम्प क्लथले चिसो पानी प्रयोग गरेर त्यसलाई चाहिँ छ्याप छ्याप छ्याप त्यो अघि सफा गरेको ठाउँमा पुस्नु पर्यो, अनि त्यो केही समय रिपिट गर्नुहोस्। अनि त्यसपछि त्यो जुन एरिया छ स्टेन भएको एरिया, त्यसमा भिनेगर र वाटर सल्युसनले हल्का ब्लट गरिदिनुहोस्। त्यसपछि म्याट्रेसलाई सुक्न दिनुहोस्, घाममा पर्दैन, त्यतिकै पङ्खा लगाएर अथवा रुम टेम्परेचरमा त्यसलाई सुक्न दिनुभयो भने त्यहाँ भएका स्टेनहरू हराएर जान्छ। यो घरायसी उपाय यदि तपाईँले पहिले गर्नुभएको छैन र तपाईँको म्याट्रेसमा स्टेन छ भने एकपटक प्रयास गर्ने बेला भयो। इट वर्क्स। अब दिपेन राणा मगरको पालो, स्वीकार्नुहोस् यो मिठो गीत, तिम्रो मेरो सम्बन्ध।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: BFPS गोर्खा रेडियो।

फ्रेसा प्रधानको मेरो कान्छा मिठो गीत सुन्दै हुनुहुन्थ्यो. बर्नाको समय बिहानको 9:26 गएको छ अहिले र हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. कामकाजी मानिसहरूले माइक्रो ब्रेक्स भन्ने सुन्नुभएको छ. हामी अफिसमा लामो समयसम्म काम गरिरहन्छौँ कुर्सीमा बसेर. त्यसो गर्नाले एक त शारीरिक रूपमा पनि तपाईँ थकित बन्नुहुन्छ, किनभने एकै ठाउँमा लामो समयसम्म बसिरहँदाखेरि त्यो तपाईँको लागि बिल्कुलै राम्रो होइन. अर्को कुरा, तपाईँको मस्तिष्कको जुन स्मरण शक्ति छ, लामो समयसम्म एउटै कुरामा फोकस गरिरहँदाखेरि त्यति प्रोडक्टिभ हुँदैन भनेर भनिन्छ र तपाईँको मस्तिष्कलाई पनि केही ब्रेक चाहिन्छ. तर कुनै कुरामा फोकस गर्दै हुनुहुन्थ्यो, फेरि लामो ब्रेक लिनुभयो, त्यो पनि त्यति फाइदाजनक हुँदैन रे, किनभने तपाईँले जुन कुरामा फोकस गरिराख्नु भएको थियो त्यसलाई फेरि पुनर्ताजगी गर्नको लागि छिट्टै त्यसमा लाग्नुपर्ने हुन्छ. त्यही भएर माइक्रो ब्रेक तपाईँ हामी सबैका लागि फाइदाको कुरो रहेछ. माइक्रो ब्रेक भनेको फेरि के हो यस्तो भन्ने लाग्छ होला तपाईँलाई. नट मोर देन 10 मिनट्स, त्यति मात्रै हो. 10 मिनट यसो कुर्सीबाट उठ्ने, अब हरियोतिर हेर्नुभयो भने झनै राम्रो, किनभने लामो समयसम्म तपाईँले स्क्रिन हेरिराख्नु भएको छ, तपाईँको दृष्टिमा त्यसले निकै असर पुर्याउँछ. बाहिर हरियो घाँस झारपातमा हेर्नुभयो भने हरियो हेर्दाखेरि त्यसै पनि तपाईँको ब्रेनलाई फाइदा पुग्छ, आँखालाई फाइदा पुग्छ. अनि ब्रेक लामो लियो भने फेरि अब अघि पनि भन्यो, जुन कुरामा फोकस गरिएको थियो त्यसमा सायद ध्यान केन्द्रित नहोला, त्यो पनि फेरि फाइदा हुनसक्छ. त्यही भएर छोटो ब्रेक लिने, यसो जिउ तन्काउने, हिँडडुल गर्ने, वरपर हुनसक्छ भने चिया पिउनुहोस् आदि इत्यादि. तर लामो होइन ब्रेक, माइक्रो ब्रेक्स जम्मा 10 मिनट. त्यसमा तपाईँको ब्रेनको फङ्सन पुनर्ताजगी हुन्छ, किनभने एकछिन रिकभर हुने मौका पाउँछ ब्रेनले पनि र फेरि रिचार्ज गर्ने मौका पाउँछ र त्यसैले फाइदाजनक रहेछ. तर माइक्रो ब्रेकको समयमा गर्न नहुने कुराहरू के छन् त, त्यो कुरा तपाईँले विचार पुर्याउनु होला. माइक्रो ब्रेक पनि लिने, फेरि गएर तपाईँले अर्को काम गर्ने, त्यो हुन सक्दैन. ब्रेक इज ब्रेक. र अर्को तपाईँले टास्क गर्नुहुन्छ त्यो माइक्रो ब्रेकको समयमा भने त्यो बिल्कुलै प्रत्युत्पादक हुनसक्छ. त्यसर्थ माइक्रो ब्रेकको समयमा तपाईँले फोन हेर्ने, सोसियल मिडिया चेक गर्ने त्यो होइन, बिल्कुलै त्यसबाट अवे रहनुहोस्. अनि अर्को नोटको कुरा, तपाईँले माइक्रो ब्रेकको समयमा तपाईँले आफैले आफैलाई फेरि अर्को स्ट्रेस दिनुहुन्छ, अर्को काम दिनुहुन्छ भने त्यसको खास के अर्थ रहेर ब्रेक लिएको. त्यही भएर एकदमै, हुन त यो शब्द त्यति अब उपयुक्त नहोला, बिन्दास तरिकाले 10 मिनटको ब्रेक तपाईँले लिने गर्नुपर्छ माइक्रो ब्रेकका रूपमा. त्यसले तपाईँको स्मरण शक्ति बढाउँछ अनि ब्रेनको फङ्सन रिचार्ज हुन्छ भनेर भनिएको छ. विशेष गरी कामकाजी महिला पुरुष सबै कामकाजी मानिसहरू जो लामो समयसम्म डेस्क जब गर्ने गर्नुहुन्छ, उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ.

गौरव आङ्बो र ओसिन लामाको गीत सधैँभरिमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस ब्रुनाईमा आज हर्नबिल हेल्पिङ ह्यान्ड्सको बिङ्गो नाइट. बेलुकी 7 बजे ढोका खुल्नेछ हर्नबिल स्कुलको अनि 7:30 बजे आइज डाउन फर बिङ्गो भनेर भनिएको छ. र तपाईँहरू हर्नबिल हेल्पिङ ह्यान्ड्स जो जो हुनुहुन्छ र इन्टाइटल्ड इन्डिभिजुअलहरूलाई यसमा आमन्त्रण गरिएको छ. 8 तारिक आजको दिन हो, बुधबार. बेलुकी 7 बजे हर्नबिल स्कुलमा हर्नबिल हेल्पिङ ह्यान्ड्सको बिङ्गो नाइट. ब्रिटिस फोर्सेस बनाईवासीका लागि प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर. पिसिएमएफमा यो कार्यक्रम आज बिहिबार, माफ गर्नु न, भोलि बिहिबारको दिन 9 जुलाईमा दिनको 12 बजेदेखि 1 बजेसम्म हुँदैछ र हरेक बिहिबार हुँदै आइरहेको कार्यक्रम हो यो. 1 घन्टे कार्यक्रम पिसिएमएफमा हुनेछ र यसमा गर्भवती महिलाहरू र भर्खर बच्चा जन्माएका महिलाहरूलाई लक्षित हो यो कार्यक्रम र यसबाट धेरै फाइदा उठाउनुहुनेछ ती समूहका महिलाहरूले. र नछुटाउनुहोला यदि तपाईँ गर्भवती हुनुहुन्छ वा भर्खरै नानी पाएर स्याहार सुसारमा हुनुहुन्छ नानीको, भने तपाईँको लागि यो निकै फाइदाजनक हुनेछ. भोलि 12 बजे सुरु हुनेछ प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर पिसिएमएफमा. अब सुम्निमाको सञ्जाल निकै जोसिलो गीत.

0: गोर्खा रेडियो, गोर्खा रेडियो। यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: बीएफपीएस गोर्खा रेडियो।

भएको यो मलाई सपनीमा केहर सिंह लिम्बूले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। केहर सिंह लिम्बू अहिले नव युवा गायक हुन् र उनले निकै प्रगति गरिरहेको हामी देखिरहेका छौँ, सुनिरहेका छौँ र मिठा मिठा गीतहरू छन् उनका र चलचित्रमा पनि उनले गीत गाउने ब्रेक पाएका छन् र राम्रो प्रगति गरिरहेका छन्। यो एकदमै रिफ्रेसिङ न्युज हो। हुन त केहर सिंह लिम्बूको पृष्ठभूमि हामीले सुनेका छौँ, बुझेका छौँ, किनभने उनलाई सानोमै टुहरो भएका कारणले आफ्नो जुन त्यो प्यासन थियो त्यसमा अगाडि बढ्न निकै गाह्रो भएको थियो, तर पनि उनले जेन तेन चलाइरहेका छन् र अगाडि बढिरहेका छन् अनि यो म्युजिक इन्डस्ट्रीमा आफ्नो स्थान स्थापित गर्नको लागि कम्मर कसिरहेका छन्। हाम्रो शुभकामना उनलाई। किमोनो जापानिज ड्रेस हो, किमोनो महिला जापानी महिलाहरूले लगाउँदाखेरि कति सुन्दर देखिन्छ। किमोनोको लिटरल मिनिङ बुझ्नु भएको छ? किमोनो भनेको अ थिङ टु वेयर मात्रै रहेछ। र हुन त पहिले यो धेरै वर्ष अगाडिको कुरा हो, उनीहरूको कान्जी क्यारेक्टर मुताबिक कि भनेको चाहिँ टु वेयर अनि मोनो भनेको थिङ भन्ने बुझ्नु पर्दो रहेछ। टु वेयर थिङ अथवा अ थिङ टु वेयर किमोनो

मंकी टेम्पल को तस्वीर अब कुरा गरौं हेल्थ एन्ड हाइजिन को तपाईं कुन बेला नुहाउनुहुन्छ डज इट रियली म्याटर व्हाट टाइम यू शावर बिहान शावर गर्नुहुन्छ कि राति सुत्ने बेलामा शावर गर्नुहुन्छ मानिसको आफ्नो फरक फरक बानी हुन सक्छ कसैले बिहान शावर गरेर काममा जान रुचाउँछन् कसैले बेलुकी शावर गरेर आनन्दले सुत्न चाहन्छन् आफ्नो आफ्नो रोजाइको कुरा हो तर उदाहरणको लागि तपाईँले दिउँसो एकदमै पसिना निकाल्नुभयो बाहिर धुलो मुलोमा खेल्नुभयो अब साँझ नुहाउँछु भनेर भयो त्यति बेला तत्कालै नुहाउनु परिहाल्यो नि नभए त अब स्वस्थ भइँदैन त्यस हिसाबले पनि जति बेला आवश्यकता पर्छ त्यति बेला नै नुहाउनु राम्रो मानिन्छ त्यही भएर ठ्याक्कै यस्तै टेक्स्ट बुक आन्सर चाहिँ प्राप्त हुँदैन कुन बेला राम्रो भनेर वाट इज द बेस्ट टाइम टु सावर भनेर कसैले सोध्यो भने त्यसको पक्का सही आन्सर यो नै हो भनेर भन्न सक्दैनौँ हामी तर प्रोडक्टिभ डेको लागि बिहान नुहाएर तपाईँ काममा जानुभयो भने एकदमै चङ्गा हुन्छ जिउ त्यस हिसाबले पनि बिहानलाई राम्रो मानिन्छ तर बेटर स्लिप क्वालिटीको लागि नाइट टाइम सावर राम्रो हुन्छ भनेर भनिएको छ किनभने बेलुकी सबै काम सकेर चट्ट नुहाएर आनन्दले सुत्न पाउँदाखेरि धेरै मजा लाग्छ त्यो पनि एउटा राम्रो उपाय हो त्यही भएर कुनै त्यस्तो हार्ड एन्ड फास्ट रुल भने छैन तर नुहाउन जति बेला तपाईँलाई पाएक पर्छ अथवा आवश्यकता पर्दछ त्यति बेला नै नुहाउनु पर्ने हुन्छ तर एकदमै नर्मल तपाईँले रुटिन बनाउन चाहनुहुन्छ भने कि बिहान कि बेलुकी नुहाउनु राम्रो मानिन्छ हजुर बिहान नुहाउँदाखेरि एकदमै ताजा भएर काममा जान पाइन्छ भने बेलुकी सुत्ने बेलामा नुहाउँदाखेरि स्लिप क्वालिटी इम्प्रुभ हुन्छ र स्लिप एफिसियन्सी बढ्छ भनेर जानकारहरूले भनेका छन् अब रोजाइ तपाईँको हामी आजको कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो जाँदा जाँदै नितेश जङ कुँवरको यो गीत प्रार्थना यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु यो गीतपछि ब्रुनाईको समय 10 बजेको समाचार सुन्नुहुनेछ समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई म भने बिदा भएँ हस् त नमस्ते बाई बाई

0: एघार जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा यो रोग अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको जनाएको छ। प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरी पन्छी, अण्डा, दाना तथा पन्छीजन्य अन्य सामग्री नष्ट गरिएको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अवरोध हटाउन पहलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध गर्दै आएका छन्। कार्यव्यवस्था परामर्श समितिको छलफलपछि सभामुख अर्यालले समस्या समाधानका लागि सत्तारूढ दलले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। यसअघि 27 जेठमा परराष्ट्र मन्त्री श्री शिर खनालले प्रतिनिधि सभामै प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको धारणा सार्वजनिक गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै संसदमा बोल्नुपर्ने बताउँदै आएका छन्। 2082 वैशाखदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा प्राध्यापक डाक्टर कुसुमाकर न्यौपाने नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उहाँलाई 4 लागि नियुक्त गर्नुभएको हो। पर्वतमा जन्मनुभएका प्राध्यापक डाक्टर न्यौपाने लोक साहित्यका ज्ञाता मानिनुहुन्छ। उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको विभागीय प्रमुखबाट हालै सेवानिवृत्त हुनुभएको थियो। प्रतिष्ठानको उपकुलपतिमा स्याङ्जाका शंकर विरही गुरूङ र सदस्य सचिवमा तनहुका मनकुमार श्रेष्ठलाई नियुक्त गरिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले जानकारी दिनुभएको छ। प्रज्ञा सदस्य पनि नियुक्त भएका छन्। कुलपति, उपकुलपति, सदस्य सचिव सहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी 95 जनाको आवेदन परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा 2 विद्यालयलाई सहयोग गरेको छ। ट्रस्टले माइनर स्कूल रिफर्बिसमेंट प्रोजेक्ट अन्तर्गत 1 विद्यालयको छाना मर्मत गरिदिएको छ, अर्कोलाई फर्निचर उपलब्ध गराएको छ। एडब्ल्यूसी खाँदबारी संखुवा सभाका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई:
1: कम्युनिटी एडमा एडब्ल्यूसी खाँदबारीले 2 माइनर स्कूल रिफर्बिसमेंट प्रोजेक्ट सम्पन्न गर्न सफल भएका थियौं। फर्स्टमा एउटा स्कूल छ, श्री साल्पा आधारभूत विद्यालय, यो चाहिँ तुङ्गेछा निगुरे सडानन्द नगरपालिका वडा नम्बर 8 यो चाहिँ भोजपुर जिल्लामा पर्छ। यो स्कुलको चाहिँ छाना एकदम नै जीर्ण रस्टेड भएर पाल परेर पानी परेको बेलामा पानी तल रसाएर छिरेर पठन पाठनमा अवरोध भएको कारणले गर्दाखेरि त्यसैलाई मध्यनजर गरेर हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपालले चाहिँ त्यो छानालाई रिप्लेस गर्नुको लागि एउटा प्रोजेक्ट दिएको थियो। त्यही प्रोजेक्ट अन्तर्गत स्कुलको नयाँ सिजिआई सिट लगाएर रुफलाई रिफर्बिसन गरिदिएको थियौँ र त्यसको लागि जम्मा कुल लागत चाहिँ 2,52,242 लागेको थियो। त्यसपछि स्कुल एकदम नै राम्रो भयो र पानी पर्दा पनि पानी नछिर्ने, नचुइने र पठन पाठनमा अवरोध हुनबाट सफलतापूर्वक त्यसलाई सम्पन्न गरियो र अब नानीहरूले राम्रो पठन पाठन गर्न सक्छन्। अर्को त्यही माइनर स्कुल रिफर्बिसमेन्ट प्रोजेक्टको मात्र चाहिँ अर्को एउटा श्री शीतला देवी आधारभूत विद्यालय जुन चाहिँ हाम्बु तिवारी भन्ज्याङ पौवादुङमा गाउँपालिका वार्ड नम्बर 2 पर्छ र यो स्कुलमा चाहिँ नानीहरूलाई पठन पाठन गर्दाखेरि डेस्क बेन्चको अभाव भन्दा नि एकदम पुरानो भएर कोही हल्लिने कोही भाँचिएको त्यस्तो युज गरेको थियो र त्यसैलाई मध्यनजर गरेर हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपालले चाहिँ फर्निचर दिने उहाँहरूलाई अथोराइज गरेको थियो। त्यही मात्र चाहिँ जम्मा 14 सेट नयाँ कम्बो सेट फर्निचर चाहिँ प्रदान गरेको थियो। कम्बो सेट भन्नाले बस्ने बेन्च, त्यसमै जोडिएको डेस्क अनि मुनिबाट किताब राख्नु मिल्ने त्यो किसिमको बनाएको नयाँ 14 सेट चाहिँ उहाँहरूलाई हस्तान्तरण गरेको थियो र त्यसको कुल लागत चाहिँ 1,00,000 नै सम्पन्न भएको थियो र ह्यान्ड ओभरमा सबै बाल बालिकाहरू जम्मा हुनुभएको थियो। शिक्षक अनि त्यहाँको वरिपरिको कम्युनिटीका उहाँहरू आमा बाबाहरू चाहिँ गार्जेनहरू पनि उपस्थित भएको थियो र एकदम नै खुसी हुनुभएको थियो। त्यसमा चाहिँ 90% चाहिँ जिडब्ल्युटिएनको र 10% चाहिँ स्कुलको चाहिँ कन्ट्रिब्युसन।
0: इलाम जिल्लाका 11 बालबालिकामा हात्ती पाइलेको परजीवी फेला परेको छ। इलामका 61 विद्यालयका कक्षा 2

0: तीनमा अध्ययनरत 1032 जना विद्यार्थीको परीक्षण गर्दा 11 जनामा संक्रमण फेला परेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, यो बीएफबीएस गोर्खा रेडियो हो श्रोता, र कार्यक्रम मझेरी सुरु भयो। बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको तरङ्गबाट तपाईँहरू सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि स्वागत गरे म धनराज राईले। हजुर, आज बुधबार श्रोता, 8 जुलाई 2026 साल, तदनुसार असार 24 गते विक्रम सम्बत 2083 सालको मझेरी कार्यक्रम हो श्रोता। हामी त अब हप्ताको बिचौँ बिच पनि पुग्न आँटिसक्यौँ श्रोता, र तपाईँहरूको कतिपय श्रोताको त अझै पनि मङ्गलबारको साँझमा हुनुहुन्छ, मध्य दिनतिर ढल्किँदै हुनुहुन्छ, साँझ पख पुग्ने बेला भयो, कतिपय स्थानमा बिहानी हुँदैछ भने अब ब्रुनाईमा भने बिहानको 10 बजे र 11 मिनट गइसकेको अवस्थामा हामी उपस्थित भइसकेको छौँ। तपाईँहरू विभिन्न समयमा विभिन्न स्थानमा विभिन्न तरिकाले विभिन्न माध्यमले हामीलाई सुन्ने गर्नुहुन्छ, म जहिले पनि भन्ने गर्दछु हामी सदैव आभारी छौँ। हजुर, हामीले भानु ओली र सत्यकला राईले गाउनु भएको पूर्वेली लोकभाका सरमा सर भन्ने गीतबाट कार्यक्रमको सुरुवात गर्यौँ श्रोता। अब के गरौँ, हामी गीत सुनिहालौँ। गीत सुन्नुभन्दा अगाडि यसो तपाईँ पनि हामीसँग सम्पर्कमा आएर विभिन्न किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन अथवा केही तपाईँका विशेष दिनहरू परेका छन् भने, कसैको जन्मदिन, छोराछोरीको जन्मदिन, आफ्ना श्रीमान अथवा आफ्नी श्रीमतीको चाहिँ जन्मदिनहरू, तपाईँहरूको एनिभर्सरीहरू, त्यस्तो केही विशेष दिन छ भने अथवा केही अचिभ गर्नुभएको छ भने र अन्य श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रा विभिन्न सम्पर्क गर्ने माध्यमहरू छन्, ती माध्यमहरू प्रयोग गरेर सम्पर्क गर्न सक्नुहुनेछ। फोन गर्न सक्नुहुनेछ 3224167 अथवा 3220098 673 00673 चाहिँ ब्रुनाईको कन्ट्री कोड हो श्रोता। डायल गर्न नबोल्नु होला, ब्रुनाई बाहिरबाट कल गर्न खोज्दै हुनुहुन्छ भने इमेलमा bfbsgorkha@bfbs.com चाहिँ छानेर इमेल लेखी पठाउनु होला, र फेसबुक मेसेन्जर प्रयोग गर्न चाहनुहुने श्रोताले चाहिँ फेसबुक पेजमा बिएबिएस गोर्खा खोज्नुपर्ने हुन्छ, र भेटाउनु भएपछि त्यो पेजलाई लाइक गर्नुहोस्, र लाइक गरे पश्चात तपाईँले फेसबुक मेसेन्जरमा चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अब फेरि गीततर्फ नै लागौँ। अब बिहानै हामी चाहिँ आम्स्टरड्यामतिर जाउँ वेग र जम्सीको साथमा।

हजुर, एम्स्टरडामतिर पुगेर पनि हामी फर्क्यौँ श्रोता वेग र जम्सीको साथमा। एम्स्टरडामको कुरा गर्दाखेरि भिडियो गेम कतिको खेल्नुहुन्छ श्रोता? आज नेसनल भिडियो गेम डे परेको रहेछ र यो कुनै देश विशेष नभएर चाहिँ यो विश्वभरका खेल प्रेमी, यो भिडियो विशेष गरेर यो खेल प्रेमी भिडियो गेम प्रेमीहरूले चाहिँ सामाजिक सञ्जाल, गेमिङ कार्यक्रम र व्यक्तिगत रूपमा चाहिँ एक किसिमको उत्सवका रूपमा मनाउने गर्दा रहेछन् आजका दिनमा, 8 जुलाईको दिनमा। यो इतिहास, मनोरञ्जन र प्रविधिको सम्मान स्वरूप चाहिँ समर्पित गरिएको दिन रहेछ। यो फर्मल यो संयुक्त राष्ट्रसङ्घले डेडिकेट गरेको दिन त होइन, तर यसो गेम खेल्ने होइन, साथीभाइसँग मल्टिप्लेयर कम्पिटिसनहरू गर्ने, पुराना तथा नयाँ खेलहरूको तपाईँहरू अनुभव गर्ने दिनका रूपमा चाहिँ, अनि त्यसका साथसाथमा यो कम्युनिटी हुन्छ नि, गेमिङ कम्युनिटी, विशेष गरी भिडियो गेम कम्युनिटीहरूको मानिसहरू बिचमा चाहिँ जानकारी आदान प्रदान गर्ने हेतुले मनाइँदो रहेछ श्रोता यो दिवस आज। तपाईँहरू यदि भिडियो गेमका पारखी हुनुहुन्छ भने तपाईँहरूलाई हार्दिक शुभकामना दिन चाहे। ब्रुनाईमा बिहानको 10:17 गयो श्रोता, 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम सेरिया ब्रुनाईमा र 31 डिग्री सेल्सियस अधिकतम तापक्रम पूर्वानुमान गरिएको छ आजका लागि। भने मौसमी विवरण यसो के छ, थन्डरी सावर्स हुने भनिएको छ, मेघगर्जनसहित वर्षा हुने भनिएको छ। तर अहिले भने सेरियामा जहाँ चाहिँ हाम्रो स्टुडियो छ त्यता यहाँ चाहिँ आकाश धुमिएको अवस्था छ, तर पानी परेको, मेघगर्जन भएको सुनिएको छैन, देखिएको छैन श्रोता। दिन दिउँसो पख भने बदली भई सुखा अनि आकाश खुला रहने अनुमान गरिएको छ। नेपालमा बिहानको 8:03 गयो श्रोता, 21 डिग्री सेल्सियस तापक्रम चाहिँ काठमाडौँ उपत्यकाको छ आज अहिलेका लागि, र आज दिनभरि 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। काठमाडौँमा पनि अहिले छिटफुट वर्षा भइरहेको अवस्था हो। तपाईँहरू सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ, र त्यहाँको यसो ताजा मौसमी परिस्थितिको जानकारी दिन नभुल्नुहोस् है। मन्द गतिको हावा चलिरहेको छ, पानी छिटफुट पर्नका साथसाथै यसो दिनभरिमा के कसो हुन्छ लेख्दै गर्नुहोस् है त श्रोता। बेलायतमा बिहानको 3:18 गयो, अब लेट नाइट सिफ्ट गर्ने श्रोता तपाईँले सुनिराख्नु भएको छ, तपाईँहरूलाई स्वागत छ। तपाईँहरूको लन्डनमा अहिले 20 डिग्री सेल्सियस तापक्रम रहेको छ, खुला आकाश छ, मन्द गतिमा हावा चलिरहेको छ अहिले भने। आज दिनभरिमा 19 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 32 डिग्री सेल्सियस निकै न्यानो हुने रहेछ आज पनि श्रोता। घमाइलो छ आज दिनभरि जसो नै, तपाईँहरूको मन्द गतिको साथमा हावा चल्ने अनुमान पनि गरिएको छ। अहिले पनि हावा त चलि नै रहेको छ, पातलो हावा चलिरहेको छ। हजुर, अन्य स्थानमा के कसो छ समय अनुसार तपाईँहरूको मौसम, कतिपयको गुड नाइट हुन आँटेको छ, सुत्ने तर्खर गर्दै हुनुहुन्छ, रेडियो नमारिहाल्नुहोस्, अब एउटा मिठो गीत सुनाउँछु, त्यस पछाडि तपाईँहरूलाई गुड नाइट भन्न चाहे। अनि अन्य स्थानमा गुड मर्निङ हुँदैछ तपाईँहरूलाई यो मिठो गीतले स्वागत गरे श्रोता। लागौ चमेली सुन्न, सुनिता सुब्बा, लोचन भट्टराई र लसिमित राईले गाउनु भएको छ यो गीतलाई।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS

तिम्रो प्रतीक्षामा भन्दै हुनुहुन्थ्यो सलुम लामा. विश्वकपको अब क्वार्टर फाइनलको लाइनअप पनि फाइनल भयो श्रोता. आजको खेल सकिएसँगै अब क्वार्टर फाइनलका खेलहरूको लागि लाइनअप रेडी भएको छ. आजको खेलमा अर्जेन्टिना र इजिप्ट बिच भएको खेलमा अर्जेन्टिनाले जित हासिल गर्यो. 3 गोल लगाएर इजिप्टलाई पराजित गर्यो भने स्विट्जरल्यान्ड र कोलम्बियाको खेलमा पेनाल्टी सुटआउटमा 4-3 भएर स्विट्जरल्यान्डले अन्तिम 8मा आफ्नो स्थान बनाउन सफल रहेको छ. र अब क्वार्टर फाइनलको खेलहरूमा शुक्रबार फ्रान्स र मोरक्को बीच हुनेछ, शनिबार स्पेन र बेल्जियम, त्यस्तै आइतबार 2 खेलहरू रहेका रहेछन्, नर्वे र इङ्ल्यान्ड र अर्जेन्टिना अनि स्विट्जरल्यान्ड. अनि त्यस पछाडि त सेमी फाइनलका खेलहरू सुरु भइहाल्छन् बुधबार 15 जुलाईदेखि. हजुर, यो फुटबलको छोटो जानकारी पछाडि अर्को एउटा रोचक जानकारी तपाईँहरूलाई दिन मैले चाहेँ श्रोता. यो युरोपमा अहिले भइरहेको गर्मीको लहर भनौँ न, हिट वेभ का कारण चाहिँ युरोपमा भएका हिमनदीहरू, ग्लेसियरहरू चाहिँ तीव्र रूपमा पग्लिरहेका रहेछन्. वैज्ञानिकहरूको अनुसार लगातारको हिट वेभ कम हिमपात र बढ्दो तापक्रमका कारण विशेष गरी यो एल्प्स पर्वत क्षेत्रका हिमनदीहरू चाहिँ तीव्र गतिमा हराउँदै र पग्लिँदै गइरहेका रहेछन्. स्विट्जरल्यान्डको प्रसिद्ध रोन ग्लेसियरले यस वर्षको सामान्यभन्दा धेरै चाँडो आफ्नो यो सुरक्षात्मक हिउँको तह गुमाएको रहेछ, जसका कारण अहिले सयौँ वर्षमा बनेको बरफ तीव्र रूपमा पग्लिरहेको छ. अनुसन्धानकर्ताहरूले यही अवस्था जारी रहे धेरै युरोपेली हिमनदीहरू यो शताब्दीको अन्त्यसम्म निकै साना बन्ने वा पूर्ण रूपमा हराउन सक्ने चेतावनी दिइरहेका रहेछन् श्रोता. हिमनदीहरू हराउँदा नदीको पानीको स्रोत, कृषि, जलवायु, जलविद्युत, पर्यटन र समुद्री सतह बढ्ने जोखिम समेत बढ्नेछ. वैज्ञानिकहरूको अनुसार यो जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो जसलाई रोक्न हरित गृह ग्यास उत्सर्जन घटाउन अत्यावश्यक छ भनेर विज्ञहरूले भनिरहेको अवस्था छ श्रोता. हजुर, अब यो के अरे ग्रिन हाउस कार्बन के अरे उत्सर्जन घटाउनलाई पहल त निकै भइरहेका छन् श्रोता, तर अब सोचे जस्तो त्यो गोल जति अचिभ गर्नुपर्ने हो त्यो चाहिँ नभएको हामी यो साधारण रूपमा पनि बुझ्न सकिने कुरा चाहिँ हो श्रोता. अब हिमनदीहरू नेपालका, यो त स्विट्जरल्यान्ड युरोपको भयो, नेपालको सन्दर्भमा पनि धेरै चिन्तित रिपोर्टहरू, चिन्ता भएका रिपोर्टहरू चाहिँ हामीले पढ्न देख्न पाएका छौँ. सगरमाथा चाहिँ अब सगरमाथा अथवा त्यो हिमालय श्रृङ्खला पनि पग्लिँदै पग्लिँदै गएर पहिला 20 वर्ष पहिला सेताम्मै देखिने हिमालहरू अब आधी उधी मात्रै सेतो देखिने भएका छन् भनेर हामीले नक्साहरू पब्लिस भएका देख्ने गर्दछौँ. यो चिन्ताजनक स्थितिबाट नै गुज्रिरहेका छौँ र सकेसम्म हामीले आफ्नो व्यक्तिगत तौरबाट के कति गर्न सकिन्छ त्यो चाहिँ गर्नु पर्दछ जस्तो लाग्छ. तर फेरि त्यही हो नि, हामी अब सबै सरकारको मुख ताक्ने, सरकारले यो गरेमा चाहिँ कार्बन उत्सर्जन घट्छ अथवा यो पोलिसी लिएको छौँ भन्दाखेरि अब हामी नै हो रिसाउने, हामीलाई नै हो झिझो लाग्ने, हामी आफै पनि अलिकति सुध्रनु पर्ने हो कि भन्ने मेरो विचार श्रोता. अब यो चिन्तालाई एकैछिन छोडौँ, ओसिन चामलिङ राईलाई सुन्न जाउँ, मेरो फुल तिमीमा.

आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र

हजुर, सदाबहार गायक अरुण थापाको आवाजमा चोट के हो व्यथा के हो सुन्यो श्रोता। र त्योभन्दा अगाडि पनि हामीले एउटा गीत सुन्यौँ, सुनिता थेगिम र मिसान चिबिरिगोले गाउनु भएको गुराँसै फुल्यो भन्ने गीत सुन्यौँ। ब्याक टु ब्याक गीत सुन्यो श्रोता, मेरो फुल तिमी पछाडि, ओसिन चामलिङ राईले गाउनु भएको गीत पछाडि हामीले रमाइलो गर्ने एकछिन सोच गरेर यो गीत लगाइदिए, पक्कै पनि स्वीकार्नु भयो तपाईँले। ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूका लागि आज बेलुकी हर्नबिल हेल्पिङ ह्यान्ड्स बिङ्गो कार्यक्रमको आयोजना गरिएको छ। यो चाहिँ अब तपाईँ हाम्रै छोराछोरीहरू पढ्ने स्कुल हर्नबिल स्कुल का चाहिँ के अरे भलेन्टियर्स भनौँ न, स्वयंसेवी बुवा आमाहरूले रन गर्ने एउटा सानो स्कुलको लागि सहयोग केही गर्न सकिन्छ कि भन्ने संस्था नै हो भनौँ हर्नबिल हेल्पिङ ह्यान्ड्स। र उहाँहरूले चाहिँ स्कुलकै लागि केही रकम उठाउनका लागि बिङ्गो साँझको आयोजना गर्नुभएको छ आज बेलुकी बुधबार, आज बुधबार बेलुकी 8 बजे, माफ गर्नुहोस् 7 बजे सुरु हुन्छ यो कार्यक्रम। र ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुभएका सम्पूर्णलाई चाहिँ आमन्त्रण गरिएको छ। अब स्कुलमा नानी छन् भने पनि जान सक्नुभयो, नानी छैनन् स्कुलमा अथवा जिसमा अथवा युकेतिरै हुनुहुन्छ तर तपाईँ चाहिँ यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा कार्यरत हुनुहुन्छ भने तपाईँहरू सम्पूर्ण परिवारसहित लाई आमन्त्रण गरिएको छ। हुन त यो एडल्ट ओन्ली इभेन्ट हो, वयस्कहरू मात्रै जान सक्नुहुनेछ। छोराछोरीलाई चाहिँ तपाईँले हुनेको चाहिँ घरमै छोड्नुपर्ने हुन्छ अथवा साथीभाइलाई एकछिन 45 मिनट एक घन्टा चाहिँ यसो हेरिदेऊ है भनेर चाहिँ जानुपर्ने पनि हुनसक्छ। अब त्यहाँ चाहिँ तपाईँले खाए पेय पदार्थहरू पाउनुहुनेछ रिफ्रेसमेन्टका रूपमा, तर त्यो चाहिँ फेरि अब क्यास मात्रै लिनुहुन्छ उहाँले, अब कार्ड मसिनको प्रयोग हुँदैन त्यहाँ। बारको लागि पनि त्यही हो, बिङ्गोको बुङ किन्नका लागि पनि त्यही रहेको छ। र अलि टाढा हुने यो मुबङ र X1 X2 हुनुहुने श्रोताका लागि बस सेवा पनि उपलब्ध गराएको छ। 6:15 चाहिँ पिकअप हुनेछ X2, 6:25 जुरासिक पार्क, 6:35 X1 घरहरू र 6:45 चाहिँ के अरे X1 बङ्गलोहरूबाट चाहिँ तपाईँहरूलाई पिकअप गरिनेछ यो बस चलाउन चाहनुहुन्छ भने। अब पिएपछि गाडी कुदाउनु हुँदैन, त्यही भएर यदि पिउने मानिस हुनुहुन्छ भने तपाईँ बस सेवा चलाउनको लागि अनुरोध गरिएको छ। विजेतालाई क्यास प्राइज दिइनेछ भनेर पनि उल्लेख गरिएको छ, आउनुहोला। अब सानोमा सानो एउटा तामाङ सेलो जस्तो लाग्यो यो गीत श्रोता, शुभ तामाङ र इन्दिरा गुरुङले गाउनुभएको यो गीत सुनौ।

हजुर, चेप्टे सुन दिँदा पनि आउँदिन भन्ने कलाकारहरू गाउने हुनुहुन्थ्यो शुभ तामाङ र इन्दिरा गुरुङ। चेप्टे सुनको प्रयोग हिजो आज निकै बढेको छ श्रोता कानमा। चेप्टे सुन पहिला पहिला गाउँमा बोजूहरूले लाउने गरेको मैले देख्थेँ आमाहरूले, अहिले भने अब फ्यासनका रूपमा निकै फेरि उजागर हुँदै आइरहेको छ, निकै प्रचलनमा आइरहेको छ विभिन्न यो विशेष गरी हामी नेपालीहरूको कल्चरल ट्रेडिसनल वेयरहरू लाउँदाखेरि चाहिँ ये चेप्टे सुन, शिरबन्दी, नाकबन्दीहरू फेरि चाहिँ हामीले देख्न थालेको छौँ निकै नै। हजुर, यो एक किसिमले राम्रो पनि हो, आफ्नो कला संस्कृतिलाई त जोगाउन नै पर्छ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि एउटा जानकारी, तपाईँहरूको यो चिटच्याट कम्युनिटी सेन्टरमा हुने अथवा मुमोङ कम्युनिटी सेन्टरमा हुने यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले चाहिँ प्रत्येक दिन आयोजना गर्ने विभिन्न क्लबहरू सेसनहरू चाहिँ अगस्तको 10 देखि 31 अगस्तसम्म चाहिँ बन्द हुनेछन्, सबै चाहिँ सस्पेन्ड भएका छन्। तपाईँहरू 1 सेप्टेम्बरदेखि फेरि सुचारु हुन्छ भनेर जानकारी आएको छ, तपाईँहरूले प्लान नगर्नुहोला अनि अगस्त महिनाभरि नै भनौँ न नजानुहोला। अब हामी जितेन्द्र राईले गाउनुभएको भन्ज्याङ पारी भन्ने गीत सुन्छौँ श्रोता, र यो गीत नै आजको हाम्रो कार्यक्रमको पहिलो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ तपाईँहरूको लागि। यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि हामी फेरि मछेरी कार्यक्रमको दोस्रो घण्टाको बसाइमा भेट गर्नेछौँ अवश्य नै। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला, बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, हामी फेरि भेट्ने।

0: जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्वार्टर फाइनल पुग्ने अरू छ टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इङ्ल्यान्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इङ्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग र अर्जेन्टिनाले स्विजरल्याण्डसँग भिड्नेछ। क्वार्टर फाइनलका खेलहरू पर्सि शुक्रबार बिहानदेखि सुरु हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान पाउने 2 बजेदेखि सुरु हुनेछ। शनिबार बिहान पाउने 1 बजे स्पेन र बेल्जियम बीच खेल हुनेछ। त्यसपछि आउँदो आइतबार बिहान पाउने 3 बजे नर्वे र इङ्ल्यान्ड तथा आइतबार बिहान पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। सेमी फाइनलको 2 खेलका विजेताले जुलाई 20 तारिकको बिहान पाउने 1 बजे फाइनलमा भिड्नेछन्। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार बर्खायाममा बारम्बार विद्युत अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो आउनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। मनसुनका कारण हुन सक्ने सम्भावित समस्यालाई समाधान गरी विद्युत सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको हो। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न मन्त्रालयले उपभोक्तालाई अनुरोध गरेको छ। गुल्मीमा गुणस्तरहीन 400 किलो मह नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा सरकारले तोकेको मापदण्ड अनुसार नरहेको पुष्टि भएको मह नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार रेसुङ्गा 8 बुढाथोकी बस पार्कबाट करिब 400 किलो मह जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको पदार्थको गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तानसेनमा नमूना परीक्षणका लागि पठाइएको थियो। परीक्षणमा नमूना सरकारले तोकेको महको गुणस्तर मापदण्ड अनुसार नरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरभित्र खाडल खनी नष्ट गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मार्फत सञ्चालन गरिएको जनता बिक्री कार्यक्रम मार्फत मनाङमा चामल बिक्री भएको छ।
1: मनाङमा सुपथ मूल्यमा खाद्यान्न सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम मार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख राम शंकर कुशवाहाले जानकारी दिनुभएको छ। तथ्याङ्क अनुसार 2083 असार 31 गतेसम्म जनता बिक्री अन्तर्गत स्टिम जिरा मसिनो चामल 442.75 क्विन्टल बिक्री भएको छ। अन्नपूर्ण सोनामञ्चली चामल 330 क्विन्टल, एफआर सोनामञ्चली चामल 112 क्विन्टल, एफआर स्टिम जिरा मसिनो चामल 88.75 क्विन्टल, लङ रेन चामल 13 क्विन्टल र बासमती चामल 6 क्विन्टल बिक्री भएको कुशवाहले जानकारी दिनुभएको छ। रातो मसुरो दाल 46.91 क्विन्टल, मास दाल 20 क्विन्टल, चना 6 क्विन्टल, पिठो 13 क्विन्टल, मैदा 2 क्विन्टल तथा रहर दाल 2 क्विन्टल जनता बिक्री मार्फत उपभोक्तासम्म सकिएको उहाँले बताउनु भएको छ। जिल्लामा सुरुचि सनफ्लावर तेल 7664 लिटर बिक्री भएको छ। सुरुचि तोरीको तेल 1433 लिटर र भटमासको तेल 1438 लिटर बिक्री भएको छ। शान्ति तोरीको तेल 19 लिटर र डीडीसी घिउ 66 किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ। मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा 8.83 क्विन्टल, जिरा दाना 1 क्विन्टल, विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ।
0: हर्मुज जलमार्ग हुँदै गइरहेका कतार र साउदी अरेबियाका तेल ट्याङ्कर सहित 3 वटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरान विरूद्ध शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। इरानका रणनीतिक बन्दरगाह क्षेत्र बन्दर अब्बास, सिरिक र केश्म टापुमा ठूला विस्फोट भएका इरानी सरकारी संचार माध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ।
2: BFBS Kulkar Radio.

हजुर, यो बीएफबीएस गोर्खा रेडियो श्रोता, बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा हुनुहुन्छ र मझेरीको पनि दोस्रो घण्टामा हुनुहुन्छ। भर्खरै मात्रै चाहिँ तपाईँले रेडियो ट्युन गर्नुभएको छ, एप खोल्नु भएको छ, अथवा स्मार्ट स्पिकर मार्फत चाहिँ बीएफबीएस रेडियो अन गर्नुभएको छ भने तपाईँ मझेरी कार्यक्रमको दोस्रो घण्टामा म धनराज राईको साथमा हुनुहुन्छ। हामी घिस्रिँदै, लटपटिँदै, उफ्रिँदै, नाच्दै, विभिन्न जानकारीहरू आदान प्रदान गर्दै, चियो चर्च गर्दै दोस्रो घण्टामा आइपुगेका छौँ। सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि स्वागत छ हाम्रो दोस्रो घन्टे बसाइमा। हजुर, अलिकति लामो गीत सुन्यो, हिमाल सागर र अनु चौधरीले गाउनुभएको आहा आहा माया भन्ने निकै कर्णप्रिय गीत सुन्यो श्रोता, जोसिलो गीत पनि थियो। माया भन्ने कुरा त्यतिकै मिठो हुन्छ र यो अझै मिठासपूर्ण गाउनुभएकोमा दुईजना कलाकारलाई हामीले धन्यवाद दिन नै पर्छ। ब्रुनाईमा 11:12 गयो बिहानको, अब 13 जानै आँटेको छ। मौसममा खासै परिवर्तन भएको छैन श्रोता, मेघगर्जन सहित पानी पर्ने नै देखाइएको छ, तर छिटफुट वर्षासम्म पनि भएको छैन। आकाश अलिकति धुमिएको अवस्थामै छ, पानी भने पर्छ पर्छ जस्तो चाहिँ भइ नै रहेको छ। बादलले कतिखेर त्यो पानीको छिटा छोड्ने हो त्यो भने अब हेर्न बाँकी नै छ। दिनभरि जसो नै सेरिया ब्रुनाईको आजको मौसम त्यस्तै रहने अनुमान गरिएको छ। हजुर, आज बुधबारको कार्यक्रम चलाइरहेका छौँ श्रोता। असार 24 गते विक्रम सम्वत 2083 सालको हो यो कार्यक्रम र आज यसो क्यालेन्डरहरू पनि म हेरिरहेको छु। अघि हामीले नेसनल भिडियो डे माफ गर्नुहोला श्रोता, यो खोकीले मलाई अझै पनि छोडिराखेको छैन र यो फेरि तपाईँहरूलाई खोकेको सुनाउन त भएन, अघि चिप्लिहाल्यो बोल्दै बोल्दै, रोक्दा रोक्दै, कर खप्दा खप्दै पनि मैले खोकी रोक्न सकिनँ, अलिकति क्षमा गर्नुहोला। आज हजुर विभिन्न दिवसहरू परेका छन्, कति अन्तर्राष्ट्रिय रूपमा मानिन्छ, कति कुनै देश विशेषमा मानिन्छ र तपाईँहरूलाई पनि कुनै यस्तो विशेष दिवस तपाईँहरूको क्षेत्रमा, तपाईँहरूको देशमा, तपाईँहरूको जातमा, तपाईँहरूको भाषामा, धर्ममा मान्ने कुनै त्यस्ता दिवसहरू छन् भने यसो हामीलाई, आज त हामी यो दिन मान्दैछौँ, यो दिवस मान्दैछौँ नि भनेर यसो लेखी पठाउनुहोस्। लेखी पठाउने ठेगाना तपाईँलाई थाहा छँदैछ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ फोन मार्फत, इमेल मार्फत, वा अहिलेको निकै प्रचलित फेसबुक मेसेन्जर मार्फत। यी जुनै पनि माध्यम चलाएर तपाईँले हामीलाई लेखी पठाउनु भयो भने अवश्य नै हामी प्रसारण गरिदिनेछौँ श्रोता। अब हामी धेरै गफ नगरौँ श्रोता, गीत सुन्न जाउँ। एउटा थारू ऱ्याप सङ परेको छ भियोमा फिचरिङ अमरिसु गुलाबी भन्दै हुनुहुन्छ उहाँहरू।

हजुर गुलाबी सुन्यो भिओमा र त्यसमा फिचरिङ गर्ने कलाकार हुनुहुन्थ्यो अमरिसु थारू ऱ्याप सुन्यो श्रोता. अब हामी युनिस शाहीले गाउनुभएको गीत सुन्छौँ तिमी आउल. युनिस शाही तपाईँले कतिको चिन्नुभएको छ? मैले पनि भर्खर भर्खर मात्रै उनको गीतहरू सुन्न थालेको. उनी चाहिँ एक गायक त कुशल गायक त भइ गए, गीतकार अनि सङ्गीतकार पनि रहेछन् श्रोता. उनले चाहिँ प्राय प्रेम भावना र जीवनका यो के भन्छ अनुभवलाई साटेर पप शैलीका गीतहरू चाहिँ सृजना गर्ने गरेका रहेछन्. 2023 सालदेखि उनका गीतहरू श्रोतामा चाहिँ लोकप्रिय हुन थालेका रहेछन्. युट्युबमा तपाईँहरूले हेर्नुभयो भने तिम्रो मेरो कथा, तिम्रै बानी पर्यो, प्रतीक्षा, कुरै मिलेन, बैना रुमाल, मन भारी र मुटुमा आगो सल्कियो नि भन्ने गीतहरू चाहिँ निकै भ्युज पाएको गीतहरू मध्येमा पर्दा रहेछन्. उनले आफ्नै शब्द, सङ्गीत र गायन मार्फत नेपाली क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउँदै गएका छन् र श्रोता दर्शकमा परिचित पनि हुँदै गएका छन्, लोकप्रिय पनि हुँदै गएका छन्. भावनात्मक प्रस्तुति र मिठो स्वरका कारण चाहिँ अझै विशेष गरी युवा पुस्तामाझ उनको लोकप्रियता बढ्दो क्रममा नै छ र राम्रो भविष्य भएको गायकका रूपमा चाहिँ चिनिन थालेका छन्. उनै युनिस शाहीको गीत सुनौ तिमी आउन ल.

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

हजुर, त्यसैले मन चङ्गा भएको छ, माया मलाई धेरै भएका कारणले अथवा अन्य केही कारणले भन्दै हुनुहुन्थ्यो मेलिना राईले। मझेरी कार्यक्रममा हुनुहुन्छ श्रोता। ब्रुनाईमा अहिले बिहानको 11:29 गएको छ र अब हामी एकैछिन फुड एन्ड कल्चरको कुरा गरौँ न। आज खाने यो स्वास्थ्यकर कुरा भन्दा पनि अलिकति अस्वास्थ्यकर कुराको खाना र त्यसको संस्कृति के छ भनेर यसो चर्चा गरौँ। जहिले पनि हामी खाने मिठो मिठो कुराको मात्रै कहाँबाट आयो कि कसरी आयो भन्ने कुरा गर्छौँ, आज एउटा नराम्रो यो बानीको लतको पनि कुरा गरौँ न त। संस्कृतिबाट लतसम्मको यात्रा कसरी पार गर्दै आएको छ? हजुर, खैनीको कुरा गर्दैछु म। तपाईँहरू मध्येमा कतिजनाले यो खैनी चाहिँ अब विभिन्न प्रकारका हुन्छन्, मडुवा, रेडिमेड, होइन, पहिला नेपालमा बलवान छाप खैनी भन्नेहरू हामी साना हुँदाखेरि यस्तो हातमाथि के अरे टाउको पछाडि हात बाँधेर यस्तो भुँडी पुल्टुक्क परेको हामीले ब्ल्याक एन्ड व्हाइट टेलिभिजनतिर एडभर्टाइज हेर्थ्यौँ। त्यो पछि कलर टेलिभिजनमा पनि त्यस्तै देख्दै पछि चाहिँ विभिन्न ब्रान्डका आए। के कस्तो छ त यसको इतिहास हेरौँ आज छोटो बसाइमा। हजुर, यो खैनी चाहिँ एक किसिमको कतै परम्पराका रूपमा लिइँदो रहेछ, कतै पाहुनाको सत्कारका रूपमा, कतै चाहिँ अब श्रमिक जीवनको साथी, त कतै चाहिँ अलि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेरिने चिज हो खैनी अथवा सुर्ती जे भनौँ। इतिहासकार र मानव शास्त्रीहरूको अनुसन्धानहरू अनुसार सुर्तीको उत्पत्ति चाहिँ उत्तर र दक्षिण अमेरिका बिचको क्षेत्रमा भएको मानिँदो रहेछ। पुरातात्विक प्रमाणहरूले करिब 3500 ईसा पूर्वमै यसको आजको चाहिँ मेक्सिको र पेरु क्षेत्रमा चाहिँ बिउ भेटिएको देखाउँदो रहेछ श्रोता। यसले त्यति बेलादेखि नै सुर्ती मानिसको जीवनसँग जोडिएको सङ्केत दिन्छ। युरोपेलीहरू अमेरिकी पुग्नुभन्दा धेरै अघि त्यहाँका आदिवासी समुदायहरूले सुर्तीलाई विभिन्न रूपमा प्रयोग गर्ने गर्दथे। धुवा तान्ने, सुक्ने वा चपाउने, यी सबै चलन त्यति बेलै विकास भइसकेको थियो भन्ने कुरा चाहिँ उक्त अनुसन्धानकर्ताहरूले पत्ता लगाएका रहेछन् श्रोता। सुर्ती केवल मनोरञ्जनका लागि होइन, धार्मिक अनुष्ठान, आध्यात्मिक साधना, उपचार तथा सामाजिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा प्रयोग गरिने गरिन्थेछ त्यो समयमा भनौँ न श्रोता। सन् 1492 जब क्रिस्टोफर कोलम्बस अमेरिका पुगेपछि युरोपेलीहरूले पहिलो पटक सुर्तीसँग परिचय पाएका रहेछन्। त्यस पछाडि स्पेनी र पोर्चुगिज व्यापारीहरूले सुर्तीलाई युरोप, अफ्रिका र एसियातर्फ फैलाएका रहेछन्। 16 र 17 शताब्दीमा यो विश्वव्यापी व्यापारिक वस्तु बन्यो। दक्षिण एसियामा आइपुग्दा स्थानीय परम्परा र उपलब्ध सामग्रीसँग मिसिएर सुर्तीका नयाँ रूपहरू विकसित भएका रहेछन्। विकास चाहिँ अब हाम्रै छेउछाउ आएपछि भएको रहेछ श्रोता, मैले यो बुझेँ। यही क्रममा अब भारत, नेपाल र बङ्गलादेशतिर खैनी लोकप्रिय बन्दै गयो, जसमा सुकाइएको सुर्ती र चुना, झन्नै चना भनी पठाएको छु, चुना मिसाएर गिजामा च्यापिने गरिन्छ। पछि जर्दा, गुटखा, पान सुर्ती लगायत धेरै स्थानीय रूपमा विकसित भएको पाइन्छ। विश्वका धेरै समुदायमा सुर्तीको अर्थ एउटै छैन। अब अमेरिकाका आदिवासी समुदायहरूतर्फ हेऱ्यौँ भने सुर्तीलाई पवित्र वनस्पति मानिँदो रहेछ। अब कसरी के रूपमा मानिन्छ त्यो भने अब थाहा भएन। प्रार्थना गर्न, सन्धि, विवाह, युद्ध अघि वा प्रकृतिप्रति सम्मान व्यक्त गर्न यसको प्रयोग हुने गरिँदो रहेछ। यो आध्यात्मिक प्रतीक थियो श्रोता, यो आदिवासी समुदायमा अमेरिकाको। दक्षिण एसियामा खैनी र चपाउने सुर्ती दैनिक जीवनसँग जोडिन पुग्यो। किसान, मजदुर र लामो समय शारीरिक श्रम गर्ने मानिसहरू बीच यसले थकान कम गर्छ, जागा राख्छ वा भोक दबाउँछ भन्ने विश्वासका साथ चाहिँ फैलिए। कतिपय गाउँघरमा पाहुनालाई यो पान सुर्ती दिने चलन
सामाजिक सम्मानको प्रतीक पनि बन्यो. तपाईँहरूले कतिको याद गर्नुभएको छ, अब हाम्रोतिर पहिला मलाई अझै याद छ, गाउँती गाउँघरतिर विवाह हुँदाखेरि चाहिँ पहिले पहिले जनता जाँदा भनौँ न सुर्ती अथवा बिँडी बाँड्ने चलन थियो, अझै पनि छ होला. गाउँको बिहा विवाहहरूमा सामेल नभएको पनि करिब करिब दुई दशक नागिसकेछ. विशेष गरी चाहिँ अब बेहुलीले चाहिँ अब जनताहरू घर त्यो आउँदाखेरि आँगनमा त्यो बस्ने ठाउँतिर सबैलाई खाने नखाने तान्ने नतान्ने सबैलाई बाँड्ने गरेको मैले देख्थेँ. अब नपिउने नतान्नेले त अर्कोलाई दिने पनि हुन्छ के रे. तपाईँहरूकोतिर के कस्तो थियो, पाहुनाहरू थाकेर आइपुगेका होलान् भनेर सायद त्यो गरिएको हो कि भन्ने मेरो अहिले अनुमान रह्यो. अब त्यो कल्चर बसेपछि त्यो अब आफ्नै ठाउँमा छ. अब अमेरिकाको ग्रामीण समाजमा 19औँ र 20औँ शताब्दीमा चपाउने चाहिँ सुर्ती विशेष गरी किसान सैनिक र बेसबल खेलाडीसँग जोडिएको सांस्कृतिक पहिचान बन्यो. तर पछि स्वास्थ्य चेतना बढीसँगै यसको प्रयोग उल्लेखनीय रूपमा घट्दै गएको पनि पाइन्छ. स्विडेनमा भने यो तपाईँहरूले फेरि स्नुस, अब युरोपमा हुनुहुने श्रोताले स्नुसको प्रयोग कति गर्नुहुन्छ, यो धुवाँरहित सुर्तीको विकास भयो जुन चपाइँदैन, ओठभित्र राखिन्छ. यो पनि खैनीकै अर्को प्रारूप भन्छु श्रोता, तपाईँहरूले यसको प्रयोग धेरैले पक्कै गर्नुहुन्छ. यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईका हाम्रा दाजुभाइ साहेबहरूले पनि कतिले चाहिँ हाम्रो यो मडुवा र रेडिमेड खैनीको अल्टरनेटिभका रूपमा प्रयोग गरेको हामीले पाउँछौँ. यो पनि स्थानीय संस्कृतिको एउटा विशिष्ट रूप मानिन्छ श्रोता. अब यता मिडल इस्टतिर गयौँ, अफ्रिकातिर गयौँ भने सम्माह जस्ता स्थानीय चपाइने सुर्तीका रूपहरू अझै सांस्कृतिक अभ्यासका रूपमा चाहिँ प्रयोग गरिँदो रहेछ श्रोता. अब संस्कृति भनेर सुरुमा आयो तर लतमा कसरी बदलियो त. सुरुमा धार्मिक वा सामाजिक अभ्यासका रूपमा सीमित रहेको सुर्ती विश्वव्यापी व्यापार र औद्योगिकरणसँगै ठूला ठूला व्यवसायमा रूपान्तरण भयो. 19औँ र 20औँ शताब्दीमा कम्पनीहरूले स्वाद सुगन्ध मसला र प्याकेजिङ थपेर सुर्तीलाई बजारमुखी बनाए. विज्ञापनले यसलाई पुरुषत्व शक्ति मेहनत र आधुनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्यो. यसरी परम्परागत सांस्कृतिक प्रयोग बिस्तारै दैनिक लतमा परिणत हुँदै गयो. अब यस्तो आकर्षक बनाएपछि ओहो के होला भन्दै सबैको चासो हुने विषय नै भइगयो. विश्व स्वास्थ्य संगठनका अनुसार आज धुवाँरहित सुर्तीका प्रयोगकर्ता विश्वभरि करोडौँ छन्, जसमध्ये करिब 80% भन्दा बढी दक्षिण पूर्वी एसिया चाहिँ बस्ने रहेछौँ. हामी त्यो क्षेत्रमा त्यो प्रतिशतमा पर्यौँ श्रोता, यदि तपाईँ पनि लिनुहुन्छ भने. अब भारत बङ्गलादेश पाकिस्तान नेपाल पनि चाहिँ खैनी तथा अन्य चपाउने सुर्तीको प्रयोग गर्ने मुख्य क्षेत्रहरू रहेछन् यो दक्षिण पूर्वी एसियामा श्रोता. अनुसन्धानहरूले चपाउने सुर्तीलाई मुखको क्यान्सर, इसोफेगस क्यान्सर, प्याङ्क्रियासको क्यान्सर, गिजा रोग, दाँतको क्षति र निकोटिनको गहिरो लतसँग सम्बन्धित देखाएका छन्. त्यसैले यी देशहरूले यसको बिक्री प्याकेजिङ र विज्ञापनमा कडा नियन्त्रण पनि लागू गरेका छन्. तर खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने जस्तै श्रोता, यो नियम कानुन आफ्नै ठाउँमा छ, तर लिनेले जसरी पनि सोझो औँलाले घिउ आउँदैन भने जस्तै बाङ्गो गरेर भए पनि कसरी न कसरी लिनेले लिइराखेकै हुन्छ, हामीले देखिराखेकै छौँ. हजुर, तपाईँको अनुभव कस्तो छ यो सुर्तीसँगको छ भने यसो जानकारी गराउँदै गराउनुहोस् है त. त्यो गराउँदै गर्नु हुँदाखेरि म चाहिँ साइका सुर्ताले भन्ने गीत सुनाउँछु तपाईँलाई, म्याट्रिक फिचरिङ इप्साल सन्ज्यालले गाउनुभएको छ यो गीतलाई.

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, रोल नम्बर वान सुन्ने श्रोता प्रशान्त शिवाकोटीले गाउनु भएको थियो यो गीतलाई, र त्योभन्दा अगाडि अर्को एउटा गीत सुन्नुभयो एक नजर शीतल पुनको आवाजमा। यो समयमा हामीलाई नर्थ क्यारोलाइनाबाट एनपी परदेशीज्यूले सम्पर्क गर्नुभएको छ र उहाँले चाहिँ मेरो गाउँ सोध्दै हुनुहुन्थ्यो, ओखलढुङ्गाको मोलुङ हो भनेर। हजुर, म मोलुङको हो, हिजो चाहिँ तुलसी बस्नेतजीको कार्यक्रममा मैले पनि यसो पारिवारिक कुरा गरौँ न भनेर मेरो जेठा दाईको नम्बर दिएको थिएँ, त्यहाँबाट सुन्नुभएको रहेछ। तपाईँलाई धन्यवाद। र तपाईँले भन्नुभएको एउटा तामाङ सेलो गीत, अब गम्बु शेर्पाको आवाजमा रहेको काठमाडौँ हुँदै भन्ने गीत तपाईँले अनुरोध गर्नुभएको अनुसार तामाङ सेलो गीत तपाईँको लागि बजाइदिँदैछु परदेशीजी। यो गीत सुनेर रमाइलो गर्नुहोला।

हजुर, टासिदेले भन्ने गीत हामीले सुन्यौँ गम्बु शेर्पाका आवाजमा श्रोता, र यो गीतलाई अनुरोध गर्नुभएको थियो एनपी परदेशी नर्थ क्यारोलाइनाबाट। उहाँले सुनेर रमाइलो पनि लाग्यो भन्दै हुनुहुन्छ। धन्यवाद छ तपाईँलाई। हजुर, अब हामी अर्को एउटा मिठो गीत सुन्छौँ झलीको, अर्जुन सापकोटा र मेलिना राई। र यो गीतका लागि अनुरोधकर्ता श्रोता आइपुग्नु भएको छ हाम्रा चाहिँ हितैषी श्रोता परदेशी घिमिरे माइलोज्यू। नमस्ते डिआर राई सर, प्रोग्राम सुरुदेखि नै सुन्दैछु है हजुर भन्नुभएको छ। नमस्ते अनि स्वागत छ तपाईँलाई, धन्यवाद पनि छ। आज पनि हजुरको गला त झन वर्स जस्तो सुनिन्छ नि हजुर। पक्कै म फुल्ली रिकभर भइसकेको छैन, हिजोभन्दा त्यही विषय भएको हो कि जस्तो चाहिँ लागिरहेको छ घिमिरेजी। धन्यवाद तपाईँको कन्सर्नको लागि, टेक केयर है हजुर भन्दै समय मिलेमा एउटा गीत झलीको सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा भए। ह्याभ अ ग्रेट डे अहेड भन्नुभएको छ। तपाईँलाई पनि हार्दिक शुभ रहोस् आजको दिन। आज चाहिँ उहाँले अलि अल्छी गर्नुभयो कि क्या हो, 5.04 किलोमिटर मात्रै जगिङ गर्नुभएछ, हिजोभन्दा निकै कम्ती गर्नुभएछ। हिजो उहाँले निकै लामो गर्नुभएको थियो, 5.83 किलोमिटर गर्नुभएको थियो। अस्तिको दिन त झन् उहाँले झनै 7 किलोमिटर कहिले गर्नुभएको थियो, 8 किलोमिटर गर्नुभएको थियो अस्ति सोमबारको दिन। आज चाहिँ अलि अल्छी गर्नुभएछ, तपाईँ मेलोतिर लागिसक्नुभयो होला। अब ब्याकग्राउन्डमा यो गीत बज्न थालिसकेको छ श्रोता, परदेशी घिमिरे माइलोज्यूको अनुरोधमा रहेको यो गीत, र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ। अब हामी यो गीत पछाडि समाचार सुन्नेछौँ, त्यस पछाडि हामी फेरि तेस्रो घन्टामा भेट्नेछौँ। गीत सुनेर रमाइलो गर्नुहोला।

प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै हुनुहुन्छ। आज प्रधानमन्त्रीसँग छलफलका लागि बोलाइएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले बिहान 11 बजे छलफल हुनेछ। छलफलका लागि चेम्बर अफ कमर्सका साथै नेपाल उद्योग वाणिज्य संघको नेतृत्व तथा पदाधिकारीलाई बोलाइएको छ।

0: प्रोजेक्ट हाम्रो यो एडब्ल्युसी खाँदबारीले पाएको थियो अथवा हाम्रो हेचक्यूले चाहिँ अप्रुभ गरेको थियो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत यहाँ अप्रुभ भएर आएको थियो र एउटा चाहिँ छ जुन चाहिँ चापाभुई भन्ने ठाउँ जो चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्करसभा जिल्लामा पर्छ यसमा जम्मा 64 ट्यापको प्रोजेक्ट थियो र यसमा हामीले मुख्यतया हाम्रो वेलफेयर पेन्सनरलाई सुविधा दिने एम साथै हाम्रो कम्युनिटीमा रहनुभएका अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि जीवन स्तरलाई राम्रो होस् भन्ने हेतुले यो प्रोजेक्ट दिएको थियो र यसमा हाम्रो 3 वेलफेयर पेन्सनरलाई फोकसिङ गरेको थियौँ त्यसमा 21, 15, 20, 97 राइफलम्यान श्री प्रसाद राई 7GR जसको चाहिँ उहाँको अघि इक्यु होमको इन्हान्समेन्ट प्रोजेक्ट पनि भएको थियो उहाँ त्यही एरियामा बसेको कारणले उहाँको घरमा पक्का एउटा खानेपानीको ट्याप दिनु सफल भयौँ त्यस्तै डब्लुपी विडो 21, 13, 17, 60 देवीमाया मगर राई उहाँको श्रीमा चाहिँ 10GRको हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिनु सफल भयौँ र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21, 14, 64, 27 सुकमाया राई याखा राई उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ त्यस्तै अब एउटा स्कुललाई एउटा खानेपानीको ट्याप दिएको थियौँ त्यहाँ स्कुल त्यहाँ बिचमा थियो र एउटा चाहिँ हेल्थ पोस्टलाई दिएको थियौँ र बाँकी 58 ट्याप्स चाहिँ कम्युनिटीका हाउस होल्डहरूलाई दिएको थियो र यसमा हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेडक्वार्टरबाट नै खानेपानी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर अनि प्रोजेक्ट सुपरभाइजरहरू आएर यो प्रोजेक्टलाई टाइमभित्रै सफलतापूर्वक सम्पन्न गरेर ह्यान्ड ओभर दिनुभएको थियो र ह्यान्ड ओभरमा म पनि एटेन्ड भएको थिएँ त्यहाँको जुन चाहिँ कम्युनिटीका मेम्बरहरू एकदम नै साह्रै नै खुसी मुद्रामा देखा पर्नु भएको थियो र उहाँले थ्याङ्क यू पनि भन्नुभएको थियो गोर्खा वेलफेयर ट्रस्टलाई जम्मा लागत चाहिँ 65,90,277 रुपियाँमा बन्न सफल भएको थियो एकदम नै हाई स्ट्यान्डर्डमा बनेको थियो यसरी जम्मा 64 ट्यापको खानेपानी प्रोजेक्ट सम्पन्न भएको थियो युके अथवा अरूतिरबाट जसले डोनेसन पैसा दिनुभएको थियो उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु
1: संयुक्त अरब इमिरेट्स युएईको सारजहाँबाट पाकिस्तानको कराँचीका लागि उडेको एउटा पाकिस्तानी कार विमान सम्पर्कविहीन भएको छ विमानसँग सम्पर्क टुटेपछि खोजी तथा उद्धार अभियान तीव्र पारिएको छ सारजहाँबाट कराँचीका लागि उडेको पाकिस्तान K2 Airways कार्गो विमान बोइङ 737 सम्पर्कविहीन भएको हो बीबीसी उर्दू सेवाका अनुसार यो विमानमा चालक दलका 5 सदस्य सवार थिए सम्पर्कविहीन कार्गो विमानको खोजीका लागि पाकिस्तानी नौसेना पाकिस्तान वायुसेना लगायत अन्य निकायहरू परिचालन गरिएको छ विश्वकप फुटबलको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको छ अन्तिम 16 खेलमा इजिप्टसँग 78 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले खेललाई 3-2 अवस्थामा पुर्याएर जित हात पारेको हो अमेरिकाको एटलान्टामा भएको खेलमा अर्जेन्टिनाका मेसीले विश्वकपमा 21 गोल गर्दै टीमका लागि 1 गोलको योगदान गर्नुभयो अन्य गोल फर्नान्डेज र रोमेरोले गर्नुभएको हो अर्जेन्टिनाका लियोनल मेस्सीले 21 मिनटमा पेनाल्टी प्रहार गरे पनि इजिप्टका गोलकिपरले रोकिदिएका थिए यो खेलमा इजिप्टका एकजना अफिसियलले प्रतिरोध गरे बापत रातो कार्ड पाएका छन् अब क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड वा कोलम्बियाको सामना गर्नुपर्नेछ स्विट्जरल्याण्ड पनि विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुगेको हो प्री क्वार्टर फाइनल अन्तर्गत अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराएर स्विट्जरल्याण्ड अन्तिम 8 पुगेको हो क्यानाडाको भ्यानकुभरमा भएको खेल 120 मिनटसम्म खेलाउँदा पनि गोलरहित बराबरीमा टुङ्गिएको थियो यो खेलपछि क्वार्टर फाइनल खेल्ने सबै टिमको टुङ्गो
2: अहिलेसम्म खबर यति नै नमस्कार गोर्खा रेडियो हो।

Radio. क्यारम्रो स्याउबारी मार्फा गाउँमा मार्फाको स्याउ कतिको खाने गर्नुभएको छ श्रोता, अथवा गर्ने खाने गर्नुहुन्थ्यो? अब विदेशमा गएपछि त मार्फाको स्याउ त सम्झिने पानी छम्किने जस्तै हो, तर गीत हामीले सुन्यौँ ज्योति गुरुङको आवाजमा। नमस्ते अनि स्वागत छ फेरि पनि कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घण्टामा हामी प्रवेश गरिसकेका छौँ। श्रोता, म धनराज राईले यो कार्यक्रमलाई चाहिँ रोचक तरिकाले नै यहाँसम्म ल्याइ पुर्याएँ भन्ने पूर्ण विश्वासको साथमा फेरि पनि उपस्थित भइसकेको छु। तपाईँहरू कहाँ कहाँबाट सुनिराख्नु भएको छ, विश्वभरिबाट सुनिराख्नु भएको छ, अमेरिकादेखि लिएर जापान, कोरिया, अस्ट्रेलिया, बेलायत त भन्नै परेन, नेपालमा पनि विशेष गरी काठमाडौँ, धरान र पोखरामा तपाईँहरूले विभिन्न एफएम फ्रिक्वेन्सी चाहिँ मलाई याद भएन, फ्रिक्वेन्सीमा सुन्ने गर्नुहुन्छ, एएम फ्रिक्वेन्सी जस्तो लाग्यो। अब ब्रुनाई त ब्रुनाई नै भइगयो, हामी हाम्रै घरमा सुनि नै हाल्छौँ। र यसरी तपाईँहरू विभिन्न युरोपतिर पनि हुनुहुन्छ, तपाईँहरू आफ्नो आफ्नो समयमा सुनिराख्नु भएको छ, आफ्नो आफ्नो तरिकाले, माध्यमले। कतिले स्मार्ट स्पिकरमा सुन्ने गर्नुहुन्छ, कतिले एप मार्फत सुन्ने गर्नुहुन्छ, कतिले चाहिँ अब हाम्रो पात्रोबाट खोजेर अथवा इन्टरनेटबाट खोजेर, बिएफबिएस गोर्खा खोजेर त्यहाँबाट सुन्ने गर्नुहुन्छ। जुन सुकै माध्यमबाट सुन्नु भएको भए पनि, जुन समयमा सुनिराख्नु भएको पनि, अथवा जहाँबाट सुनिराख्नु भएको भए पनि, तपाईँहरू सम्पूर्ण हाम्रो परिवार हुनुहुन्छ। तपाईँहरू सम्पूर्णलाई स्वागत भनिराख्न खासै जरुरी त छैन, तैपनि फर्मेलिटिजका रूपमा स्वागत गर्न चाहेँ फेरि पनि। हजुर, नेपाली भाषी रेडियोहरू मध्येमा सायद यो निकै प्रख्यातमै पर्छ होला, टप फाइभमै पर्नुपर्ने हो, अथवा त्योभन्दा पनि अझै टपमै पर्नुपर्ने जस्तो लाग्छ यो हाम्रो रेडियो स्टेसन। तिनवटा ठाउँबाट हामीले प्रसारण गर्छौँ, प्रत्यक्ष प्रसारण गर्छौँ। तपाईँहरूले कति रेकर्डेड के अरे कन्टेन्टहरू सुन्नुहुन्छ, र थरी थरी अब हाम्रो यो नन कमर्सियल भएकाले बिचमा यो आरे आरे रारा जस्तो एडभर्टाइजहरू आउँदैन, अथवा कुनै पनि पिभिसी पाइपको ट्याङ्कको होइन, अब पानी ट्याङ्कीको एडभर्टाइजहरू आउँदैन ले गर्दाखेरि हामी चाहिँ च्यारिटी संस्था हो भन्दाखेरि पनि फरक नपर्ला। यो च्यारिटेबल अर्गनाइजेसन अन्तर्गत रन हुने कार्यक्रम भएकाले हामीले के बोल्नुपर्ने, कतिखेर बोल्नुपर्ने, गीत कतिवटा सुनाउनु पर्ने, त्यही एउटा फ्रेमवर्कमा बसेर सञ्चालन गर्ने गर्दछौँ, र त्यही नै हाम्रो युनिकनेस हो श्रोता। हामीलाई चाहिँ तपाईँहरूले याद गर्नुभएकै छ, कसैले स्पोन्सर गर्दैन, हामी आफै सञ्चालित हुन्छौँ। र तमाम श्रोता जोडिनुहुन्छ, विभिन्न कार्यक्रमका आफ्ना आफ्ना क्याटेगोरीका श्रोता हुनुहुन्छ, र आफ्नो आफ्नो कार्यक्रम अब आयो है भनेपछि रेडियो अघि खोजेर अन गरिहाल्नुहुन्छ, एप अन गरिहाल्नुहुन्छ, र मझेरी कार्यक्रम पनि त्यसबाट अछुत छैन। तपाईँहरू मझेरी अब आउँछ भनेर चाहिँ तम तयार भएर बसिराख्नुहुन्छ। अब विभिन्न माध्यमबाट हामीसँग जोडिनुहुन्छ, कतिले फोन गर्नुहुन्छ, यसो म्यासेज भन्नुहुन्छ, गीत को जुनै पनि बजाइदिनु भए नि हुन्छ भन्नुहुन्छ, कतिले स्पेसिफिक गीत नै खोज्नुहुन्छ, सकेको हामी बजाउँछौँ, नभएको कपिराइटले नदिएका गीतहरू हामी अब माफी चाहँदै अर्को सिमिलर सङहरू बजाइदिने चाहिँ चेष्टा गरिराखेका छौँ, र तपाईँहरूको आश भरोसालाई टुट्न भने दिने कोसिसमा हामी कहिले पनि रहँदैनौँ। भन्दै फेरि अलि लामै पो बोलियो कि क्या हो, आफ्नै प्रचार आफैले धेर गरिए जस्तो लाग्यो। प्रजिनालाई सुन्न जाउँ, प्रजिना गुरुङ हुनुहुन्छ एकछिनलाई गाउँदै।

हजुर प्रजिनाले गाउनु भएको एकछिनलाई सुन्यो श्रोता। ब्रुनाईमा मध्याहको 12:17 गएको छ र दिन ढल्दै जाँदा आकाश पनि उघ्रिँदै गएको छ, खुलिँदै गएको छ। अघिसम्म धुम्म परेको आकाश अब चाहिँ घमाइलो हुन थालेको देखिराखेको छु मैले यहाँ स्टुडियोको झ्यालबाट। तपाईँहरूकोतिर के कसो छ? नेपालमा अब वर्षा सिजन छ, के कसो भारी वर्षात भयो भएन, त्यसले तपाईँहरूलाई अप्ठ्यारो गाह्रो साह्रो पारेको छ छैन, जनजीवनलाई के छ यसो भन्नुहोस् है सुनिराख्नु भएको छ भने। अब हामी शीतल र सुवानी मोक्तानलाई सुन्न जाउँ श्रोता। पहिलो माया भन्दै हुनुहुन्छ,

0: यो BFBS गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFBS गोर्खा रेडियो।

0: अभियान।
1: हजुर, अभियान जे भए पनि रोकिँदैन भन्ने किसिमको गीत गाउने कलाकार हुनुहुन्थ्यो योद्धा। हजुर, हामी आज हाम्रो मझेरी कार्यक्रमको बसाइको अन्तिम घन्टामा एउटा कुराकानी सुन्नेछौँ। यो कुराकानी रहेको छ श्रीमती अन्तरा राईसँग मैले गरेको, उहाँको ब्रुनाईको जीवन भोगाइका विषयमा केही कुराकानी गरेको छु। यो कुराकानी एकैछिनमा राख्नेछु, दुई भागमा छन्। पहिलो भाग नै अब यो वाङदेन शेर्पाले गाउनुभएको महारानी सुनेपछि सुन्नेछौँ। अहिलेलाई भने गीत सुनौ महारानी, वाङदेन शेर्पाको आवाजमा।

0: महारानी सुन्यो वाङदेन शेर्पा आवाजमा। अब एउटा अन्तर्वार्ता प्रस्तुत छ श्रोता। मैले अघि तपाईँलाई छोटो जानकारी दिइहालेँ, श्रीमती अन्तर राईसँग चाहिँ मैले कुराकानी गर्ने मौका पाएको थिएँ। उहाँको ब्रुनाईको फ्यामिली लाइफको वरिपरि रहेर कुराकानी गरेको छौँ। उहाँको अनुभवहरू के कस्तो रह्यो, फ्यामिलीवाला भएपछि पल्टन घरका श्रोताले फ्यामिलीवाला भनेको त बुझ्नुहुन्छ, तर पल्टन बाहिरका श्रोताहरूले फ्यामिलीवाला भनेपछि चाहिँ अब 3 वर्ष जागिर गरेपछि आफ्नो श्रीमती अथवा श्रीमान, अब श्रीमती जागिरमा हुनुहुन्छ, श्रीमानलाई चाहिँ अब यहाँ ब्रुनाईमा अथवा युकेमा तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ तपाईँलाई जोइन गर्न सक्नुहुनेछ। तपाईँको परिवार श्रीमती छोराछोरी छन् भने उहाँहरूले जोइन गर्नु सक्नुहुन्छ। र भर्खरै मात्रै ब्रुनाई पाल्नुभएको छ श्रीमती अन्तर राई, उहाँसँग को कुराकानी अब सुरु भयो। श्रोता
1: धन्यवाद दाई, नमस्ते।
0: तपाईँको परिचय त मैले दिइहालेँ, तपाईँ बिएफबिएसँग अपरिचित हुनुहुन्न, तपाईँ केही समय अगाडि यहाँ पाल्नु पनि भएको थियो। तपाईँको थोरै ब्याकग्राउन्ड बुझाउन, नेपाल कहाँबाट हुनुहुन्छ तपाईँ?
1: म चाहिँ उर्लाबारी मोरङबाट हो दाई।
0: तपाईँको जन्मै त्यहीँ भएको हो अथवा बसाई सराई गरेर अब बाबाहरू चाहिँ त्यहाँ सर्नु भएको?
1: होइन दाई, म जन्म नै त्यही जन्मेर हुर्केर नि त्यही उर्लाबारीमै हो दाई।
0: पढाइ पनि त्यतै गर्नुभयो?
1: हजुर हजुर दाई।
0: पढाइको कुरा छुइहालेँ मैले, पढाइ कतिसम्म गर्नुभएको छ?
1: म चाहिँ ब्याचलर ग्रेजुएट हो दाई।
0: विषय चाहिँ के छान्नु भएको?
1: मेरो अकाउन्टिङ एन्ड फाइनान्समा।
0: यो हिसाब किताब गर्ने विषय त मलाई पहिला स्कुलमा अलि अल्छी लाग्थ्यो, तपाईँले त त्यसमा ग्रेजुएट नै गर्नुभएछ, तपाईँलाई बधाई छ।
1: धन्यवाद।
0: अब तपाईँ फुटवारजिआर पल्टनमा फ्यामिलीवाला हुनुभएको, साह्रै धेरै भए जस्तो लागेन।
1: हजुर।
0: कति भयो बहिनी?
1: 4 महिना जस्तो हुँदैछ दाई।
0: सेटल भइसक्नु भयो?
1: हजुर, अहिले चाहिँ लगभग सेटल भइसक्यौँ भनौँ न।
0: घर कोठाहरू डेकोरेट गरिसक्नु भयो तपाईँको इच्छा अनुसार कि भाइको इच्छा अनुसार? कसको इच्छा अनुसार चलिरहेको छ डेकोरेसन?
1: दुईजना नै हो तर अलिकति बेसी चाहिँ मेरो भन्नु पर्ला दाई।
0: 4 महिना भयो भन्नुभयो ब्रुनाईमा फ्यामिलीवाला हुनुभएको, भाइ त पहिला नेपालमा यारीमा पनि हुनुहुन्थ्यो जस्तो लाग्छ। काठमाडौँमा पहिलोपल्ट फ्यामिलीवाला हुनु भएको हो अथवा ब्रुनाईमा नै पहिलो हो तपाईँको?
1: ब्रुनाईमा नै पहिलोचोटि हो दाई हामी फ्यामिलीवाला भएको। इआरई जाँदा चाहिँ जस्ट हामीले बिए गर्यो, त्यसपछि चाहिँ अहिले आएर मात्रै फ्यामिलीवाला भएको ब्रुनाईमै।
0: ब्रुनाईमा आइपुग्नु भएको छ 4 महिनाको अन्तरालमा, नेपाल र ब्रुनाईमा के फरक पाउनुभयो बहिनी?
1: नेपाल र ब्रुनाईमा फरक भन्नुपर्दा चाहिँ दाई, नेपालमा चाहिँ म एकदम अलिक बिजी भइरहेको थिएँ अनि ब्रुनाईमा चाहिँ एकदमै स्लो लाइफ छ। जे होस् फर्स्ट फर्स्टमा त एकदमै मेरो डेली त्यो हुन्छ नि रुटिन नै एकदम डिफ्रेन्ट भएको थियो, तर अहिले चाहिँ एकदम युज टु भइसक्यो भनौँ न दाई। अब 4 महिनाको अवधिमा जे होस् यहाँको लाइफसँग युज टु चाहिँ भइसक्यो, तर एकदमै स्लो लाइफ छ ब्रुनाईमा चाहिँ कम्पेयर टु नेपाल। नेपालमा चाहिँ एकदम मेरो यताउता भागदौडहरू भइरहेको थियो आफ्नै कामको सिलसिलामा पनि, ब्रुनाईमा चाहिँ अहिले जे होस् रमाइलो भइरहेको छ।
0: कामको सिलसिलामा भागदौड चाहिँ कता कता गर्नुहुन्थ्यो तपाईँले?
1: मेरो चाहिँ नेपालमा आफ्नै बुटिक भएको कारणले गरेर त्यही बुटिकको काममा कहिले स्टोर कहिले कारखाना त्यस्तै भागदौड भइरहेको हुन्थ्यो। अनि यहाँ चाहिँ त्यस्तो छैन, यहाँ चाहिँ अब स्लो लाइफ छ भनौँ न दाई।
0: मौसममा चाहिँ मोरङको उर्लाबारी र ब्रुनाईको सेरिया कतिको फरक पाउनुभयो त?
1: मौसम त लगभग वेदर त सेम नै छ दाई, गर्मी एकदमै गर्मी, उता मोरङमा पनि गर्मी नै हुन्छ यहाँ पनि गर्मी, तर ह्युमिडिटी चाहिँ अलिकति यहाँको बेसी हो कि जस्तो लाग्यो।
0: अघि बुटिकको कुरा गर्नुभयो, कामको सिलसिलामा निकै व्यस्त हुन्छ भन्ने क्रममा, कस्तो खालको बुटिक?
1: मेरो चाहिँ त्यही क्लोदिङ बुटिक भनौँ, एथनिक वेयर, ब्राइडल एन्ड ट्रेडिसनल वेयरहरू हुन्छ।
0: भनेपछि मोटामोटी सबै एरियाको क्लोदिङहरू तपाईँले गर्नुहुन्थ्यो? तपाईँ एक्लै हो अथवा अन्य स्टाफ अथवा पारिवारिक माहौलको बुटिक थियो त्यो?
1: हाम्रो फ्यामिली बिजनेस जस्तो पनि हो, तर त्यसमा म मात्रै छुइनँ, म चाहिँ जस्ट देखिने अनुहार भए, मेरो एकदमै टिमहरू हुनुहुन्छ उहाँहरूले नै ह्यान्डल गर्नुहुन्छ।
0: व्यवसाय तपाईँ यता आउनुभयो, अब कस्तो हुँदैछ जस्तो मनमा पिर लाग्छ
1: दाई? कस्तो सुरसुरमा त मलाई एकदमै गाह्रो भएको थियो त्यही व्यापारकै कुराहरूले गर्दा, तर जस मेरो टिम एकदमै राम्रो टिमहरू हुनुहुन्छ, अलमोस्ट 6 इयर्स जस्तो भयो हामीले सँगै काम गरेको, त्यही भएर चाहिँ एकदमै मेरो विश्वासिलो टिमहरू हुनुहुन्छ, साथसाथै मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ नि त उता, अनि उहाँहरूले पनि हेर्दै हुनुहुन्छ, अनि मेन चाहिँ मेरो टिम, अनि उनीहरूले डे टु डे अपरेसनहरू ह्यान्डल गर्छ, मैले चाहिँ थ्रु अनलाइन उनीहरूसँग इन टच हुन्छु।
0: बुटिक तपाईँको आफ्नो इमेजिनेसनबाट क्रिएट प्रेरित भएको हो अथवा अन्य कसैको पारिवारिक सल्लाह सुझावमा स्थापना भएको हो?
1: यो चाहिँ मैले नै इमेजिन गरेर मेरो नै ड्रिम थियो भनौँ न दाइ, मेरो नै ड्रिम थियो, मैले नै मेरै नै उसमा भएको हो, मैले नै सोचेर मैले नै सबै गरेर बनाएको हो भनौँ न।
0: हुन त हाम्रो यो कमर्सियल रेडियो होइन, त्यही पनि अब तपाईँ पल्टन घरको एउटा मेम्बर हुनुभएको नाताले तपाईँको बुटीको नाम भन्न मिल्छ भने?
1: हजुर दाइ, मिल्छ, सायबुङ क्रिएसन हो दाइ।
0: इन्स्टातिर खोज्यो भने अथवा फेसबुकमा खोज्यो भने भेटिन्छ?
1: हजुर हजुर, हामी इन्स्टामा चाहिँ एक्टिभ छौँ भनौँ।
0: हजुर, इन्स्टामा एक्टिभ छौँ भन्दै हुनुहुन्थ्यो श्रीमती अन्तरा राई, र उहाँले चाहिँ आफ्नो भोगाएका कुराहरू गर्दै हुनुहुन्थ्यो। कुराकानीको क्रम अझै पनि बाँकी छ श्रोता, एकैछिनमा म बजाउनेछु त्यो बाँकी अंश पनि। केही गीत सुनौ देउरालीमा भन्दै हुनुहुन्छ कुन्ती मोक्तानले।

0: गोर्खा रेडियो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, इन्टेक 99ले गाउनुभएको गीत सुनेर श्रोता गाजलु, मिठो गीत थियो। इन्टेक 99 धेरै फरवर्ड हुनुहुन्छ, गीत गाउनुहुन्छ। उहाँहरूले च्यारिटी अस्ति भर्खर तपाईँले 2RGR का भर्खरै विदाई गरिएका RCMO साहेब लाखबहादुर, क्याप्टेन लाखबहादुर साहेबको च्यारिटीको बारे पनि सुन्नुभयो। इन्टेक 99बाटै हुनुहुन्थ्यो उहाँले, के कति पैसा उठाउनु भयो भनेर पनि सुन्नुभयो। र पछि फेसबुकमा पनि हामीले पोस्ट राखेको थियौँ BABS बाट, सायद तपाईँले त्यो स्टोरी पनि हेर्ने मौका पाउनुभयो होला। इन्टेक 99 शुभकामना छ तपाईँहरूलाई। हजुर, अब अन्तर्वार्ताको क्रममा नै फर्कौँ श्रोता, श्रीमती अन्तर राईसँगको कुराकानी नै छ, अझै पनि एक भाग अझै बाँकी छ। पल्टन घरको बसाइको अनुभवबारे कुरा गर्दै सुरु भएको छ यो दोस्रो भाग चाहिँ।
1: अनेस्टली भन्नुपर्दा सुरुमा चाहिँ मलाई एकदमै आइसोलेटेड जस्तो फिल भएको थियो, कम्प्लिटली न्यू इन्भाइरोमेन्ट भएर दाइ। तर बिस्तारै अब नम्बर निहरूसँग पनि एउटा बन्ड बन्दै गयो, परिचयहरू हुँदै गयो, त्यही हिसाबले चाहिँ अहिले चाहिँ एकदमै युज टु भइसक्यो, एडप्ट भइसक्यो भनौँ न दाइ।
0: पक्कै हो, अब सुरुमा आउनुहुँदाखेरि तपाईँ र भाइ, तपाईँको श्रीमान मात्रै हो दुईजना, उहाँले यस्तो यस्तो हुन्छ उस्तो उस्तो हुन्छ भन्नु पक्कै पनि भएको थियो, तर त्यो भन्न अनि आफैले भोग्नमा धेरै फरक पर्छ, समय लाग्छ। र अब चाहिँ तपाईँ पल्टन घरमा भिजिसकेको भन्दाखेरि फरक नपर्ला।
1: हजुर दाइ, अब त लगभग भिजि नै सक्यो भन्दा हुन्छ।
0: पल्टन घरमा दाजुभाइहरू त तपाईँले यदाकदा देख्ने मात्रै हो, अब फ्यामिली क्वार्टर एरियामा हुनुहुने आफ्ना नजिकका छिमेकी दाजुभाइहरूसँग तपाईँहरूको जम्का भेट त हुन्छ, तर दिदी
1: बहिनीहरूसँग
0: चाहिँ कतिको उठबस हुन्छ तपाईँको?
1: टाइम एन्ड अगेन भइरहेको हुन्छ दाइ, यस्तै अब सोसियल इभेन्ट अनि ग्यादरिङहरू गरेर हामी सल्लाहहरू गरेर भेटघाटहरू गरि नै राखेको हुन्छौँ दाइ।
0: तपाईँको श्रीमान कुन इन्टेकको पर्नु भयो?
1: इन्टेक 14 हो दाइ।
0: इन्टेक 14 हुनुहुन्छ अन्तरा राई, श्रोतावृन्द, र विशेष गरी पल्टन घरको जीवन भोगाएका कुराहरू तपाईँ माझ चर्चा गरिरहेका छौँ। चर्चा गर्ने क्रममा नै सोध्न मिल्छ र तपाईँले भन्न मिल्छ भने श्रीमान ज्यू र तपाईँको कसरी भेट भयो?
1: हाम्रो चाहिँ सोसियल मिडियाबाट नै भेट भएको दाइ, फेसबुकबाट भेट भएको थियो।
0: फेसबुकबाट भेट भयो अनि तपाईँका आमा बुवा अनि भाइको आमा बुवा राजी हुनुभयो?
1: हजुर, बिस्तारै अब रिलेसनसिपमा बस्दै गएपछि चाहिँ अनि बिस्तारै अब एकअर्काका आमा बुवाहरूलाई हामीले कुरा गरेर अनि त्यसरी नै अघि बढेको हो।
0: पल्टन घरमा नयाँ नौलो हुनुहुन्छ, तपाईँले कस्तो एक्सपेक्टेसन लिएर चाहिँ यस्तो हुन्छ होला पल्टन घर भन्ने एउटा तपाईँको ब्याक अफ द हेड राखेर पल्टन घरमा फ्यामिलीवाला भएर आउनुभयो अनि भोलिपल्टदेखि तपाईँले जुन रियालिटी पाउनुभयो मिल्दो जुल्दो थियो
1: दाइ? मैले त्यस्तो यस्तो हुन्छ यस्तो हुन्छ भनेर त्यस्तो हाइली एक्सपेक्टेसन चाहिँ केही पनि राखेको थिइनँ। जस हामी चाहिँ अब ब्रुनाईमा एज अ फ्यामिली हामी सेटल डाउन हुन्छौँ भनेर चाहिँ त्यो कुराले चाहिँ एक्साइटमेन्ट चाहिँ थियो, तर सुरुमा यता आउँदा चाहिँ मेरो कम्प्लिटली मेरो डेली रुटिनै चेन्ज भएको जस्तो भयो, किनभने त्यही अघि पनि भनिहालेँ नेपालमा म अलिक बिजी नै हुन्थ्यो मेरो रुटिनहरू, यहाँ चाहिँ कम्प्लिटली अब स्लो मर्निङ अब स्लो डेजहरू भएर चाहिँ अलिकति कहाँ आएछु टाइपले चाहिँ भएको थियो। तर बिस्तारै मेरो नम्बरनीहरूसँग साथीभाइहरूसँग चिनजान हुँदै गयो, एउटा बोन्ड क्रिएट हुँदै गयो, त्यो भएर चाहिँ अहिले चाहिँ एकदमै युज टु भइसक्यो, अहिले भिजिसके भनौँ दाइ ब्रुनाई लाइफसँग।
0: हजुर, पक्कै पनि बहिनी, अघि पनि अलिकति छुइहाल्यौँ सुरुमा, सुरुमा भिज्न सबैलाई गाह्रै हुन्छ, तर भिजिसकेपछि अब भाइहरूको जागिर, तपाईँहरूको करियर, पछि युके गएपछि यहीँ पनि बस्दै रहँदै जाँदाखेरि त्यो अहिले जोडिएको सम्बन्धहरू नै अटुट सम्बन्धका रूपमा चाहिँ परिवर्तित हुँदै जान्छन्। हामी कुराकानीलाई अलि छोट्याउँ, अन्ततिर पुग्यौँ बहिनी। अब तपाईँहरू चाहिँ लेटेस्ट फ्यामिलीवालाको रूपमा हुनुहुन्छ, अब आउने नयाँ बहिनीहरू भनौँ न, उहाँहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
1: म अब आउनुहुने बहिनीहरूलाई चाहिँ आउनुहोस् भन्न चाहन्छु, फ्यामिली लाइफहरू ब्रुनाईमा पनि फ्यामिली लाइफ एज अ हस्बेन्डसँग इन्जोय गर्नुहोस्, आफ्नो प्राइभेट लाइफ, फाल्टै लाइफ हुन्छ यता, प्राइभेट लाइफ हुन्छ, रमाइलो हुन्छ, सुरु सुरुमा गाह्रो हुन्छ अफकोर्स, नयाँ इन्भाइरोमेन्ट हुन्छ, तर बिस्तारै भिज्नलाई कति पनि गाह्रो हुँदैन, कि जति पनि लाउरेनी लाइफ इन्जोय गर्नु छ ब्रुनाईमा नै गर्नुपर्छ रे भन्ने सुनेको छु, युकेमा गएपछि एकदमै बिजी लाइफ हुन्छ रे, त्यो भएर आउनुहोस् ब्रुनाईमा इन्जोय गर्नुहोस्, त्यही भन्न चाहन्छु।
0: यत्रो लामो फेरिस्ता गऱ्यौँ कुराको, भाइको पनि कुरा गऱ्यौँ, तर भाइ चाहिँ को हो भनेर हामीले परिचय नै दिनौँ त बहिनी।
1: मेरो श्रीमानको नाम चाहिँ चौबिन राई हो दाइ, सिएसएस कम्पनीमा हुनुहुन्छ, आरडिएस।
0: प्रता हामीसँग हुनुहुन्थ्यो, 2RGR सिएसएस कम्पनी आरडिएस प्लटुनका गुरुजी लान्स कोप्रोल चौबिन राई कि श्रीमती अन्तरा राईसँगको कुराकानी। र अब हामी बिट मारौँ श्रोता। बहिनी, तपाईँले समय निकालेर तपाईँको जीवन भोगाएका कुराहरू अन्य श्रोता समक्ष चाहिँ पस्कने आँट गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद यो समयका लागि।
1: धन्यवाद दाई यो अपर्च्युनिटीको लागि, यसरी मेरो कुराहरू राख्न दिनुभएकोमा। हजुरलाई अनि बिएफबिएस गोर्खा रेडियोलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु दाई।
2: यो बिएफबिएस गोर्खा रेडियो हो।

हजुर, नेपाली वर्ल्ड कप गीत सुन्यो समिनाको आवाजमा, र यो गीतलाई अनुरोध गर्ने श्रोता आउनुभएको थियो अरू कोही नभएर खर्क गुरुङ मामा। उहाँले चाहिँ केही समय अगाडि यो गीतको अनुरोध गर्नुभएको छ। धनराज भान्जा रेडियो सुन्दै साथमा छु है। ल, अहिले फुटबलकै चर्चा छ जताततै, त्यसकारण हाम्रो नेपाल वर्ल्ड कप कहिले खेल्छ होला भन्ने गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्दै उहाँले यो गीत सुन्ने रुचि राख्नुभएको थियो श्रोता। हजुर, मामालाई पनि नमस्कार अनि स्वागत छ। ढिलै भए पनि मामा यतिखेर सायद प्राय बिहान उठेर चाहिँ यो समयमा ठ्याक्कै रेडियो अन गर्नुहुन्छ होला, अनि चाहिँ यसो आज चाहिँ यो गीत सुन्नु पर्यो भनेर के अरे गीतहरू अनुरोध गर्नुहुन्छ। मिठा मिठा गीतहरू, लोकदोहोरी, पश्चिमेली लोकदोहोरी विशेष गरेर त्यस्ता गीतहरू मागेर मनोरञ्जन दिनुहुन्छ, लिनुहुन्छ, र हामी आभारी छौँ। सधैँ हामीसँग जोडिएर चाहिँ प्रतिक्रिया दिने गर्नुहुन्छ, र आज चाहिँ यो गीत मार्फत सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोतालाई धेरै धेरै सम्झना गर्न चाहन्छु भन्दै धन्यवाद भनेर बिदा हुनुभएको छ। मामा, आशा छ तपाईँले यो गीत सुनेर इन्जोय पक्कै पनि गर्नुभयो। हजुर, बोल्दै गर्दा नूतन भुषालजी पनि आइपुग्नु भएको छ, र उहाँले पनि नमस्ते, गुड मर्निङ, जोसिलो गीत पनि भन्नुभएको छ। धन्यवाद छ नूतन भुषालजीलाई। अब नूतन भुषालजी, हामी बिदा लिने बेला भइसकेको छ, अन्तिम घन्टाको नि अन्तिम क्षणमा आइपुगेका छौँ। अब मैले गुरुङ निकान्छी झुमा लिम्बूको आवाजमा यो गीत सुम्पने तर्खरमा छु, र यो गीत तपाईँका लागि पनि भयो नूतन भुषालजी। रमाइलो गर्नु होला यो गीत सुनेर, र अन्य श्रोताहरू तपाईँहरू अब नेटवर्कको कार्यक्रम मार्फत नमस्ते युकेमा जोडिनुहुनेछ केही समय पछाडि भने, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू तपाईँहरू चाहिँ साङ्गीतिक तरङ्ग कार्यक्रममा 89.5 मेगाहर्ज एफएममा बिना गुरुङ बहिनीलाई पाउनुहुनेछ। त्यसपछि भरै चाहिँ 4 बजे पछाडि चाहिँ काठमाडौँको सौगात कार्यक्रममा फेरि जोडिने हुनेछ तपाईँहरू। तपाईँहरू सम्पूर्णबाट म बिदा हुन चाहेँ। बाँकी समय तपाईँको सुखमय रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्। जहाँ रहनु भए पनि हामी भोलि भेट्नेछौँ। नमस्ते, बाबाई।

0: Pelain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: आज मुलुकका विभिन्न जिल्ला भई बहने नदीको बहाव बढ्ने सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाले इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। साथै यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। नदीहरूको बहाव उल्लेख्य बढ्दा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा जनाइएको हो। यी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशका केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान छ। तराईका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको

0: का प्रश्नको जवाबमा मन्त्री जार्विसले पेन्सन सुविधा सम्बन्धी मागलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनु भएको हो।
1: I was pleased to have the opportunity to meet with her in her constituency just a few days ago, where we discussed the importance of this matter in detail. I hope that she will understand that we're working through the detail of an engagement plan with the right stakeholders, including the G10. And I'm confident that my ministerial colleague is on the case in terms of providing the assurances that are being sought.
0: सांसद बेकरले अल्रसतमा भएको नेपालको फुटबलको प्रसंगबाट कुरा सुरु गरेर ध्यानाकर्षण गराउनु भएको छ।
2: This weekend we had the pleasure of hosting the Nepal Cup in Aldershot, a celebration of the brigade of Gurkhas. Talking to some of the Gurkha veterans there and hearing their experiences again underlined the need to urgently resolve long-standing issues such as Gurkha pensions. I pay tribute to the now Minister for Armed Forces for the progress made and who's worked with me to engage directly with Gurkha veterans and ensure they feel heard.
3: गोर्खा सैनिकको आधारभूत तालिममा ड्रोनको पाठ्यक्रम पनि लागू भएको छ।
0: गोर्खा ब्रिगेड एसोसिएसनले आइटिसी क्याट्रिकमा ड्रोन तालिम औपचारिक रूपमा समावेश भएको जनाएको छ। गोर्खा ट्रेनिङ कम्पनीले तालिमका लागि साना मानवरहित विमान प्रणाली उपयोग गर्ने एसोसिएसनले उल्लेख गरेको छ। प्रविधिको उपलब्धतासँगै क्याट्रिकमा अब गोर्खा सैनिकहरूले अत्याधुनिक ड्रोन प्रविधि, फ्लाइट अपरेसन, सेफ्टी ड्रिल र योजना बनाउने विषयमा तालिम लिनेछन्। सिक्स प्लाटुनका कर्नल आनन्द राईको नेतृत्वमा क्याट्रिकमा 10 सैनिकले तालिम दिनेछन्।
3: रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको ज्यान गएको छ। जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा 60 बुटन शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। गएको बेलुका 10:15 जिल्लाको इसना 3 ओरैयामा रामबहादुर शाह, छोरी ज्वाई बुटन शाह र रामा अवतार शाह तथा छोरा राम महेश्वर शाह बीच जग्गाको विषयमा झगडा भएको थियो। कुटपिटका क्रममा राम महेश्वर शाहले बुटन शाहलाई पिठ्यूमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभएको छ। घाइते भएका शाहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएकामा उपचारको क्रममा उहाँको मृत्यु भएको हो। रामबहादुर शाहको टाउकोमा चोट लागेको छ। रामबहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने राम महेश्वर शाह र रामा अवतार शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वीरगंजबाट लमजुङ जाँदै गरेको यात्रुवाहक बस मकवानपुरमा दुर्घटना हुँदा 5 घाइते भएका छन्। बस गैराती पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी 7 रमनटारमा अनियन्त्रित भएर सड़कमै पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाड़ीमा 16 सवारमध्ये 5 घाइतेलाई उपचारका लागि मनहरी अस्पताल पठाइएको छ। बस चालक सर्लाहीका अन्दाजी 39 भीमबहादुर बिखको टाउकोमा चोट लागेको छ। उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई मनहरीमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज रेफर गरिएको छ। विमानमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सले जापानका लागि तय भएको उडान पनि स्थगित गरेको छ। एयरलाइन्सले हिजोका लागि तय भएको उडान आजका लागि तय भएको जनाएको छ। एयरलाइन्सले जापानको नारितामा सिधा उडान भर्दै आएको छ। विगत 10 नारिताका लागि तय भएका उडानमा दोस्रो पटक तालिका परिवर्तन भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

गुड मर्निङ, नमस्ते, शुभ प्रभात। बिहानको समय अहिले बेलायतमा बिहानको 6:36 गएको छ। हामीले आजको कार्यक्रमलाई स्वरूपा र शैलीले गाउनुभएको गीतबाट आरम्भ गरेका छौँ। वेलकम टु नमस्ते युके। हजुर, बिहानीको सो नमस्ते युकेमा यहाँहरू सबैलाई न्यानो स्वागत छ। आज पनि म आशा उपस्थित भएको छु र यहाँहरूसँगै 9 बजीसम्म रहने हो। तातोपना बिस्तारै बिस्तारै बढिरहेको छ, हुन त हावा पनि चलिरहेको छ। अहिले हावा यतातिर चलिरहेको छ, सायद तपाईँकोमा पनि चलिरहेको होला। अलिअलि हावा चलेको कारणले गर्दाखेरि बाहिर अलिअलि शीतल चाहिँ छ, तर पनि तातोपना चाहिँ बढ्दैछ है। बिस्तारै बिस्तारै घर तातिने क्रम चाहिँ जारी नै छ। आज बिहान यहाँको तापक्रम, बाहिरको तापक्रम चाहिँ 20 डिग्री सेल्सियस रहेको छ र यो तातोपना अब रहन्छ, अझै भोलि पिकमा पुग्छ भन्ने भनाइ छ। र यो तातोपनाले गर्दाखेरि चाहिँ हिट वेभ, हजुर अवश्य हिट वेभ हो यो वर्षको तेस्रो हिट वेभ भन्नु पर्यो। एम्बर अनि येल्लो हिट हेल्थ अलर्टहरू जारी गरिएका छन् इङ्ल्यान्डका विभिन्न ठाउँहरूमा। दक्षिणी इङ्ल्यान्डमा मिडल्यान्ड भयो, अनि पूर्वीय दक्षिणी इङ्ल्यान्डमा चाहिँ यो छ एम्बर वार्निङ छ। एम्बर हिट हेल्थ अलर्ट भनेको हेल्थको लागि अलिकति सचेत रहनु पर्यो। र यो चाहिँ अब सुरु भइसकेको छ, 12 तारिकसम्म छ, 12 जुलाईसम्म रहेको छ। येल्लो वार्निङ पनि छ, यो पनि हामीले जानकारी गराइरहेका छौँ होइन। र अब टेम्परेचर चाहिँ दक्षिणी इङ्ल्यान्डमा 36 डिग्री सेल्सियससम्म पुग्ने सम्भावनाका कुराहरू मौसमविदहरूले गरिरहेका छन्। अहिले डिटेलमा हामी अझै जानकारी लिउँला। र यो तातोपना चाहिँ हाम्रो लागि त तातो छँदैछ, यसबाहेक हामी भन्दा पनि अझै सफर गरिरहेको चाहिँ अहिले यहाँको सामुद्रिक समुद्रमा रहने जीव जन्तुहरूले। र यसका यो हिट वेभ माथि बाहिर देखिन्छ, तर समुद्रमा पनि तातो भइरहेको छ। एक्चुअली पानी पनि तातिरहेको छ। तपाईँ केही वर्ष अगाडि को तुलनामा अहिले जानुहुन्छ भने अहिले पानी तातिएको अनुभव हामी गर्न सक्छौँ। तातो छ, तातो हुनाले एकदमै तातो होइन कि, तुलनात्मक रूपमा। अब यो गर्मी बेलामा हिटवेभमा चाहिँ पानीमा पस्दा चिसो फिलिङ हुन्थ्यो, अहिले चाहिँ एकदम त्यस्तो हुँदैन। अलिअलि होइन, यो पानी त तातिसक्यो अलिअलि भन्ने हुन्छ, ठिक्क फिलिङ हुन्छ कि। त्यसैले गर्दाखेरि हजुर, यो यहाँको दक्षिणी भेकमा पानी जुन समुद्र तटीय इलाका छ, यसमा चाहिँ अलिअलि पानी चाहिँ तातिएको छ अरे। र यसले गर्दाखेरि चाहिँ यहाँको मरिन लाइफलाई यसले दुःख दिन सक्छ भन्ने कन्सर्न चाहिँ धेरैको रहेको छ। इभन मेट अफिसले पनि यो भनेको छ। र यसमा पानीमा रहने जीव जन्तुहरू जस्तो सेलफिसहरू भयो, अरू स्पिसिसहरू भयो, अक्टोपस पनि, इभन यस्तो चिजहरूलाई चाहिँ माछाहरू होइन, सी ग्रासेसहरू, विशेष त्यहाँभित्र माछा मासु माछाहरू अथवा जल प्राणीहरूले खाने सी ग्रासेसहरू भए हो, यस्तो चाहिँ अलिकति यसलाई असर गरिरहेको छ अरे। यिनीहरू पनि बिस्तारै अब हराउँछन् नि त होइन, तातोले गर्दाखेरि तातोमा बाँच्न नसक्ने कति चिजहरू हुन्छन्, असर गरिरहेको छ भन्ने सुनिरहेको छु। अब डिटेलमा मौसमको चर्चा एकछिनमा, अहिलेलाई गीत अर्को सुनाउँछु म। रूप कुमार राईले गाउनु भएको छ गाउँले भन्छन् भन्ने गीत, यो गीत सुनाऊ एकैछिन।

0: SBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

बाँचेपो जिन्दगी भन्ने कलाकार राम कुमार नेपाली हुनुहुन्थ्यो, सञ्जय श्रीपाल पनि हुनुहुन्थ्यो साथ साथमा। समय बिहानको 7:52 गएको छ। हजुर, 6:52 भनेको मतलब हो 7 बज्नको लागि 8 मिनट बाँकी रह्यो समाचार सुरु हुनको लागि। अझै एउटा गीत बाँकी छ प्रमोद खरेलले गाउनु भएको, कति मिठो, सुन्दै हामी अगाडि बढ्ने हो आजको कार्यक्रम नमस्ते युकेमा समाचारतिर। र अर्को घन्टा, अर्को दुईवटा घन्टा हामीसँग सिँगै बाँकी छ। फुटबल हेर्दै हुनुहुन्छ होला, इन्जोय गर्नुभएको छ फुटबल, होइन? हिजोको फुटबल पनि हामीले सबै इन्जोय गरिसकेका छौँ। वा हिजो गाह्रो भएको थियो है मेसीलाई, टिमलाई। हजुर, तपाईँले हामीले सबैले इन्जोय गरिसकेका छौँ। मेसी हिजो अर्जेन्टिनाले बडा मुस्किल परेको थियो अर्जेन्टिनालाई है। र मेस्सीको हिजो एकदमै इमोसनल क्षण पनि हामीले देख्यौँ। सो गजबको थियो हिजोको गेम पनि, इन्जोय गरिसकेका छौँ हामीले। बल्ल बल्ल झन्डै झन्डै घर फर्केका है कतिपय टिम, विशेष गरिकन कस्तो भने यो एकदमै चिर परिचित टिमहरूलाई चाहिँ धेरै मान्छेले सपोर्ट गरिरहेका हुन्छन्। र त्यो टिमले राम्रो गर्न नसक्दाखेरि, आफ्नो अथवा आफ्नो आफूले सपोर्ट गर्न गरेको टिमले राम्रो गर्न नसक्दाखेरि त जसलाई पनि त्यो फिलिङ भइहाल्छ, होइन? खेलाडीहरू त झन् आफ्नो त्यो वर्ल्ड कपमा, अब वर्ल्ड कप जस्तो अगाडि, होइन, अगाडि खेल्दाखेरि चाहिँ आफ्नो टिमले राम्रो गर्न नसक्दा त्यसै पनि त्यो हुन्छ नै। एनिवे, हजुर, क्रिस्टियानो रोनाल्डोको पनि हिजै हिजो भन्दाखेरि पनि यहाँले फोटोहरू देखिसक्नु भएको छ, हेरिसक्नु भएको छ उहाँको पनि, होइन, इमोसनल एक्जिट। तर मेस्सीको चाहिँ त्यो भएन। अब अगाडि के हुन्छ त्यो हेर्न बाँकी नै छ। क्वार्टर फाइनलमा को को गएका छन् तपाईँहरूले हेरिसक्नु भएको छ, होइन? क्वार्टर फाइनलमा पुगेका टिमहरूको गेमहरू चाहिँ अब फेरि सुरु कहिले हुँदैछ, भोलिदेखि नै हुँदैछ। भोलि फ्रान्स भर्सेस मोरक्को छ रातिको 9 बजे। हजुर, र त्यसपछि पर्सि निको पर्सि गर्दै गेमहरू छन् लगातार। आजको प्रश्न भन्दाखेरि नि यो साताको लागि राखिएको प्रश्न चाहिँ म यति बेला राख्न चाहन्छु। यो आउने शनिबार चाहिँ इङ्ल्यान्ड भर्सेस नर्वेको गेम हुन्छ, July 11 राति 10 बजे। कसको गोल धेरै हुन्छ होला त इङ्ल्यान्ड भर्सेस नर्वेको गेममा? कसको स्कोर गोल धेरै भएर कुन टिम चाहिँ सेमी फाइनलमा प्रवेश गर्छन् होला त? हुन त अरू तिनवटा टिमको मैले कुरा गरेको छैन, होइन, मन्डे शनिबार हुने यो इङ्ल्यान्ड भर्सेस नर्वेको मात्र कुरा गरेको छु। एउटा छान्नुहोस् अनि हामीलाई लेख्दै गर्नुहोस् है त। अब कति मिठो प्रमोद खरेलले गाउनु भएको गीत हामी सुन्दैछौँ।

प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। सभामुख डोलप्रसाद हरियालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको हो। बैठकको शुरूमै प्रतिनिधि सभा सदस्यहरूले विरोध जनाएपछि सभामुखले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको हो। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनको सन्दर्भमा पक्षदर्शी कानून बनाएर जिम्मेवार व्यक्तिलाई कार्यवाही गर्न सिफारिस गरेको बारे स्पष्टीकरण दिएको छ। यस सम्बन्धमा आयोगका पदाधिकारीले प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा स्पष्टीकरण दिएका हुन्। आयोगले जेएनजी आन्दोलनको सन्दर्भमा गरेको अध्ययन प्रतिवेदनमा पक्षदर्शी कानून बनाएर तत्काल प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई कार्यवाही सिफारिस गरेको छ। जेएनजी आन्दोलनका बेला पदमा रहेका ओली र लेखकले मानवाधिकार उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूलाई पक्षदर्शी कानून बनाएर कार्यवाही गर्न सरकारलाई सिफारिस गरिएको थियो। यसबारे नेपाल बार एसोसिएसन लगायतले प्रश्न उठाउँदै आएका छन्। सरकारी विज्ञापन निजी मीडियामा निषेध गरिएपछि परेको मुद्दामा सर्वोच्च अदालतले असार 30 गते फैसला सुनाउने भएको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासमा 2 दिन लामो बहस सकिएपछि फैसलाको मिति तय भएको हो। नेपाल मीडिया सोसाइटीको तर्फबाट मुद्दा दायर भएको थियो। मुद्दामा सरकारको निर्णयमा रोक लगाउन माग गरिएको छ। चैत 18 को सचिव स्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले निर्देशन जारी गरेपछि निजी मीडिया सरकारी विज्ञापनबाट वञ्चित हुँदै आएका छन्।

0: काम यस के अरे 27 लाखको काम यस भरे पनि पर्यटन क्षेत्रमा हाम्रो यस आर्थिक वर्षमा सम्पन्न भइसकेको छ।
1: 6 लाख बजेटबाट पुन हिलदेखि लुङलुङ सिद्ध लाली गुराँस पार्क हुँदै घोडेपानीको फलेघर जोड्ने 4 किलोमिटर साइकल मार्ग निर्माण गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मार्फत सञ्चालन गरिएको जनता बिक्री कार्यक्रम मार्फत मनाङमा चामल बिक्री गरिएको छ।
2: मनाङमा सुपथ मूल्यमा खाद्यान्न सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम मार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख राम शंकर कुशवाहले जानकारी दिनुभएको छ। तथ्याङ्क अनुसार 2083 असार 31 गतेसम्म जनता बिक्री अन्तर्गत स्टिम जिरा मसिनो चामल 442.75 क्विन्टल बिक्री भएको छ। अन्नपूर्ण सोनामञ्चली चामल 330 क्विन्टल, एफआर सोनामञ्चली चामल 112 क्विन्टल, एफआर स्टिम जिरा मसिनो चामल 88.75 क्विन्टल, लङ रेन चामल 13 क्विन्टल र बासमती चामल 6 क्विन्टल बिक्री भएको कुशवाहले जानकारी दिनुभएको छ। रातो मसुरो दाल 46.91 क्विन्टल, मास दाल 20 क्विन्टल, चना 6 क्विन्टल, पिठो 13 क्विन्टल, मैदा 2 क्विन्टल तथा रहर दाल 2 क्विन्टल जनता बिक्री मार्फत उपभोक्तासम्म सकिएको उहाँले बताउनु भएको छ। जिल्लामा सुरुचि सनफ्लावर तेल 7664 लिटर बिक्री भएको छ। सुरुचि तोरीको तेल 1433 लिटर र भटमासको तेल 1438 लिटर बिक्री भएको छ। शान्ति तोरीको तेल 19 लिटर र डीडीसी घिउ 66 किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ। मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा 8.83 क्विन्टल, जिरा दाना 1 क्विन्टल, विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोको टर्कीमा आयोजित शिखर सम्मेलनमा संगठनका सदस्य मुलुकको आलोचना गर्नुभएको छ। इरान विरूद्धको युद्धका क्रममा नेटो सदस्यहरूले राम्रो व्यवहार नदेखाएको ट्रम्पको भनाइ छ। संवाददाताहरूसँग ट्रम्पले इरान युद्धपछि निम्तिएको अवस्था उल्लेख गर्नुभएको छ।
3: We did something in Iran. We don't need anybody's help. I didn't even want their help, but before I asked, they said they wouldn't be there. And we've invested trillions of dollars to protect European countries. And I say that's fine, but you would think that they'd be very willing to do something to help us.
1: इजिप्ट पुरुष राष्ट्रिय फुटबल टीमका प्रशिक्षकले विश्वकपमा अर्जेन्टिना विरूद्धको खेलमा आफूहरूलाई विभेद गरिएको आरोप लगाएका छन्। खेलपछि बोल्दै होसाम हसनले अर्जेन्टिनाको पक्ष लिएर फिफा रेफरीले अन्याय गरेको बताउनु भएको हो। इजिप्टका खेलाडी मस्ताफा जिकोले पनि अर्जेन्टिनासँगको प्री क्वार्टर फाइनल निष्पक्ष नभएको जिकिर गर्नुभएको छ।

वाङदेन शेर्पाले भन्नुभएको हो जुनहेरी जुनहेरी भन्ने गीत उहाँले गाउँदै हुनुहुन्थ्यो. बिहानको 7:09 गएको छ. गुड मर्निङ बेलायतवासीलाई, युरोपवासीलाई पनि, अन्य ठाउँमा न्यानो नमस्कार टक्राउन चाहन्छु. नमस्ते युके कार्यक्रम सुरुवात भएको अघि नै हो र यो कार्यक्रमको दोस्रो घण्टामा हामी प्रवेश गरिसकेका छौँ. वाङदेन शेर्पाले गाउनुभएको यही गीत सँगसँगै अब अरू विभिन्न प्रकारका गीतहरू पनि रहेका छन्. भेराइटी प्रकारका, कोही लोक भाका हुन्छन्, कोही पप हुन्छन्, कोही रक हुन्छन्, कोही अलि सुगम प्रकारका हुन्छन्, होइन अलि सफ्ट गीतहरू पनि हुन्छन्, कोही हाई चर्के गीतहरू पनि हुन्छन्. त्यो विभिन्न प्रकारका गीतहरू तपाईँलाई, तपाईँ समक्ष हामी राख्दै जान्छौँ कार्यक्रममा. र यतिखेर म आशा छु यहाँहरूसँगै रहन्छु अहिले 9 बजेसम्म नै. अब भने यतिखेर मौसमको पनि चर्चा गर्ने बेला भयो. हाम्रा नियमित सरसामग्रीहरू हामी सदैव राख्ने गर्छौँ र यो बिहानको समयमा अब चिया पिउने बेला हुन त तातो त तातै छ, होइन. बिहानको तापक्रम नै 20 डिग्री सेल्सियस थियो अघि नै, अब त बिस्तारै तातो हुँदै गइरहेको छ. साउथ इस्ट इलाका, इङ्ल्यान्डको दक्षिणी भेग अलि तातो हुने हो र 36 डिग्री सेल्सियससम्म हुन्छ तापक्रम भन्ने भनाइ छ मौसमविद्हरूको. तर अहिलेसम्मको यो साताको चाहिँ सबभन्दा हाइएस्ट अस्ति सोमबार भयो. लन्डनको तापक्रम 34 डिग्री सेल्सियस थियो. हुन त सबै ठाउँमा होइन, कुनै ठाउँमा मात्रै मापन भएको हो यो. र एम्बर अनि येल्लो हिट हेल्थ अलर्टहरू जारी रहेका छन् इङ्ल्यान्डमा, विशेष गरिकन मिडल्यान्ड भयो, इङ्ल्यान्डको पूर्वीय भेग, दक्षिणी भेग, यो ठाउँमा एम्बर हिट हेल्थ अलर्ट छ भने यो चाहिँ 12 जुलाईसम्म छ, होइन. र फेरि 12 जुलाईसम्म नै येल्लो हिट हेल्थ अलर्ट पनि छ उत्तरी इङ्ल्यान्डसम्म भेट्ने गरिकन. उत्तरी इङ्ल्यान्डमा चाहिँ त्यो छ फेरि. सो यो युके हेल्थ सेक्युरिटी एजेन्सीले चाहिँ अन्टिल राति 2100 अर्थात् 12 जुलाई राति 9 बजेसम्म चाहिँ यो छ अलर्टहरू रहेका छन्. त्यसैले अलिकति सचेत रहनुपर्छ. नाइटहरू रातको समयमा अलिकति सुत्न असजिलो, अलिक स्टिकी स्टिकी हुने, होइन, प्रकारको चाहिँ छ यहाँ साउथ इस्ट इलाकामा. इङ्ल्यान्डको दक्षिणी भेगतिर हेर्दाखेरि, दक्षिण पश्चिमी पूर्वी भेगतिर हामीतिर पनि त्यस्तै नै छ. हुन त बिहान अलिअलि शीतल शीतल हावा चलेको महसुस त हुन्छ, तर पनि तातो हुन्छ फेरि दिउँसो चाहिँ. र अझै तातोपन बढ्दैछ, बिहिबार हो, अझै बढी हुने भन्ने भोलि र आज पनि त्यो क्रम जारी नै छ भन्नु पर्यो. र आज चाहिँ नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा बिहान बादल लागे पनि त्यो बादल हट्छ त्यतातिर र सबै ठाउँमा एकदम घमाइलो हुन्छ. इङ्ल्यान्ड वेल्समा त बिहानदेखि घमाइलो हो र घमाइलो हुन्छ जताततै. आज लन्डनमा तापक्रम 32 डिग्री सेल्सियस, कार्डिफतिर 29, बेलफास्टमा 23 र माथि स्कटल्यान्डमा 17-21 डिग्री सेल्सियस म्याक्सिमम भनेको. र यो तापक्रम भोलि अझै पनि बढ्छ, होइन. भोलि बिहिबार बिहानको तापक्रम 19-20 डिग्री सेल्सियस नै हुन्छ. साउथ इस्ट इलाकामा अलिकति तपाईँ हामीलाई चाहिँ अलिकति राति चाहिँ अलिक बढी त्यो बाफिलो हुन्छ नि, त्यो अहिले कस्तो छ भने न्यानो, होइन, तातो हुने सुक्खा मौसम भएको कारणले गर्दाखेरि चाहिँ अलिक कस्तो भने त्यो हावा अलिक तातै तातै चल्ने अथवा नचल्ने, चल्दै नचल्ने कारणले गर्दाखेरि बाफिएको हुन्छ नि एक किसिमले घर. हजुर, हो, त्यस्तो वातावरण चाहिँ हुन्छ. अब बिहिबार भोलि बिहानसम्म त्यस्तै हामी पाइरहेका हुन्छौँ र त्यो दिनभरि पनि त्यस्तै हुन्छ. फेरि पनि भोलि घमाइलो हुन्छ स्कटल्यान्ड, इङ्ल्यान्ड, वेल्समा. नर्दर्न आयरल्यान्डमा चाहिँ अलिअलि बादल लाग्छ. स्कटल्यान्डको उत्तर पश्चिमी इलाकातिर अलिअलि त्यहाँ पनि बादल लाग्छ, अन्यथा सबै ठाउँमा घमाइलो र तापक्रम भनेको 33-34 डिग्री सेल्सियस फेरि लन्डनमा हुन्छ भोलि बिहिबारको दिनमा. र कार्डिफतिर 30 डिग्री सेल्सियस, बेलफास्टमा पनि बढेर 24 डिग्री सेल्सियस हुन्छ भने माथि स्कटल्यान्डतिर पनि 16-23 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम टेम्परेचर भनेको. यो भोलिको कुरा भयो. त्यसपछि फ्राइडे पनि त्यस्तै छ, पुरै घमाइलो छ इङ्ल्यान्ड वेल्समा अनि स्कटल्यान्डको दक्षिणी भेगसम्म घमाइलो. अलिअलि स्कटल्यान्डमा र नर्दर्न आयरल्यान्डमा त बादल पनि लाग्छ र स्कटल्यान्डको उत्तरी इलाकातिर हल्का पानी पनि पर्छ. यो फ्राइडे भयो. अब तापक्रम चाहिँ अलिकति घट्छ किनभने यो पूर्वीय भेगतिर पूर्वीय हावा अलिअलि चल्न थाल्छ, त्यसैले गर्दाखेरि चाहिँ पूर्वीय भेगतिर अलिकति तापक्रम घट्छ. जस्तो लन्डनमा पनि घटेर 30 डिग्री सेल्सियस हुन्छ. लन्डन पनि अलिअलि पूर्वीय हावाले यता छुन्छ, नर्वेस्टलाई भयो, होइन. र कार्डिफतिर चाहिँ 33 डिग्री सेल्सियस हुन्छ है. कार्डिफतिर त्यो हावा आइपुगेको हुँदैन यो शुक्रबारसम्ममा. त्यसैले बर्मिङह्याम, कार्डिफतिर 33 डिग्री सेल्सियस म्याक्सिमम भनेको. र माथि स्कटल्यान्डतिर 16-25 डिग्री सेल्सियस, बेलफास्टतिर 23 डिग्री नै रहन्छ. यो टेम्परेचर यो शुक्रबारसम्मको भयो. अब शनिबार आइतबार पनि त्यस्तै नै छ तापक्रम. अब नेक्स्ट विकसम्म नै हो,
28-29 डिग्री सेल्सियस हुन त अलिकति घट्दै जान्छ, तर पनि 28-29 डिग्री सेल्सियससम्म चाहिँ यता लन्डनतिर रहिरहन्छ तापक्रम। शनिबारको दिनमा नर्दर्न आयरल्यान्ड, इङ्ल्यान्ड, वेल्स पुरै घमाइलो हुन्छ भने स्कटल्यान्डमा अलिअलि बादल लाग्छ र अलिकति उत्तर पूर्वी हावा चल्छ, यसले गर्दाखेरि तापक्रम अलिकति घटेको हामी महसुस गर्छौँ। शनिबारको कुरा भयो, यति नै गरौँ मौसमको चर्चा। अब गीत सुन्न पर्छ, अहिले सुन्दैछौँ हामी योगी भेषलाई, उहाँ के भन्नुहुन्छ एकैछिन सुनौ।

आज विक्रम सम्बत 2083 साल असार महिनाको 24 गते हो आज बुधबारको दिन। तदनुसार जुलाई 8 तारिक सन् 2026 को दिन आज असार 24 गते असार महिना पनि सकिने लागेछ। हेर्नुहोस् त 8 दिन मात्रै बाँकी छ असार महिना सकिनको लागि। असार महिना बाई द वे 32 दिनको छ है हजुर। र अब आजको दिनको राष्ट्र यो एक्सचेन्ज रेट वैदेशिक विनिमय दर हेरौँ। पाउन्ड स्टर्लिङ एकको खरिदर आज 202.84 रुपियाँ छ। बिक्री दर 203.64 रुपियाँ। पाउन्ड स्टर्लिङ फेरि एकचोटि एकको खरिदर 202.84 रुपियाँ। बिक्री दर 203.64 रुपियाँ। अब सुन चाँदीको मूल्य हेरौँ। आज प्रति तोला सुनको मूल्य छ 287,100 रुपियाँ। 287,100 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य 4,500 रुपियाँ। हजुर, प्रति तोला 4,500 रुपियाँ आज सुनको चाँदीको मूल्य रहेको छ। यो भयो सुन चाँदी व्यवसाय महासङ्घले तोकेको सुन र चाँदीको मूल्य। अब फेरि अर्को छोटो मिठो गीत सुन्छौँ अनि राशिफलतिर पनि लाग्छौँ हामी। प्रश्नहरू पनि छन्, म तपाईँसँग फेरि पनि हामी आफू यो एक्सट्रिम हिटबाट बस्नको लागि अब खानेकुरा विभिन्न थरीको हुन्छन् होइन। खानेकुरा के खाने हामीले त्यो भनिसकेका त छौँ, तर पनि एकचोटि फेरि पनि रिमाइन्ड गराउन चाहन्छु है। पानी कतिको पिउँदै हुनुहुन्छ? पानी पिउने मात्र होइन, पानी खान पनि सकिन्छ हजुर, पानी चपाउन सकिन्छ त्यो कसरी किन म एकछिनमा तपाईँलाई तपाईँसँग सेयर गर्नेछु होइन। अनि पानी शरीरमा पुगेको छ कि छैन कसरी चेक गर्ने हो? साधारण तरिका छ, हामी सबैले प्राय चेक गरेकै रहेकै होला होइन होला हजुर। अनि चिया कफी पिउँदै हुनुहुन्छ? त्यो गर्मी छ भन्दैमा चिया कफी पिउनै हुँदैन भन्ने छैन, त्यो पिउन पनि सकिन्छ। कसरी पिउने हो, त्यसले के गर्छ होइन कुरा गरौँला समयले भ्याएसम्म। अहिले म यो छोटो मिठो गीत राख्छु। प्रशंसा श्रेष्ठ भन्नुहुन्छ तिमी तिमी छौ भनेर।

0: गोर्खा रेडियो,
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

अहिले गाउँदै हुनुहुन्थ्यो सुरेश अन्जान अनि अनिता विश्वकर्मा. हजुर एकछिन बस्नै सकिनँ, लाउन यस्तो भए म त किन भनेर सोद्धै हुनुहुन्थ्यो एकअर्कालाई. अब समय एकचोटि बिहानको चेक गरौँ. अहिले बिहानको 7:31, अहिले 32 जाने लागेको छ बेलायतमा भने नेपालमा दिउँसोको 12:00, अहिले दिउँसोको 12:17 गयो ठ्याक्कै, अनि ब्रुनाई र हङकङतिर दिउँसोको 2:32 गएको छ. अब यो समय राशिफल राखौँ आजको. सबभन्दा पहिले मेष राशि. आज मेष राशिलाई सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ. छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ. दाम्पत्य जीवन सुखमय रहला. वृष राशि. व्यवहारमा प्रतिक्रियात्मक कुरा गर्दा विचार पुर्याउनु पर्ने हुन्छ. नोकरी वा पेसामा मिथ्या प्रशंसा गर्नेहरू टाढा रहने प्रयास गर्नुहोला र स्वास्थ्यमा ध्यान दिनुहोला. मिथुन राशि. व्यक्तिमा निखार आउनेछ. कार्यक्षेत्रमा सम्मान पनि बढ्ला. उद्योग व्यापारबाट विशेष लाभ हुनेछ. सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना देखिन्छ. कर्कट राशि. आफूले आफैलाई समय दिने प्रयास गर्नुहोला. आध्यात्मिक वा मानसिक शक्तिको विकासको लागि ध्यान केन्द्रित गर्नुहोला. विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ अवसरहरू मिल्नेछ. सिंह राशि. आफूले गरेको सङ्घर्षबाट लाभ मिल्नेछ. आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोला. नोकरी वा पेसामा अधिकार बढ्नेछ आज र सङ्गीत र कलाको क्षेत्रमा रुचि पनि बढ्ला. कन्या राशिको पालोमा. आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ. आयका नयाँ स्रोतहरू खुल्नेछन्. सञ्चित धनमा वृद्धि पनि हुनेछ र अरूको वाद विवादमा आफू अगाडि नपर्नु ठिक होला. तुला राशि. आर्थिक पक्ष सबल रहनेछ. सरकारी वा वित्तीय क्षेत्रबाट लाभ पनि मिल्नेछ. राज्य पक्षबाट पनि सहयोग मिल्ला. विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ पनि हुनेछ. वृश्चिक राशि. अनावश्यक खर्च बढ्ने देखिन्छ. वैदेशिक स्वरोजगारमा बाधा आउन सक्छ. कार्यक्षेत्रलाई लिएर गरिएको यात्राबाट भने लाभ मिल्ला. खानपिनमा विशेष ध्यान दिनुहोला. धनुराशिको. व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ. आफूभन्दा ठुला दाजुभाइहरूको सहयोग पनि मिल्ला. कार्यक्षेत्रमा लगनशीलताको उचित इनाम पनि मिल्नेछ आज. आत्मविश्वासमा वृद्धि पनि होला. मकर राशिलाई आज उद्योग जगतमा नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ. पुरानो मित्रसँग भेटघाट हुने हुनाले मन प्रसन्न रहला. सरकारी योजनाहरूको लाभ पनि मिल्नेछ आज. कुम्भ राशिलाई भने आज प्रगतिका नयाँ मार्गहरू खुल्नेछन्. कुनै पनि काममा भाग्यभन्दा कर्ममाथि विश्वास राख्नुहोला. गलत सङ्गतबाट थोरै सचेत रहनुपर्ने समय छ. सङ्गीतको क्षेत्रमा सफलता मिल्नेछ. अन्तमा मीन राशि. आजको दिन प्रसन्नतामा बित्नेछ. विद्यार्थीवर्गलाई पठन पाठनमा मन लाग्नेछ. उत्साहपूर्ण दिन रहेको छ. कार्यक्षेत्रमा सजग भएर काम गर्नुहोला. प्रेम सम्बन्ध सुमधुर पनि रहेको छ. आजको राशिफल यहीसम्म आएर समाप्त भयो. हामीले हाम्रो पात्रबाट राशिफल राखिसकेका छौँ. अब गीत सुन्नपर्छ. फेरि गीतबाट एकछिन ब्रेक लिउँ. यो गीत समीर श्रेष्ठ गाउँदै हुनुहुन्छ. अनि यसपछि लन्डनको सहरैमा भन्ने एउटा नयाँ गीत आएको रहेछ. हाम्रो बम गुरुङज्यूले चाहिँ हामी सबैलाई सुनाउन चाहनु भएको गीत छ. रामजी खान, देवी घरती कृष्ण उहाँहरूले गाउनु भएको जुन गीत हामी एकैछिनमा सुन्नेछौँ. अहिलेलाई चाहिँ समीर

0: BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

रामजी खान, देवी खर्ती अनि कृष्ण लामिछाने साथीहरूले गाउनु भएको यो एकदमै नयाँ गीत हो र यो गीत रामजी खानले नै हो सङ्गीत गर्नुभएको र यो गीत चाहिँ बजारमा आएको छ। बजारमा आउनुको मतलब आजभोलि त्यसरी एल्बममा क्यासेटहरूमा निस्कने चलन त छैन, सिडीहरूमा आउने चलन त छैन, तर पनि अहिले यो अनलाइनमा चाहिँ हामी देख्न सक्छौँ। हजुर, सोसियल मिडियाहरूमा, युट्युबमा, सबैमा तपाईँले देख्न सक्नुहुन्छ। नयाँ गीत मन पराउनु भयो होला पक्कै पनि, र यो गीत रोज्नु भएको हो बम गुरुङज्यूले, यहीँ ग्रिनफोर्ड निवासी हुनुहुन्छ, उहाँले सबैलाई सुनाउन चाहनु भएको गीत थियो, इन्जोय गर्नुभयो होला पक्कै पनि। अब अझै दुईवटा गीत बाँकी छ आजको कार्यक्रममा, अर्को समाचारतिर लाग्नुभन्दा अगाडि, विशेष गरिकन यो आवरको लागि है, नेक्स्ट आवरको लागि छँदै नै छ। नेक्स्ट आवरमा त हामीले फेरि यो स्वास्थ्य सम्बन्धी कुराकानी पनि सुन्नेछौँ। आज डायबिटिज सम्बन्धी कुराकानी हुन्छ, सुन्न नभुल्नु होला। आजको कुराकानीमा चाहिँ फेरि हेल्थ पोडकास्ट अन्तर्गत अर्को डक्टरसँगको कुराकानी हुन्छ, श्री सुनवारजीले गर्नुभएको छ यो कुराकानी, त्यसले गर्दाखेरि सुन्न नभुल्नु होला। आज लास्ट विक पनि हामीले उहाँलाई सुनेका थियौँ, उहाँले चाहिँ ब्लड प्रेसरको बारेमा भन्नुभएको थियो भने यो हप्ता चाहिँ डायबिटिजको बारेमा भन्ने हुन्छ। र अब यो कुरा एकछिनमा 8 बजेपछिको समयमा छ, दुई पार्ट हेल्थ पोडकास्ट हुन सक्नुहुन्छ भने। अब अर्को प्रसङ्ग चाहिँ प्रश्न हो यो साताको लागि राखिएको, एकदम सिम्पल प्रश्न छ, सिम्पल यो फुटबल सम्बन्धी नै प्रश्न हो, र यो फुटबलको कुरा त अब दिनानुदिन भइरहेको छ। अब चाहिँ फेरि भोलिदेखि नै क्वार्टर फाइनलको अरू गेमहरू सुरु हुन्छ, भोलि पर्सि निको पर्सि गर्दै, र भोलि चाहिँ क्वार्टर फाइनल गेम फ्रान्स भर्सेस मोरक्को बेलुका 9 बजी सुरुवात हुन्छ होइन। त्यसपछि अर्को चाहिँ स्पेन भर्सेस बेल्जियमको क्वार्टर फाइनल गेम चाहिँ शुक्रबार 10 जुलाईमा बेलुका 8 बजे सुरु हुन्छ। त्यसपछि आउने गेम शनिबार 11 जुलाईमा राति 10 बजेदेखि चाहिँ इङ्ल्यान्ड भर्सेस नर्वेको गेम छ। अनि त्यसपछि अर्को लास्ट गेम चाहिँ अर्जेन्टिना, हिजो बडा मुस्किलले पुग्यो होइन क्वार्टर फाइनलमा, र अर्जेन्टिना भर्सेस स्विजरल्यान्डको गेम चाहिँ सन्डे आइतबार 12 जुलाईमा रातिको 2 बजी रहेछ। हौ हजुर, कसरी हेर्ने हो एनिवे अब नसक्नु बस्न नसक्नु हुनेहरूले, अब नमिल्नेहरूले त भोलिपल्ट हाइलाइट हेर्दा पनि भयो, तर त्यो लाइभ हुँदाको जस्तो मजा चाहिँ भोलिपल्ट हेर्दाखेरि आयो जस्तो लाग्दैन। एनिवे त्यो छ, र फुटबल अब वर्ल्ड कप चलिरहेको छ, क्वार्टर फाइनल यसरी भोलिदेखि सुरुवात हुँदैछ होइन, लहरै लगत्तै। अब यसमध्ये सबैको त सोधेको छैन, मैले इङ्ल्यान्डको चाहिँ सोधेको छु मैले हजुर प्रश्नमा, इङ्ल्यान्ड भर्सेस नर्वेको गेममा चाहिँ को अगाडि जान्छ होला सेमी फाइनलमा भन्ने, मैले त्यही हो प्रश्न। अब तपाईँले एउटा छान्नु पर्यो, अरूको चाहिँ मैले छानेको राखेको छुइनँ, किन भन्दा अरू यो प्रश्न राख्ने बेलामा अरूको गेम पनि सबै भइसकेको थिएन नि त, त्यसैले गर्दाखेरि हजुर नर्वे भर्सेस इङ्ल्यान्डको यो शनिबार 11 जुलाईमा हुने वर्ल्ड कप फुटबलको क्वार्टर फाइनलमा चाहिँ कसको चाहिँ कुन टिमको धेरै गोल हुन्छ होला र को चाहिँ सेमी फाइनलमा जान्छ होला होइन, त्यति नै हो मैले सोधेको, बस एउटा पिकअप गर्नु पर्यो यहाँहरूले, यति नै हो मेरो प्रश्न। अब यसको एन्सर त तपाईँले हामीले आइतबार बिहान पख थाहा पाइहाल्छौँ होइन, शनिबार राति 10 बजे किकअफ भनेपछि अब सोमबारको दिनमा बिहान चाहिँ छिनोफानो हुन्छ, अर्थात् एकजना लक्की विनरको नाम हामी निकाल्छौँ, जसले पाउनुहुन्छ फुटबल, फुटबलकै यो समय छ त्यसैले फुटबल हामीलाई प्राप्त भएको छ। बिएफ बेस कस्तो राम्रो फुटबल छ कि, त्यो फुटबल हामी तपाईँहरूको विनर हुनुहुन्छ उहाँलाई पठाइदिन्छौँ है, त झोलामा हालेर पठाइदिन्छौँ हजुर अनि यो फुटबल पाउनुहुनेछ, साथमा अरू पनि हुन्छन्, सो ट्राई गर्न नभुल्नु होला। ओके, अब साजन राज वैद्यले गाउनु भएको रहेछ एउटा गीत, सुन कान्छी भन्ने, हजुर उहाँलाई सुनाउ आउनुहोस् अब।

साजन वैद्य साजन राज वैद्य अनि साथीहरूले गाउनु भएको यो गीत बडो गजबको लागि कि उहाँहरूको नयाँ गीत राम्रो रहेछ, मन पर्यो मलाई, तपाईँलाई पनि मन पर्यो होला, इन्जोय गर्नुभयो होला, पक्कै पनि भेराइटी छ कि त्यहाँ घाँस काट्ने खुर्केर पनि राखिरहेका रहेछन्, अलिकति सानो टुक्रा त्यहाँ राखिरहेका रहेछन्, थरी थरीको त्यहाँनिर थियो यस्तो टुक्राहरू मन पराउनु भयो होला। अब एकछिनमा बज्ने गीत तृष्णा गुरुङको, त्यो पनि मन पराउनु हुनेछ पक्कै। अब थोरै छ समय यो गीत र समाज सुन्न र समाचारतिर लाग्नको लागि, गर्मी छ दक्षिणी इलाकातिर, त्यसैले मैले अघि गर्मीको बारेमा फेरि पनि अलिकति चर्चा गरौँ, हामी हाम्रो शरीरलाई कसरी यसलाई शीतल राख्ने हो अनि खान सकिन्छ पानी पिउन मात्र होइन भनेको थिएँ है हजुर। अब एक्सट्रिम हिटमा चाहिँ यो एकदम गर्मी भएको बेलामा, गर्मी अझै चढ्दैछ यता दक्षिणी इलाकातिर, सबै ठाउँमा त छैन तर पनि गर्मीमा के गर्न सकिन्छ भन्दाखेरि चाहिँ, गर्मीमा हुन्छ कि हाम्रो शरीरमा भन्दाखेरि चाहिँ, यो तातोले गर्दाखेरि हाम्रो शरीरको यो एक त शरीरमा जुन छालामा सानो सानो पालहरू हुन्छन् रौँहरू निस्कने होइन, हो त्यो पालहरू खुल्छ र हिट एक त इभापोरेट हुन्छ, पानी बाहिर जान्छ भनौँ न, हिट होइन पानी चाहिँ बाहिर निस्किरहेको हुन्छ, त्यसले पानी पसिना भएर यो बाहिर बाफिएर जान्छ कि, अनि पानीको कम हुन्छ र अर्को चाहिँ फेरि यो पसिनाले चाहिँ पानी कम भइरहेको हुन्छ, त्यसमाथि पानी मात्र होइन नुन पनि हाम्रो शरीरमा कम भएको हुन्छ, त्यो पसिना नुनिलो हुन्छ नि त होइन, साथमा नुन गएको हुन्छ कि, र यो भइरहेको हुन्छ त्यसमाथि पनि फेरि हाम्रो अर्को चाहिँ के हुन्छ भने ब्लड भेसल्स हाम्रो तातोले गर्दाखेरि चाहिँ शरीरको नसाहरू खुल्न जान्छ, फुलिन्छ कि, नसाहरू खुम्चेको हुन्छ नि चिसोमा जति खुम्चिन्छ त्यो गर्मीमा चाहिँ खोल्छ, र त्यसमा चाहिँ अब खोलेपछि त शरीरमा रगत त बग्नु पर्यो होइन, रगत बगिरहेको नर्मल बगिरहेको रगत चाहिँ खोलेपछि चाहिँ बग्न गाह्रो हुन्छ कि, यसलाई चाहिँ बगाउनको लागि हार्टलाई मुटुलाई चाहिँ प्रेसर पर्छ, फेरि मुटुलाई अलिक गाह्रो हुन्छ यो रगत चाहिँ शरीरभरि पुर्याउनको लागि, त्यसले गर्दाखेरि ब्लड प्रेसर लो हुन जान्छ, हजुर लो हुन जान्छ ब्लड प्रेसर, अनि विभिन्न सिम्टमहरू देखिन्छ कि, यो दुइटै जोडियो भने पसिना पानी कम भएर पसिनाबाट धेरै गएर पानी र नुन अनि ब्लड प्रेसर लोअर ब्लड प्रेसर भयो भने चाहिँ हिट एक्जोसन हुन्छ, जस्तो रिङ्गटा लाग्ने, वाक वाक लाग्ने अनि बेहोस होला जस्तो हुने, कन्फ्युज हुने के गर्ने के नगर्ने हुने, मसल क्राम्प हुने, खुट्टाहरू फर्किने, टाउको दुख्ने होइन, अनि एकदम थकान लाग्ने, थकाइ लाग्ने यस्तो हुनसक्छ, त्यसैले ध्यान दिनुपर्छ, पानी चाहिँ पिउनु होला, पानी पिउने मात्र होइन खानु होला चपाएर, त्यो कसरी भन्दाखेरि चाहिँ फ्रुटहरूबाट, फ्रुटहरूलाई चपाउनु पर्यो नि होइन, हो त्यसैले इट योर वाटर भनिन्छ नि, जस्तो फ्रुटमा भेजिटेबल फ्रुटहरूमा चाहिँ 80-90% पानी हुन्छ, काँक्रा गोलभेडा लेटस सेलरी वाटरमेलन खरबुजा भए स्ट्रबेरिजहरू यसमा एकदमै धेरै पानी हुन्छ, 90% मात्रामा पानी हुन्छ, एप्पल क्यारेटहरूमा भयो गाजरहरू ब्रोकाउलीहरू सबैमा हुन्छ पानी, त्यसैले फ्रुट खानुहोस् भेजिटेबल खानुहोस् प्रशस्त। पानी नपुगेको कसरी थाहा पाउने घरमै भन्दाखेरि पिसाब चेक गर्नुहोस् हजुर, पिसाब र पिसाब चाहिँ हल्का पेलको येल्लो कलरको छ, हल्का पहेँलो छ भने त्यो राम्रो, बढी डार्क येल्लो अथवा सुन्ताले रङको कडा ब्राउन कलरको छ भने चाहिँ त्यो राम्रो होइन, पानी पुगेन भन्ने बुझ्नुपर्छ तपाईँको शरीरलाई। तृष्णा गुरुङले गाउनु भएको गीत सुरु गरिसकेको छु, उहाँलाई सुन्दै हामी समाज

0: crucial that the US forcefully react.
1: The American military hit 80 sites, prompting Iran to threaten what it...
2: ...andolan ka sandarbhama panchadarshi kanun banayera jimibar biktilai karbahi garna sifaris gareko bare prashtikaran diyeko cha. Yas sambandhama ayogka padadhikarile pratinidhi sabha antargat kanun nyay tatha manavadhikar samitiko baithakma prashtikaran diyeka hun. Ayogle jinji andolanko sandarbhama gareko adhyayan pratibedanma paschadarshi kanun banayera tatkalin pradhanmantri KP Oli ra grihamantri Ramesh Lekhaklai karbahi sifaris gareko cha. Jinji ghatanaka bela padma raheka Oli ra Lekhakle manavadhikar उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूलाई पक्षदर्शी कानून बनाएर कारवाही गर्न सरकारलाई सिफारिस गरिएको थियो. यसबारे नेपाल बार एसोसिएसन लगायतले प्रश्न उठाउँदै आएका छन्. आज मुलुकका विभिन्न जिल्ला भई बहने नदीको बहाव बढ्ने सम्भावना छ. बाढी पूर्वानुमान महाशाखाले इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख बढ्ने जनाएको हो. साथै यी नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा भनिएको छ. जोखिम रहेका यी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ. रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको ज्यान गएको छ. जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा 60 वर्षीय भुटन शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ. सरकारी विज्ञापन निजी मीडियामा निषेध गरिएपछि परेको मुद्दामा सर्वोच्च अदालतले असार 30 गते फैसला सुनाउने भएको छ. न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा 2 दिन लामो बहस सकिएपछि फैसलाको मिति तय भएको हो. नेपाल मीडिया सोसाइटीको तर्फबाट मुद्दा दायर भएको थियो. मुद्दामा सरकारको निर्णयमा रोक लगाउन माग गरिएको छ. चैत 18 गतेको सचिव स्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन जारी गरेपछि निजी मीडिया सरकारी विज्ञापनबाट वञ्चित हुँदै आएका छनृ

0: फार स्टीम जीरा मसिनो चामल 88.75 क्विंटल, लंग रेन चामल 13 क्विंटल र बासमती चामल 6 क्विंटल बिक्री भएको कुशवाहाले जानकारी दिनुभएको छ। रातो मसुरो दाल 46.91 क्विंटल, मास दाल 20 क्विंटल, चना 6 क्विंटल, पिठो 13 क्विंटल, मैदा 2 क्विंटल तथा रहर दाल 2 क्विंटल जनता बिक्री मार्फत उपभोक्तासम्म सकिएको उहाँले बताउनु भएको छ। जिल्लामा सुरुचि सनफ्लावर तेल 7664 लिटर बिक्री भएको छ। सुरुचि तोरीको तेल 1433 लिटर र भटमासको तेल 1438 लिटर बिक्री भएको छ। शान्ति तोरीको तेल 19 लिटर र डीडीसी घिउ 66 किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ। मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा 8.83 क्विन्टल, जिरा दाना 1 क्विन्टल, विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ।
1: प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिले विवाद भएपछि सभामुखले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको हो।
2: सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो।
3: मान्य सदस्य आफ्नो आफ्नो भनाई मर्यादामा बसेर बोल्नु होला। मान्य सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ, समय दिँदिन, बस्नुहोस्।
1: सभामुखले राईलाई बोल्न रोकेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। सत्तारूढ दलकी सांसद ज्वाला संगरोलाले राईको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नु भएको छ। त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाई सच्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिनुभएको थियो। तर सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै राईले 5 वर्ष सदन चलाउन नसक्ने बताएपछि सभामुखले बैठक रोक्नु भएको हो। स्थगित गरिएको बैठक अहिले भने चलिरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो आउनासाथ समाधानका लागि विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ, फेरि पनि वेलकम बिहार सबैलाई. आज बिहानीको यो सो नमस्ते युकेमा बिहानको 8 बजेर अहिले 12 मिनट जानै लागेको छ यहाँको समय. हामीले मिठो गीत सुन्दै थियौँ, युगल गुरुङले गाउनुभएको चाहना टाइटलको गीत हामीले भर्खरै सुनिरहेका थियौँ. मन पराउनु भयो होला पक्कै पनि. अब एकछिनमा बृजेश्वर श्रेष्ठलाई सुन्दै हामी लाग्छौँ अगाडि डाक्टर जोशीला सिंहसँग गरिएको कुराकानीतर्फ. श्री सुनारजीले गर्नुभएको छ डायबिटिज सम्बन्धी आज उहाँसँग कुरा हुन्छ. पत्र पत्रिकाका हेडलाइनहरू अब यो क्षणमा म राख्न लागिरहेको छु. पत्र पत्रिकामा आज हामीले भेराइटी खबरहरू देखिरहेका छौँ, जसमा चाहिँ यता उता फेरि इरानमा फेरि पनि युएस अमेरिका र इरान बिचको युद्ध विराम त छ, 60 दिनमा उहाँहरू निष्कर्षमा पुग्ने कुरा हो. तर पनि खै अहिले फेरि अर्को हमला भएको कुरा हामीले आज सुनिरहेका छौँ. र यो हमलामा दुवैतर्फबाट हमला भइरहेको, विशेष गरिकन यसमा चाहिँ पहिले चाहिँ यता इरानले हमला, इरानको यो हर्मुजको जलमार्गमा चाहिँ 3 व्यापारिक जहाजहरूमाथि चाहिँ आक्रमण गरेको इरानले भन्ने, यो घटनापछि यो इरानले आक्रमण गरेको भनेर भनेको छ होइन. र यो घटनापछि चाहिँ बदलामा अमेरिकाले चाहिँ इरानमा एकदम बम्बार्डमेन्ट गरेको छ, श्रृङ्खलाबद्ध रूपमा शक्तिशाली प्रहारहरू गरेको छ. 80 टार्गेटहरू यसले मङ्गलबार गरेको छ र 80 टार्गेटमा हिट गरेको छ भनौँ. पावरफुल स्ट्राइक हो यो अमेरिकाको. र यो घटना नै आज पत्र पत्रिकाको पेजहरूमा छन्. र यो अब अगाडि के हुने हो त्यो हेर्न बाँकी नै रहेको छ होइन. यसरी यो नयाँ फेरि शान्ति सम्झौताले गर्दाखेरि एकदमै अलिअलि सेटल भइरहेको स्थिति थियो अहिले. अब यो घटनापछि अगाडि के हुने त्यो हेर्न बाँकी नै रहेको छ. र अरू भन्दा योभन्दा पनि सबभन्दा धेरै अगाडि आएको तस्विर चाहिँ रिफर्मका लिडर नाइजल फाराजको रहेको छ. र उहाँलाई चाहिँ आरोपहरू लागिरहेका छन्, केही दिन भयो यो अनुसन्धान चलिरहेको छ कि उहाँको प्रपर्टीदेखि लिएर उहाँको डोनेसन आदि इत्यादि, उहाँको पार्टीले पाएको डोनेसन होइन. र यसमा चाहिँ विशेष गरिकन 2 पार्लियामेन्ट्री इन्भेस्टिगेसन भइरहेको छ संसदमा, उहाँको 2 अनुसन्धान उहाँको बारेमा. र यो चाहिँ यसमा चाहिँ डोनेसन पर्छ, एउटा डोनेसन र गिफ्टहरू. हजुर, झन्डै 5 मिलियन भन्दा बढी रकम गिफ्ट लिएको भन्ने कुरा छ. र यो कसरी कहाँ गयो भन्ने कुरा अब अनुसन्धान भइरहेको छ. क्रिस्टोफर भन्ने एक व्यक्ति हुनुहुन्छ, उहाँ चाहिँ क्रिप्टोकरेन्सीको बिलियनेयर हुनुहुन्छ. हजुर, उहाँबाट चाहिँ 5 मिलियन भन्दा बढीको गिफ्ट लिएको, डोनेसनहरू लिएको. र यो डोनेसन कहाँ के भइरहेको छ भन्ने कुरा खोजखबर लगायत उहाँको प्रपर्टीको होइन. र त्यो कुरा छ. र यसैले गर्दाखेरि नै उहाँको बारेमा यो अनुसन्धान भइरहँदाखेरि चाहिँ उहाँ अत्यन्तै रिसाएर, मैले चाहिँ केही गरेको छैन, मैले नराम्रो खराब काम गरेको छैन, मेरो एक्सनलाई चाहिँ अब मेरो यो बाई इलेक्सन, हजुर, अब मध्यावधि निर्वाचनले चाहिँ उहाँ जहाँबाट उठ्नुहुन्छ त्यहाँबाट चाहिँ त्यहाँका जनताले निर्णय गर्नेछन्, मेरो एक्सनलाई उनीहरूले जज गर्नेछन्, जनताले जज गर्नेछन् भनेर चाहिँ उहाँले अहिले राजीनामा दिनुभएको छ. हिजो मात्रै राजीनामाको एनाउन्स गर्नुभएको उहाँले. सांसद पदबाट चाहिँ उहाँले राजीनामा दिएर, फेरि म बाई इलेक्सन लड्छु र जनताले मलाई जज गर्छन् भनेर भन्नु चाहिँ भएको छ र एनाउन्स पनि गर्नुभयो. तर अब अगाडि के हुन्छ भन्ने चाहिँ हेर्न बाँकी नै रहेको छ. र यसमा चाहिँ यो क्लाक्टन भन्ने एरियाबाट उहाँले फेरि पनि सांसद पदमा उठ्ने, पहिला राजीनामा दिएर अनि त्यसबाट त्यहाँको यो मध्यावधि चुनावमा जान्छु भनेर भन्नुभएको छ. तर अब उहाँको फेरि विरुद्धमा अरू पार्टीहरू चाहिँ नउठ्ने भनेर भनिरहेका छन्. मेन पार्टीहरू कन्जर्भेटिभ भए अनि लिबडेम भयो होइन, लेबर
नउठ्ने उनको विरुद्धमा नउठ्ने भनेर फेरि भनिसकेका छन् बाई इलेक्सनमा नजाने भनेर र यो घटना अहिले निकै दह्रो चलिरहेको छ पत्र पत्रिकामा यसैको बारेमा आएको छ तपाईँले टेलिभिजनमा पनि उहाँकै बारेमा हेर्न सक्नुहुन्छ र म यति साह्रो रिसाएकै थिएन भनेर उहाँले भन्नुभएको छ कि त्यो किन भन्दाखेरि घरमा उहाँको फोटो उहाँको घरको फोटो पनि पत्र पत्रिकाले अगाडि राखेको रहेछ र जसमा चाहिँ उहाँ होइन उहाँको छोरी बस्नु हुँदो रहेछ यसरी मेरो छोरी कहीँ पनि इन्गेज यो राजनीतिमा कहीँ पनि इन्गेज नभएको र यसप्रति चासो नै नभएको मेरो छोरी बसेको ठाउँको चाहिँ यसरी राख्ने भनेर उहाँ रिसाउनु पनि भएको छ सो यो सब खबर पत्र पत्रिकामा र यस्तै गरिकन अब अर्को प्रसङ्ग भनेको प्रिन्स ह्यारीको तस्विर पनि हामी देख्न सक्छौँ र डेली मेलले यसमा चाहिँ विशेष अगाडि लेखेको छ डेली मेलकै विरुद्धमा यो आएको चर्चा यो डेली मेलकै विरुद्धमा परेको भएको काण्ड पनि हो यो र यो के भन्दाखेरि डेली मेललाई कतिपय मानिसहरू सेलिब्रिटीहरूले लगायत प्रिन्स ह्यारीले पनि उहाँ पनि यतातिर लन्डनमा आइरहनु भएको छ होइन कोर्टमा उहाँहरू धाइरहनुहुन्छ र यो पत्रिकालाई चाहिँ पत्रिकाको विरुद्धमा भनौँ न उहाँहरूको त्यो छापेको तस्विरदेखि लिएर खबरहरू यसको विरुद्धमा चाहिँ गएका केही व्यक्तिहरू थिए जसमा चाहिँ ती व्यक्तिहरू हाईकोर्टमा अब गए होइन कतिपय सेलिब्रिटीहरू पनि छन् 46 दिनसम्म चाहिँ हाईकोर्टमा यो केस धाइरहँदाखेरि डेली मेललाई 50 मिलियन पाउन्डको बराबरको खर्च पनि भयो र यसमा चाहिँ हरेक पत्रकारहरू जसले चाहिँ त्यो जसको जुन खबरको लागि चाहिँ उनीहरूलाई लगाइएको थियो यो विरोधमा मुद्दा त्यसमा उनीहरू पनि गएका रहेछन् होइन उपस्थित भएका रहेछन् र अहिले चाहिँ यो डेली मेल अनि द मेल अन सन्डे उनीहरूको विरुद्धमा जो जति त्यहाँ क्लेमहरू भए त्यसलाई चाहिँ डिसमिस गरिएको रहेछ हटाइएको रहेछ अर्थात् यो केसलाई अब रोकियो यहाँनिर भनौँ न त्यसैले पत्रकारहरू चाहिँ खुसियाली मनाउने र पत्रिकाले खुसी मनाउने क्षण आएको छ भनेर डेली मेलले लेखेको रहेछ यसमा अब पत्र सेलिब्रिटीहरू थुप्रै हुनुहुन्छ प्रिन्स ह्यारी पनि पढ्नुहुन्छ र यो उहाँहरूको यो अहिलेको जे छ त्यो केसहरू त्यसलाई चाहिँ अहिले अगाडि नबढाइएको भन्ने कुराहरू छन् त्यसले गर्दाखेरि उनीहरूले सेलिब्रेट गरेको कुरा पनि गरेका छन् पत्र पत्रिकाले यो डेली मेलले हो र यस्तै अर्को खबर भनेको अब हुनेवाला प्रधानमन्त्री एन्डी बर्नम हजुर उहाँकै नाम आइरहेको छ क्यारे अगाडिसम्म अहिलेसम्म होइन र उहाँ एन्डी बर्नमलाई चाहिँ उहाँलाई अहिले 120 बिलियन पाउन्ड बराबरको अब उहाँ प्रधानमन्त्री हुनुभएपछि 120 बिलियन पाउन्ड बराबरको ट्याक्स उहाँले बढाउनु पर्ने अथवा यतातिर खर्चहरू घटाउनु पर्ने स्थिति उहाँलाई आउन सक्छ यस्तो प्रकारको स्थिति किन भन्दाखेरि ब्रिटेनको जुन ऋणको भार छ ब्रिटेनलाई बेलायतलाई त्यो ऋणको भार चाहिँ यदि यस्तो नगरिने हो भने चाहिँ यो आउट अफ कन्ट्रोल हुन जान्छ अहिले यहाँको पब्लिक फाइनेन्स चाहिँ अलिकति अस्थिर बाटोतिर लागिरहेको छ भनेर द अफिस फर बजेट रेस्पोन्सिबिलिटीले भनेको छ त्यसैले गर्दाखेरि यो चाहिँ अब आउने दिनहरूमा कि ट्याक्स बढाउनु पर्यो कि चाहिँ अरू क्षेत्रहरूमा खर्च पुरै घटाउनु पर्यो विकासोन्मुख योजनाहरू हुन्छन् अथवा त्यसमा अथवा यो सर्भिसहरूमा भनौँ न सोसियल सर्भिसहरूमा चाहिँ घटाउनु पर्ने हुन्छ र वाच डग यो गभर्मेन्टको ट्याक्स अनि स्पेन्डिङ वाच डगले यो पनि सचेत गराउन खोजेको छ एन्डी बर्नम उहाँलाई र अहिलेको सरकारलाई हजुर यो पनि छ अहिले पत्र पत्रिकाको हेडलाइन भने लन्डनतिर कत्तिकै हिँड्नुहुन्छ यहाँहरू धेरै मानिसहरू लन्डनमा जान्छन् लन्डनमै अब त्यहीँ बसोबास पनि गरिरहेका होइन त्यहाँका मानिसहरू हरेक दिन गाडी कुदाइरहेका हुन्छन् र यसमा चाहिँ लन्डनमा अर्को यो सब्जेक्ट म राख्दैछु 20 MPH जोनमा कुदाइएको त्यहाँ धेरै ठाउँमा 20 MPH जोन छ कि र त्यो हामी बाहिरबाट जाने मान्छेलाई थाहा नै नहुँदो रहेछ त्यसले गर्दाखेरि अलिकति बढी भए पनि त्यहाँनिर क्यामेराले समातिहाल्छ र हजारौँ मान्छेहरूलाई चाहिँ 20 MPH जोनमा चाहिँ पक्राउ परेको छ पक्राउ गरेको क्यामेराले फोटो खिचेको छ र ड्राइभरहरूलाई चाहिँ पुरा यता के अरे पठाइरहेको छ अहिले यो हजारौँ मोटरिस्टहरूलाई चाहिँ चार्जहरू पठाइरहेको छ
उनीहरूलाई हजुर यो स्पिड लिमिट ब्रेक गरेको भनेर यो 2023 सालदेखि अहिले हेर्ने हो भने झन् धेरै ब्रेक भइरहेको रहेछ कि 2023 सालमा 37,219 ड्राइभरले चाहिँ 20 mph स्पिड ब्रेक गरेका थिए भने अहिले आएर यो फिगर चाहिँ 125,133 पुगेको छ हजुर यो 25 सालको सम्मको आँकडा हेर्ने हो भने 235% इन्क्रिज बढी भएको छ अरे कि त्यहाँ मानिसहरूले अलि बढी स्पिड गरेको कारणले गर्दाखेरि अब यो 20 mph जोन धेरै बनाएर हो कि धेरै ठाउँमा त्यो बनाएर हो कि मानिसहरू अब बाहिरबाट जाँदाखेरि थाहा हुँदैन नि त त्यसैले हो त्यो चाहिँ अब त्यो अनुसन्धान भइरहेको छ अहिलेको रिपोर्ट चाहिँ यो आएको छ ओके लन्डन जाँदाखेरि केयरफुल रहनुहोला 20 mph त अलिकति स्पिड गर्ने बित्तिकै थाहा हुँदैन आइहाल्दो रहेछ मेरो पनि आफ्नै एक्सपिरियन्स छ यसमा अब ब्रिजेश श्रेष्ठले गाउनुभएको यो गीत सुन्दै अगाडि बढाउ आउनुहोस् हामी डाक्टर जोशीला सिंहसँग गरिएको कुराकानी सुन्नेछौँ डायबिटिज सम्बन्धी हुनेछ

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS Gorkha Radio हो।

0: हजुर, त प्रिय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। नियमित रूपमा यो समयमा हामी जुन प्रस्तुतिलाई सुन्छौँ त्यो हो हाम्रो हेल्थ पोडकास्ट, र यो सप्ताहको लागि हेल्थ पोडकास्ट लिएर म हाजिर भइसकेँ। र गत सप्ताहदेखि नै हामीसँग हुनुहुन्छ डाक्टर जोलिसा सिंह, र उहाँसँगको कुराकानीमा लास्ट विक हामीले ब्लड प्रेसरको बारेमा कुरा गऱ्यौँ भने, अब आजको यो विषयमा डायबिटिज यानि कि मधुमेह चिनी रोग भनेर भन्छौँ यस विषयवस्तुमा कुरा गर्छु। सबैभन्दा पहिला त मैले डाक्टर जोलिसालाई फेरि पनि स्वागत गर्न चाहेँ, वेलकम ब्याक भन्छु है।
1: नमस्ते जोजोलपा अनि सेवाहरू सबै सुनिरहने मानव भक्तहरूलाई। मलाई चाहिँ अब बेला त धेरै आफ्नो काममा अङ्ग्रेजीमा बोल्नु परेर पनि होला, मलाई आफ्नो नेपाली भाषा चाहिँ अलि एकदमै प्यारो लाग्न थालेको छ आजकल।
0: त्यो एकदमै नेपाली हुनुको एउटा चाहिँ चिनारी पनि हो है, हाम्रो आफ्नै भाषालाई हामीले हेला गर्छौँ, आफ्नै भाषालाई सेकेन्डरी टु इङ्ग्लिस ठान्छौँ भने त होइन, त्यो त हामीले आफ्नो अस्तित्वलाई नै प्रश्न चिन्ह गर्नु है। त्यो कारणले गर्दाखेरि मलाई एकदम खुसी लाग्छ डाक्टर जोलिसा मैले भनिरहँदाखेरि, अब श्रोताहरूले त जोलिसाको फेस त देखिराख्नु भएको छैन रेडियो मार्फत, सी इज भेरी यङ डक्टर होइन, र लास्ट विक हामीले अलिकति जोलिसाको जुन यात्राको कुरा गर्दाखेरि पनि श्रोताहरूले त्यो जुन टाइम फ्रेमलाई हेरेर पनि थाहा पाइहाल्नु भयो होला कुन एज क्याटेगोरीमा जोलिसा पर्छिन् भनेर होइन, अनि एकदमै सी इज भेरी यङ बट जोलिसाको नेपालीप्रतिको माया, नेपाली भाषाप्रतिको एउटा आसक्ति र नेपाली भाषाको जुन शुद्धता छ त्यो सुनेर म एकदमै चकित पनि छु र खुसी पनि छु, एकदमै भेरी वेल डन,
1: धन्यवाद।
0: र अब भने आज हामी डायबिटिजको बारेमा कुरा गर्छौँ भनेर लास्ट विक पनि भनेका थियौँ हामीले श्रोताहरूलाई, डायबिटिज यानि कि मधुमेह चिनी रोग हामी सम्पूर्ण नेपालीहरूको चाहिँ राष्ट्रिय एउटा पहिचानको रूपमा पनि यो रोग बनिसकेको छ। पहिला त ग्यास्ट्रिक नेपालको राष्ट्रिय रोग भन्थे, आजभोलि चाहिँ डायबिटिज जस्तो लाग्छ, किनभने अब यही युकेमा पनि, युकेकै होइन अब समुदायमा हेर्दाखेरि हाम्रो नेपाली हाउसहोल्डमा चाहिँ डायबिटिज भएको एक न एकजना मान्छे त पक्कै पनि भेटिन्छ 99% हाउसहोल्डमा है। त्यो कारण गर्दाखेरि अब यसलाई राष्ट्रिय रोग भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ। र सबैभन्दा पहिला त अब यो डायबिटिज भनेको के हो भनेर नै सोध्न चाहे मैले, अब चिनी रोग भन्दाखेरि सोझै अब त्यो हामीले बुझ्छौँ नै, तर पनि यसलाई चाहिँ मेडिकल टर्ममा कसरी परिभाषित गर्न सकिन्छ?
1: अब एकदम सरलताले बुझ्दाखेरि त्यही नै हो भन्छु म, तपाईँको जब शरीरमा अथवा रगतमा चाहिने भन्दा बढी गरिकन चिनीको तपाईँको लिमिट हुन्छ, लेभल हुन्छ, त्यसलाई चाहिँ हामी डायबिटिज भन्छौँ, सरलतामा बुझ्दाखेरि त्यही नै हो।
0: हजुर, र यो डायबिटिज हुँदाखेरि, चिनी रोग हुँदाखेरि चाहिँ नि अब कसरी चाहिँ हामीले थाहा पाउने? सबैभन्दा पहिला त अब हामी सिम्टम्सकै कुरा गरौँ, किनभने सिम्टम्स नै सबैभन्दा पहिला हामीलाई चाहिँ कुनै पनि रोगको पहिचान गराउनको लागि एउटा प्रथम कदम हो। अब रोगको पहिचान भइसके पश्चात त अब त्यसको उपचार हुन्छ होइन, त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला चाहिँ मैले लक्षणहरूकै बारेमा कुरा गर्न चाहे,
1: तपाईँको डायबिटिज अथवा मधुमेहको लक्षणहरू अधिकांशमा देख्ने भनेको, यो चाहिँ मैले टाइप 2 डायबिटिजको बारेमा भनिराखेको छु, किनकि अधिकांश तपाईँको 80-90% हुने टाइप 2 दुई प्रकारको डायबिटिज नै हुन्छ। यसमा चाहिँ अधिकांश मान्छेहरूलाई पहिलाभन्दा बढ्दा तिर्खा लाग्नु, पटक पटक पहिला भन्दा पनि पिसाब गर्न मन लाग्नु होइन, अनि एकदमै थकित महसुस हुनु, तपाईँलाई केही गर्नलाई पनि मन छैन, जहिले पनि पल्टी नै राखु जस्तो हुनु, कहिलेकाहीँ चाहिँ आँखा पनि तपाईँको धमिलो हुनु होइन, त्यो बाहेक चाहिँ तपाईँको शरीरमा कतै छाला काटेको छ, संक्रमण भएको छ भने निको हुनलाई चाहिने भन्दा बढ्दै समय लाग्नु है, अनि कोही कोही मान्छेहरूको चाहिँ छालामा संक्रमण पनि, फङ्गल इन्फेक्सन, आई थिङ्क यसलाई नेपालीमा दाँत पनि भन्छ, रिङ वर्म पनि भन्छ, एकदम चिलाउने खालको, त्यो हुनु, कोही कोही मान्छेहरूको चाहिँ खुट्टाहरू झम्झम माउनु होइन, तल राखे पनि हिँडे पनि खुट्टामा चाहिँ एकदम करेन्ट आएको जस्तो, कहिलेकाहीँ दुखेको जस्तो, अधिकांश मान्छेहरूलाई हुने चाहिँ यिनीहरू नै हो। यो भन्दा पनि अर्को चाहिँ के पनि भन्न चाहन्छु भन्दाखेरि, कहिलेकाहीँ चाहिँ मान्छेहरूलाई यो सबै लक्षणहरू देखा पर्छ भन्ने जरुरी छैन, कहिलेकाहीँ चाहिँ आकल झुकलमा आफ्नो रक्त जाँच ब्लड टेस्ट गर्दाखेरि पनि पत्ता लगाउने चाहिँ हुन्छ।
0: हजुर, अब तपाईँले टाइप 2 डायबिटिजको कुरा गर्नुभयो, अब यो टाइपकै कुरा गर्दाखेरि हामी अब अलिकति यसमा डेल्भ इन गरौँ होइन, टाइप 2 डायबिटिज चाहिँ के हो, कसलाई हुन्छ, अनि टाइप 1 डायबिटिज के हो, कसलाई हुन्छ, यो पनि अलिकति क्याटेगोराइज गरिदिनु मिल्छ?
1: हो, तपाईँको मेडिसिन फिल्डमा चाहिँ आजकल धेरै खालको डायबिटिजहरू पत्ता लगाएका छन्। पहिलाको जमानामा चाहिँ टाइप 1 र टाइप 2 नै मेन हो होइन, अब जुन मैले भने धेरै जस्तो अधिकांशले हुने टाइप टू हो, यो चाहिँ तपाईँको अलिकति 40 उमेर काटेपछि देख्ने हो. तर अनफोर्चुनेटली चाहिँ आजकल हाम्रो लाइफस्टाइल गर्दाखेरि, हाम्रो खानपिनले गर्दाखेरि अलिकति चाँडै 30 पनि कहिले काहीँ कसैले देख्नुपर्ने हुन्छ. तर अधिकांश तपाईँको हाम्रो नेपाली जुन हामी नेपालको पपुलेसनको कुरा गर्दाखेरि चाहिँ 40 काटेकोहरूमा अधिकांशमा देखा पर्ने हो. यसमा चाहिँ के हुन्छ भन्दाखेरि, अब अलिकति गहिराईमा बुझ्नु पर्दाखेरि चाहिँ तपाईँको जुमा पेनक्रियास, आई थिङ्क त्यसलाई नेपालीमा अग्नाशय भन्छ, अग्नाशयले चाहिँ इन्सुलिन भन्ने एउटा हर्मोन प्रयोग गर्छ होइन. त्यो हर्मोनले चाहिँ तपाईँको चिनीलाई चाहिँ हाम्रो रगतको चिनीलाई शरीरको हरेक कोषमा गएर शक्ति प्रदान गर्नलाई काम गर्दछ होइन. त्यही भएर चाहिँ तपाईँको चिनी शरीरको लागि अवश्य चाहिन्छ, शक्ति नै प्रदान गर्नलाई चाहियो. अब डायबिटिजमा के हुन्छ भन्दाखेरि, कि त तपाईँको जिउले इन्सुलिनै प्रदान गर्दैन, कि त तपाईँको शरीरले त्यो चिनीलाई सदुपयोग गर्नै सक्दैन. त्यो हुने बित्तिकै के भयो भन्दाखेरि चिनी बढ्दै गयो, अनि त्यसले गर्दाखेरि चाहिँ आफूलाई हुने धेरै अब लक्षण अनि कम्प्लिकेसनहरू आउँदै जान्छन्.
0: अच्छा, त्यो चाहिँ जुस दुवै प्रकारको डायबिटिजको चाहिँ कुरा.
1: टाइप 1 डायबिटिज चाहिँ हामीले धेरै जस्तो चाहिँ बच्चाहरू अथवा किशोरीमा देख्ने हुन्छौँ. अनि टाइप 1 डायबिटिज चाहिँ लाग्ने तपाईँको प्रक्रिया नै फरक छ. यसको चाहिँ यसलाई हामी अटो इम्युन डिजिज भनेर भन्छौँ. यसमा चाहिँ तपाईँको जिउको प्रतीक्षा प्रणाली भन्छ, के अरे अटो इम्युन, आफ्नै जिउले चाहिँ आफ्नै अग्नाशयलाई अट्याक गर्छ, अनि त्यसले आफ्नै अग्नाशयलाई हानि गरेपछि चाहिँ इन्सुलिन निकाल्न सक्दैन. यसको अधिकांशमा चाहिँ त्यही भएर बच्चा आई थिङ्क तपाईँको 10-11 वर्ष एकदमै छिटो नै देखा पर्छ. यो एकदम कदम कदा चाहिँ एकदम कहिले काहीँ मात्रै तपाईँको 30 उमेरसम्म जान्छ. तर मेन छुटाउने हो भन्दाखेरि चाहिँ उमेर, अलिक कम भर्खरको किशोरी अवस्थामा पनि तपाईँको के गरी आफ्नो बच्चाले चाहिँ चाहिने भन्दा बढ्दै पिसाब फेरि रहेछ, चाहिने भन्दा बढ्दै पानी मागिरहेको छ, अथवा चाहिँ पेट दुख्यो भन्यो भने चाहिँ तुरुन्तै चाहिँ कि त 999 डायल गर्नुहोस् अथवा जिपिका चाहिँ लग्नुहोस्. यो टाइप 1 चाहिँ बच्चाहरूमा अथवा किशोरी अवस्थामा अलि बढ्दा देखिने हुन्छ.
0: अब यो टाइप 1 र टाइप 2 कुरा गरिरहनु हुँदाखेरि, अब मैले सुने अनुसार चाहिँ डायबिटिज लाई कहिले काहीँ चाहिँ नि रिभर्स पनि गर्न सकिन्छ भनेर सुनेको छु. अब हुन त अब फ्याक्ट्स एन्ड फिगर्स के छ तपाईँको मुखबाट सुन्न चाहन्छु. यो मैले सुने अनुसार टाइप 2 डायबिटिज
1: यो कुरा एकदमै सत्य हो, टु अ लिमिट भन्छ है म है. यो एकदमै राम्रो कुरा हो सबै डायबिटिक्सहरूलाई सुन्नलाई, अनि मैले यो आफ्नै आँखाले पनि देखेकी छु. सो त्यसले पनि म भन्छु कि यो सत्य हो भनेर. आजकल तपाईँको रिसर्च गर्दै जाँदाखेरि चाहिँ के कुरा पत्ता लागेको छ भने चाहिँ, केही गरी तपाईँलाई मधुमेह भएको 6 वर्ष बितेको छैन भने चाहिँ आफ्नो खानपिनमा तपाईँले ध्यान दिए, आफ्नो तौल घटाए, तपाईँले आफ्नो डायबिटिज रोक्न सक्नुहुन्छ भनेर चाहिँ पत्ता लागेको छन्. अनि म कहिलेकाहीँ डायबिटिज क्लिनिक बस्दाखेरि यस्तो बिरामीहरू आकल झुकल आजकल देखेकी पनि छु, जसले एकदमै एकदमै हाई लेभलको चिनीलाई पनि एकदमै मुख परेज गरेर डायबिटिज रोकेको पनि छन्.
0: आफ्नो काम चाहिँ आफूले एकदमै डिलिजेन्टली गर्नु,
1: एकदम आफ्नै मनोबलमा भर पर्छ यो चाहिँ.
0: हजुर, अनि यो बाहेक एउटा गर्भ अवस्थामा पनि हुने खालको डायबिटिज पनि छ भन्ने छ नि.
1: तपाईँको प्रेग्नेन्सी रिलेटेड डायबिटिज चाहिँ गर्भ अवस्थामा पत्ता लाग्ने हो. हाम्रो यता बेलायतमा इङ्ल्यान्डमा एनएचएस अन्तर्गत तपाईँ जब गर्भवती भनेर टेस्ट हुन्छ, प्रेग्नेन्सी टेस्ट भनेर हुन्छ, त्यति बेला उहाँले सुरुमै तपाईँको डायबिटिजको लेभल चेक गर्नुहुन्छ. उहाँले तपाईँको जस्तो प्रेग्नेन्सी तपाईँको बढ्दै जान्छ, उहाँले त्यति बेला पनि टेस्ट गर्दै जानुहुन्छ. कोही कोहीलाई यो बेला डायबिटिज हुन्छ अनि उहाँहरूलाई उपचार पनि चाहिने हुन्छ. अनि अधिकांश महिलाहरूको चाहिँ एकचोटि बच्चा पाएपछि चाहिँ यो डायबिटिज ठिक हुन्छ. तर यसमा के बुझ्नुपर्छ भन्दाखेरि, केही गरी तपाईँलाई गर्भवती हुँदाखेरि टाइप 2 डायबिटिज भएको छ भने चाहिँ भोलि पर्सि चाहिँ तपाईँलाई यो टाइप 2 डायबिटिज हुने अलिकति बढ्दा जोखिम चाहिँ हुन्छ.
0: हजुर, त्यो कुरालाई चाहिँ ध्यानमा दिनु पर्छ है. र अब यो डायबिटिजको कुरा गरिरहँदाखेरि हामीलाई धेरै तपाईँले जानकारी गराइसक्नु भएको छ. अब हामी चाहिँ अलिकति यो डायबिटिजको कुरा गर्दाखेरि कस्तो कस्तो खालको मान्छेहरूमा चाहिँ यसको रिस्क अलिकति बढी हुन्छ अनि कारक तत्त्वहरूको पनि अलिकति कुरा गराउनु हुन. तपाईँले अगाडि कुरा गरिरहनुहुँदाखेरि धेरै थोर त छोइसकेका छौँ र पनि बाँकी रहेका केही छन् भने
1: तपाईँको डायबिटिज चाहिँ धेरै जस्तो वंशालुबाट पनि आउँछन् होइन. के गरी तपाईँको स्पेसली बुवा आमा दिदी दाइलाई छ भने चाहिँ आफूलाई पनि हुने अलिकति जोखिममा चाहिँ हुनुहुन्छ तपाईँ भनेर भन्छु. त्यो बाहेक चाहिँ तपाईँको अब तौल बढी भयो भने होइन तपाईँको शारीरिक रूपमा तपाईँ धेरै एक्टिभ छैन भने होइन आजकल अब धेरैजनाको काम तपाईँको कम्प्युटर अगाडि बस्ने नै त हो होइन. त्यही भएर हामी पहिला जस्तो हिँडडुल गर्ने छैन. यो सबै चाहिँ तपाईँको जोखिममा पर्छ. अनि अफकोर्स अब आहारको कुरा भइहाल्यो. के गरी तपाईँ दिनमा तिन थाल भात खानुपर्छ तपाईँलाई होइन. जेरी सुवारी सेलरोटी मदिरा पान मैले आई थिङ्क भनिनँ तपाईँको रक्तचाप बट धुम्रपान एकदमै नराम्रो कुरा. यिनीहरू सबै जुन नराम्रो बानी छ यिनीहरूले चाहिँ डायबिटिजलाई अलिकति धुम्रपानभन्दा पनि खानपिनकै म स्ट्रेस गर्न चाहन्छु यिनीहरूले चाहिँ कन्ट्रिब्युट गर्ने चाहिँ हुन्छ. हजुर
0: अब चिनी रोग भनेर भन्दाखेरि र सुन्दाखेरि अब यो चिनी नै खाएन भने चाहिँ यो रोग लाग्दैन भन्ने धारणा पनि कतिको हुनसक्छ अथवा चिनी धेरै खाने मान्छेलाई यो रोग हुन्छ भन्ने पनि हामीले भनौँ न अब त्यो एउटा चाहिँ सुनेका छौँ त्यो एउटा धारणा. यो भ्रम हो कि सत्य हो कि के हो अलिकति बताइदिनुहोस् न.
1: यो चाहिँ आदि भ्रम हो आदि सत्य हो भन्छु किनकि हो अब रोगको नाउँ नै मधुमेह हो होइन. जुन कुरा गुलियो कुरा हुन्छ त्यसमा चिनी हुन्छ नै. त्यो बाहेक चाहिँ अधिकांश मान्छेले थाहा नपाउने गरिकन पनि हामीले दिनका दिन खाने कुराहरूमा चिनी हुन्छ. जस्तै तपाईँको अब आलु हामी नेपालीहरूलाई अभियसली आलु एकदम मनपर्छ. हाम्रो दिनचर्या भात बिना टिक्दैन होइन. भातमा भयो रोटीमा तपाईँको बिहानो बिहानो जुन हामीले ब्रेकफास्ट सिरियल भनेर खान्छौँ विट बिक्स कर्नफ्लेक्स तपाईँ जुनै पनि सिरियल छान्नुहोस् त्यसमा एकदमै तपाईँको सुगर लेभल हाई बढाउने एउटा तत्त्व हुन्छ. त्यो बाहेक तपाईँको केरा जुन हामीले भन्छौँ फलफुल एकदम हेल्दी छ अनि बिरामीहरू दिनमा हप्तामा तपाईँको तिन चार पटक केरा खान्छ उहाँहरूको सुगर तलै आउँदैन अनि उहाँहरूले सोच्छ तर मैले केही खाएको छैन. अर्को चाहिँ तपाईँको नथपाउने कनक बढ्ने भनेको फलफुलहरूमा पनि कुनै पर्छ. जस्तै तपाईँको अङ्गुरहरू अनि तपाईँको खरबुजाहरू होइन. सो तपाईँले चाहिँ फलफुलमा हेर्दाखेरि चाहिँ यसले पनि तपाईँको मधुमेहमा असर पार्छ कि भनेर आजकल चाहिँ इन्टरनेटमा खोज्नुभयो भने चाहिँ सरल तरिकाले पाउन सक्नुहुन्छ. सो तपाईँको गुलियो मात्रै नभएर कुनै कुनै फलफुल र हामीले नियमित रूपमा खाने तपाईँको भात तपाईँको अब बिस्किट चक्लेटहरू त सबैलाई थाहा छँदैछ. त्यो बाहेक तपाईँको मदिरापन जुन अल्कोहल ड्रिङ्किङले पनि एकदमै धेरै चाहिँ तपाईँको मधुमेह कन्ट्रोल गर्नमा गाह्रो एउटा प्रब्लम निकाल्छ.
0: हजुर अब चिनी भन्दाखेरि हामीले सोझै चिनी मात्र सोच्छौँ होइन. तर चिनी विभिन्न खाद्य पदार्थहरूमा नेचुरली पनि त्यहाँनिर उपस्थित हुन्छ. त्यो कारणले गर्दाखेरि तपाईँले अङ्गुरको जुन कुरा गर्नुभयो अङ्गुरलाई त अब फ्रुट क्यान्डी नै भन्छ है. त्यो कारणले गर्दाखेरि वी क्यान अन्डरस्ट्यान्ड द्याट. एनिवे यो हाम्रो कुराकानीलाई अहिलेको लागि यहाँ म थाती राख्दै छोटो विश्राम लिन्छु. त्यसपछि फेरि हामी यही कुराकानीलाई अगाडि बढाउँछौँ है त.

0: BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: Gorkha Radio.
1: हजुर दादर नेसो दाइमन बीएमएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र अब भने हामी आजको हेल्थ पोडकास्टको बसाइमा रहेका छौँ डाक्टर जोलिसा सिंहसँग र उहाँले चाहिँ डायबिटिजको बारेमा यो सप्ताह हामीलाई यो बसाइमा जानकारी गराउँदै हुनुहुन्छ. ब्रेकभन्दा अगाडि धेरै नै हामीले यो मधुमेहको बारेमा जानकारी लियौँ. अब बाँकी रहेका कुराकानीको लागि फेरि पनि मैले यहाँ सरू सबैलाई स्वागत गर्छु र डाक्टर जोलिसा सिंह यहाँलाई पनि फेरि मैले स्वागत गर्न चाहेँ. अब ब्रेकभन्दा अगाडि हामीले डायबिटिज के हो, कति प्रकारका हुन्छ, कस्तो कस्तो कुराहरूले यसलाई ट्रिगर गर्छ अथवा होइन कस्तो कस्तो मान्छेहरू चाहिँ यसको यो रिस्क क्याटेगोरीमा पर्नुहुन्छ भन्ने कुरा गऱ्यौँ. अब हामी अलिकति ट्रिटमेन्ट र म्यानेजमेन्टतर्फ लागौँ है. सबैभन्दा पहिला चाहिँ अब यो म्यानेजमेन्टको नै कुरा गरौँ अथवा प्रिभेन्सनको कुरा गरौँ. डायबिटिज हुनबाट जोगिनको लागि विशेष गरिकन त्यति बेला जति बेला चाहिँ फ्यामिलीमा यो रन भएको छ, वंशानुगत रूपमा चाहिँ डायबिटिज हुनसक्ने खतरा छ भने त्यस्तो मानिसहरूले चाहिँ अर्ली अन लाइफबाट कस्तो खालको चाहिँ उपायहरू अपनाउन सक्नुहुन्छ जसले गर्दाखेरि लेटर इन लाइफ उहाँहरूलाई चाहिँ यो समस्या हुने सम्भावना अलिकति कम होस्?
2: हजुर, अब यसको लागि आफ्नो तौललाई सकेसम्म धेरै बढ्न नदिने होइन, आफ्नो खानपिनमा अलिकति ध्यान दिनु पर्यो. जुन मैले भने तपाईँको जुन हामी धेरै दाल भात दाल भात अनि तपाईँको आलु जुन तपाईँको गुलियो मिठाईहरू हाम्रो जुन यति धेरै भोज पार्टीहरू हुन्छन् हाम्रो क्यान्टमा नेपालीहरूको त्यसमा अलिकति परहेज गरेर खानु. त्यो बाहेक एक्सर्साइज अथवा व्यायाम, तपाईँलाई व्यायाम गर्नु मन छैन भने हिँड्नुहोस्. हिँड्नुहोस् एकदमै राम्रो, वान अफ द बेस्ट एक्सर्साइज हो भनेर भन्छु म. तपाईँको हप्तामा चाहिँ तपाईँ कम्तीमा पनि 3-4 चोटि आधी घन्टा 40 मिनटको लागि तडातड हिँड्नुहोस्. त्यसले एकदमै राम्रोसँग तपाईँको चिनीको लेभल घटाउँछ. आजकल वैज्ञानिकहरूले यही पनि भनेछ कि तपाईँले खाने बित्तिकै तपाईँको चाहिँ 10-15-20 मिनट जति तगातड हिँड्नु भयो भने चाहिँ त्यसले पनि तपाईँको चिनीको लेभल चाहिँ केही हदसम्म राम्रोसँग घटाउँछ अरे. यो चाहिँ एउटा चिट मेथड जस्तो भयो है. अनि त्यो बाहेक अब मैले जुन भने मदिरा कम खानु होइन, अनि त्यसपछि सकेसम्म स्ट्रेसलाई कम गर्नु, त्यो थाना हुने गरिकन सबैलाई अलिकति कन्ट्रिब्युट गर्ने हुन्छ. यिनीहरू नै कुरा हुनुहुन्छ, खाना अनि व्यायाम अनि तौललाई अलिकति बढ्दा ध्यान दिनु,
1: विशेष गरिकन लाइफस्टाइल
2: नै सबैभन्दा ठुलो औषधि भनेकै लाइफस्टाइल हो भन्छु.
1: तर अब यो गर्दा गर्दै पनि बावजुद यसको अब डायबिटिज भयो भने त्यसको ट्रिटमेन्टको मेथडहरू कस्तो हुन्छ?
2: तपाईँको अब मेडिसिन धेरै एडभान्समेन्ट भइसक्यो. आजकल धेरै धेरै धेरै नै चोइसेसहरू छ. तपाईँको हरेक एउटा डायबिटिज अर्को डायबिटिज बिरामी भन्दा भिन्न हुन्छ होइन. तर उहाँहरूलाई चाहिँ कसैलाई ट्याब्लेट चाहिन्छ, कसैलाई इन्जेक्सन चाहिन्छ, त्यो तपाईँको अब उमेर, तपाईँको चिनीको लेभल कति बढी छ, तपाईँको जिउले कसरी औषधिलाई टलरेट गरिरहेको छ, लिइरहेको छ, त्यही अनुसार चाहिँ डक्टरले चाहिँ तपाईँलाई विभिन्न खालको सुरुमा ट्याब्लेटबाट सुरु गर्छन्. केही गरी ट्याब्लेट र तपाईँको जीवनशैलीले पनि परिवर्तन भएन भने चाहिँ एउटा ट्याब्लेटबाट 2-3 ट्याब्लेट थपिने हुन्छ. 3 ट्याब्लेटसम्म पुग्न गयो भने चाहिँ आजकल अनि इन्सुलिन अथवा चाहिँ तपाईँको हाम्रो जिएलपी इन्जेक्सन भन्ने पनि नयाँ औषधि आएको छ. सो आजकल धेरै नै धेरै अप्सन्स छ भनेर भन्छु म डायबिटिज ट्रिटमेन्टको लागि.
1: र यो औषधि पनि अब ब्लड प्रेसरको औषधि जस्तै दैनिक रूपमा लिनुपर्छ
2: हो. यो चाहिँ सुगरको डायबिटिजको रोग चाहिँ तपाईँको ब्लड प्रेसर जस्तै नियमित रूपमा लिनुपर्ने चाहिँ हुन्छ. यसमा अब अलिकति नुआन्स्ड छ. केही गरी तपाईँलाई अब नराम्रोसँग संक्रमण भयो, इन्फेक्सन भयो भने चाहिँ आफ्नो डक्टरलाई आफ्नो लिइरहेको औषधिको बारेमा एकचोटि लिनुपर्ने हो कि होइन भनेर सोच्नुपर्ने चाहिँ एकदमै आवश्यकता चाहिँ हुन्छ. तपाईँको कोही कोही डायबिटिज बिरामीहरू चाहिँ इन्सुलिन लिइरहनु भएछ अथवा कुनै औषधि लिइरहनु भएछ भने चाहिँ यता बेलायतमा चाहिँ हामीले सिकडे रुल्स भनेर एउटा पेपरै दिने गर्छौँ. 1-2-3 पोइन्ट हुन्छ, यो भयो यो नखाने, यो भयो यो खा, यो हुँदाखेरि चाहिँ यो औषधि नखाने, यति दिनसम्म नखाने, यसरी तपाईँको ब्लड सुगर नाप्ने भनेर तपाईँले आफ्नो जिपीलाई चाहिँ गएर मेरो सिक डे रुल मलाई पाऊ भन्यो भने हरेकले चाहिँ एउटा पाउनुपर्ने चाहिँ हुन्छ.
1: र अब यो डायबिटिज हुँदाखेरिमा चाहिँ नि भनौँ यसबाट धेरै अन्य समस्याहरू पनि निम्तिन सक्छ. मैले सुने अनुसार अब डायबिटिजको पेसेन्टहरूको हतपत्ति कुनै पनि समस्याले अपरेसन गर्नुपर्ने छ भने त्यो पनि अलिकति गर्न नमिल्ने अवस्था पनि आउन सक्छ भन्ने पनि सुनेको छु मैले. अब यसको चाहिँ कम्प्लिकेसन्सहरू के छन् अनि यो डायबिटिजको कारणले गर्दाखेरि निम्तिन सक्ने अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू के छन्?
2: यो कुरा चाहिँ एकदमै ठिक हो. तपाईँको जब रगतमा चिनी चाहिने भन्दा बढ्दा हुन्छ त्यसले चाहिँ किटाणुहरूलाई अट्र्याक्ट गर्छ, इन्फेक्सन हुने तपाईँको रिस्क एकदमै हाई हुन्छ. त्यही भएर सर्जनहरूले चाहिँ हतपत्ती चाहिँ सुगर कन्ट्रोल नभएको नै अपरेसन नगर्ने कारण चाहिँ त्यो होइन. अनि तपाईँको सेकेन्ड पार्ट के भयो?
1: सेकेन्ड पार्ट चाहिँ अब यो डायबिटिजले गर्दाखेरि अन्य रोगहरू निम्तिन्छ निम्तिन्न कस्तो खालको कुराहरू
2: हो? यो चाहिँ एकदमै जरुरी क्वेसन गर्नुभयो तपाईँहरूले. चाहिँ अब कोही कोही मान्छेले चाहिँ मेरो चिनी नै त हाई भएको हो नि भनेर बसिरहनु हुन्छ, तर यो एकदम गलत हो. तपाईँको के गरी डायबिटिज छ भने तपाईँलाई हार्ट अट्याक हुने चान्सेस एकदम बढी हुन्छ है. तपाईँलाई डायबिटिज छ भने तपाईँलाई स्ट्रोक हुने चान्सेस पनि एकदम बढी हुन्छ. तपाईँको डायबिटिज कन्ट्रोल भएन भने तपाईँको आँखाको भिजन नै जाने पनि चान्सेस बढी हुन्छ. अब तपाईँ नै सोच्नुहोस् हाम्रो आफ्नो आँखाको दृश्य नै हाम्रो गयो द्रव्य नै के भन्छ तपाईँको गयो भने दृष्टि नै गयो भने हामीले कसरी काम गर्ने होइन. त्यही भएर चाहिँ डायबिटिज भनेको एकदमै जिउलाई हानि पुर्याउने कुरा हो, यसलाई चाहिँ हेल्थ चक्रै नगर्नु भनेर भन्छु म.
1: हजुर, डायबिटिज एउटा आफैमा बिमारी मात्र नभइकन अन्य बिमारीहरूलाई निम्ति दिन सक्ने खतरा पनि रहेछ.
2: एकदम तपाईँको हरेक शरीरको हरेक अङ्गलाई हानि पुर्याउँछ. जस्तै मैले अब छुट्याएँ तपाईँको मृगौला किडनी ड्यामेज हुने होइन. कोही कोही मान्छेहरूको तपाईँको खुट्टा झमझमाउने नसा मर्ने त्यसलाई डायबिटिक न्युरोपाथी भन्छौँ. कुनै कुनै मान्छेहरूको खुट्टै काट्नुपर्ने त्यस्तो पनि हुन्छ. सो त्यही भएर चाहिँ डायबिटिजलाई चाहिँ एकदमै सिरियसली हामीले चाहिँ लिनुपर्ने चाहिँ हुन्छ.
1: र अब हामीले ट्रिटमेन्ट मेथडको बारेमा पनि कुरा गऱ्यौँ, यसबाट हुन सक्ने हेल्थ प्रब्लम्सहरूको बारेमा पनि कुरा गऱ्यौँ, अब प्रिभेन्ट कसरी गर्न सकिन्छ, लाइफस्टाइल चेन्जेसहरू के हुन्, खानाहरू के हुन्, सम्पूर्ण कुरा हामीले कभर गऱ्यौँ. र अब भने यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहेँ. र मेरो विचारमा डायबिटिजसँग सम्बन्धित कुराहरू चाहिँ अब यतिमै थाती राखौँ होला, किनभने नर्मली हामीलाई थाहा हुनुपर्ने एज अ नर्मल पेसेन्ट होइन थाहा हुनुपर्ने कुराहरू मैले राखेँ जस्तो लाग्छ. मैले केही तपाईँलाई सोध्न छुटाएको छु यस विषयवस्तुमा भने अन्त्यमा केही राखिदिनुहोस् न त.
2: यस्तोमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि तपाईँले भने जस्तो डायबिटिज एकदमै ठुलो एउटा टपिक हो होइन. यसको लागि अर्को तिनवटा पडकास्ट गरे पनि भ्याउँदैन होला के गरी भित्र गयो भने. तर हाम्रो यता बसिरहनु भएको नेपाली पपुलेसनलाई चाहिँ के भन्छु भन्दाखेरि कहिलेकाहीँ जिपी जाँदाखेरि आफ्नो छोराछोरी आफ्नो सँगै भएन कुरा बुझेन भने चाहिँ हाम्रो जिपी सर्जरीमा ल्याङ्ग्वेज ट्रान्सलेटर सिस्टम सबैलाई हुन्छ. मलाई चाहिँ नेपाली नै बुझ्ने एउटा मान्छे ट्रान्सलेटर गराइदिनु मेरो कन्सल्टेसनमा राख्नु भन्यो भने उहाँले सजिलैसँग राखिदिनुहुन्छ. यो भयो भने स्पेसली हाम्रो आमा बुवालाई चाहिँ कुरा बुझ्नलाई एकदम सजिलो हुन्छ. पहिलो कुरा चाहिँ त्यो हो होइन. अर्को कुरा चाहिँ तपाईँको के गरी डायबिटिज लागेछ भने वर्षमा एकचोटि आँखा चेकअप गर्न एकदमै जरुरी छ जानलाई. जुन हाम्रो एटलिस्ट एसफोर्डमा पलकार सेन्टर छ त्यस्तै फोक्सनमा पनि पक्कै हुन्छ भनेर मलाई लाग्छ. आफ्नो आँखाको जाँच र खुट्टाको जाँच चाहिँ वर्षमा एकचोटि गर्न नसुटाउनु होला भनेर भन्न चाहन्छु.
1: हजुर, धन्यवाद तपाईँलाई यो जानकारीको लागि. र अब आजको यो बसाइलाई पनि यतिमै म सम्पन्न गर्छु. नेक्स्ट विक हामी कोलेस्ट्रोलको बारेमा कुरा गर्छौँ. नेक्स्ट विक
2: हजुर, नमस्ते.

हामीले डायबिटिज सम्बन्धी कुराकानी सुन्दै थियौँ. आज डाक्टर जलिसा सिंहसँगको कुराकानी थियो. श्री सुनवारजीले कुरा गर्दै हुनुहुन्थ्यो उहाँसँग. अब नेक्स्ट पार्टमा फेरि हामी उहाँसँग सुन्नेछौँ नेक्स्ट विक नै. र नेक्स्ट विक चाहिँ फेरि कोलेस्ट्रोल सम्बन्धी कुराकानी हुन्छ. अहिलेलाई भने समय सकियो. त्यसैले म आशा यही कविता कृष्णमूर्ति अनि आनन्द कार्कीले गाउनुभएको गीतसँगै छुटिन्छु. यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद साथ दिनुभएकोमा, लेखेर मेसेजहरू पठाउनु भएकोमा भन्दै आजलाई बाई भन्न चाहन्छु. भोलि बिहानै भेटौँला. हवस् त, नमस्ते, बाई.

0: हिमालय सांसद राजेन्द्र राईले सभामुखमाथि कठोर अभिव्यक्ति दिएपछि आजको प्रतिनिधि सभा बैठक केही बेर रोकिएको छ। आफ्ना कुराको सुनवाई नभएको भन्दै राईले सभामुख डीपी अर्यालमाथि आक्रोश पक्नु भएको थियो।
1: सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो।
2: मान्य सदस्य आफ्नो आफ्नो भनाइ मर्यादामा बसेर बोल्नु होला। मान्य सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिन, समय दिदिन, बस्नुहोस्।
0: सभामुखले राईले बोल्न रोकेपछि हिमाली सांसदहरूले उठेर विरोध जनाएका थिए। लगतै राजसभा सांसद टीका संग्रवलाले राईको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो।
3: यहाँ त कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ। आँखा देख्नु हुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन? अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेताहरूलाई सोध्न चाहन्छु। 21 खमा प्रष्ट रूपमा लेखिएको छ, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नु हुन्छ कि हुँदैन भन्ने कुरा, त्यो के त्यो नियतवश गरिएको हो कि त्यो भाषा प्रष्ट रूपमा प्रतिपक्षका दिग्गज मान्यले यहाँ प्रष्ट रूपमा भन्न पर्यो? यदि भन्न सक्नुहुन्न भने आज जुन कुरा बोलिएको छ सभामुखले यो कान सुन्नु हुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्।
0: त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्याउन भन्दै दोस्रो पटक बोल्न समय दिए पनि सांसद राईले सभामुखको योग्यतामाथि नै प्रश्न उठाएपछि अर्यालले बैठक रोक्नु भएको हो।
1: सामान्य सभामुख महोदय, आज अचम्म भयो, सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर
2: एउटा विषयवस्तुमा प्रवेश गर्नुस् भन्ने सदस्यले
1: कुरा राखिरहेको बेलामा
2: विषयवस्तुमा प्रवेश गर्नलाई म माननीय सदस्यलाई जानकारी गराउँछु।
1: व्यवहार गर्नुभयो नि तपाईँले, 5 सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। तपाईँ मैले खुट्टी हेरिसकेँ, खुट्टी हेरिसकेँ, किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन, के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन, नसुनिकन तपाईँले जे के जे भन्न मिल्छ?
2: मान्य सदस्यहरू, यो बैठक आजै 15 लागि स्थगित हुन्छ।
0: केही बेर रोकेर बैठक सुरु भएपछि सभामुख अर्यालले सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठक अहिले भने चलिरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका सन्दर्भमा पश्चातदर्शी कानून बनाएर जिम्मेवार व्यक्तिलाई कार्यवाही गर्न सिफारिस गरेको बारे प्रष्टीकरण दिएको छ। यो सम्बन्धमा आयोगका पदाधिकारीले प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा प्रष्टीकरण दिएका हुन्। आयोगले जेएनजी आन्दोलनको सन्दर्भमा गरेको अध्ययन प्रतिवेदनमा पश्चातदर्शी कानून बनाएर तत्कालीन प्रधानमन्त्री केपी ओली र

0: समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो। उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ। गएको शनिबार राति धुर्वेले भरतपुर 23 21 वर्षीय आशिका भोटे र 4 वर्षीय उहाँका छोरा भरत बोटेको ज्यान लिएको थियो। यो घटनासहित धुर्वेले 25 ज्यान लिएको अधिकृत पूर्जापुनले जानकारी दिनुभएको छ। पुनका अनुसार यो घटनापछि यो हात्तीको अनुगमन भइरहेको छ। धुर्वेले मेघोली गोलाघाटमा सामुदायिक वनको गेटमा हानेर अस्ति साँझ स्थानीय दुई घरको अन्न पनि खाएको थियो। फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। कोलम्बिया र स्विजरल्याण्ड बीचको खेलसँगै जारी विश्वकपमा अन्तिम 16 खेलहरू सकिएका छन्।
1: अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको छ। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्वार्टर फाइनल पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इङ्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इङ्ल्याण्डले मेक्सिकोलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्याण्डसँग र अर्जेन्टिनाले स्विजरल्याण्डसँग भिड्नेछ। क्वार्टर फाइनलका खेलहरू पर्सि शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान 2:15 शुरू हुनेछ। शनिबार बिहान 1:15 स्पेन र बेल्जियम बीच खेल हुनेछ। त्यसपछि आउँदो आइतबार बिहान 3:00 नर्वे र इङ्ल्याण्ड तथा आइतबार बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुनेछ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, खिन्ताङ खिन्ताङ मादल बज्यो, यो गीत छ नवीन कुमार खड्का र साथीहरूको आवाजमा, पुस्तका खड्का आदि आदि हुनुहुन्छ, अरुण उपत्यका सेरफेरू भन्ने एल्बमबाट, जस्तो लाग्छ मलाई यही गीतबाट नै आजको कार्यक्रमको सुरुवात भयो। आदरणीय श्रोताहरू, यो बेलामा यस्तै यस्तै गीतहरू मजा पनि आउँछ सुन्नलाई, होइन? यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्कारको साथमा सञ्चालक विनोद हजुरको सेवामा छु। आजको दिनको कुरा गरिहालौँ श्रोताहरू। असार महिनाको 24 गते भइसक्यो, बुधबार हो, आज असार कृष्ण अष्टमीको दिन र आज विश्व जनसङ्ख्या दिवस पनि परेको रहेछ। भानु जयन्ती अबको 5 दिनमा ठ्याक्कै असार 29 गते भानु जयन्ती परेको छ। समय अहिले ठिक दिनको नेपालमा 1:57 जाँदै गर्दाखेरि बेलायतमा बिहानको नौ बजेर बाह्र मिनट गयो। भर्खरै आशा पुन बहिनीको नमस्ते के कार्यक्रम सुन्नुभयो। प्रश्न आज राख्नुको हुनुपर्छ, मैले सुनिनँ, एनिवे फुटबल सम्बन्धी नै होला भन्ने आशा गरेको छु। र शिरीष मैले पनि हेल्थ सम्बन्धी कुराकानी एकजना डक्टरसँग कुराकानी गरेको सुने, हाइपरटेन्सनदेखि लिएर डायबिटिजको कुरा थियो। थ्याङ्क यू भेरी मच डाक्टर साहिबालाई। ओके, अब हामी लागौँ आजको दिनका के कुराहरू छन् त्यसतर्फ जाउँ। सबभन्दा पहिला समाचारको हकमा श्रोताहरू, नेपालबाटै सुरु गरौँ। वर्षाको मौसम छ, यी स्थानमा भारीदेखि धेरै वर्षाको सम्भावना छ, सेतोपाटी लेख्दछ। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। पछिल्लो 24 घण्टामा याङ्जा खोटमा 98.6 मिलिमिटर वर्षा भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। श्रोताहरू, भारीदेखि धेरै भारी हेभी रेनको कुरा छ। काभ्रे पलाञ्चोकमा ब्राउन सुगर सहित 5 जना पक्राउ भन्ने खबर रातोपाटी लेख्दछ। काभ्रे पलाञ्चोकमा सवारी जाँचका क्रममा 56.75 ग्राम ब्राउन सुगर सहित 5 जना पक्राउ परेका छन्। दोलखाकी एक महिलाको ज्याकेटबाट लागू औषध फेला परेको थियो। 2 जनाको परीक्षण पोजिटिभ आएको छ। सबैलाई थप अनुसन्धानको लागि पठाइएको समाचार छ। नेपालको भनौँ न एप्रिसिएसन महिमा चारैतिर छ, जसमा विशेष गरी आँखा उपचारको लागि समाचार यस्तो छ। नेपालको आँखा उपचार सेवाको क्याम्बोडिया सरकारद्वारा उच्च प्रशंसा भएको समाचार राखिहालौँ। क्याम्बोडियाकी विदेश मन्त्रालयकी स्थायी सचिव इट सोफियाले नेपाली राजदूत धनबहादुर ओलीसँगको भेटमा नेपालको आँखा उपचार सेवाको प्रशंसा गरिन्। काम्पोङच्याम प्रान्तमा आयोजित निशुल्क आँखा शिविरबाट 1,000+ क्याम्बोडियाली लाभान्वित भए। नेपालले थप प्राविधिक सहयोग र पर्यटन प्रवर्धनमा जोड दियो भनेर समाचार यहाँ यस्तो राखिएको छ। श्रोताहरू, अब विदेशतर्फ जाउँ र विदेशमा चाहिँ नेटोको भूमिका प्रति डोनाल्ड ट्रम्प निराश भन्ने रातोपाटी लेख्दछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावका बेलामा नेटो सहयोगीहरूको भूमिकाप्रति निराशा व्यक्त गरे। उनले सहयोगी राष्ट्रहरूले हवाई अड्डा र हर्मुज जलघाँटीमा सैन्य सहयोग नदिएको आरोप लगाए। टर्कीको कूटनीतिक भूमिकाको प्रशंसा गर्दै इटलीको अडानले द्विपक्षीय सम्बन्धमा तिक्तता ल्याएको पनि बताए। नेटो समिट अहिले भइरहेको छ भने फुटबलको चर्चा गर्नैपर्छ। क्वार्टर फाइनलमा 8 टोलीका स्टार खेलाडीहरूको महाभिडन्त, अन्तिम 4मा को पुग्लान्त भन्ने यो प्रश्नवाचक चिन्ह सहितको समाचार यस्तो छ। लोकान्तर .com लेख्छ, त फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ, जहाँ अर्जेन्टिना, बेल्जियम, इङ्ल्यान्ड, फ्रान्स, मोरक्को, नर्वे, स्पेन र स्विजरल्यान्ड रहेका छन्। हल्यान्ड, केन, एम्बापे र मेसी जस्ता स्टार खेलाडीहरू भिड्ने छन्। अब फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड र अर्जेन्टिना, स्विजरल्यान्डको बीच रोमाञ्च खेल हुनेछ भन्ने भनेको छ। को 4मा पुग्लान्, यानि कि सेमी फाइनलमा को पुग्लान् भन्ने छ श्रोताहरू। र नेपालतिरको एउटा खबरमा रातोपाटी लेख्दछ, दिपा श्रीले सकिन पार्वतीको डबिङ भन्ने खबर पनि राखेको रहेछ। इन्टरटेनमेन्ट फन्टबाट अभिनेत्री दिपा श्री निर्वलाले आगामी भदौ 12 गते प्रदर्शनमा आउने फिल्म पार्वतीको डबिङ सकेकी छिन् भन्ने खबर छ। निता ढुङ्गाना अधिकारी निर्देशित यो फिल्ममा अशोक दर्जी, शिरु विष्ट, राधिका खडेल लगायतको अभिनय छ। फिल्मको छायाङ्कन सुदीप बराल र सम्पादन साहिल खानले गरेका हुन् भन्ने खबरको साथमा फेरि विदेशतर्फ लागू। अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला, अमेरिकाले स्ट्रेट अफ हर्मुजमा 3 टेल
ट्याङ्कर माथि भएको आक्रमणपछि इरानका 80 भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ। इरानले यसलाई हालैको सम्झौताको उल्लङ्घन गरेको भन्दै निर्णायक कदम चाल्ने चेतावनी दिएको छ। अमेरिकाले व्यावसायिक जहाजमाथिको आक्रमणको जवाबमा कारवाही गरेको बताएको छ श्रोताहरू। ओके, देश विदेशका शीर्षकहरू भनौँ। समाचारमा भारतीय प्रधानमन्त्री अहिले अस्ट्रेलिया भ्रमण, उहाँ त्योभन्दा पहिला इन्डोनेसिया हुनुहुन्थ्यो र अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोटाएर स्वदेश प्रस्थान र हर्मुज आक्रमणले फेरि चर्क्यो मध्य पूर्व तनावमा भने नेटोबाट निराश भएको ट्रम्पको भनाइ अलिक डिटेलमा सुनिसक्नुभयो भने चीनमा बाढी र पहिरोको कहर छ। चीनले क्षेपास्त्र परीक्षण विरूद्ध प्रशान्त राष्ट्र एकजुट भएको खबर छ श्रोताहरू। देश विदेशको खबर शीर्षकमा र कुनै कुनै खबरहरू अलिक डिटेलमा सुन्न पाउनुभयो भने अब मौसम सम्बन्धी केही जानकारी राखिहाल्नु श्रोताहरू। काठमाडौँ भ्यालीमा आज 26 डिग्री सेल्सियस तापक्रम र अधिकांश दिन आज वर्षा र बादल र वर्षा भन्ने देखाएको छ। दक्षिण दक्षिण पश्चिमी हावा छ, 19 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ काठमाडौँ भ्यालीमा। धरानमा आज 43 डिग्री सेल्सियस तापक्रम छ, खमाइलो छ, केही हावा पनि लाग्ने देखाएको छ। अधिकतम 44, न्यूनतम 32। पोखरातर्फ जाउँ, पोखरामा आज 31 डिग्री सेल्सियस, आज पुरा दिन बदली, अधिकतम 32, न्यूनतम भने 26, कुनै कुनै ठाउँमा छिटपुट वर्षाको पनि सम्भावना छ। ओके, अब हामी एउटा गीत सुनौँ। सुरुपा रसालीको आवाजको गीतलाई राख्दै कुराकानीमा जाउँ। कुराकानीमा बहुचर्चित नकली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उप प्रधानमन्त्री, पूर्व गृहमन्त्री र पूर्व सचिव सहितका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार गरेको फैसला अनुसार यस प्रकरणमा मुख्य अभियुक्तहरूलाई संगठित ठगी, राज्य विरुद्धका कसुर र संगठित अपराधमा सजाय हुने भएको छ। सुधारू अदालतले पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई मुख्य कसुदार ठहर गरेको छ। यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँड, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाँडका स्वकीय सचिव नरेन्द्र केसी र हज समितिका पूर्व अध्यक्ष शमशेर मियालाई भने संगठित ठगीको मतियार यानि कि सहयोगी ठहर गरेको छ। यो बारेमा चर्चा हामी गर्छौँ, कुराकानी गर्छौँ वरिष्ठ अधिवक्ता बालकृष्ण नेपानेजीसँग केही समयपछि। यसलाई गीतलाई स्वीकार्नुहोला।

रेडियो फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ

हजुर बहुचर्चित गीत सुन्दै हुनुहुन्छ, तर यो गीत ओरिजिनल भर्सन होइन, प्रशान्त तामाङको आवाजमा थियो। श्रोताले अझै पनि मन पराएर पुरानो गीतलाई पनि सुन्न चाहनुहुन्छ, नयाँ गीतलाई पनि सुन्न मन पराउनुहुन्छ यो असारको बेलामा। श्रोताहरू अब आजको पहिलो पाहुनालाई कार्यक्रममा स्वागत गर्नु चाहन्छु म। र बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उप प्रधानमन्त्री सहित धेरैलाई, यानि कि 17 जनालाई दोषी ठहर, जनले पाए सफाई भन्ने शीर्षक विभिन्न पत्र पत्रिकाले लेखेको छ। यो बारेमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ, लाइनमा आइसक्नु भएको छ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेज्यू। उहाँलाई पीएबीएस गोर्खा रेडियोमा स्वागत छ। बालकृष्ण सर नमस्ते, स्वागत छ यहाँलाई। हजुर हजुर बालकृष्ण सर मलाई सुन्नु भएको छ? बालकृष्ण सर मलाई सुन्नु भएको छ? नमस्ते, हेलो। ओके, उहाँको टेलिफोन कता कता लागेकै छ देखिन्छ, तर टेलिफोन मा उहाँलाई मैले लिन सकिनँ। खैर एकताली फेरि उहाँलाई फोन गर्नु पर्ला। यो बिचमा तपाईँलाई अर्को एउटा गीत सुनाऊ है त।

श्रोताहरू क्षमा चाहन्छु, यो गीतलाई मैले अलिकति छुट्याएँ। लाइनमा बालकृष्ण राई सक्नु भयो जस्तो लाग्छ, त्यसले गर्दाखेरि कोसिस गरिहालौँ। आज हामीले नक्कली शरणार्थी प्रकरणमा 17 जनालाई दोषी ठहर, 7 जनाले पाए सभा पनि शीर्षकमा उहाँसँग केही कुराकानी गरौँ। बालन सर, मलाई सुन्नु भएको छ? नमस्ते। उहाँको टेलिफोन लागिरहेको छ तर लाइन आएको छैन। ओके।

0: हजुर, दोस्रो प्रयासमा नि सफल हुन सकेन, तर मैले अर्कै तरिकाले उहाँलाई कन्ट्याक्ट गरेँ। यानि कि आज हाम्रो लाइनमा हुनुहुन्छ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेजी। आज नकली शरणार्थी प्रकरणमा 17 जनालाई दोषी ठहर, 7 जनाले सफाई पाए भन्ने खबर हामीले सुन्यौँ, त्यो बारेमा चर्चा गर्नुको लागि उहाँलाई स्वागत गरिहालौँ। बाल सर नमस्ते, स्वागत छ बिएबिएस गोर्खाल्यान्डमा हजुरलाई।
1: नमस्कार, धन्यवाद।
0: बाल सर, अब धेरै पृष्ठभूमिमा समय नबर्बाद गरौँ किनभने तपाईँ पनि व्यस्त हुनुहुन्छ होइन। अब यो प्रकरणमा कुरा सोध्न मन लाग्यो हजुरलाई, राज्य विरुद्धको अपराध ठहर गरेको भुटानी शरणार्थी प्रकरण खास खासमा कस्तो खालको मुद्दा हो यो हजुरको विचारमा?
1: यो कस्तो हो भने, यो भुटानी शरणार्थीलाई अमेरिकाले लाने भनौँ केही मान्छे लग्यो भने, अनि यहाँ केपी शर्मा ओली र रामबहादुर थापा बादल गृह मन्त्री भएको बेलामा के डिजाइन गरिएछ भने, अब हाम्रा भुटानी शरणार्थी छुटेछन्, अब यो छुटेका चाहिँ फेरि अमेरिका तिमी लगिदेऊ भनेर उसलाई लिस्ट खडा गरे। अनि त्यो लिस्टमा राखेका नाम चाहिँ कुनै पनि भुटानी शरणार्थी थिएनन्, ती चाहिँ नेपाली थिए। उनले देशभरिबाट ती मान्छे पैसामा कलेक्ट गरे, एकजना मान्छेलाई 50-60 लाखसम्म अमेरिका जान पाइन्छ भुटानी शरणार्थी भएर, त भनेपछि उहाँ त सिधै तपाईँको उनी दिन्छ नागरिकै दिन्छ भने, मान्छेले ठुलो रकम खर्च गरे र त्यो मेचीदेखि महाकाजीसम्मका मान्छेको लिस्ट बनाए। लिस्ट बनाएपछि त्यो लिस्ट चाहिँ अगाडि बढो, तर अब त्यहाँ चाहिँ अब सायद अमेरिकनले यी मान्छे लान नै छानबिन गर्दा नक्कली जस्तो देखियो, अनि त्यहाँ केही मान्छेहरूले जसको पैसा फसेको थियो अमेरिका जान भनेर पैसा दिए, तिनीहरूले उजुर गरे पुलिसमा। पुलिसमा उजुर गरेपछि धेरै समय त यो पुलिसले अनुसन्धान गर्न सकेन किनभने जम्मै माथिका मान्छे संलग्न थिए। पछि यो ट्रान्जिसनको बिचमा एउटा गभर्मेन्ट गयो, अर्को गभर्मेन्ट आउन 1-1.5 दिन बाँकी हुँदाखेरि त्यही फेजमा यो अनुसन्धान सुरु भयो। तर अब यसमा अनुसन्धान सुरु गर्दा अब अहिले अदालतले चाहिँ अनुसन्धान जसरी जारी गरेको छ, ज जसलाई प्रतिवादी बनायो त्यही त्यही मान्छेलाई प्रमाण, कुनैलाई प्रमाण पुग्यो कुनैलाई प्रमाण पुगेन भनेर फैसला गरौ। तर यहाँ समस्या के थियो भने, अनुसन्धानमा ती माथिका मान्छे थिए नि संलग्न भएको जस्तो, टेकनाथ रिजाल, टेकनाथ रिजालले बयान गर्दा मैले केपी शर्मा ओली, केपी शर्मा ओलीजी श्रीमती, त्यसपछि यो शेरबहादुर देउपा प्रचण्डसित पनि कुरो गरेर यो भुटानी शरणार्थी चाहिँ त्यहाँ लानुपर्छ भन्ने मैले कुरो गरेर पैसा पनि गरेको भन्ने एकजना ती पीडितहरू जसको पीडित पनि तिन खाल गरेर भन्ने, एक खालको गाउँ आफ्नो पैसा दिने, एक खालका बिचका कलेक्टर, अनि ती कलेक्टरले के भने भने यति यति पैसा उठाएर हामीले फलानुलाई फलानुलाई फलानुलाई फलानुलाई दियौँ भनेर भनेकोमा माथिका मान्छेलाई चाहिँ अनुसन्धान भएन
0: भने मतलब उनीहरूले पोलेकै छन्,
1: पोलेकै छन्। आरजु देउपाको नाम बोलेको छ, त्यसपछि शेरबहादुरकी श्रीमती उसलाई केपी शर्मा ओलीकी श्रीमतीको नाम बोलेको छ, अनि यही रामबहादुर थापाको नाम बोलेको छ, अनि रामबहादुर थापा बादलको सल्लाहकार चाहिँ परे। अब यो त्यसको डिजाइन गर्दा केपी शर्मा ओली र रामबहादुर मन्त्री परिषदले एउटा निर्णय गरौँ, छुटेका भएन भुटानी शरणार्थीलाई नाम कलेक्ट गरेर अमेरिका पठाउनलाई, अमेरिकालाई सँग नाम पठाउने भने, त्यसपछि पैसा उठाउने धन्दा सुरु भयो। अनि पैसा उठाउने धन्दा सुरु भए कि अमेरिकाले लगेन, अनि तिनीहरूले गुजुर गरेपछि प्रकट भयो, प्रकट हुँदा पनि ठुला माछा भन्नु न हाम्रो भाषामा, न्युज भाषामा चाहिँ ठुला माछालाई समाएर साना साना माछा मधुरा माछालाई समाएर अनुसन्धान गर्यो, र अहिले यो भारत सरकारको अहिले सय दिन पुग्यो। अब यति नेपालको भ्रष्टाचारको सबभन्दा ठुलो, नेपालीलाई नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउने योजनामा संलग्न ठुला पदहरू, ठुला पदमा बसेका मान्छेहरू, त्यसमा चाहिँ अनुसन्धानै भएन। अदालतले अनुसन्धान भएर मुद्दा नचलिकन को दोषी को निर्दोषी छुट्याउन सक्दैन. अब यो यो अहिलेको बालन सरकारले भुटानी शरणार्थीमा को को छुटे त को कसलाई अनुसन्धान हुनुपर्छ त्यति कुरो शक्तिको सत्ताको शक्तिको प्रयोग गरेर को को मान्छे छुटे भनेर थप अनुसन्धान गरेर पूरा अभियोग पत्र लानु पर्नेमा अब यो सरकार पनि केमा प्रभावमा परेको छ अथवा जानकारी छैन के हो थाहा भएन.
0: अब यो बीच बीचमा दौड्ने बिचौलिया बाहेक सत्ता र शक्तिको दुरुपयोग जुनसुकै हदसम्म पनि दुरुपयोग हुन सक्दो रहेछ भन्ने चाहिँ हामीले बुझ्यौँ. त्यो प्रमाण बाहेक यो मुद्दामा जोडेका अरू अरू लुकेका तथ्यहरू छन्, अरू अरू केही छ, हिडन एजेन्डाहरू छन्.
1: पहिलो यो मान्छेको मान्छे भनेको मन्त्री परिषदको निर्णय गर्ने केपी शर्मा अघि अनि तिनले एकजना यो कति छुटेका रहेछन् नाम लिस्ट तयार गर्ने भन्ने एउटा आयोग बनाए, एकजनाको अध्यक्षताको आयोग छ. अनि तिनले त्यो नाम छुटेकोमा नाम भर्ने बेलामा चाहिँ ती कलेक्ट गरेर त्यो निकाली परे. अब गृह मन्त्रालयको सल्लाहकार त नै गृह मन्त्री नपर्ने
0: उहाँलाई थाहा नपनि नहुन पनि सक्छ नि, उहाँको नजर अथवा चाहिँ नलेज बिना पनि काम हुन सक्छ नि सर.
1: होइन, यो काम हुनै सक्दैन.
0: ओके,
1: त्यसको सुरुवातै मन्त्री परिषदको निर्णयबाट सुरु भएको छ डिजाइन. डिजाइनबाट यो गलत हो नि त.
0: यो म्याटर अफ इन्भेस्टिगेसनमा सोधपुछमा केयर कारमा ती व्यक्तिहरू जो पोलिएका थिए र अहिले चाहिँ दोषी करार भएका छ तिनीहरूले प्रष्ट रूपमा मलाई अराएर नै गरेको भनेर उहाँले प्रमाण दिन सके सकेका छन् कि छैनन्?
1: अझ यही मुद्दामा त प्रेम कुमार राईको पनि सम्बन्धमा त देखिन्छ.
0: ओके,
1: मुद्दा अनुसन्धान गर्दाखेरि तिनीहरू अब पैसा उठाउने खेलमा परे, पैसा त दियो, पैसा दिएपछि पछि अमेरिका जान त पाइएन. अनि यो फिर्ता गर्नेमा चाहिँ एकचोटि अख्तियारमा पनि मिटिङ बसेको ती बिचका बिचौलिया छन् नि, ती बिचौलिया र प्रेम कुमार राईको बिचमा पनि अख्तियारमा मिटिङ बसेको भन्ने.
0: ओके, अनि सर यो 30 जना अभियुक्त मध्ये 7 जनाले सफाइ पाए, मुलुक हाँकेका ठुला दुई नेता रायमाझी र खाँड भनौँ होइन, अनि उच्च तहका सरकारी कर्मचारी सचिवसम्म सब दोषी भएका छन् अहिलेको हालतमा यो जिल्ला अदालतको हिसाबमा. अन्तिम फैसला यो त अन्तिम फैसला त होइन, जिल्ला अदालतले दुधको दुध पानी के भन्छ पानीको पानी कतिको छुट्याएको यहाँले महसुस गर्नुभएको छ? यो चाहिँ फितलो मात्रै हो कि के हो त?
1: जति अनुसन्धान भएको छ त्यति नै ठिकै जस्तो लाग्छ मलाई.
0: ज्यू,
1: केही चाहिँ धम्की सरकारका मान्छेलाई पनि मुद्दा हालिदिएको थियो, तल्लो पिचका मान्छे हुन्थे, कलेक्टर भन्नुहोस् न कलेक्टरका मान्छे, एउटा जनता छ, जनताबाट बिचमा पैसा उठाउने छ, पैसा उठाएर ल्याएर बुझाउने छ,
0: त्यहाँ
1: पत्र पत्र छ,
0: लेयर लेयर छ,
1: पत्रलाई त सरकारैले अनुसन्धान गर्न सकेन. अदालतले मुद्दा सरकारले दर्ता नागरिकहरूले पैसा सक्ने भएन, अब बिचका मान्छे केही परे, अब केही त निर्दोष पनि हुन सक्छन्, ती चाहिँ सरकारी कर्मचारी होइनन्, ती सायद बिचका बिचौलिया हुन् ती चाहिँ.
0: नेपालीज्यू, पक्ष प्रतिपक्षका वकिल बाहेक यो मुद्दा भित्र पसेर कुनै जालजेल हुन खोजेको थियो कि थिएन? राजनीतिक दलहरूबाट अरू कुन कुन एलिमेन्ट्सहरू ले खेलेका थिए थियो के बुझ्नु भएको तपाईँले?
1: अहिले त यो मुद्दा दर्ता भइसकेपछि त अदालतमा त खेल्न सक्ने सम्भावना भएन, यो मुद्दै दर्ता गर्दा चाहिँ खेलियो.
0: ओके,
1: त्यहाँ एउटा यही भागिएमा खानले एउटा चिठी लेखेको देखिन्छ नि त्यहाँ. अब यो चाहिँ तलका मान्छेलाई तुरन्त मुद्दा हालेर चाहिँ तपाईँको मुद्दा चलाइहाल्नु पर्यो, होइन यो ढिलो भयो भनेदेखि हामीसित आइपुग्छ है, हामी खेलमा आइपुग्छ, अब एमाले काङ्ग्रेस र माओवादी मिल्नु पर्यो
0: त्यो बाटो रोक्नुपर्छ भन्ने आशयको थियो कि के थियो त्यो?
1: होइन, यो चाँडो अब सरकार मिलेरै अनुसन्धान हुन नदिनु पर्यो।
0: अनि त्यही सन्दर्भमा उहाँलाई पक्राउ गरेको बेलामा उहाँले केही कागज पत्र चपाएर निलेको भन्ने पनि सुनिएको थियो, यो चाहिँ के हो त्यो?
1: कागज पत्र त्यही कुरो हो।
0: ओके,
1: त्यो चाहिँ चिठी लेखेको उनले के विषयमा उसलाई चिठी लेखेको, त्यो चाँडो यो तिन महिना हामीले मिल्नु पर्यो न भाइ, म त अगाडि बढो भने हामीलाई पनि अप्ठ्यारो पर्छ है।
0: ओके, अनि अब यहाँ सुने अनुसार बुझे अनुसार यो प्रकरण बारे मिडियामा विस्तृत सूचना जानकारी दिने मान्छे भुटानी शरणार्थी टेकनाथ रिजाल नै हुनुपर्छ भनेर भन्नाइ छ होइन? तर रिजाल आफै यसमा दोषी करार भएका छन्, उहाँमाथि चाहिँ कतिको न्याय भयो या भएन त? कि उहाँ पनि स्केप गोटको रूपमा पर्नु भयो?
1: यो कस्तो रहेछ भने भुटानी शरणार्थी यो मान्छे हो भनेर प्रमाण गरिदिने मान्छे चाहिँ अमेरिकैले मानेको।
0: ओके,
1: कुनै मान्छे भुटानी शरणार्थी हो कि होइन भन्ने निर्णय गर्ने मान्छे चाहिँ टेकनाथ रिजाल।
0: भनेपछि उहाँको पनि मिलोमत नभइकन शरणार्थीको
1: सिधै उहाँको एउटा त मेन प्लेयर हो उहाँ।
0: ओके,
1: अनि नेपालीलाई भुटानी बनाएर सही गर्ने र परिचय पत्र दिने उहाँको भूमिका त्यो रहेछ।
0: त्यसै कारणले उहाँ चाहिँ आफै दोषी करार हुनु भएको रहेछ भने
1: आफै दोषी करार हुनुभयो, मलाई थुनियो भने पहिले पनि अन्धनारबाट थुनेकै हो। यो बिचको मुद्दालाई ठिक छ, यो बिचका
0: मान्छेलाई
1: मुद्दा चलेको यो पहिला छुट छ, तर यसमा यति बिचका मान्छे मात्रै होइन नि, योभन्दा माथिका मान्छे छन्।
0: अब
1: माथिको मान्छे चाहिँ हिजोको सिस्टमले जोगायो र यो अनुसन्धान गर्ने दुईटा प्रहरी केसी के नाम गरेका मान्छे थिए, ती दुईटा मान्छेलाई पछि सरुवा गरियो, सिआइले घाट्न दिएन, अनि त्यहाँबाट त्यो अनुसन्धान गर्न तयार गराउन आँदा बाल घिन खान्छ त अब ल फलानी अब तपाईँलाई त अब चुनाउ जित्नुहुन्छ तपाईँ फलान ठाउँमा चुनाउ लड्न जानुहोस् भनेर भनेको भन्ने पनि त्यतिखेर सञ्चार माध्यममा आएको थियो।
0: अब यो जिल्ला अदालतको यो भनौँ न अब फैसला हो, अब उच्च जाला सर्वोच्च जाला कति लामोसम्म हुन्छ र यसमा फेरि खेल्ने ठाउँ कतिको होला सर?
1: उच्च अदालतमा
0: त्यही
1: वर्षमा
0: दुई वर्षमा
1: किनिएला अनुसन्धान गर्न भएको चाहिँ लागेको छैन, त्यो फैसला भइसकेपछि पनि अर्को पूरक अभियोग पत्र दर्ता हुन सक्छ, तर अब दर्ता गर्छन् कि गर्दैनन् भन्ने कुरो त अहिलेको प्रधानमन्त्रीको कुरो हो।
0: ओके, अब ज्यू, अब अहिले देख्दाखेरि एमाले नेता टेकबहादुर आयमाझीजी भित्र हुनुहुन्छ, कोही कोही बाहिर छन्, यो कतिको न्यायोचित भयो त?
1: यो त न्यायोचित त अब अदालतले गरेपछि यो सिस्टममा अदालतले गरो, अदालतले गरेका कुरो न्यायोचित भएन भनेर कसरी भन्ने? काम त उहाँहरूको कर्म त देखिगयो।
0: ज्यू, राइट, अब उसमै पर्खर हेरेको नै कुरा आयो किनभने एउटा तहबाट यो
1: अर्को एउटा यो भ्रष्टाचार अथवा गैर कानुनी काममा एउटा सिद्धान्त कस्तो छ भने तपाईँ घरको धारामा पानी सफा चाहनुहुन्छ भने त्यो त्यसको मुहान सफा गर्नुहोस् पहिले पोखरी, अनि पोखरीमा चाहिँ डुङडुङ्टी गनाइराखेका छ, अनि धारोमा सेनिटाइज लाएर तपाईँ शुद्ध पानी खान पाउनुहुन्न।
0: अहिले
1: जति पनि भ्रष्टाचारको कुरा माथिबाट हुन्छ, हाम्रो अनुसन्धान अधिकारी माथि पुग्नै सक्दैन।
0: तर अहिले यो जे देखिरहेको छ केही न केही त भइरहेको छ भन्न सकियो नि त होइन र?
1: केही हो, तर जुन हो नि जसबाट सुरुवात भयो नि शक्तिवाला मान्छे ती मान्छे त जिउँदै रहे नि त।
0: अब देश अहिले
1: भएन, र एउटा के भन्नुहोस् भने प्रधानमन्त्री घुस खाँदैन, गैर कानुनी काम गर्दैन भने सचिव गर्दैन, मन्त्री गर्दैन, डाइरेक्टर गर्दैन, तल कार्यालयसम्म पुग्छ। अब यहाँ गैर कानुनी काम प्रधानमन्त्रीबाटै सुरु हुन्छ, भुटानीमा
0: भनौँ
1: मन्त्री परिषदको निर्णय गरेर त्यो एउटा समिति नबनाएको भए त यो काण्ड हुँदैन भयो नि।
0: अब मेरो पनि समय सकियो, हजुर पनि व्यस्त हुनुहुन्छ, जाँदा जाँदै यो देश चाहिँ ग्रे लिस्टमा छ, ग्रेलिससँग अब यसलाई क्लियर गर्नको लागि यो यो अहिलेको फैसला केही यसको केही तार जोडिएको छ या यो नियमित प्रक्रिया हो सर?
1: यो यो अलिअलि त हेर्ने पनि गर्छ तर मुख्य रूपमा ग्रे लिस्टमा चाहिँ सम्पत्ति शुद्धिकरण हो हेर्दा अब यो अहिले अहिले प्रश्न उठेको जुन यो रवि माने छानेको सहकारीको पैसा सगी ठगी र सम्पत्ति शुद्धिकरणका मुद्दा यो फिर्ता भयो यो गर्दा फिर्ता गरौ अब यो अवस्थामा अब यो बेसी ल्याउन कोही लागिराखेका छ भने नेपाललाई ग्रेबाट ब्ल्याकमा लगेर अनि यो देशको तस नस बनाइदिने योजना हुन पनि जान्छ त्यसैले अब भनेर यो कथनी र करनी फरक भयो भनेर नि सरकार आफू एकदम ब्ल्याक यो यो सम्पत्ति शुद्धिकरण यो गैर कानुनी चाहिँ जुन मोनिटरी अपराधमा पैसाका लागि गर्ने अपराधमा हामी कडा हुन्छौँ भन्छ अब सँगसँगै ठुल्ठुला मान्छेलाई चाहिँ उनकै पार्टीका अध्यक्षलाई भएको मुद्दा फेर पारिदियो अब यही यही कारणले र यो सहकारी र यही यही जुन सम्पत्ति शुद्धिकरणका मुद्दाको चिन्ताका कुराले अब म गृहबाट निस्किन्छ कि निस्किँदैन भन्न सक्दिनँ अब यो चाहिँ मनी लाउन्डरिङ गएकै छ होइन यो उसले त्यो अहिले चाहिँ त्यो अन्तर्राष्ट्रिय टास्क फोर्सले हेर्ने काम चाहिँ गैर कानुनी रूपमा पैसा कमाएको पैसा धोइन्छ कि धोइँदैन अहिले प्रचण्डको अझै सुमार्गीको प्रश्न आइराखेका छ अब यत्रो छ भने यो 17,000 मारियो बालरामले भने 34,000 प्रचण्डले एनजेलमा के अरे उसमा खायो क्यान्टनमेन्टमा एनजेलमा 72,000 खायो बुढी गण्डकीमा 3,000 नेताले 3,000 खाए भनौ त्यो मान्छे अहिले जीवितै छ अहिले पासपोर्टले खोजेको चाहिँ यो
0: हो अब सुमार्गीको कुरा उठाइहाल्नुभयो सुमार्गीलाई पनि केही भनौँ न अब बन्देजहरू बाहिर जानबाट पासपोर्ट चाहिँ सिज गरेको अथवा बाहिर देश बाहिर जान नपाउने भन्दाखेरि केही केही भित्रभित्र चलिरहेको छ एक्सनहरू चलिरहेको छ
1: अलिअलि चलिरहेको छ तर मान्छेले चाहिँ यसको स्पिडियो रूपमा मात्रै अपेक्षा गरेका थिएन यो
0: सरकारबाट
1: धेरै स्पिडमा जानु जस्तो भने म त्यो पासपोर्टवाला क्यामुक्ता चलो अब फर्स्ट फोर्स भयो अब कहिले काहीँ कस्तो हुन्छ भने मुद्दा चलाइदिएर बनाइदिने काम पनि त्यहीभित्र पर्छ अब यो सरकार पनि कता हो कता अनुमानिएको कि
0: तर यो सरकारलाई पनि त भनौँ न अब बुझ्न टाइम लाग्छ होला सय दिन मात्रै त भयो नि धेरै गहिरो गहिरो प्रब्लमहरू छन्
1: बुझ्न भन्दा पनि सबभन्दा समस्या बुद्धिको खेल रहेछ
0: ज्यू
1: अब उहाँहरूलाई अब भोट जित्नु हो जनताले यत्रो भोट दिए कसैलाई सुन्न गयो भने नजान्ने भनौँ भनिदिन्छन् भन्ने एउटा दिमागमा हुन
0: जान्छ
1: अब एउटा मान्छेले जम्मै कुरो जान्दैन प्रत्येक मान्छेलाई विज्ञलाई विज्ञको सल्लाह अनुसार गर्नुपर्नेमा
0: अब उहाँहरूलाई भनौँ न अब सय दिनले त के पुग्ला अब रोम वाज नट बिल्ट इन अ डे भनिन्छ गर्दाखेरि बेनिफिट अफ डाउट दिउँ कोसिस गरे जस्तो पनि देखिन्छ गर्दाखेरि हाम्रो शुभकामना छ आजको यो बसाइमा हजुरले यो यो भुटानी शरणार्थी प्रकरणको बारेमा केही हाइलाइट गरिदिनु भयो हजुरलाई धन्यवाद छ यो कहाँ पुग्छ अब हजुरले भने जस्तो उच्चमा जान्छ 1-1.5 वर्ष त्यता त्यसपछि सर्वोच्च जाला हामीले धेरै कुरा गर्न सक्छौँ हेर्दै जाउँ हजुरलाई हामी फेरि सम्पर्क गर्छौ आज हजुरको समयको लागि धेरै धन्यवाद भन्दै मैले बिदा लिएँ है सर नमस्कार थ्याङ्क यू सो मच त आदरणीय श्रोताहरू भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण न्यौपाने वरिष्ठ अधिवक्ताको विचार सुन्नुभयो र मुद्दामा जोडेका तथ्यहरू के छन् र अझै हाई प्रोफाइलहरू अझै बाँचेका छन् भने उहाँको भनाइ सुन्नुभयो के कस्तोलाई जानकारी गराउनुहोस् अब यो चाहिँ अगाडि बढिरहेको कुरा हो गर्दाखेरि लेसै सनै सनै अगाडि बढ्छ हामी यसलाई चाहिँ हाइलाइट गर्छौँ भन्दै यसले एकै दिनमा छिनो फान पाउँदैन उच्चमा जानु पर्यो त्यहाँ धेरै कुराहरू हुन्छन् त्यसपछि सर्वोच्च जानु पर्यो अहिलेलाई एउटा गीत सुनाऊ जय अथर एजन एन्जेनको आवाजको गीत सुन्नु होला

0: हजुर, एउटा खेजल तिम्रो लागि सोच्दैछु म, लेख्दैछु म. गाउने कलाकार उदय सोताङ महिला सोताङ हुनुहुन्छ भने अब हामी समाचार जानेतिर जाने एकछिन समय भयो. नक्कली पुटानी शरणार्थी प्रकरणको बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो हामीसँग वरिष्ठ अधिवक्ता बालकृष्ण न्योफाने. उहाँको कुरा सुन्नुभयो. पत्र पत्रिकामा छापेको कुरा यस्तो छ, नक्कली पुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 17 दोषी ठहर गरेको छ, 7 सफाई पाएका छन्. दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण काण, टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, विक्रम भन्ने, गोविन्द कुमार चौधरी, आङ ठेवा शर्मा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महाजन आदि आदि छन् श्रोताहरू. अब लागौ समाचार तर्फ.
1: सैन्य समुदायमा

0: गरेको ध्रुवे हात्तीको दारा फेरि काटिने भएको छ। दुई वर्ष अघि पनि ध्रुवेको दारा काटिएको थियो। ध्रुवेलाई नियन्त्रणमा लिएर बेहोस बनाएपछि दारा काटिने र नयाँ रेडियो कलर लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुलले जानकारी दिनुभएको हो। यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो। उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाइने र स्थानीयलाई खबर गरेर सतर्कता अप्नाउन सहज हुनेछ। गएको शनिबार राति ध्रुवेले भरतपुर 23 मा 21 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। यो घटनासहित ध्रुवेले 25 जनाको ज्यान लिएको अधिकृत पूर्जा पुनले जानकारी दिनुभएको छ। हाल ध्रुवेको अनुगमन भइरहेको छ। ध्रुवेले मेगौली अस्ति साँझ गोलाघाटमा सामुदायिक वनको गेटमा हानेर स्थानीय 2 घरको अन्न पनि खाएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका सन्दर्भमा पश्चातदर्शी कानून बनाएर जिम्मेवार व्यक्तिलाई कार्यवाही गर्न सिफारिस गरेको बारे प्रष्टीकरण दिएको छ। आयोगका पदाधिकारीले प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा गएर प्रष्टीकरण दिएका हुन्। आयोगले जेएनजी विद्रोहको अध्ययन प्रतिवेदनमा पश्चातदर्शी कानून बनाएर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई कार्यवाही सिफारिस गरेको छ। आयोगको सिफारिस प्रति नेपाल बार एसोसिएशनले लगायतले प्रश्न उठाएका छन्। पशु सेवा विभागले 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको दावी गरेको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लाञ्चोकमा पनि रोग नियन्त्रणमा आउन सकेको छैन। यी 4 जिल्लालाई निगरानीमा राखिएको विभागले जनाएको छ। प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेर पन्छी अण्डा, दाना र पन्छीजन्य सामग्री नष्ट गरिएको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभएको छ। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा भएको छ। कोलम्बिया र स्विजरल्याण्ड बीचको खेल सँगै जारी विश्वकपमा अन्तिम 16 का खेलहरू सकिएका हुन्।
1: अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको छ। गैराति भएको अर्को खेलमा इजिप्ट विरूद्ध जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्वार्टर फाइनल पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इङ्ल्यान्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इङ्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग र अर्जेन्टिनाले स्विजरल्याण्डसँग भिड्नेछ। क्वार्टर फाइनलका खेलहरू पर्सि शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान 2:15 बजेदेखि शुरू हुनेछ। शनिबार बिहान 1:15

तीन औरैयामा रामबहादुर शाह, छोरी ज्वाई बुटन शाह र रामा औतर शाह तथा छोरा राम महेश्वर शाह बीच जग्गाको विषयमा झगडा भएको थियो। कुटपिटका क्रममा राम महेश्वर शाहले बुटन शाहलाई पिठ्यौमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभएको छ। घाइते भएका शाहलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। रामबहादुर शाहको टाउकोमा चोट लागेको छ। रामबहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने राम महेश्वर शाह र रामा अवतार शाहलाई नेत्रमाली अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज मुलुकका विभिन्न जिल्ला भई बहने नदीको बहाव बढ़ने सम्भावना छ। बाढ़ी पूर्वानुमान महाशाखाले इलाम, झापा, तेह्रथुम्पा, सर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, जोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, यहाँले दुईटा गीत सुन्नुभयो ब्याक टु ब्याक होइन. भर्खरै सुन्नुभएको गीत थियो मुकेश कोइराला र गङ्गा सोनामको आवाजको, त्योभन्दा अगाडि सुपेन गुरुङको आवाजको गीतबाट हामीले समाचारपछि त्यो राखेका थियौँ भने हिजोको रोमाञ्चक खेल हार्ड ब्रेकिङ थियो कसै कसैको लागि. फेरि कम ब्याक, वाट अ कम ब्याक भनेर भन्नुपर्छ. अर्जेन्टिनाले मेसीको लिडरसिपमा चाहिँ म्याजिक उहाँले देखाउनु भयो, त्यसबाट फेरि आफ्नो यसपालिको भनौँ ब्याक टु ब्याक वर्ल्ड कप जित्ने सपनालाई कायम राख्नुभएको छ. अर्जेन्टिनियन फ्यान्सहरूको मुटु चाहिँ मुखमै आएको थियो भनेर सुन्छु म. तर उहाँले अन्तिम समयमा 3-2 गरेर अर्जेन्टिनालाई जिताउनु भयो. तर सार्ली पेनाल्टी मिस भयो भनेर सुने, मैले हाइलाइट हेर्न पाएन. तर म्याजिक पर्फर्मेन्स भनेर भनिन्छ मेसीको. यसपालि मेसीले 8 गोल गरिसक्नु भएको छ क्यारे होइन, गोल्डन बुटको लागि चाहिँ उहाँ चाहिँ अग्रस्थानमा हुनुहुन्छ. तर यु नेभर नो, अल दि भनौँ न अब मेन मेन स्ट्राइकरहरू, स्टार स्टडेड स्ट्राइकरहरू चाहिँ भएको टिम चाहिँ बाँकी नै छ, देश बाँकी नै छ. गर्दाखेरि यसपालि कसले जित्छ भनेर भन्न सकिँदैन. फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गर्यो, जहाँ अर्जेन्टिना, बेल्जियम, इङ्ल्यान्ड, फ्रान्स, मोरक्को, नर्वे, स्पेन र स्विजरल्यान्ड रहेका छन्. पेनल्टी सुट आउटमा स्विजरल्यान्ड जित्यो. सत्ताहरू तपाईँले हेर्नु भएको छैन भने ह्यालान्ड, केन, एम्बापे र मेसी जस्ता स्टार खेलाडीहरू अब भेट्दैछन् कसले गोल्डन बुट जित्ने हो. अनि फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड र अर्जेन्टिना, स्विजरल्यान्ड बीचको खेल एकदम प्रतिस्पर्धात्मक हुन्छ. यहाँ चाहिँ मैले यसपालि चाहिँ डार्क हर्सको रूपमा चाहिँ कसैले नाम नलिने तर माथि खेलिरहने चाहिँ एउटा टिम हो स्विजरल्यान्ड. एक्चुअली होइन, स्विजरल्यान्ड पनि के खेल्ला भनेर भन्छन्, तर त्यहाँका खेलाडीहरू धेरै वर्ल्ड सिनारीमा खेल्छन्, ठुल्ठुला क्लबमा खेल्छन्, त्यसले गर्दाखेरि उनीहरूको एकदम स्ट्रङ छ. यस्तै गरी मोरक्को पनि त्यस्तै हो, र मोरक्कोले पनि युरोपभरि र विदेशमा पनि खेलेको हामीले पाउँछौँ उनीहरूका खेलाडीहरूले. होप यसपालि नयाँ कुनै एउटा टिम पुग्ला, जहिले पनि यसपालि भन्दाखेरि पनि वर्ल्ड कप जित्ने जम्मा 8 देश मात्रै छन् सोफार. त्यही मात्रै नपुगोस्, एउटा पुगे नो प्रब्लम, तर अर्को चाहिँ कहिले नपुगेको टिम पुगोस् भन्ने मेरो चाहना छ सोतार. किनभने फुटबल सुड विन, कसैको पेवा बन्न हुँदैन. एनिवे, आजको यो बसाइमा सोताहरू मेरो टेलिफोन प्रकाश देवीन्सनाजीलाई लाग्नुपर्ने थियो, लागेन. खैर, उहाँ व्यस्त हुनुहुन्छ. उहाँलाई यो हिजोको म्याजिक गेमको रिजल्टको बारेमा कुराकानी गर्ने इच्छा थियो. उहाँलाई एकछिनपछि म ट्राई गर्छु. त्यो बिचमा आजको घटना भएको विभिन्न भनौँ कालखण्डमा भएका घटनाहरूलाई यसो हेर्ने क्रममा नेपालतिर पनि के भन्दाखेरि खासै केही रहन्छ. सबभन्दा पहिला अमेरिकन कलोनिजहरूले चाहिँ 1693 न्युयोर्क सिटीलाई चाहिँ अथोराइज गरेको रहेछ अमेरिकामा कि फर्स्ट पुलिस युनिफर्म दिने भनेर चाहिँ एउटा एक प्रकारको युनिफर्म बनाएको रहेछ 1693 न्युयोर्क सिटीमा. श्रोताहरू भने एउटा कुरा त गर्नै पर्यो, फर्स्ट बोइज अफ भास्को डिगामा, उहाँको कुरा गरौँ त. भास्को डिगामाको बारेमा कुरा गर्नुपर्दाखेरि भारततर्फ भास्को डिगामा पहिलो समुद्री यात्रामा लागे र 1497 श्रोताहरू पोर्चुगलका राजा इमान्युएल प्रथमले भास्को डिगामालाई भारततर्फ पुग्ने प्रत्यक्ष समुद्री मार्ग पत्ता लगाउने जिम्मेवारी दिएका रहेछन्. आजको दिन श्रोताहरू यसको उद्देश्य स्थल मार्गबाट हुने व्यापारलाई छल्दै मसला व्यापारमा प्रत्यक्ष पहुँच स्थापित गर्नु थियो. यो चाहिँ मसला यानि कि स्पाइसेसकै कुरा हो श्रोताहरू. भास्को डिगामा 1497 जुलाईमा 4 जहाजसहित लिस्बनबाट प्रस्थान गरे. उनले आशाको अन्तरिप यानि कि आशाको भन्दा पनि केप अफ गुड होप भनेर भनिन्छ, यसलाई चाहिँ लिटरल ट्रान्सलेट गर्नु भएन, केप अफ गुड होप पार गर्दै अफ्रिकाको पूर्वी तट हुँदै यात्रा गरेछन्. अनि मिलिन्डीका एक स्थानीय नाविकको मार्ग निर्देशनमा उनले हिन्द महासागर यानि कि इन्डियन ओसन पार गरेर 1498-20 कालीकट यानि हालको कलकत्ता भारत पुगेछन्. उनी समुद्री मार्ग हुँदै भारत पुग्ने पहिलो युरोपेली बने. यो यात्रा आँधीबेरी, रोग र अनेकौँ कठिनाइले भरिएको थियो. 170 यात्रुमध्ये केवल 54 मात्र सन् 1499 सकुशल पोर्चुगल फर्कन सफल भए श्रोताहरू. त भास्को डी गामाको यात्रा युरोप र एसिया बीच प्रत्यक्ष समुद्री सम्पर्क स्थापित गर्दै विश्व इतिहासमा नयाँ मोड लिन पुग्यो. यसले पोर्चुगललाई दशकौँसम्म मसला व्यापारमा प्रभुत्व जमाउन पनि मदत गर्यो. उनको विश्वव्यापी प्रभाव बढ्यो र एसियामा युरोपेली उपनिवेश विस्तार तथा नयाँ विश्वव्यापी व्यापारिक सञ्जालको आधार तयार गर्यो. आजको दिन यो यात्रा सुरु भएको थियो श्रोताहरू. फर्स्ट भोयज अफ भास्को डी गामा 1497. आजको दिन यो आजको दिन घटना घटेको कुरा मैले राखेँ भने नेपालमा के भएछ भने यसो हेर्दाखेरि आजको दिन खासै केही थिएन. हिजो चाहिँ पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन थियो भने आज नेपाली राजतन्त्रको अन्त्य मे 28 2008 भयो र नेपालमा आधिकारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो. 240 वर्ष पुरानो शाह राजतन्त्रको अन्त्य भएको थियो. 2063 सालको जनआन्दोलनको ताकामा देशव्यापी जनआन्दोलनको संसदीय लोकतन्त्र पुनर्स्थापित गर्न सफल भयो. नेपालको राजनीतिक तथा संवैधानिक परिवर्तनको नयाँ युगको आधार तयार गर्यो. 72 सालको विनाशकारी भूकम्प पछिको भनौँ न पुनर्निर्माण का कामहरू यो अभियानलाई नयाँ सुरुवात भएर देशलाई अगाडि बढ्न नयाँ तरिकाले अगाडि बढ्न मद्दत पनि मिल्यो भनेर भनौँ. तर अन्य आजकै दिन घटेका घटनाहरू चाहिँ त्यतिको नोटेड छैनन् श्रोताहरू. यति भन्दै अब हामी ढोर पाटनतिर लागौँ. बागलुङका हाम्रा संवाददाता हुनुहुन्छ. एक मात्र नेपालको शिकार आरक्ष हो यो चाहिँ ढोर पाटन. पर्यटकीय चहलपहल बढेसँगै दिगो पर्यटन विकासका लागि भ सुरु भएको छ. यसका बारेमा थप विवरण प्रस्तुत गर्दै हुनुहुन्छ बागलुङका हाम्रा संवाददाता संगम घरती मगर. भोलि चाहिँ हामी चितवन जानु पर्ला. ध्रुवे हात्तीको फेरि विध्वंसको कुरा आइरहेको छ. त्यहाँ हामी गएर बुझारत गरौँ. यसलाई यहाँलाई ढोरपाटको स्थिति पर्यटकको चहलपहलको बारेमा राखौँ.
1: नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट 90 किलोमिटर बुर्तिबाङ बजार र बुर्तिबाङ बजारबाट झन्डै 30 किलोमिटर यात्रा गरेपछि ढोरपाटन उपत्यका पुगिन्छ. जहाँ पुगेपछि प्रकृतिसँग भलाकुसारी गर्दै घन्टौँ हराउन सकिन्छ. कलकल बग्ने उत्तरगङ्गा नदी, आँखामा राख्दा नबिझाउने फुलहरू, चरिचरणमा उक्राउँदै गरेका वस्तुभाव, धार्मिक आस्थाको धरोहर ढोर बराहा थान, ढुङ्गे र काठका फ्ल्यागले छएका मौलिक घर. समुद्र सतहदेखि 2900 मिटरको उचाइमा रहेको ढोरपाटन उपत्यकामा यी जम्मै कुराले आगन्तुकलाई निष्कपट र निश्चल रूपमा स्वागत गरिरहेका हुन्छन्. उसो त ढोरपाटनलाई नजिकबाट चिन्न यति मात्रै कुरा काफी छैन. त्यसका लागि बुकीपाटनमा भुर्कुसी मार्नु पर्छ, घुस्तुङ, सुन्ध, सुर्तिबाङ, दोगाडी लगायतका ब्लक चहार्नु पर्छ, पुथा चुरेन्द्र गुर्जा हिमालको काखमा लडीबुडी खेल्नु पर्छ. शिकार पर्यटनको पहिचान बनाएको ढोरपाटनमा पछिल्लो केही वर्ष यता प्रकृति, कला संस्कृति र जैविक विविधता निहाल्ने पर्यटकको संख्या बढ्दै गएको छ. यही मौकामा ढोरपाटनको दिगो पर्यटन विकासका लागि बहस प्रारम्भ भएको छ. ढोरपाटन नगरपालिकाको आयोजना र जीवन्त मिडिया प्रणालीको सहजीकरणमा गत बिहिबार मात्रै ढोरपाटन उपत्यकामा ढोरपाटन समिट आयोजना गरी ढोरपाटनको दिगो पर्यटन विकास बारेमा छलफल गरिएको छ. पछिल्लो समयमा पर्यटकीय गतिविधि बढ्दै जाँदा ढोरपाटनको मौलिकता जोगाउने चुनौती थपिँदै गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याण बताउनुहुन्छ.
2: ढोरपाटनलाई अझै व्यापक रूपमा चिनाउन सकेका छन्. यसलाई अझै व्यापक रूपमा अगाडि बढाउनको लागि आर्थिक, सामाजिक लगायत रोजगारी क्षेत्रलाई अझै अगाडि बढाउनको लागि, उत्पादन मुखीलाई जोड्नको लागि र हामीले गर्नुपर्ने कामहरू धेरै बाँकी छन्. जनगणना त अहिले कम छ, तर बाहिरी मान्छेहरूको नजर ढोरपाटनमा छ. किन छ भने ढोरपाटन एकदमै सम्भावना बोकेको छ. यो आफैमा एकदमै मिनी स्विजरल्यान्ड जस्तो छ. हामी माथि बुकी तर्फ जाँदै गर्दा बुकी क्षेत्रहरूको हिमालहरू अवलोकन गर्दै गर्दा माथि जलजला पुग्दै गर्दा त्यहाँका हिमालहरू अझै व्यापक रूपमा हामीले अवलोकन गर्दै गर्दा लाली गुराँसदेखि लिएर हरेक यहाँका फुलहरू जुन ढोरपाटन उपत्यकामा अहिले भर्खरै फुलहरू फुलिरहेका छन्, ती रङ्गी चङ्गी फुलहरू ढोरपाटनका महान गहनाहरू हुन्. यिनलाई पनि हामीले जोगाउनु पर्छ, यिनलाई हामीले संरक्षण गर्नुपर्छ र पर्यटन क्षेत्रलाई अझै व्यापक व्यापक रूपमा प्रचार प्रसार गर्न जरुरी छ।
1: समिटमा ढोरपाटनको दिगो पर्यटन कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी सागर सुवेदीले विदेशमा समेत नेपालको पहिचान गराउने ठाउँ ढोरपाटन भएको बताउनु भयो।
3: शौखिन व्यक्तिहरूलाई नेपालमा ल्याउने एउटा माध्यम भनेको शिकार पर्यटन पनि हो, जसले गर्दा ग्लोबल रूपमा ढोरपाटन शिकार आरक्ष भनेपछि नेपालको नाम पहिला आउँछ, ढोरपाटनको नाममा पहिला आउँछ, त्यसपछि बल्ल अन्य क्षेत्रहरूको चाहिँ पहिचान हुने हुँदा नेपालको पहिचानको एक माध्यम शिकार पनि हो। शिकार पर्यटनको माध्यमबाट धनाढ्य व्यक्तिहरूलाई नेपालमा भित्राउन सकियो भने केही रूपमा चाहिँ नेपालको आर्थिक हिसाबले पनि शिकार पर्यटनको माध्यमबाट राज्यलाई चाहिँ केही टेवा पुग्छ र उनीहरूको माध्यमबाट अन्य व्यक्तिहरूलाई पनि नेपालमा भ्रमण गर्नका लागि चाहिँ लालायित बनाउँछ। शिकार र पर्यटनलाई सँगसँगै लैयो भने यो क्षेत्र विकासमा अझ टेवा पुग्छ।
1: ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने योजना अहिले पनि सफल हुन सकेको छैन। मध्यवर्ती क्षेत्र घोषणा नहुँदा ढोरपाटनको कमाई स्थानीय विकासमा लगाउन नसकिएको उहाँ बताउनुहुन्छ।
3: अझै पनि नेपालीले शिकारमा चाहिँ खर्च गर्ने अवस्थाहरू त्यति मैले देख्दिनँ। एउटा त आर्थिक हिसाबले 60 लाख 70 लाख रुपियाँ यहाँ तिरेर चाहिँ शिकार गर्न आउनुहुन्छ, त्यो हालको चाहिँ प्रतिस्पर्धामा हामी जान नसकेको हो कि
4: मध्यवर्ती क्षेत्र भइसकेपछि ऐनमै व्यवस्था भएको 30-50% रहेछ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा आउने कानुनी व्यवस्था छ। अहिले ढोरपाटन शिकार आरक्ष भन्दा नभए एउटा मात्रै मध्यवर्ती क्षेत्र नभएको भनेको संरक्षित क्षेत्र ढोरपाटन शिकार आरक्ष कार्यालय मात्रै हो। विगतलाई हेर्दा पनि झन्डै 5-6 करोड राजस्व ढोरपाटन शिकार आरक्षले राज्यको राजस्वमा योगदान पुर्याएको देखिन्छ। तर यता फिर्ता हुने अवस्थामा हेर्दा हामीसँग मध्यवर्ती क्षेत्र नभएको हुनाले लिगल्ली बोडी छैन। डाइरेक्टली 30-50% हामीसँग लिगल्ली बोडी नभएको कारणले पनि राज्यलाई शिकार आरक्षले दबाब दिन सकेको अवस्था पनि।
1: शिकार पर्यटन लामो समयसम्म चल्ने सम्भावना कम भएकाले पदयात्रा पर्यटनमा जोड दिनुपर्ने पर्यटन पत्रकार अमृत भादगाउँलेको मत छ।
5: ग्लोबल्ली जुन शिकारको विरोध त्यसमा चाहिँ आवाजहरू उठिरहेछ, यसले गर्दा लामो समय हामीले चाहेर पनि अब शिकार पर्यटन गन्तव्यको रूपमा केही वर्षमा हटाउनै पर्ने अवस्थामा हामी पुग्छौँ। हामीले हाम्रो सम्भावनाहरू बढीभन्दा बढी सम्भावनाहरू के छ त्यसको चाहिँ खोजी गरेर अनि प्लान गर्ने हो नि, प्लान गरेर अनि पर्यटन विकासलाई अगाडि बढाउनु पर्छ।
6: 4 करोड होइन 10 करोड ल्याउन सक्ने चाहिँ पदयात्रा पर्यटनबाट सम्भावना देख्छु। तपाईँहरू पनि हिँड्नु भयो होला, यहाँ डोल्पा जाने रुटहरू छ नि, डोल्पा जाने रुटहरू होला, रुकुमको अरू अरू क्षेत्रहरू होला, अरू अहिले बुकीपाटन जसरी चम्किया छ अरू पाटनहरू पनि चम्किने ठाउँहरू छ नि, ती ठाउँमा हामीले प्रवर्धन गर्नु पर्यो पदयात्राको हिसाबले। र आरक्षीहरूले चाहिँ के छ भने एनमा सेवा सुविधा दिने पर्यटकलाई भनेर लेखा छ, त्यो होटल बनाउनु पर्यो नि, होटलहरू नबनाएसम्म त मान्छे बस्दैन, त्यो वातावरण चाहिँ आरक्षीहरूले निकुञ्जहरूले गर्नु पर्यो। त्यो भयो भने शिकार चाहिँदैन, जनावर देखाउने हो, देखाएर पैसा कमाउने, मारेर होइन।
1: प्राकृतिक र सांस्कृतिक कुरालाई जोडेर ढोरपाटनलाई पर्यटकीय हब बनाउनु पर्ने ट्रेकिङ एसोसिएसन नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
7: नेपाल सांस्कृतिक प्राकृतिक र विविधताले भरिपूर्ण छ, तैपनि यति नजिकको यति सुन्दर ठाउँ हुँदा हुँदै नि हामीले सरसरी हेर्ने भने अहिले भर्खरै हामी डेटा हेऱ्यौँ भने कमसेकम एकदम नगण्य रूपमा यहाँ पर्यटन आएको जस्तो लाग्छ हामीलाई चाहिँ। वर्षमा केही दर्जन विदेशी मङ्गा पर्यटन आउँदैमा यो ठाउँको विकास हुने कुरा चाहिँ हामी कल्पना गर्न सक्दैनौँ। यसलाई चाहिँ समग्र रूपमा सांस्कृतिक प्राकृतिक रूपमा जोड्न सकिएन भने यसले चाहिँ सधैँ अवस्था हुन्छ। त्यही भएर अब यो पोखरा धेरै कुराले चलामान भइसकेको छ, पर्यटनको राजधानी पनि छ, यसलाई चाहिँ कमसेकम यसलाई चाहिँ हब चाहिँ बनाउनु पर्छ।
1: टान नयाँ पर्यटकीय गन्तव्यको खोजीमा रहेको र ढोरपाटन त्यसका लागि उपयुक्त हुने उहाँले बताउनु भयो।
7: केही दर्जन विदेशी पाहुनाहरूलाई जमान एउटा व्यक्तिले 30-40 लाख तिर्नुहुन्छ होला, उहाँहरू हेलिकप्टर आउनुहुन्छ, स्थानीय उत्पादनसँग कुनै नजोडिकन गएको विकासले त्यसले चाहिँ अब चाहिँ रोक्न सक्नु लाग्दैन। हामीले यसलाई फ्युजन गरेर अगाडि बढ्न सक्यो भने यसको भविष्य अति नै राम्रो छ। किनभने गण्डकी क्षेत्रका भाका धौलागिरी सर्किट अझै पनि भर्जिन छ, त्यसलाई संरक्षण गर्न आवश्यक छ। त्यसलाई सहित जलजला हुँदै जोड्न सक्यो भने यो 10-12 दिनको ट्रेकिङ ट्रायल यता बन्न सक्छ भने पूर्व रुकुम हुँदै दुनियासम्म जाने अर्को सुन्दर यो ट्रेकिङ ट्रायल छ। यहाँ विविध रूपमा भएका यो अल्पाइन माडोहरू छन्, यति सुन्दर छ कि अब हाम्रो प्रधानमन्त्रीजीले भने जस्तो यो बडीमालुको बाउ भन्नुभएको थियो त्योभन्दा अझै सुन्दर ठाउँ। हामी पनि धेरै ठाउँमा सुन्दर यात्रा गऱ्यौँ, गर्दाखेरि अहिले बिहान हेर्दा सरसरी हेर्दाखेरि अस्ट्रियादेखि स्विजरल्यान्ड भन्दा त यति सुन्दर ठाउँ, जति पनि पदमार्गहरू गण्डकी प्रदेश जुन सर्किटदेखि लिएर अन्नपूर्ण बेस क्याम्पका यी सबै बिग्रिसकेका छन्। अब यसको विकल्पको रूपमा चाहिँ योलाई संरक्षण गर्दै अगाडि बढ्न सकियो भने शिकार आचरणलाई नियमित गर्ने र यसलाई पनि संरक्षण गर्दै स्थानीय निकायसँग जोडेर स्थानीयको उत्पादनसँग जोडेर अगाडि बढ्न सकियो भने यसको सुन्दर छ। हामी यस्तैको खोजीमा छौँ।
1: ढोरपाटन पुगेपछि प्रकृतिसँग हप्तौंसम्म हराउन सकिने अवस्था रहेको ट्राभलर सृजना स्विजुको भनाइ छ।
8: ढोरपाटन आइसकेपछि हामीले 10 दिनसम्म 15 दिनसम्म हामी हराउन सक्छौँ। कुनै पनि ठाउँको प्राकृतिक हिसाबले पर्यटनको हिसाबले चाहिँ एउटा पर्यटकलाई मात्र नभएर बाहिरबाट दुई तिन दिन घुम्न आउनेलाई पनि धेरै दिनसम्म घुमाउन सक्ने क्षमता त्यो ठाउँले राख्छ भने त्यो बेस क्याम्प बन्छ। र त्यति मात्र होइन, जहाँ जानलाई सहज छ यहाँबाट हामी म्याग्दी निस्किन सक्छौँ जलजला हुँदै, त्यसपछि हामी तक्सेरा हुँदै रुकुम पूर्व निस्किन सक्छौँ, यहाँबाट हामी यता बुटोल हुँदै रिडी हुँदै तानसेन पाल्पा घुम्न सक्छौँ। यो चाहिँ एउटा केन्द्र बिन्दु जस्तो बनेको छ अहिले। र त्यति मात्र नभएर सहजताको हिसाबले होटेल व्यवसायहरू घोडा बेसिक लेभलमा चाहिँ जुन पर्यटकले खोज्ने सेवा सुविधा हो त्यो ढोरपाटनसँग छ। त्यति मात्र नभएर सांस्कृतिक हिसाबले पनि ढोरपाटन उत्तिकै सुन्दर छ। यति धेरै धनी छौँ प्राकृतिक हिसाबले, हामीसँग यो ठाउँ यति नजिक, तल बुर्तिबाङमै गर्मी छ तर एक घन्टामा यति चिसो ठाउँमा हामी आइपुग्छौँ भने त्यो पनि त हामी धनी छौँ नि। त्यही भएर हामीले हाम्रो धनलाई चिन्नुपर्छ। हामी यति एक्सिसबाट नजिक छौँ, कोहीले चाहेर बुटोलबाट 5 घन्टामा अहिले म ढोरपाटनमा चिसो खाना आइपुग्छु भने पनि त्यो छ। ढोरपाटन चाहिँ सबै चिजले भरिपूर्ण छ।
9: पर्यटक भित्र्याउने मात्र नभई उनीहरूलाई पुनः फर्केर आउने वातावरण बनाउनु पर्ने उहाँले बताउनु भयो।
8: पर्यटक भित्र्याउनु चाहिँ ठुलो कुरा होइन जस्तो लाग्छ हाम्रो लागि, किनभने तपाईँहरूलाई थाहा छ योभन्दा अगाडि एक वर्ष अगाडि चुङ्री बुकी मानिसहरू दिनमा 5,000 जना आए। भित्र्याउनु ठुलो कुरा होइन, टिकाउनु चाहिँ ठुलो कुरा हो। हामीले पर्यटकलाई यहाँ कति दिन राख्न सक्छौँ, हामीले कति सेवा सुविधा दिन सक्छौँ, यो ठुलो कुरा हो। भित्र्याइसकेपछि अनि फर्केर गइसकेपछि दिगो पर्यटन चाहिँ कति बेला हुन्छ भने फर्केर आउँछन् कि आउँदैनन्, अरू आफ्नो वरपरकोलाई भन्छन् कि भन्दैनन्, फर्केर आइरहन्छन् जब, त्यसपछि मात्रै त्यो ठाउँको चाहिँ दिगो पर्यटन हुन्छ। एकचोटि कुनै ठाउँ भाइरल हुँदैमा चाहिँ हाम्रो पर्यटन प्रवर्धन भयो भन्न चाहिँ सकिँदैन।
9: ढोरपाटनमा हाइड्रो पावर निर्माण गर्दा उपत्यकाको सौन्दर्य मास्न नहुने उहाँको मत छ।
8: शुभचिन्तकको हिसाबले हामीले ढोरपाटन देखेको हिसाबले चाहिँ हामी चाहिँ के भन्छौँ भने ट्राभल गर्दै गर्दाखेरि चाहिँ मानव निर्मित चिजहरूले चाहिँ कहिले पनि पर्यटकलाई तान्दैन। होला एउटा भिडभाड आउला, ताल हेर्लान्, डुङ्गा चढ्लान्, सबै गर्लान्, तर यहाँ भएका चिजहरूले हामीले फेरि बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हो। तपाईँलाई लाग्छ यो ढोरपाटन जस्तो भ्याली फेरि अरू ठाउँमा हामी निर्माण गर्न सक्छौँ? त्यो शक्ति त हामीसँग छैन। जुन प्राकृतिक शक्ति छ ढोरपाटनमा त्यो अरू ठाउँमा छैन, नेपालको कुनै पनि ठाउँमा, र यहाँको जस्तो भूगोल अरू ठाउँमा पनि छैन। जुन खालले पर्यटनको विकास भइरहेको छ यही कुरालाई अगाडि लगाऊ।
0: हजुर, बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले ढोरपाटनको बयान सुन्नुभयो, मलाई पनि जाउँ जाउँ लाग्यो। एकै घन्टामा बुटवलबाट गर्मी, उखर माउरो गर्मीमा चिसो खाने, त्यहाँबाट एक्सिस रुटहरू पाल्पा हुँदै कता कता रुकुम पश्चिम पनि पूर्वतिर पनि जाने भन्ने बाटो सुन्दाखेरि रियली वन्ट टु ट्राभल। होइन, नेपाल यति सुन्दर छ, यति विशाल छ, मिनी स्विजरल्यान्ड होइन, मेजर स्विजरल्यान्ड बनाउनु पर्छ जस्तो लाग्छ। किनभने जहाँ गए पनि स्विजरल्यान्डको भन्दा राम्रा राम्रा ठाउँहरू छन्, झरनाहरू छन्, हिमाल छन्, तराईका फाँटहरूदेखि लिएर नदी, ठुला ठुला नदीहरू छैन हरू छन्, के कम छ हाम्रोमा। त्यसले गर्दाखेरि सिर्फ यसलाई चाहिँ हामीले मार्केटिङ गर्न जान्नु पर्यो र इन्फ्रास्ट्रक्चर मात्रै बनाउनु पर्यो। होइन त आज सुधारु, अब तपाईँहरूलाई अलिक पुरानो ठाउँमा लानु, एउटा गीत सुनाउने इच्छा छ, तर आज अङ्ग्रेजी गीत सुनाउँछु है। त त्यसको कारण छ, तपाईँले सुन्नुभएको थियो गीत एक किसिम कतिको याद छ, 1996 जुलाईमा हिट भएको गीत, आजको दिन रिलिज भएको गीत, एकैछिन है। ओके।

ओके, यो गीतलाई मैले रोके, अलिकति कथा सुनाउनै पर्यो, त्यसपछि मात्र यो गीत सुनाउँछु। आज अङ्ग्रेजी गीत सुनाउने मैले मौका पाएँ है त। ओके, स्पाइस गर्ल सबैलाई थाहा छ, उहाँको बारेमा चर्चा धेरै गर्नु पर्दैन, तर पनि सुरुवात त काहीँ न काहीँबाट भएको हुन्छ। स्पाइस गर्ल्सको पहिलो हिट गीत वनबी, यही गीत हो, सार्वजनिक भयो 1996 सन् 1996 जुलाई 8 आजको दिन हो श्रोताहरू। बेलायती गायिका समूह यानि कि यो ग्रुप स्पाइस गर्ल्सले आफ्नो पहिलो एकल गीत सिङ्गल गीत वनबी सार्वजनिक गर्यो। समूहका सदस्यहरूले म्याट रोवे र रिचर्ड स्टानार्डसँग मिलेर लेखेको र निर्माण गरेको यो गीत महिला सशक्तिकरण र गर्ल पावरको सन्देशका कारण विश्वभर चर्चित बन्न पुग्यो, यहाँलाई थाहा नै छ। वनबी बेलायतको युके सिङ्गल चार्टमा लगातार 7 हप्तासम्म पहिलो स्थानमा रहन पुग्यो र पछि विश्वकै सबैभन्दा धेरै बिक्री भएको महिला गायिका समूहको गीतमध्ये एक बन्यो। यस गीतको सफलताले स्पाइस गर्ल्सलाई अन्तर्राष्ट्रिय ख्याति दिलाएर उनीहरूको पहिलो एल्बम स्पाइस जुन नोभेम्बर 1996 सार्वजनिक भएको थियो र यसको सफलताको बलियो आधार तयार गर्न सफल भयो भन्ने जानकारीको साथमा जुलाई 8 बेलायती गायिका समय स्पाइस गर्लले आफ्नो पहिलो एकल गीत वनबी सार्वजनिक गरेको गीत नै राख्दै कार्यक्रम अगाडि बढाउँ, त्यसपछि हामी फुटबलको चर्चा गर्छौँ।

0: Okay, सुन्नुभयो यहाँले एकल गीत जुन चाहिँ जुलाई 8 तारिक आजको दिन 1996 मा स्पाइस गर्ल्सले रिलीज गरेको एकल गीत वनबी र यो सात हप्तासम्म टप अफ द चार्ट मा रहेको गीत हो विश्वकै सबैभन्दा बढी धेरै बिक्री भएको महिला सांगीतिक दल स्पाइस गर्ल्स को गीत धेरै मन पराइएको थियो श्रोताहरू यदि भन्दै आज मैले अङ्ग्रेजी गीत कम्ती लगाउँछु यो आज मैले गीत लगाउने मौका पाएँ भन्दै अब फुटबलको चर्चा गर्नको लागि मेरा मित्र भाइ हुनुहुन्छ नेपालका टप फुटबल अथवा स्पोर्ट्स कमेन्टेटर हुनुहुन्छ उहाँलाई ल्याउँ प्रकाशजी नमस्ते स्वागत छ यहाँलाई ल त निन्द्रा चाहिँ बिग्रा बिग्रै छ तपाईँको होइन अनि अब अहिलेसम्मको धेरै म्याचेसहरू यो पालिको वर्ल्ड कपमा थ्रिलिङ म्याचहरू भए यो अर्जेन्टिना र उसको चाहिँ तपाईँले यसलाई कस्तो लिनुहुन्छ
1: कस्तो भने अब अर्जेन्टिनाको त यात्रा अब टुङ्गियो नै भन्ने थियो हामीले अनि हिजो अस्ति चर्चा गर्दा पनि भन्छौँ नि लास्ट विसिल नबज्दासम्म पनि कुनै रिजल्टलाई रिजल्ट मान्नु हुँदैन हामीले हिजो मात्रै चर्चा गर्दाखेरि त्यो आखिरमा त्यो खेलमा आएर चाहिँ त्यो प्रुभ भयो हिजोको खेलमा पनि र अनि एउटा प्लेयरमा एउटा खेलाडीमा कति डिपेन्ड भएको छ अर्जेन्टिना भनेर पनि मैले तपाईँसँग भनेको थिएँ त्यो
0: मैले
1: मेसीलाई मेसीलाई चाहिँ तपाईँले अलग राखेर सोच्नुभयो भने त कमब्याक गर्ने त कुनै चान्सै थिएन नि त त्यो एउटा अब मेसीको जादु भन्नुहोस् उसको एउटा क्षमताको कुरा गर्ने हो स्किलको कुरा गर्ने हो र टिमको आवश्यकता अनुसार खेल्न सक्ने एउटा उसँग त्यो नेचर भएर मात्रै मलाई लाग्छ अर्जेन्टिना हिजो जोग्यो अब हुन त कतिले आलोचना गर्नेहरूले चाहिँ रेफ्रीलाई पनि दोष दिएका छन् त्यसको चाहिँ फेभर गर्यो अर्जेन्टिनालाई चाहिँ अन्तिमसम्म पनि राख्नको लागि यो सबै गरिएको भनेर अब कोचले त इजिप्टको कोचले त आरोपै लगाउनु भयो होइन अब काहीँ न त्यो कुराहरू भन्ने एउटा आधारहरू पनि दिनुभएको छ
0: उहाँले फुटबलमा इनजस्टिस हुँदो हुन्छ भन्ने कुरा प्रुभ भयो भनेर भन्नुभएको छ
1: हो त्यो त्यो त्यो कुरालाई छोड्ने हो भने चाहिँ मेसीले जसरी फर्स्ट गोलको लागि तपाईँको चाहिँ उहाँले क्रस एउटा असिस्ट जसरी गर्नुभयो सेकेन्ड गोल त्यो बराबरी गोल आफैले जसरी गरे उनले त्यो हेरे हो भने चाहिँ फेरि अनि त्यसपछि अब अब अर्जेन्टिनाको पछिमा म्याच जान्छ भने चाहिँ त्यो चार मिनटको दौरानमा फेरि त्यो दिमागमा परिसकेको थियो क्या किनभने 78 मिनटसम्म तपाईँको चाहिँ 2-0 डाउन भएको टिमले 3-2 जित्छ भन्ने त धेरैको कल्पना हुँदैन नि त
0: हुँदैन हुँदैन साला जस्ता खेलाडी भएको ठाउँमा एनी टाइम एनी गोल गर्न सक्छन् जस्तो पनि गर्न सक्छन् भन्ने हामीले हिजो चर्चा गरेका थियौँ होइन त
1: हो त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ मेसी भएको कारण मात्रै सम्भव भयो भने पनि गलत हुँदैन जसरी उहाँलाई चाहिँ उहाँले खेल्नु भयो अब तपाईँले विदाउट बल र विथ बलमा हेर्ने भने एकदम आकाश जमिनको फरक देखिन्छ मेसीमा उहाँको चाहिँ अलमोस्ट तपाईँले पहिलाको जस्तो ड्रिब्लिङ गर्ने त्यस्तो केही देख्न पाउनुहुन्न खालि स्पेस एउटा टाइम आफ्नो स्पेस निकाल्ने आफू एउटा चाहिँ ठाउँ लिएर बसिराख्ने अनि त्यहाँ बल पाएपछि बल्ल खेल्न सुरु गर्ने उनको
0: चमत्कार देखाउने चमत्कार देखाउने
1: बल खुट्टामा बल आइसकेपछि पहिला तपाईँले देख्न पाउनुहुन्थ्यो उहाँले चाहिँ क्रिएट पनि धेरै गर्ने अलिकति डिपमा आएर पनि खेलेर क्रिएसन गर्ने अरूलाई दिने चलन मतलब एउटा त्यो नेचर थियो योपल्ट चाहिँ के भने धेरै ठाउँमा चाहिँ उहाँले के भने स्पेस निकाल्ने अनि अरू प्लेयरहरूले चाहिँ बढीभन्दा बढी सप्लाई उहाँलाई गर्ने त्यो एउटा नेचर थियो के भने उहाँको खुट्टामा बल परिसकेपछि केही न केही या त प्रेसर भए पनि दिन सक्छ या गोल निस्किन सक्छ या चाहिँ एटेम्प भए पनि हुनसक्छ भन्ने त्यो मेन्टालिटीका साथ खेले तर अर्जेन्टिना पुरै टिमले चाहिँ के भने मेसीमा निर्भर भएर उहाँलाई सेन्टरमा राखेर खेलेको चाहिँ म मैले योभन्दा अगाडि पनि यो कुरा भने
0: यो स्टेजमा जेन त आइपुगेको छ राम्रै खेलेर पनि आयो हिजोको गेममा बिहानको खेममा बल्ल बल्ल जित्यो भनौँ न झन्डै घर जाने अवस्था आएको थियो स्टेडियमको त्यो विशाल स्क्रिनमा मैले लेखेको हेरेर कुरा गर्दैछु निराश मुद्रामा मासतिर टाइम हेरेर होइन 39 वर्षीय मेसीले निराश भएको देख्दाखेरि लाखौँ समर्थकहरूको मन भारी बनाइसकेको अवस्थामा फर्किनु भने चाहिँ चमत्कारै हो होइन त
1: उहाँले पछि जब म्याच पछि पनि भन्नुभयो मैले चाहिँ के भने त्यो पेनल्टी मिस हुँदा अब लगातार दुईवटा के अरे यो एउटै वर्ल्ड कपमा दुईवटा पेनल्टी मिस गर्ने पनि उहाँकै नाममा रेकर्ड भन्यो अनि अब त्यो भएपछि त्यसको प्रेसर सायद उहाँलाई चाहिँ के भने मैले पेनल्टी मिस गरेर टिम हार्ने स्थितिमा सम्म पुग्यो भन्ने पनि काहीँ न काहीँ त्यो दिमागमा थियो होला सायद उहाँले पोस्ट म्याचमा पनि भन्नुभएको छ त्यो कुरा चाहिँ सायद त्यसले पनि बढी उहाँको इमोसन्स चाहिँ पछि झल्केको पछि रोएर चाहिँ एकदम भनौँ न तपाईँको एकदम भाव विभोर भएको पनि किन देख्यो भने हामी लगभग घर गइसकेका थियौँ त्यो स्थितिबाट मात्रै आज हामी जोग्यौँ भनेर सायद त्यो सबै कुरा रिकल भयो होला होइन अनि त्यसले पनि अलिकति इमोसन्स बढी देखियो एउटा म्याचमा पछाडि पर्दा इमोसन हुने एउटा कुरा भइ नै हाल्यो. त्यसपछि पनि तपाईँको चाहिँ म्याच सकेपछि त सेलिब्रेट गर्नुपर्ने ठाउँमा पनि उनी बढी नै इमोसनल भएको कारण चाहिँ के भने त्यो सबै घटनाक्रमहरू सम्झेर सायद हुन सक्छ जस्तो
0: लाग्छ. अप्स एन्ड डाउन्समा होइन सबैलाई छुन्छै छुन्छ. अब इजिप्टको कुरा गर्नु पर्दा इजिप्टका गोलकिपरले पनि राम्रो प्रदर्शन गरे होइन, पेनल्टी बचाए, त्यसले ओभरअल राम्रो खेल खेले भन्ने चाहिँ कमेन्ट मैले देखेँ. अनि उसले नि हाम्रो मोहम्मद सलाहको गेमलाई तपाईँले कसरी एनालाइसिस गर्नुहुन्छ?
1: उहाँको चाहिँ त्यति इफेक्टिभ थिएन हिजो, जति इफेक्टिभ पहिला अरू म्याचमा त्योभन्दा अगाडि हुन्थ्यो त्यति इफेक्टिभ चाहिँ हिजो लागेन मलाई. जति हामीले एक्सपेक्ट गरेका थियौँ त्यो एक्सपेक्टेसन अनुसार चाहिँ अलिकति हुन सकेन जस्तो लाग्यो मलाई. एक्सपेक्टेसन अनुसार राम्रो भइदिएको भए चाहिँ मलाई लाग्छ उहाँको सम्भावना राम्रो थियो, मतलब इजिप्टलाई अझै फाइदा हुन्थ्यो.
0: अब अर्को टिम एउटा कुरा, एउटा टिमलाई मैले चाहिँ अघि मैले तपाईँ नहुँदाखेरि कुरा गरेको थिएँ, धेरै लाइमलाइटमा छैन, धेरैले कुरा गर्दैनन् तर खुरु आफ्नो गेम जितिरहेछ रहने अनि सशक्त टिम भन्नुपर्छ. पायो भने उसले मौका छोड्दैन. देशमा चाहिँ देशको लिगको चर्चा, जस्तै ला लिगादेखि लिएर भनौँ न बेलायती लिगको कुरा गर्छौँ होइन, त्यो देशको लिग पनि के हो कसैलाई थाहा छैन, तर एकदम सशक्त रूपमा खेल्ने टिमको रूपमा खेल्ने चाहिँ देश हो स्विजरल्यान्ड होइन त?
1: हजुर हजुर एकदमै.
0: यसको बारेमा के भन्नुहुन्छ? स्विजरल्यान्डले पनि मजाले जित्यो नि त होइन र, मतलब मजाले यो स्टेजमा आइपुग्यो नि.
1: हो हो, कोलम्बियासँग यो फर्स्ट एभर तपाईँको क्वार्टर फाइनलसम्मको यात्रा भनेको त एकदमै ठुलो छलाङ हो वर्ल्ड कपमा होइन. अब हामीले चाहिँ कोलम्बियासँग खेल्दा अब साउथ नर्थ के अरे साउथ अमेरिकन टिमसँग त्यो लेभलको पर्फर्मेन्स गरेर रिजल्ट निकाल्ला भन्ने मलाई पनि एक्सपेक्टेसन थिएन. जसरी हिजो खेल्यो त्यो चाहिँ एकदम तारिफ योग्य नै थियो. उहाँहरूको चाहिँ कस्तो भने त्यो लास्टसम्म म्याचलाई लगिराख्ने भन्ने चाहिँ त्यो स्पिरिटमा कुनै पनि टाइम तपाईँको 120 मिनट खेल्दाखेरि पनि कुनै पनि बेला स्लो लागेन क्या. जति नै बेला पनि एउटै प्रेसमा खेल्न सकेको देखेँ मैले पनि. मैले पनि म पनि अलिक सरप्राइजै भएँ स्विजरल्यान्डको स्विजरल्यान्डको सायद यहाँसम्म
0: धेरै जस्तो टिममा भनौँ एउटा दुईटा स्टार स्ट्राइकरहरू छन्, स्टार प्लेयरहरू छन्, त्यहाँ पनि अब सबैजना बराबरै जस्तो देखिन्छ होइन त?
1: हो, त्यस्तो स्टार भन्ने चाहिँ अरू टिमहरूमा जस्तो हामीले देख्छौँ त्यो ठुलो स्टार भन्ने त्यो स्टारहरू देखिएन. अब टिम चाहिँ त्यस्तो भएको राम्रो कि चाहिँ तपाईँको एउटै लेभलको भएको प्लेयर भएको राम्रो कि चाहिँ एउटा स्टार भएर त्यो स्टारलाई सबले सपोर्ट गरेको चाहिँ अर्जेन्टिना स्टाइलको या फ्रान्सको तपाईँको चाहिँ एम्बापे स्टाइलको होइन त्यो भयो भने पनि बेटर. छैन भने तपाईँसँग सबै प्लेयर उस्तै खालको भयो भने चाहिँ अब त्यहाँ इगो पनि सायद कम हुन्छ होला, त्यहाँ सेल्फिसनेस पनि कम हुन्छ होला, सेल्फिसनेस देखिन्न होला सायद. त्यो चाहिँ एडभान्टेज नै हो जस्तो लाग्यो मलाई.
0: ओके, अब आउँदा दिनका गेमहरूको त कुरा गर्नै पर्छ है. अब भनौँ न अब लास्ट एटमा आउने होइन खेल टिमहरूको कुरा गर्नु पर्दाखेरि को को देख्नुहुन्छ त अहिलेको इक्वेसनमा?
1: इक्वेसनमा चाहिँ अब अहिलेसम्म मैले सबसे हेर्दा जस्तो बेल्जियम र स्पेनको हुन्छ, मोरक्को र फ्रान्सको हुन्छ होइन, इङ्ल्यान्ड नर्वे, अब स्विजरल्यान्ड र अर्जेन्टिना हुन्छ भने चाहिँ अब म्याच त सबै म्याच टफ नै हुन्छ. यो कुनै म्याच पनि सजिलो हुन्न. मोरक्कोले जसरी चाहिँ कमब्याक गरेर यो वर्ल्ड कपमा आफ्नो यात्रा अगाडि बढाएको छ, मोरक्कोलाई पनि हामीले अनएस्टिमेट गर्नै मिल्दैन. अब अफ्रिकाको एउटै मात्रै आशा भनेको त अब मोरक्को मात्रै बाँकी छ होइन. त्यो भएको कारणले मलाई लाग्छ मोरक्को र फ्रान्सको पनि एकदम टफ हुन्छ. अब पछिल्लो म्याच चाहिँ पाराग्वेसँगको म्याच चाहिँ त्यति कन्भिन्सिङ थिएन फ्रान्सको, जति त्योभन्दा अगाडि उसले कन्भिन्सिङ म्याच खेलिरहेको थियो त्यो भएर अब त्यसको लागि अलिकति प्रेसर चाहिँ म्याच छ. तर पनि मलाई थोरै भए पनि फ्रान्स अगाडि देख्छु म त्यो म्याचमा. स्पेन र बेल्जियमको पनि, बेल्जियमको मैले तपाईँसँग कुरा गर्दाखेरि पनि भनेको थिएँ बेल्जियमले चाहिँ आफ्नो मतलब आफ्नो क्षमता अनुसार खेल्यो भने उसलाई इजी हुन्छ भनेको थिएँ अमेरिकासँग. उसले आफ्नो क्षमता अनुसार नै खेल्यो अमेरिकासँग. स्पेनसँगको त्यो पनि म्याच चाहिँ एकदमै टक्कर हुन्छ किनभने युथ टिम छ त्यहाँ चाहिँ, एक्सपिरियन्स र युथहरूको एउटा कम्बिनेसन छ भने बेल्जियम चाहिँ अलिक बढी एक्सपिरियन्स टिम लाग्छ मलाई. त्यो म्याच पनि कन्फर्म हुन्छ. बेल्जियमको स्ट्रगल गर्दै गर्दै यहाँसम्म आएको हिसाबले बेल्जियमले सेमी फाइनलसम्म पनि पुग्छ कि भन्ने चाहिँ आश गर्ने ठाउँ देखेँ मैले. स्पेनको लाई रोक्न सक्छ कि भन्ने आशा मलाई त्यहाँ लागेको छ. उता इङ्ल्यान्ड र नर्वेको पनि अब त्यहाँ हालान्डलाई रोक्न सकेन भने चाहिँ इङ्ल्यान्डलाई पनि काहीँ न काहीँ गाह्रो देख्छु म. नत्र भने चाहिँ ओभरअल टिमको एज अ टिम पर्फर्मेन्स हेर्न छु भने चाहिँ इङ्ल्यान्ड डिजर्भ गर्छ जस्तो लाग्छ मलाई.
0: अहिले नर्वेको कुरा गर्दाखेरि नर्वेको अब विश्वव्यापी रूपमा चर्चा छ, ह्यालान्डको चर्चा छ, अहिले खानपिनको पनि खुब चर्चा भइरहेको छ विश्वकपमा. अब विभिन्न देशले चाहिँ आफ्नो खेलाडीलाई आफ्नै सेफ राखेर आफ्नै देशको विशेष विशेष खानाहरू खुवाइरहेका छन् है. अब नर्वेमा भनौँ न अब चलन चल्तीको खाना चाहिँ सामान माछा होइन चाहिँ एकदम त्यहाँ चाहिँ अब पठाइरहेको र उनीहरुको आफ्नै डाइटरी के भन्छ रिक्वायरमेन्ट अनुसारकै खुवाएको तर विशेष उहाँहरुले चाहिँ नर्वेमा खाना जुन चाहिँ खुवाइरहेको छन् त्यहीको चर्चा छ र हाल्यान्डको चाहिँ बिहानदेखि बेलुकासम्म के खान्छन् कति के किलो कुखुरा खान्छन् कुरा आइरहेको छ
1: हजुर त्यो त अब प्लेयरहरूको हकमा चाहिँ त्यो सबै न्युट्रिसनको पनि एकदमै रोल हुन्छ होइन तपाईँ के खानुहुन्छ कस्तो खानुहुन्छ कति चाहिँ खानुहुन्छ भन्ने कुराले पनि अर्थ राखिहाल्छ अब त्यो लेभलको प्लेयरलाई चाहिँ त्यो सबै चिजहरूको ध्यान राख्नु भनेको त अझ राम्रो नै चिज हो होइन अब त्यो त सबै रिजल्टसँग गएर जोडिन्छ नि तपाईँको देशसँग गएर जोडियो इमोसनसँग जोडियो त्यही भएर खानेकुराले केही कमी नहोस् भनेर आफ्नो टेस्ट पनि नबिग्रियोस्
0: फेरि
1: कतिलाई त टेस्टको कारणले पनि समस्या हुन्छ
0: कहिले कहिले के हुन्छ भने नि यस्तो बेलामा एउटा एउटा कुन कुन माथि ब्राजिलको फितौल प्रदर्शन भयो नि सायद कहाँ खेल्दाखेरि त्यहाँ केही ट्याम्परिङ भएको थियो केही केही बदमासी भएको थियो कि सेबेटास भएको थियो कि भन्ने पनि थियो नि तपाईँलाई थाहा छ रोनाल्डो को पर्फर्मेन्स हेर्दाखेरि समथिङ मस्ट हेभ ह्यापन टु त्यसलाई केही भएको छ केही गरिदिएको छ जस्तो भएको थियो नि तपाईँलाई थाहा छ कुन चाहिँ हो मैले ठ्याक्कै वर्ष त बिर्सेँ
1: मलाई याद
0: भएन एनिवे ल त अब इन्ट्रेस्टिङ फेजमा आएको छ कोलम्बियालाई जित्यो स्विजरल्यान्डले नर्वे इङ्ल्यान्ड खेल बाँकी छ बेल्जियम स्पेन फ्रान्स मोरक्को बाँकी नै छ गर्दाखेरि लेसी तपाईँको चाहिँ फाइनलमा हामीले एउटा प्रश्न राखेका छौँ यसपालिको हाम्रो एउटा कार्यक्रममा कुन देशले चाहिँ दुई देश चाहिँ कुन चाहिँ फाइनलमा पुग्छन् र कति गोल होला भन्ने प्रेडिक्सन छ तपाईँको प्रेडिक्सन मनमा छ कुनै ठ्याक्कै
1: भनेको फाइनलमा को पुग्छ
0: कुन पुग्छ
1: र
0: कुन कुन देश पुग्छ र कति गोल होला कसको फेभरमा होला भन्ने छ तपाईँको केही छ अहिले म लेखेर राख्छु यदि जित्नुभयो भने तपाईँले पनि पुरस्कार पाउनुहुन्छ मित्र
1: म अल्टिमेट देखिरहेको चाहिँ फ्रान्सलाई देखिरहेको छु
0: फ्रान्स एउटा
1: एउटा फ्रान्स देखिरहेको छु अर्को चाहिँ अब मेरो विस हो यो चाहिँ इङ्ल्यान्ड पुग्छ भन्ने
0: तर तर मलाई दुईटा मात्रै चाहियो
1: हजुर
0: फ्रान्स एउटा पुग्छ अर्को फाइनल फाइनलमा
1: फाइनल पुग्ने दुईटा टिममा चाहिँ मेरो विस हो यो चाहिँ अब फ्रान्स र इङ्ल्यान्ड पुग्छ भन्ने मेरो
0: अनि गोल कति कति होला नोट गरे तपाईँको मिल्यो भने एउटा पुरस्कार छ है तपाईँलाई है त थ्याङ्क यू सो मच यो अपडेटको लागि म्याजिक मेसीको कुरा छ म्युजिसियन नै हो छोटो एउटा गीत राख्नै पर्यो त्यसपछि हाम्रो भी मातृजी आउनुभएको छ उहाँसँग आज बसेरै हामी समीक्षा गर्छौँ एउटा हिन्दी गीतको पालो आएछ के गीत सुनौ छोटकरीमा

0: हजुर, एउटा हिन्दी गीत सुन्नुभयो यहाँले, गर्वित सोनी, प्रियांश श्रीवास्तव आदि आदिले गाउनुभएको गीत थियो भने अब भने हामी समीक्षामा जान सक्छौँ। समीक्षा लिएर भीम माताजी आउनुभएको छ। भीमजी, आजको समीक्षा विभिन्न पत्र पत्रिकालाई हेर्दै
1: सुरु गरौँ। कान्तिपुर दैनिक आजको सबै ब्रडसिट पेपरहरूले चाहिँ नेपालबाट प्रकाशित हुने भनौँ अथवा काठमाडौँबाट भनौँ, अहिले भन्दाखेरि त हामीले यहाँ फेला पार्ने काठमाडौँबाटै हो, सबैले यो भुटानी शरणार्थी प्रकरण जुन छ हिजो जिल्ला अदालत काठमाडौँले जुन फैसला सुनाएको छ यो विषयमा सबै खबर छापेका छन्। जहाँ यो नक्कली भुटानी शरणार्थी प्रकरणमा चाहिँ 30 विरुद्ध जुन मुद्दा चलाएको थियो भनेपछि हिजो 7 सफाई पाएका छन्, बाँकीलाई चाहिँ सजाय भएको छ। 8 चाहिँ अहिलेसम्म फेला परेका छन्, उनीहरू फरार नै छन्, सायद कुन कुना लुकेर बसेका छन् कि विदेशतिर गएका छन्, प्रहरीले खोजिराखेका छ, खोजीको सूचीमै छन् उनीहरू। उनीहरू चाहिँ फेला पारिसके पछाडि त्यही अनुसार अगाडि चलाउने भनेर अदालतले फैसला दिएको छ। अर्को भनेको चाहिँ पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व उप प्रधानमन्त्री बहादुर रायमाझीलाई दोषी ठहर गरेका छ। एकजनालाई चाहिँ भनेको मूल नै भनौँ न, एक हिसाबले अभियुक्त नै भनेर होइन, अर्को चाहिँ मतिहारको रूपमा भनेको बालकृष्ण खाँडलाई चाहिँ मतिहारमा उहाँले चाहिँ त्योभन्दा पछाडि केही भूमिकाहरू चाहिँ कमजोर देखिएको, संलग्नता खासै फ्याट्टै त्यस्तो नदेखिएको भन्ने हिसाबले फैसला दिएको छ। यहाँ आज तपाईँले वरिष्ठ अधिवक्ता बालकृष्ण नेपालीसँग पनि कुरा गर्नुभयो, नाम चाहिँ ठ्याक्कै पनि दर्ज
0: बालकृष्ण म पनि आफै एकदमै केयरफुल्ली उहाँको नाम लिएको थिएँ, बालकृष्ण खाँडजीलाई चाहिँ नेपाली नेपाली खाँडो होला भन्ने डर पनि थियो, खैर त्यो कन्फ्युज भएन।
1: हजुर, उहाँसँग पनि कुरा गरिहाल्नुभयो तपाईँले, तर एउटा कुरा भनेको चाहिँ जस्तो राजनैतिक नेतृत्व यो तहसम्म पुगेको, उप प्रधानमन्त्री भनेको एक स्टेप पछाडि बनाउन होइन, प्रधानमन्त्री मुलुकको त्यति ठुलो नेता माओवादीको त्यतिखेरको त पुरै माओवादी हल्लाउने क्षमता राख्नुहुन्थ्यो टोपबहादुर रायमाझी। तर एउटा कुरा कस्तो भनेदेखि, उहाँ चाहिँ तपाईँले कतिको कुराकानी सङ्गत गर्न पाउनुभयो उहाँसँग, उहाँलाई चाहिँ हामीले टाइम माग्दाखेरि उहाँले कहिले पनि एभोइड गर्नु सकेसम्म चाहिँ
0: यो जेन्टलम्यानको रूपमा पनि लिन्छ क्यारे उहाँलाई होइन,
1: भनेको एकदम हलुङ्गो मान्छे, हलुङ्गो टाइपको मान्छे, कुरा गर्न पनि एकदम साथी जस्तो सजिलो खालको मान्छे हुनुहुन्थ्यो। हुन त यस्तै मान्छेहरूलाई सङ्गत गर्न हेमचिम बढाउन पनि सजिलो हुने खालको भएर पनि यसरी फेला परे होला पर्न चाहिँ। तर यो यही काण्ड बाहिर यो कान्तिपुरले ब्रेक गरे यो खबर होइन, त्यो आइसके पछाडि चाहिँ उहाँसँग हामीले बिएफबिएसले पनि कुरा गरेको थियो, उहाँले कहाँ हुनु मेरो यस्तो सोझो छोरो यताउता छोरातिरको कुरा पनि लिएर जानु लिएर जाँदाखेरि, तर एकदम फेरि यो हो चाहिँ कस्तो भनेदेखि, बालकृष्ण खानलाई चाहिँ त्यति बेला पक्राउ गर्दाखेरि घरबाट लिएर गयो, उहाँ चाहिँ केही समय लुक्नु भयो कि उता बुटवलतिरबाट कता कतातिरबाट पनि प्रहरीले पिछा गर्दै जाँदै यहाँ काठमाडौँतिर लुकिरहेको अवस्थामा उहाँलाई फेला पारेको थियो। अनि अस्ति यो जेएनजीभित्र जुन थियो त्यो बेला यहाँ जेलमा हुनुहुन्थ्यो काठमाडौँमा होइन, के यहाँ सुन्दराको
0: सेन्ट्रल जेल पनि छ,
1: त्यहाँबाट निस्किनु पनि भएको थियो, पछि फर्केर पनि जानुभयो, 2-4 पछाडि फर्केर पनि जानुभयो। तर यो यसमा यति मुद्दा लगाइसके पछाडि मलाई लाग्छ योभन्दा पछाडि फेरि राजनीतिमा उठेर आएर फेरि सक्रिय राजनीति गर्छु भन्ने करियर चाहिँ सिद्धि जस्तो लाग्छ कि,
0: एउटा मोरल पनि हुँदैन होला होइन,
1: अब
0: मोरल पनि
1: योभन्दा पछाडि किन, फेरि अर्को भनेको चाहिँ फेरि यो त फौजदारी मुद्दा हो, जेलमा सजाय नै भइसके पछाडि उहाँले चुनाव उठ्न पनि पाउनुहुन्न,
0: यति मात्रै कुरा। आज बालकृष्णजीसँग कुरा गर्दा के भयो भने उहाँको दुईटा कुरा मुख्य थियो, मैले निचोड निकाल्दाखेरि यो उच्च स्तरसम्म पुगेको छ तह पुगेको छैन, यो सेकेन्ड लेयरमा मात्रै भएन, सेकेन्ड लेयरका मान्छेहरू मात्रै परेका छन्, माथिकोलाई जोगाएको छ, शीर्ष नेताहरू पर्नुपर्ने उनीहरूको इन्भल्भमेन्ट हुँदा हुँदै पनि छैन भन्ने एउटा थियो उहाँको निचोड मेरो मैले बुझेअनुसार। अर्को चाहिँ यो जिल्ला अदालतको निर्णय हो, यो चाहिँ फेरि उच्चमा जान्छ, 1-1.5 वर्ष त्यहीँ हल्लिन्छ, त्यसपछि फेरि 2-4 वर्ष सर्वोच्चमा जान्छ, त्यसले गर्दाखेरि यो चाहिँ लिङ्गरिङ नै हो भन्दै हुनुहुन्थ्यो, गर्दाखेरि त्यस्तो गर्दाखेरि यस्ता यस्ता राजनीतिज्ञहरूको चाहिँ जीवन राजनीतिक जीवन चाहिँ सकिन्छ होइन त।
1: फेरि अर्को मलाई एउटा लगाइरहेको भनेको ठिकै होला उहाँले भनेको, तर मान्छे आफू फस्ने भइसके पछाडि जस्तो मानौ न, टोपबहादुर रायमाझी फसेर उहाँको पार्टी नेतृत्व, पहिलाको पार्टी नेतृत्व भने प्रचण्ड, त्यसपछिको पार्टी नेतृत्व भनेको केपी ओली.
0: केपी ओली
1: उहाँलाई लाग्छ होला केपी ओलीलाई चाहिँ मलाई यदि संलग्न त त्यस्तो थियो अनि उहाँलाई चाहिँ जोगाउनु पर्छ भन्ने लाग्छ कि लाग्दैन होला. रामबहादुर थापाको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो डाक्टर इन्द्रजित राई सैनिकविद भनेर म हामीले कुरा कति रमाइलो
0: धेरै हामीले कुरा गर्यौँ
1: थुप्रो कुराकानी पनि. उहाँले बादलको यदि संलग्नता थियो भनेदेखि उहाँले लुकाउनु पर्ने केही जरुरी थियो होला त्यहाँनिर भनेको यो चाहिँ शङ्काको लाभ चाहिँ दिनु पनि पर्छ होला होला ल सरकार नै लाग्यो होला त्यतिखेर किनभनेदेखि गृहमन्त्री उप प्रधानमन्त्री जस्ता मान्छेहरू लगाइसके पछाडि इन्डिभिजुअल नलाइकन फेरि नीतिगत कुराहरू मात्रै भएको भएदेखि चाहिँ अलग यो त सरकारै लायो भन्ने खालको हुन्थ्यो. यो त उहाँहरू त्यो पर्सनल्ली भनेको व्यक्तिगत रूपमै संलग्न भएको कारणले गर्दाखेरि राज्यको अनुसन्धान निकायहरूलाई त्यति साह्रो अन्डरमाइन गर्नुपर्ने होला किनभनेदेखि यो मुद्दामा 30-30 छन्. मलाई तपाईँले पनि सायद कुरा गर्नुभयो होला अलिकति लागेको भनेको चाहिँ यो समाचार ब्रेक गरिदिने समाचारको सबै डिटेल दिइदिने चाहिँ टेकनाथ रिजाल जो हुनुहुन्थ्यो उहाँको त्यो स्टोरीहरू पढ्दाखेरि सिरिजमा आएको थियो उहाँको बारेमा स्टोरी उहाँले त्यो भुटानको जेलमा.
0: मैले यही प्रश्न गरेको थिएँ यो रिलिज गर्ने व्यक्तिको रोल के त भन्दाखेरि उहाँको भनाइ के थियो भने आखिर जो भुटानी शरणार्थी भन्ने व्यक्तिलाई रेडिफाई गर्ने हो होइन भन्ने नै उहाँ हो अरे. त्यसै कारण उहाँ चाहिँ पर्नुभयो नि त इन्फर्मेसन दिने उहाँलाई पनि दोषी करार गरेको छ भन्दा अन्तिममा भुटानी शरणार्थी हो होइन भनेर निर्क्युल गर्ने त एकजना भुटानी नै चाहियो नि गर्दाखेरि उहाँ नै भएको हुनाले उहाँ पर्नुभयो भनेर भन्दै हुनुहुन्थ्यो.
1: त्यो त्यसमा चाहिँ उहाँको संलग्नता देख्नु ठिक हो त्यो कुरा तर उहाँलाई अलिकति कम्पेन्सेट गर्नुपर्छ भन्छु है म राज्यको तर्फबाट गर्दाखेरि किनभनेदेखि सबै हो सबै डिटेल जस्तो कान्तिपुरले जसरी ब्रेक गर्यो त्यो सबै डिटेल कहाँबाट के कोसँग संलग्नता के सबै डिटेल दिने मान्छे चाहिँ उहाँ नै हो भन्छ है म चाहिँ त्यो भनेको त एक हिसाबले त
0: इन्फर्मेन्ट
1: यो भन्ने हिसाबले त जस्तो वाटरगेट काण्डमा त्यो डिप थ्रोट भनेर जसरी त्यो सोर्स इन्फर्मेसन जो छ नि सूचना दिने मान्छे उहाँलाई त जोगाउनु पर्छ कि
0: नर्मली त प्रोटेक्ट गर्ने चलन छ. इभन पत्र पत्रिकाले चाहिँ सोर्स भनेर भन्छ नि होइन स्रोतबाट भन्छ नि स्रोत नखोलाइकन भन्छ नि
1: किन हेर्थ्यो होइन यहाँ ऊ नभएको भएदेखि यिनीहरू पनि जोगिन्थ्यो भन्ने पो हो कि होइन सबै कारणले गर्दाखेरि तर टेकनाथ रिजाललाई चाहिँ राज्यले केही कम्पेन्सेट चाहिँ गर्नुपर्छ भन्छ हामीलाई कानुनले किनभनेदेखि स्ट्रिक्ट ल हो यो कानुन भनेको फौजदारी कानुन भनेको त अब ट्राफिक नियम मिच्यो भनेपछि चाहिँ मलाई थाहा थिएन भन्नु नि पाइएन होइन मैले असल नियतले
0: लेन मिच्यो भन्छ मैले त लेनै छैन भनिदिएको थिएँ लेन देखाउनुहोस् न मलाई भन्दाखेरि तपाईँले मिच्नु भयो भनेपछि के गर्नु लेन देखाउनुहोस् न मैले भने नि त लेन देखाए पो लेन छ भए पो लेन मिच्ने त
1: अनि कतिपय चाहिँ फिसिङ गर्ने पनि हुँदो रहेछ जस्तो लाग्छ मलाई भयो कि अस्ति सानो इभेन्ट भनिदिन्छ है
0: तपाईँको साइकलमा पऱ्यो कि मोटरसाइकलमा
1: म यता रत्नबारतिरबाट आइराखेको थिएँ सिंहदरबारको त्यो भद्रकालीको बाटो हुँदै त्यता आइराखेको थिएँ ट्राफिक दुईजना उभिराखेको थिएँ मैले ट्राफिक गरेको थिएँ कि त्यहाँ ऊ त्यहाँ गएर रोक्नु जेब्रा क्रसमा रोक्नु लाग्यो
0: अनि चिट काट्यो
1: अनि अर्कोले आएर तपाईँ किन यहाँ रोके भनेको उहाँले भने अब भनिसकेपछि ल जानु जानु त्यस्तो पनि गर्छ कि यस्तो अझै फिसिङ पनि परिन्थ्यो कि जस्तो
0: लाग्यो मलाई
1: आज त समय पनि यति
0: यसपालि यो चाहिँ भुटानी शरणार्थी काण्डले नै खाइदियो होइन अरू कुरा त त्यस्तै छ यो प्रायोरिटीमा पनि थियो. हजुर तपाईँलाई धेरै धेरै धन्यवाद छ. अब फेरि एक दुई वर्षसम्म यसको त आइरहने जस्तो देख्यो होइन त दुई चार वर्षसम्म देखिन्छ. आज श्रोताहरू हाम्रो समय पनि सकियो. आज भीमजी हतार हतार गरेर आउनुभयो त्यसको आफ्नै कारण छ. हस् त हामी दुबईलाई बिदा दिनुहोस् नमस्ते फेरि भोलि भेटौँ बाबाई.
2: सैन्य समुदायमा रिलायन भरी अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो. गोर्खा रेडियो
3: स्वतन्त्र पार्टीले आफ्नो संसदीय दलको नेतालाई संसद प्रति जिम्मेवार बनाउन आग्रह गरेको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परशुराम तामाङले दलको नेतालाई संसद र संविधान प्रति उत्तरदायी बनाउने कर्तव्य रासो पाएको भएको बताउनु भएको हो.
4: प्रधानमन्त्री व्यक्ति होइन देशको कार्यकारी प्रमुख र संसदको प्रथम नेता हुन्. उहाँको त्यो सम्मानित प्रधानमन्त्रीको पद र अधिकारको स्रोत यही सार्वभौम संसद र नेपालको संविधान भन्दा पर अर्को केही छैन। शक्तिशाली सर्वोच्च निकाय छ भने त्यो यो संसद नै हो। यो सार्वभौम संसदको सम्मान गरिमा र विशेषाधिकारको उच्च महत्वपूर्ण जिम्मेवारी संविधानले सामान्य सभामुखलाई नै दिएको छ। राष्ट्रपा जसले उहाँलाई यो संसदको दलको नेता बनाउनु भयो र प्रधानमन्त्री बन्नुभयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने दिन आएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य पूरा गर्ने गरी काम गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय एमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न, चुहावट रोक्न, शैक्षिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र देशले विकासको गति लिने वाग्लेको भनाइ छ। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्षको भदौ 23 र 24 गतिको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे आयोगको अनुसन्धान प्रतिवेदन कार्यान्वयनको लागि अग्रसरता लिन संसदीय समितिलाई आग्रह गरेको छ। आयोगकी सदस्य लिली थापाले बुधबार प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिलाई यस्तो आग्रह गर्नुभएको हो।
5: यो राष्ट्रिय मानवाधिकार आयोगले 6 महिना लगाएर थरो प्रोसेसबाट रिगार्डलेस अफ एनी बायस निकाले रिपोर्टको रेकमेन्डेसनलाई कार्यान्वयन गराउन यो न्याय तथा मानवाधिकार समितिले कस्तो भूमिका खेल्नुहुन्छ म यो मान्य सभा अध्यक्षज्यूसँग यो सुन्न पनि चाहन्छु। रेकमेन्डेसनहरूलाई यतिकै कागजमा थन्काइदिनु भनेको मानवाधिकार हननको चरम हो कि होइन सरकारले गरेको भन्ने प्रश्न यो समितिलाई पनि म राख्न चाहन्छु। मैले यो समितिमा शहीदको आमालाई नै यहाँ देखिरहँदाखेरि यो कार्यान्वयनको अवस्था के छ र कस्तो छ भन्ने कुरा पक्कै पनि उहाँले यो समितिबाट हामीलाई प्रष्ट पारिदिनुहुन्छ पछि, किनभने उहाँ आफै यो समितिमा संलग्न भएको हुनाले म एउटा शहीदको आमाको तर्फबाट पनि यहाँहरू समक्ष राख्छु।
3: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा संखुवा सभाको चैनपुर 11 चापा भुइँमा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।
6: गएको फिस्कल इयरमा 2 ड्रिंकिङ वाटर प्रोजेक्ट हाम्रो यो एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो हेचक्यूले अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत यहाँ अप्रुभ भएर आएको थियो र एउटा चाहिँ छ जुन चाहिँ चापा भुइँ भन्ने ठाउँ चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्खसभा जिल्लामा पर्छ। यसमा जम्मा 64 ट्यापको

0: त्यस्तै डब्लुपी विडो 21-13-17-60 देवी माया मगर राई, उहाँको श्रीमती 10 जिआरको हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिन सफल भयौँ। र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21-14-64-27 सुकमाया राई याखा राई, उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ। त्यस्तै अब एउटा स्कुललाई
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षणामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz र सुनसरी धरान क्षेत्रमा FM 107.5 MHz यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् FM 87.7 MHz ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ, सुन्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदर सुधार कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उछानमा मैले एउटा रमाइलो गीत राखेँ, म मायामा चुर्लुमै डुबे। गीतकार सुभाष रेग्मीको गीत रचना, बेबी अनुरागीको संगीत अनि रामचन्द्र काफले र समीक्षा अधिकारीको स्वर रहेको थियो प्रस्तुत गीतमा। अब लाग्नु श्रोताहरू आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 24 गते अष्टमी तिथि बुधबार, नेपाल सम्बत 1144 तदनुसार। आज भने 8 जुलाई सन् 2026। र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, मौसममा आज पनि देशका केही भागमा हलुका बदलाव देखिन्छ, कतै कतै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:14 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:03 जाँदा हुँदैछ। र यो जानकारी पश्चात श्रोताहरू, अब भने आजको यो व्यवसायको बारेमा पनि कुराकानी गर्न जानकारी गराउन चाहन्छु। आज भने यो व्यवसायमा अर्थात् कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा सधैँको बुधबार जस्तै आज पनि एकजना सङ्गीतकर्मीसितको संवादको साथ उपस्थित भइसकेको छु। र आजको अतिथिको बारेमा मैले हिजो नै यहाँहरूलाई थोरै त जानकारी गराइसकेको छु। उहाँको स्वरमा रहेको एउटा गीत राखेर, उहाँ हुनुहुन्छ द भोइस अफ नेपाल सिजन 7 विजेता पनि हुनुहुन्छ र गायिका निता थापा मगर। निता थापा मगरसित म यो व्यवसाय कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा कुराकानी गर्नेछु। दैलेखको गुराँसेमा जन्मिएकी निता थापा गीत सङ्गीतको क्षेत्रमा कर्म गर्दै आइरहेकी एउटी नयाँ पुस्ताकी गायिका हुनुहुन्छ र जसको परिचय भोइस अफ नेपाल सिजन 7 बनिसकेको छ। उक्त सिजनको चाहिँ उहाँ विजेता पनि हुनुहुन्छ र 5 वर्ष बिताइसक्नु भएको छ नेपाली गीत सङ्गीतको क्षेत्रमा। र विशेष गरी बेलायतमा रहनुहुने बेलायतवासी श्रोताहरूको लागि त एउटा सुखद खबर पनि भन्न चाहन्छु। यही जुलाई 25 बेलायतको रसमोर एरिना अर्थात् यो चाहिँ सम्भवतः मलाई जानकारी भएअनुसार अल्सोट र फानबोर्गको बिचमै पर्छ होला, रसमोर एरिनामा मगरसङ युकेको आयोजनामा हुन गइरहेको साङ्गीतिक कार्यक्रममा सहभागिता जनाउन र आफ्नो प्रस्तुति दिनको लागि उहाँ बेलायत जान लागेकी छिन्। र यसै सन्दर्भमा मैले आजको व्यवसाय अर्थात् कार्यक्रम स्वर्णिम संगमको अतिथिको रूपमा उहाँलाई निम्त्याएको छु। त्यसो त उहाँको साथमा दार्जिलिङमा रहेर नेपाली सङ्गीत क्षेत्रमा कर्म गरिरहेको एउटा चर्चित ब्यान्ड मन्त्र ब्यान्ड पनि बेलायतको उक्त ओपन कन्सर्ट अर्थात् मगरसङ युकेको 18 संस्मरणको यो कार्यक्रम हो ओपन कन्सर्ट, र सो कन्सर्टमा मन्त्र ब्यान्डको पनि प्रस्तुति रहनेछ। र त्यसको अलावा द भोइस अफ नेपाल सिजन 7 सेकेन्ड रन अप भन्न चाहन्छु, पुनम गुरुङ, सायद उहाँ बेलायततिरै हुनुहुन्छ, पुनम गुरुङको पनि प्रस्तुति रहनेछ र धेरै कलाकारहरूको प्रस्तुति रहनेछ। र विशेष प्रस्तुति भने द भोइस अफ नेपाल सिजन 7 विजेता आजको अतिथि गायिका निता थापा मगरको रहनेछ। र आज म यिनै विषयवस्तुमा केन्द्रित रहेर गायिका निता थापा मगरसित कुराकानी गर्नेछु। र यो क्षण बेला तपाईँ पनि बेबेस गोर्खा रेडियो सुन्दिनुहुन्छ भने जोडिन सक्नुहुन्छ र तपाईँलाई पनि म कार्यक्रममा सहभागिता जनाउनको लागि आग्रह गर्न चाहन्छु। र निता थापा मगरसित कुनै जिज्ञासा भए चाहिँ यहाँहरूले आफ्नो जिज्ञासा लेखेर पठाउन सक्नुहुनेछ। र मगरसङ युकेका वर्तमान अध्यक्ष लालपुन्ज्यू, यसै गरी भाइस प्रेसिडेन्ट हुनुहुन्छ, कार्यक्रमको कोअर्डिनेटर पनि हुनुहुन्छ गुमान सिंह थापा, यसै गरी भाइस प्रेसिडेन्ट विष्णु श्रीस अनि एसिस्टेन्ट सेक्रेटरी मदन राणा अनि यसै गरी कल्चरल सेक्रेटरी हुनुहुन्छ नानु पाइजा मगर लगायत सम्पूर्ण पदाधिकारीहरू, यो कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई पनि म सम्झन
दिन चाहन्छु, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेकी एउटी नयाँ पुस्ताकी गायिकालाई उहाँले सम्झनु भएको छ, अनि धन्यवाद म मगरसङ्घ युकेका संरक्षक कुशल शब्दशिल्पी गीतकार घनबहादुर थापा मगरलाई पनि दिन चाहन्छु। उहाँले पनि विशेष पहल गर्नुभएको थियो निता थापा मगरलाई रेडियोसम्म ल्याउनको लागि, र यति जानकारी गरे पश्चात म एउटा गीत राख्न चाहन्छु। आजको अतिथि गायिका निता थापा मगरको स्वरमा रहेको एउटा गीत राखिहाल्छु, उहाँलाई सागर आलेलले साथ दिनुभएको छ, र यो गीत पश्चात भने चाहिँ म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु।

0: रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: हजुर आदरणीय श्रोताहरू बिएफबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएफबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा आज म व्यवसायमा भोइस अफ नेपाल सिजन 7 विजेता गायिका निता थापासित कुराकानी गर्नेछु र उहाँ चाहिँ यही आउँदो जुलाई 25 तारिक युकेमा हुन गइरहेको मगरसङ युकेको आयोजनामा हुन गइरहेको ओपन कन्सर्टमा आफ्नो प्रस्तुति दिनको लागि बेलायत जाँदै हुनुहुन्छ र यसैको सेरोफेरोमा म आज उहाँसित कुराकानी गर्नेछु गायिका निता थापा मगरसित र बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगम तपाईँ पनि यो छोड सुन्दै हुनुहुन्छ भने तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ कुनै जिज्ञासा छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ र अब भने म निता थापा मगर कार्यक्रममा स्वागत गरिहाल्छु निता बहिनी यहाँलाई स्वागत छ कार्यक्रममा
2: धन्यवाद नमस्ते सबैजनालाई
1: सन्चै हुनुहुन्छ नि
2: एकदमै
1: तपाईँलाई त म ढिलै भए पनि अब यहाँ स्टुडियोमा आएको वखत बधाई पनि दिन चाहन्छु किनकि द भोइस अफ नेपाल सिजन 7 तपाईँ विजेता विनर है त्यसको लागि पनि तपाईँलाई म एकदम धेरै धेरै बधाई अनि तपाईँको अझै धेरै साङ्गीतिक सफलताको शुभकामना पनि दिन चाहन्छु
2: धन्यवाद दाइलाई
1: अब त्यो भोइसको बारेमा हामी केही चिनपछि कुराकानी गरौँला करिब करिब यो तपाईँको साङ्गीतिक यात्रा दैलेख गुराँसेमा जन्मनुभयो है त्यसपछि यो करिब 5 साङ्गीतिक अन्तरालमा एउटा ठुलो उपलब्धि भोइसको ट्रफी जित्नुभयो होइन त्यो आफैमा तपाईँको साङ्गीतिक करियरको एउटा कोसी ढुङ्गा साबित त भयो त्यति धेरै प्रतिस्पर्धीलाई पछाडि पारेर भनौँ जित्नु भनेको भोटको आधारमा जित्नु भनेको त्यो आफैमा ठुलो कुरा हो नि है सायद त्यही भएर पनि होला मगरसङ युकेले तपाईँलाई सम्झनुभयो है यही 25 हुन गइरहेको ओपन कन्सर्टमा तपाईँको पनि साङ्गीतिक प्रस्तुति रहनेछ र तपाईँको साथसाथै दार्जिलिङमा रहेर पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका एउटा समूह छ ब्यान्ड है उहाँहरूको पनि मन्त्र ब्यान्ड उहाँहरूको पनि सहभागिता रहनेछ र अन्य कलाकारहरू तपाईँसँगै भोइसमा प्रतिस्पर्धीको रूपमा रहेकी गायिका पुनम गुरुङ पनि हुनुहुन्छ बेलायततिरै हुनुहुन्छ उहाँको पनि पक्कै पनि कार्यक्रममा सहभागिता रहनेछ प्रस्तुति रहनेछ र तपाईँ युके जाँदैछ सर्वप्रथम त म तपाईँलाई एकदम शुभकामना शुभयात्रा पनि भन्न चाहन्छु अब अलिकति बताइदिन्छ युकेमा हुन लागेको यो ओपन कन्सर्टमा सहभागिता हुन पाउँदा तपाईँलाई चाहिँ कस्तो अनुभूति भइरहेछ कस्तो लागिरहेछ
2: धेरै खुसी नि अब सोचेको थिएन अनि 81 हाम्रो मगर समाजले यसरी सम्झिनुभयो विशेष गरी हाम्रो रुकाले दाई नुनु दिदी हुनुहुन्छ
1: रुकालेजी हजुर म चिन्दछु
2: हाम्रो अध्यक्षजी हुनुहुन्छ मगर सङ्घको
1: लालपुनजी
2: सबैजनालाई धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु
1: अब बेलायत जाँदै हुनुहुन्छ तपाईँ कहिले उड्दै हुनुहुन्छ यहाँबाट आज 8
2: जुलाई 22
1: भनेपछि आइगो युकेवासी धेरैले हामीलाई सुनिरहनु भएको छ हेरिरहनु भएको छ फेल्थम लन्डनबाट हरिराईजी हुनुहुन्छ है यसै गरी हाम्रो प्रेमराज राईजी पनि बेलायतबाट हुनुहुन्छ अनि हाम्रा कलाकारलाई माया गर्ने हाम्रा मानबहादुर थापा मगरजी हुनुहुन्छ उहाँ फक्सुनकेन युकेबाटै कार्यक्रम सुनिरहनु भएको छ हेरिरहनु भएको छ है अब तपाईँ चाहिँ दैलेखको उहाँ दैलेख जाँदाखेरि दाङ हुँदै जानुपर्छ होला है दाङको हुनुहुन्छ उहाँ चाहिँ सुर्खेतबाट जानुहुन्छ कि दाङबाट
2: हामी सुर्खेतबाट
1: है, तर त्यो एउटै पाटो पऱ्यो नि, सङ्गीतको पनि त्यो लय मिल्ने ठाउँ होइन, दाङ सुर्खेत दैलेख है, उहाँले पनि हामीलाई हेरिरहनु भएको छ। धेरैजना अर्का गीतकार लीलाराज कामबाङजी हुनुहुन्छ, उहाँ पनि अक्सफोर्डमा बस्नुहुन्छ युके, उहाँले पनि सुनिरहनु भएको छ, उहाँले पनि एकदम तपाईँलाई शुभयात्रा भन्नुभएको छ। सबैजनालाई हामी धन्यवाद दिँदै हामी कुराकानीलाई अगाडि बढाउँ होइन, भनेपछि बेलायत जाँदै हुनुहुन्छ मगरसङ्घ युकेले सम्झनुभयो, अहिलेको पदाधिकारीहरूमा मलाई जहाँसम्म थाहा भएअनुसार अध्यक्ष लाल पुन्जी हुनुहुन्छ होला होइन, त्यसै गरी कार्यक्रमको कोअर्डिनेटर चाहिँ हुनुहुँदोरहेछ उपाध्यक्ष होइन गुमान सिंह थापा, यसै गरी विष्णु श्रीजी अनि मदन राणा, यसै गरी नानु पाइजा यो कार्य समिति पदाधिकारीहरू हुनुहुन्छ, र सम्पूर्ण भनौँ कार्य समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन सक्नुहुन्छ।
2: सबैजनालाई धेरै धेरै धन्यवाद। अनि
1: अनि मगरसङ्घ युकेका संरक्षक हुनुहुन्छ घनबहादुर थापा मगर, उहाँले बेलायतबाटै ल्याइदिनु पर्यो, उहाँ चाहिँ बेलायत आउँदै हुनुहुन्छ भन्दै हुन्छ, उहाँलाई पनि के भन्नुहुन्छ?
2: धेरैभन्दा धेरै धन्यवाद, हेर्दै हुनुहुन्छ भने अनि नमस्ते पनि।
1: अब तपाईँ बेलायत गइसकेपछि एउटा भोइसको विजेता भएको हुनाले श्रोता दर्शकहरू धेरै भनौँ आशावादी धेरै प्रतीक्षामा हुनुहुन्छ होला, कार्यक्रममा कस्ता कस्ता गीतहरू प्रस्तुत गर्नुहुन्छ?
2: विशेष गरी हाम्रो
1: लोकसङ्गीतहरूको
2: भएको कारणले गर्दा मगर गीतहरू त्यस्तो भाषामा गाउनु नसके पनि कौडा जान्छ,
1: कौडा
2: हजुर कौडा, अनि पूर्वको मगरहरू पनि आउनुहुन्छ होला,
1: सबैतिर गाउनुहुन्छ नि,
2: अनि पूर्व उर्रा गीत पनि हुन्छ एउटा
1: उर्रा कौडा होइन सबै, अब
2: सबै गीत गाउँछु सकेसम्म, सबै गीत गाउँछु।
1: र हाम्रा लीलाराज कामबाङजीले चाहिँ अग्रिम स्वागत छ हजुरलाई, न्यानो मौसममा न्यानो माया छ भने अहिले चाहिँ त्यहाँको मौसम काठमाडौँ जस्तै तातो छ, शिवकुमारी गुरुङजी युकेबाटै हुनुहुन्छ है, अनि अर्का पूर्वकै हाम्रा सुजन पुलामी मगरज्यूले पनि निता सिस्टरलाई युनिकमा खाज खुवाउन ल्याउनु पर्छ है भन्नुभएको छ है, आनन्दगरमा
2: हुन्छ
1: एक दिन आउला होइन, भनेपछि हुर्रा पनि गाउनुहुन्छ कस्तो हुन्छ अलिकति सुनाइदिनुहोस् न,
2: मैले त हेरेर गाउनु पर्छ
1: त लय त थाहा हुन्छ नि हाम्रोतिर सुनिन्थ्यो त्यस्तो हुन्छ है, यो चाहिँ हुर्रा हो
2: हजुर हुर्रा, मैले पनि मलाई पनि थाहा थिएन
1: हजुर,
2: मैले भोइस जितिसकेपछि हामी म चाहिँ पूर्व मोरङमा प्रोग्रामको लागि गएको
1: थिएँ,
2: मगर समाजकै रहेछ, अनि त्यस्तै भयो कि म चाहिँ कौडा गीत लिएर गएको, थाहै थिएन उहाँ हुर्रा हुन्छ भनेर, त्यसपछि सबैजना हुर्रामा नाच्ने है, अनि यसो सोधेको अनि त्यतातिर चाहिँ हुर्रा नै हुँदो रहेछ मगर गीत, अनि हाम्रोतिर कौडा हुन्छ अरू अरू हुन्छ नि,
1: अझ तपाईँहरूकोतिर त दैलेख त्यो पाटोतिर त भनौँ धेरै चल्ने भनेको टप्पा होइन सिङ्गारू होइन यस्ता गीतहरू अलिक छिटो छिटो ताल हुन गीत, र पूर्व भनेपछि विभिन्न ठाउँमा यो भोइसको ट्रफी जितेपछि विभिन्न ठाउँमा पुग्नुभयो, विभिन्न किसिमको श्रोताहरू भेट्नुभयो, सङ्गीत पारखीहरू भेट्नुभयो, र त्यस्तै त्यस्तै गीतहरूको तयारी गर्दै हुनुहुन्छ भनेपछि 25 जुलाईमा चाहिँ युकेमा रसमर एरियामा चाहिँ एकदम बवाल हुने भयो निता थापा मगरको प्रस्तुति
2: हुन्छ,
1: उहाँहरूलाई केही भन्न चाहनुहुन्छ श्रोताहरूलाई निम्त दिनुहोस् न म आउँदैछु है भनेर?
2: सबैजनालाई एकदम मनैदेखि चुलै निम्त दिन चाहन्छु, एकदमै हजुरहरूलाई भेट्नको लागि म एकदमै आतुर छु, अनि सबैजना आइदिनु होला, एकदमै रमाइलो गर्नुपर्छ।
1: तयारी चाहिँ कस्तो भइरहेको छ तपाईँको युके जाने तयारी, त्यसको लागि गाउने गीतहरूको सेड्युल पनि बनाउँदै हुनुहुन्छ होला, ट्र्याकहरू बोक्दै हुनुहुन्छ, कस्तो तयारी छ?
2: त्यही हो ठिकै छ, सबै तयारी भइरहेको छ,
1: र तपाईँ सँगसँगै अब दार्जिलिङबाट मन्त्र ब्यान्ड पनि जाँदैछ होइन, उहाँहरूसित पनि तपाईँको पहिलो भेट होला?
2: हजुर पहिलो भेट,
1: काठमाडौँमा त पक्कै हुँदैन, युकेमै हुने हो कि?
2: युकेमै
1: कि उहाँहरूसँगै जाँदै हुनुहुन्छ
2: खै
1: टिकट कन्फर्म भयो तपाईँको?
2: टिकट कन्फर्म भएको छैन अनि भएपछि थाहा हुन्छ।
1: ए के नेपालबाटै जाँदै हुनुहुन्छ कि तपाईँ भनेर सिधै उहाँहरू दार्जिलिङबाट?
2: हजुर दार्जिलिङबाट जाने भन्नु कुरा थियो तर खै म पनि उतै गएर त्यहीँबाट जाने हुन्छ कि
1: दिल्लीमा भेट हुने हो कि होइन
2: सिधै
1: त्यो चाहिँ तयारी भइसकेको छैन होइन? ल त त्यसो भने अब तपाईँ जाँदै हुनुहुन्छ होला पक्कै पनि यहाँबाट कोही साथ सहयोगसँगै जाने भेट्नुभयो भने चाहिँ झन् सजिलो हुन्छ होला है जानको लागि। बेलायतमा धेरै कुराहरू जस्तै एयरपोर्टमा हुने विभिन्न चेक जाँच लगायत विभिन्न हुन्छ नि त्यतिखेर सँगै कोही भयो भने सजिलो। जस्तै मन्त्र ब्यान्डसँगै गयो भने अथवा युकेबाट नेपाल आएका कोही व्यक्तित्वहरूसित सँगै जानु पायो भने त्यो चाहिँ सजिलो हुन्थ्यो होला है?
2: एकदम सजिलो नै। अब फर्स्ट टाइम जाँदैछु मैले, हल्का अप्ठ्यारो लागिरहेको हुन्छ होइन?
1: केही डराउनु पर्दैन, प्लेनमा चढिसकेको थिएँ सिधै गएर उत्रिने त हो नि होइन? ठुलो पखेटा हालेर उडेर जाने त हो नि, त्यत्रो भोइसको स्टेजमा सबैको मन जित्नु भएको छ त अनि तपाईँलाई के समस्या पर्ला? म त भोइसको विनर भनेपछि सबले चिनिहाल्नुहुन्छ नि,
2: कहाँ भन्दै हिँड्छ त अनि
1: होइन त्यस्तो अप्ठ्यारो पऱ्यो भने होइन। अब तपाईँको साङ्गीतिक यात्रामा यो मगरसङ युकेले गर्न लागिरहेको यो ओपन कन्सर्ट यो 18 संस्मरण हो। यसभन्दा अगाडि थुप्रै चर्चित कलाकारहरू पुगिसक्नु भएको छ, तपाईँकै भोइसका कोच होइन खेम सेन्चुरीहरू पनि जानुभएको थियो, प्रमोद खरेल, राजु लामा लगायत धेरैजना पुगिसक्नु भएको छ साङ्गीतिक कार्यक्रममा, ज्योति मगर होइन, र यसपालि तपाईँ जाँदै हुनुहुन्छ र तपाईँको साङ्गीतिक यात्रामा यो कार्यक्रमले कतिको महत्त्व राख्छ बेलायतमा हुने यो ओपन कन्सर्टले?
2: एकदम धेरै, सबैभन्दा
1: धेरै होइन, किनकि यो त ठुलो कार्यक्रम बेलायतमा हुने साङ्गीतिक कार्यक्रमहरू मध्येमा निकै ठुलो साङ्गीतिक जमघट हुने कार्यक्रम पनि हो ओपन कन्सर्ट होइन, त्यही भएर पनि तपाईँको जीवनमा विशेष महत्त्व राख्छ है। र मिठो स्लोगान राख्नु भएको छ उहाँहरूले यसपालि, म्युजिक फर युनिटी भन्ने नारा सहित हुन लागेको छ यो कार्यक्रम होइन, र यो नारा नै यति मिठो छ है, युनिक म्युजिक फर युनिटी, सङ्गीत चाहिँ के एकताको लागि होइन, एकता भन्ने कुरा त सबभन्दा ठुलो कुरा हो नि होइन। जसरी तपाईँले भोइसमा ट्रफी जित्नुभयो, त्यो ट्रफी जित्नको लागि एक थुकिसो कि हजार थुकी नदी भने संसारभरिको नेपालीहरूको मन मिल्यो, एकता जुट्यो र होइन भोट चाहिँ यसपालि निता थापा मगरलाई गर्नुपर्छ भन्ने एउटा युनिटी भयो, त्यो युनिटीको चाहिँ यति ठुलो शक्ति हुँदो रहेछ होइन। जसरी अहिले अब नयाँ सरकार आएछ नेपालमा होइन, झन्डै दुई तिहाको भन्दा देशैभरिको जनताले भोट हालेर हो होइन, त्यो पनि एक किसिमको युनिटी हो। भनेपछि यो सङ्गीत म्युजिक फर युनिटी भनेर उहाँको स्लोगान रहेको रहेछ, यसले पनि ठुलो महत्त्व राख्छ होला है।
2: हजुर,
1: अब यो खुसीमा अब तपाईँको साङ्गीतिक यात्राको लागि विशेष महत्त्व रहन्छ भनिहाल्नुभयो, यो खुसीमा एउटा गीत गुनगुनाइदिनुहोस् न, तपाईँले भोइसमा गाएको गीत कुनै पनि गीत।
2: ओहो, भोइसमा गाएको हुन्छ, तर म अहिले नै भन्छु मेरो चाहिँ हल्का,
1: मलाई थाहा छ
2: पुरा बोल्न पनि हल्का
1: गाह्रो, अझ युकेको अब चिसो मौसम छैन, अलिक सजिलो भयो। अघि लीलराज कामबाङजीले बेलायतबाट लेखिरहनु भएको थियो एकदम यहाँको एकदम गर्मी मौसममा स्वागत छ है भन्नुभएको थियो है, भनेपछि ल हुन्छ थोरै गाइदिनुहोस् न।
2: हुन्छ, यो चाहिँ हामी लास्टमा गएको थियौँ हामीले राजु सर र मैले रुमालाई गोजीमा, थोरै गाउन चाहन्छु।

0: घुम्दै आएको रोजीमा तिम्रै खोजीमा, यो चाहिँ के हो, कुन प्रकारको लोकगीत हो
1: यो? के भन्छ यसलाई, कौडा पनि भन्छ, आदि कौडा, आदि रक टाइपको पनि छ थोरै,
0: ए भनेपछि फ्युजन टाइपको।
1: हजुर, म्युजिक चाहिँ यसलाई कौडा नै भन्छ। हजुर,
0: हाम्रा अनिता राणा मगरजी हुनुहुन्छ बेलायतमा, है सायद अब तपाईँ उहाँ गएपछि भेटघाट हुन्छ उहाँसित पनि। नमस्कार अतुल सर, म मगरसङ्घ युकेको पूर्व उपाध्यक्ष अनिता राणा हजुर भन्नुभएको छ। ओहो ल, अनिता राणाजी नमस्ते, उहाँ पनि पूर्व कार्य समिति हुनुहुँदो रहेछ। अनि निता नानीलाई पनि झोरले म हजुरहरूको आजको कुराकानी सुन्दैछु र सुनेर इन्जोय पनि लिँदैछु है। मगरसङ्घको आयोजनामा हुन गइरहेको ओपन कन्सर्टको लागि निताको प्रस्तुति सुन्न र हेर्न आतुर छौँ है भनेर लेख्नु भएको छ।
1: धन्यवाद
0: अनिता राणा मगरजी, धन्यवाद। छवि पुन्दीजी हुनुहुन्छ बेलायतबाट, तपाईँहरू जस्तै कलाकारलाई असाध्यै माया गर्ने, उहाँले पनि नमस्कार तुलसीजी निता नानीलाई पनि माया आशीर्वाद भनेर लेख्नु भएको छ। अनि तपाईँलाई युकेमा स्वागत छ भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ होइन।
1: हाम्रो छवि दिदी अनि अनिता दिदी धेरै धेरै सम्झेको छु।
0: अनि विष्णु कुमारी विश्वकर्माजीले बेजिङ स्टोक युकेबाट नमस्कार हजुरहरूलाई सुन्दैछु भन्नुभएको छ, अब युकेमा भेट्नुपर्छ है भन्नुहोस् न, सबैजना आइदिनुहोस् ओपन कन्सर्टमा,
1: जति पनि बाहिरबाट हेर्दै हुनुहुन्छ भने नि सबैजना आइदिनु होला, एकदमै रमाइलो गर्नुपर्छ।
0: अनि हाम्रा अर्का चर्चित गायक मिलन लामाको गीतहरू त सुन्नु भएको छ नि है, उहाँले पनि सुनिरहनु भएको छ है। मिलन लामाजीले पनि, उहाँ पनि युके जाँदै हुनुहुन्छ जस्तो लागेको छ, अस्ति यहाँ आउनु भएको थियो, कुराकानी गऱ्यौँ हामी है, नयाँ गीत लिएर आउनु भएको थियो र उहाँसित हामीले कुराकानी गऱ्यौँ र फेरि बेलायत पनि जाँदैछु भन्दै हुनुहुन्थ्यो र उहाँले पनि ल शुभयात्रा भन्नुभएको छ तपाईँलाई मिलन लामाले, अल द बेस्ट नानी भन्नुभएको छ है,
1: धन्यवाद दाई।
0: अनि तुलपुनज्यूले तुलसी सर साथै निता बहिनीलाई नमस्कार, पहिला निता बहिनीको दिदीको अन्तर्वार्ता पनि सुनेको थिएँ, आज नानीको अन्तर्वार्ता पनि सुन्दैछु, खुसी लाग्यो भनेर तपाईँलाई भोट माग्नको लागि चाहिँ सुनिता थापा मगर है तपाईँको दिदी, उहाँसित मैले कुराकानी गरेको थिएँ रेडियोमा, उहाँ आउनु भएको थियो, निकै लामो कुराकानी गरेको थियौँ हामीले यही कार्यक्रममा र उहाँलाई धन्यवाद छ। हाम्रा तुलपुन्जी हुनुहुन्छ, उहाँ पनि बेलायतबाटै हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिनुहोस्,
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: भनेपछि आज बेलायतमा धेरैले कार्यक्रम सुनिरहनु भएको छ, तपाईँको प्रतीक्षामा हुनुहुन्छ उहाँहरू सबैजना बेलायतवासीहरू, उहाँहरूलाई चाहिँ यसपालि तपाईँको प्रस्तुतिले साँच्चै नचाउनुहुन्छ होला, जुमाउनुहुन्छ,
1: आश गर्नुहोस्।
0: थोरै बोल्ने मान्छेले भोइसमा भोट चाहिँ कसरी माग्नुभयो?
1: खै
0: स्वरले होला है, गलाले, त्यो तपाईँको आवाजले तानेर होला सबैजनाले मन पराइदिनु भयो उहाँहरूले होइन,
1: खै त्यही हो कि होइन, मैले माग्दो नि मागेको नि हो,
0: भट्ट माग्नुभयो नि होइन। ल त अब त्यसो भने, अब रुपी सिन्जाली मगर बहिनी पनि आउनु भएको थियो यहाँ कार्यक्रममा, युके जानुभन्दा अगाडि हामीले कुराकानी गरेको थियौँ, उहाँले पनि सुनिरहेको छु भन्नुभएको छ, रुपी सिन्जाली बहिनीसित त भेट हुन्छ होला बेलायतमा, चिन्नुहुन्छ?
1: किन नचिन्ने हो र, हामी सँगै काम गरेको एकदमै।
0: ल रुपी सिन्जाली बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब भने म एउटा गीत राख्छु, तपाईँले नि गाउनु भएको दुर्गा गुरुङसँग गाउनु भएको गीत राख्छु है त।
1: हुन्छ।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर आदरणीय श्रोता, यो रमाइलो कौडा गीत राखे मैले यहाँहरू माझमा। आजको अतिथि गायिका निता थापा मगरको स्वरमा उहाँलाई साथ दिनुभएको थियो दुर्गा गुरुङले, र गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत छ। शर्मिला अधिकारीजीले लजाउने बानी राम्रो मिठो रहेछ मुस्कान भनेर लेख्नु भएको छ है अमेरिकाबाट। अनि यो दिदीको आशीर्वाद बन्नुपर्छ महान भनेर लेख्नु भएको छ है।
1: धन्यवाद दिदी,
0: थ्याङ्क यू। होइन, अनि यहाँ हाम्रो रुकालेजीलाई धन्यवाद दिन चाहन्छु, उहाँले पनि एउटा तपाईँहरूको यो पोस्टर होइन रसमौर एरिना अल्सोटको यो जुन भेन्यू छ तपाईँहरूको कार्यक्रम हुने त्यो पोस्टर सहित पठाउनु भएको छ। रुकालेजी चिन्नुहुन्छ, युकेबाट अघि नाम लिँदै हुनुहुन्थ्यो नि,
1: किन नचिन्ने एउटा,
0: र मन्त्र ब्यान्डको छजना ब्यान्ड मेम्बर सहित अब तपाईँको नाम पनि तपाईँको फोटो चट्टसँगले एकदम राम्रो तस्विर है। निता थापा कुमारी थापा मगर भन्ने त्यहाँ कुमारी पनि थपिदिनु भएको छ होइन, निता कुमारी थापा मगर, अनि गोविन्द पुन, अनि ओहो रूपी सिन्जाली बहिनी, पुनम गुरुङ अब भोइसकै तपाईँहरूकै प्रतिस्पर्धी हुनुहुन्छ, उहाँ थर्ड हुनुभएको थियो होइन, कि सेकेन्ड हौ, सेकेन्ड त सागर आले थर्ड, अनि सागर आले भनेपछि सागर संसार राई सेकेन्ड हुनुभएको थियो, अनि रूपी सिन्जाली, पुनम गुरुङजी हुनु रहेछ, सम्झना भण्डारी पनि हुनुहुँदो रहेछ, अनि यसै गरी सबिना बुढाजी हुनुहुँदो रहेछ, यसै गरी अन्य नाम पनि हेर्दैछु, एलिसा पुन र प्रतिमा पुन हुनुहुँदो रहेछ, होस्टमा चाहिँ मिना थापा मगरजी हुनुहुँदो, पवन राणा गायक है, अनि दुर्गा गुरुङ हुनुहुँदो रहेछ। यो पोस्टर पनि पठाउनु भएको छ, रुकालेजीलाई धन्यवाद दिन चाहन्छु। भनेपछि कार्यक्रम त बबालै हुन्छ जस्तो छ है, यो केमा
1: खै बबाल हुन्छ होला नि,
0: म आउँदैछु बबाल हुन्छ नि भन्नु न, होइन
1: सबै चर्चित चर्चित हुनुहुन्छ,
0: सबै
1: भइहाल्छ नि,
0: उहाँहरू एकदम आतुर हुनुहुन्छ तपाईँलाई युकेमा स्वागत गर्नको लागि। रुकालेजीलाई धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ युकेबाट हुनुहुन्छ है, केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: अहिले त त्यही नै हो, धेरै धेरै धन्यवाद, बाँकी कुरा अब
0: बेलायतमा भेटेर
1: भेटेरै भन्छु।
0: अनि हाम्रा गीतकार घनबहादुर थापा मगर, उहाँ मगर सङ्घ युकेका चाहिँ संरक्षक पनि हुनुहुन्छ है। नमस्कार तुलसी सर, र आजको अतिथि भोइस अफ नेपाल सिजन 7 की बहुचर्चित विजे गायिका विजेता निता पुन बहिनीलाई झोरले उहाँको युकेको नेपाली ओपन कन्सर्टमा एकदम धमाका हेर्न र सुन्न आतुर छौँ हामी प्रोग्रामको लागि, अनि शुभयात्रा अग्रिम शुभकामना छ भनेर लेख्नु भएको छ। उहाँ चाहिँ बेलायतबाटै हुनुहुन्छ घनबहादुर थापा मगर, अब तपाईँलाई चाहिँ उहाँ ओपन कन्सर्टमा भेट भइ नै हाल्छ उहाँसँग है, केही भन्न चाहनुहुन्छ?
1: अहिले त नमस्ते, अब त्यहीँ भेट्नुपर्छ,
0: भेटेर
1: धन्यवाद दिन चाहन्छु।
0: ल, सबैजनासँग चाहिँ बेलायतमा भेट्ने बाचा गर्नुभएको छ, तपाईँहरूको चाहिँ उपस्थिति नै विशेष रहनेछ होइन, र सबैजनालाई चुले निम्तो पनि दिनुभएको छ, र धेरै श्रोताहरूको प्रतिक्रियाहरू छन् होला, म पढ्दै जानेछु, उहाँलाई धन्यवाद दिँदै जानुहोस् है त। बेजिङ स्टोक युकेबाट हाम्रो टेकबहादुर कुलुङ राईज्यू लेख्नुहुन्छ, तुलसीजी सेवा लोकप्रिय कार्यक्रम सुन्दैछु, त्यही माथि लोकप्रिय गायिका झट्ट हेर्दा हँसिली रसिली सुन्दरी गायिका निताज्यूलाई पनि झोरले चाँडै बेलायत आउँदै हुनुहुँदो रहेछ, रेलको बाटो होइन हवाई जहाजको बाटो युके पुग्दैछौ रे, युकेको टावरले चाहिँ काम गरेछ है कार्य भनेर लेख्नु भएको छ। अनि कार्यक्रमको भिडमा तपाईँलाई त चिन्नु हुने धेरै हुन्छ होला, हामी पनि चिन्छौँ है भनेर लेख्नु भएको छ, अनि बधाई स्वागत छ, रेलको बाटो पुग्दैछौ रे भन्ने गीत दुई लाइन दुई टुक्का सुन्न पाऊँ भनेर लेख्नु भएको छ लाइभ। रेलको बाटो तपाईँले भोइसमा गाउनु भएको थियो?
1: हजुर, गाएको थिएँ,
0: तर रेलको बाटो भन्ने होला, हाम्रो समथिङ के गिरी र पछि स्मिता साईले पनि गाउनु भएको थियो, थोरै एक लाइन मात्रै मुखडा मात्रै

0: यति मात्रै होइन है
1: ए तपाईँले यो चाहिँ भोइसमा गाउनु भएको थियो कि त्यही भएर उहाँहरूलाई सम्झान रहेछ
0: यति मात्रै गाइदियो घाँटी आज मेरो कस्तो भएको छ कि
1: घाँटी त खत्तमै भएको छ भन्नुहोस् न है र साह्रै खुसी लाग्यो धेरै श्रोताहरूले आफ्नो सवाई त जनाउनु भएको छ
0: मैले चाहिँ यस्तो हुन्छ नसोचेरै आएको थिएँ होइन त्यसको लागि क्षमा भाग्न चाहन्छु अनि मलाई चाहिँ आजै ज्वरो आउनु आजै टन्सिल हुनु अनि आजै घाँटी सुक्नु
1: ए हाम्रो गुमान सिंह थापाजी हुनुहुँदो रहेछ ल खुसी लाग्यो साह्रै खुसी लाग्यो अघि उहाँको निकनेम रहेछ यहाँ तुलपुनज्यूले जानकारी गराइदिनु भएको छ र धन्यवाद दिन चाहन्छु यो तपाईँहरूको चाहिँ कार्यक्रमको चाहिँ कोअर्डिनेटर पनि हुनुहुन्छ होइन र युके मगर सङ्घका चाहिँ उहाँ उपाध्यक्ष भाइस प्रेसिडेन्ट भनेपछि होइन उहाँ हुनुहुँदो रहेछ उहाँहरू सबैजना एकदम तपाईँलाई स्वागत गर्नको लागि आतुर हुनुहुन्छ उहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु म पनि तपाईँ पनि केही भन्न चाहनुहुन्छ कि उहाँहरू सबैजनालाई अनि म प्रतिक्रिया पनि पढ्दै जान्छु हाम्रा तपाईँको चाहिँ कार्यक्रमको चाहिँ कोअर्डिनेटर हुनुहुँदो रहेछ यो कार्यक्रम ओपन कन्सर्टको चिन्नु पनि हुन्छ होला उहाँले नि बोलाउनु भयो गुमान सिंह थापाजी हुनुहुँदो रहेछ उहाँलाई केही भन्न चाहनुहुन्छ ल भन्नुहोस्
0: अब यो धन्यवाद पनि अहिले त सानो लागिरहेको छ कि
1: ठुलो धन्यवाद है
0: के भयो
1: त ठिक छ अब धन्यवाद दिँदै जानु होला उहाँहरू सबैलाई केही भएको होइन कहिलेकाहीँ हामीलाई प्रविधिले होइन त्यसमा अतालिनु पर्दैन हामी मिलाएर गरिहाल्छौँ है धन्यवाद दिँदै हुनुहुन्थ्यो
0: धन्यवाद अनि योभन्दा अब ठुलो के हुन्छ धेरै धेरै धन्यवाद
1: भुवन गुरुङ दाई हुनुहुन्छ फानपुर बेलायतबाट नमस्कार तुलसीजी हजुरको पाहुना भोइस अफ नेपाल सिजन 7 की विजेता चर्चित गायिका बहिनी निता थापा मगर बहिनीलाई पनि नमस्कार अब 25 जुलाईमा रसमोर एरिना युकेमा मगर सङ्घको ओपन कन्सर्टको टिकट एडभान्समा बुक भइसक्यो है भनेर लेख्नु भएको छ ल अब तपाईँकै लागि टिकट काट्नु भएको छ उहाँलाई झन् धेरै धन्यवाद होइन
0: हजुर जति पनि हेर्दै हुनुहुन्छ यतातिर
1: सुन्दै हुनुहुन्छ सबैलाई धन्यवाद
0: सबैजनालाई धन्यवाद अनि टिकट लिनु भएको छैन भने
1: लिइहाल्नुहोस् है
0: लिएर सुरक्षित भइदिनु होला सबैजना भेट्नुपर्छ रमाइलो गर्नुपर्छ
1: त्यो रमाइलोको लागि तपाईँहरूको सानो सहयोग पनि मगर सङ्घ युकेको लागि अनि आजको अतिथि गायिका निता थापा मगरको लागि अनि उक्त कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण टिमको लागि पनि त राम्रै हुनेछ उहाँहरूको उपस्थितिले होइन अनि अब युकेबाट उता अमेरिकातिर लागौँ ल बोस्टनबाट हुनुहुन्छ रघु भट्टराईजी युएसएबाट नमस्ते तुलसी अनि आजको अतिथि पाहुना निता थापा मगरजी द भोइस अफ नेपाल जितेपछि त त्यो गलाको भोइस कतै सुन्न पाइन भनेको त आज भने गीत पुऱ्याएर सुन्न पाइने भयो मिठो मिठो गीत र भलाकुसारी सुन्दै यताको बिहानी सुरु गरियो अब त निता बहिनीलाई बधाई छ ढिलै भए पनि अनि साङ्गीतिक यात्राले सफलताको शिखर चुम्यो शुभकामना आज लाइभमा केही सुन्न पाइएला अनि लिरिक्स त भुल्नु हुँदैन होला नि भनेर लेख्नु भएको छ है तपाईँले भुल्नु भएको थियो होला है भोइसमा एकचोटि लिरिक्स मलाई थाहा छ कुन गीत गाउँदाखेरि भुल्नु भएको थियो
0: एउटा सालैजो गीत मलाई पनि एकदमै मनपर्ने गीत
1: हजुर
0: गोरखपुरे रेलैमा
1: ए गोरखपुरे रेलैमा त्यो गाउँदाखेरि चाहिँ
0: फुलेको होइन त्यस्तै भएको थियो
1: अलिकति लजालु स्वभावको हुनुहुन्छ अलिक कम बोल्ने भएको हुनाले सायद त्यता पनि डराइ डराइ गाउँदाखेरि बिर्सिनु भएको थियो होला है के भन्नुहुन्छ
0: हजुर त्यस्तै
1: ल रघुजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति बेला भने चाहिँ म एउटा गीत शिरफुल बोलको गीत राख्न चाहन्छु र त्यसपछि हामी बिएबिएस गोर्खा रेडियोको समाचार पनि सुन्नेछौँ र समाचारपछि फेरि पनि हामी निता थापा मगरसित कुराकानी गर्नेछौँ र बिएबिएस गोर्खा रेडियो चाहिँ सुन्दै जानुहोला स्पेसली बेलायतवासीहरूको लागि त उहाँ आफ्नो प्रस्तुति दिनको लागि पनि बेलायत आउँदै हुनुहुन्छ बेलायतमा यहाँहरूको भेटघाट त भइ नै हाल्नेछ र आज निता थापा मगरसितको यो संवाद मात्र होइन उहाँको प्रस्तुति सुन्नको लागि चाहिँ तपाईँहरू बेलायतको पनि यो रसमोर एरियामै जमघट हुनुपर्नेछ टिकट अहिलेदेखि काट्नुपर्ने हुन्छ अहिले राम्रो गीत सुनाउँछ है त अनि समाचार सुन्छौँ है
0: हुन्छ

0: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग छलफल गर्नुभएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो। लगानीको वातावरण सुधार तथा निजी क्षेत्रको मनोबल उकास्ने विषयमा प्रधानमन्त्रीले निजी क्षेत्रसँग विस्तृत छलफल गर्नुभएको हो। प्रधानमन्त्रीको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुस्थ हुनुका कारण उत्पादनमूलक उद्योग विस्तार, रोजगारी सिर्जना, प्राकृतिक स्रोतको उपयोग तथा निजी क्षेत्रका व्यावहारिक समस्याका विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रले देखेका समस्या खुलस्त रूपमा सरकार समक्ष राख्न आग्रह गर्नुभएको थियो। छलफलमा उद्यमी व्यवसायमाथि हुने पक्राउ र धरपकड़को विषयमा पनि प्रश्न उठेको अग्रवालले जानकारी दिनुभयो। धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखको क्षमतामाथि नै प्रश्न उठाएपछि आज प्रतिनिधि सभा बैठक नै अवरुद्ध भएको छ। केही बेर बैठक रोकेर कुरा मिलाएपछि सदनको कार्यवाही नियमित पनि भएको छ।
1: आजको प्रतिनिधि सभा बैठकमा शून्य समयपछि केही सांसदले बोलेसँगै सांसद राईको पालो आएको थियो। हातमा माइक पर्नासाथ राईले सभामुखलाई कठोर शब्द हानेपछि बैठक बिथोलिने मेसो बनेको हो।
2: सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो।
3: मान्य सदस्य आफ्नो भनाई मर्यादामा बसेर बोल्नु होला।
1: खासमा प्रधानमन्त्रीलाई बैठकमा डाक्ने रुलिङ गर्न नसकेको भन्दै सांसद राईले सभामुखलाई झटारो हान्नु भएको थियो। तर राईले प्रश्न सकेर अरू बोली थप्न नपाउँदै सभामुख डोलप्रसाद अरियाल पनि रिसाउनु भयो। उहाँले सांसद राईको माइक काटेर दुई चार शब्दमा चेतावनी दिँदै नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङलाई बोल्न समय दिनुभयो।
3: मान्य सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिन, समय दिदिन, बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुन्छ, त्यस कारणले बस्नुहोस्। म अर्का मान्य सदस्य परशुराम तामाङलाई समय दिन्छु, छोटगरीमा आफ्नो भनाइ राख्नुहोस्।
1: तर सांसद तामाङ उठ्नु भएन। एमाले सांसदहरूले उभिएर विरोध गरे। सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेको भन्दै उहाँले गम्भीर ध्यान आकर्षण भएको छ भन्नुभयो। यही बीचमा रासोपा सांसद टीका संग्रौलाले नियमापत्ति जनाउँदै राईको भनाइ रेकर्डबाट हटाउन माग गर्नुभयो।
4: चुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने कुरा त्यो के, त्यो नियत बस गरिएको हो कि? प्रतिपक्षका दिग्गज मान्यले यहाँ प्रश्न रूपमा भन्न पर्यो। यदि भन्न सक्नुहुन्न भने सभामुखले यो कान सुन्नुहुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्।
1: संसदको यही सत्रमा सभामुखले राईलाई फेरि बोल्न दिँदा अरियालको योग्यतामाथि नै प्रश्न उठाएपछि उहाँले बोल्दा बोल्दै बैठक स्थगित गर्नु भएको हो।
2: सामान्य सभामुख महोदय, आज अचम्म भयो। सभामुख यस्तो गरिमय सदनमा आत्तिएर
3: विषयवस्तुमा प्रवेश गर्नुहोस्। मान्य सदस्यले
2: कुरा राखिरहेको बेलामा
3: विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु।
2: व्यवहार गर्नुभयो नि तपाईँले, पाँच वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। तपाईँ मैले खुट्टी हेरिसकेँ किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन, के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन, नसुनिकन तपाईँले जे के जे भन्न मिल्छ।
3: मान्य सदस्यहरू, यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
1: बैठक केही बेर रोकेर कुरा मिलेपछि भने फेरि नियमित भएको हो। दोस्रो बैठकको सुरुमै बोल्न पाएका सांसद राईले आफूले भन्न खोजेका कुराबारे प्रष्टीकरण दिँदै प्रधानमन्त्रीलाई बैठकमा डाक्नै पर्ने अडान भने राख्नु भएको छ।
2: तपाईँले मेरो सम्मान छ, आदर छ, किन छैन? जनताले चुनेर आएको सभामुखको, तर मैले भाषा मिलाउँदै थिएँ, कुरा गर्न खोज्दै थिएँ। त्यस बेला तपाईँकोले जुन भन्नुभयो त्यो कुरालाई म मान्ने नै थिएँ, तर तपाईँले एकैचोटि जुन ढङ्गले प्रस्तुत गरे त्यसो नगर्दा राम्रो हुन्थ्यो। आफ्नो भावना, आफ्नो विचार त प्रस्तुत गर्न पाउनु पर्यो नि। यो विधिमै थियो, विधिभन्दा बाहिर थिएन। तर अहिले चाहिँ विधि चाहिँ सरकारले टेकिरहेछ। विधि चाहिँ संसदमा चाहिँ डाक्दाखेरि नआउने सरकार कस्तो हुन्छ? जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्रीले आउनु परेन? यसको निम्ति बहुत दमदार साथ कुरा राख्ने मेरो इच्छा थियो आज, तर मेरो कारणले गर्दाखेरि 15 मिनट स्थगित भयो। अनि सबै मान्यले पनि भन्नुभयो तपाईँ खालि स्थगित गर्नुहुन्छ भनेर। म एउटा कुरा भन्न चाहन्छु, मैले अघि भाषा मिलाउनु खोज्दै थिएँ, मैले भनिरहेको शब्दै नगरिकन सभापति माइक काटिदिनु भयो। मेरो ठिक थियो कि तपाईँको ठिक थियो भन्दा पनि कतिपय कुराहरू

0: हजुर श्रोताहरू, आँखा नलाऊ काले दाई, यो गीत राखेँ मैले यहाँहरू माझमा पुनम गुरुङको स्वरमा र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो घन्टा अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु र बसाईमा बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथि नीता बहिनीलाई फेरि पनि स्वागत छ, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अब पुनमजी पनि यो ओपन कन्सर्टमा मगरसिंह युकेको यो 18 संस्मरण हो होइन, यो कार्यक्रममा उहाँको पनि सहभागिता रहनेछ। उहाँले पनि आँखा नलाऊ काले दाई भन्ने सबैलाई नचाउनु हुने रहेछ भनेर तपाईँहरू चाहिँ एउटै स्टेज सेयर गर्नुभएको हो नि त भोइसको है,
1: भनेपछि
0: फेरि पनि पाइने भयो बेलायतमा
1: होइन।
0: धेरैजना कलाकार हुनुहुँदो रहेछ। अब यो कार्यक्रम त पक्कै पनि राम्रो त हुने भइगयो। अब अलिकति भोइसतिर पनि फर्क्यौँ है, तपाईँलाई कस्तो लाग्यो भोइसको विजेताको घोषणा हुँदाको क्षण यति बेला सम्झनु पर्दाखेरि त्यो विनरको नाम घोषणा हुँदा, किनकि अब त्यहाँ तपाईँसँगै सागर संसार राय हुनुहुन्थ्यो है, उहाँ आफै पनि चर्चित गायक, राम्रो सङ्गीतकार के हो होइन भइरहेको बेला तपाईँको नाम उच्चारण हुँदाखेरिको त्यो क्षणको सम्झना गर्दाखेरि यति बेला कस्तो लाग्छ?
1: त्यतिखेर त है खुसीले छुट्टै खुसी थियो क्या त्यतिखेर। अब नसोचेको कुरा भएको हो नि त, अब को पो हुन्छ थाहै छैन है, सबैजना उस्तै छ
0: होइन,
1: अनि को हुन्छ मेरो नाम आउँछ भनेर, अनि कसैले आफ्नो नाम आउँछ भनेर सोचेको थिएन होला के। अनि मेरो त हात खुट्टा पुरा कामेको के, नाम आउने बित्तिकै
0: खुसीले। तर तपाईँको जीवनमा यो एउटा ठुलो उपलब्धि त हो नि, सफलता हो नि त साङ्गीतिक करियरमा होइन, विशेष गरी लोकसङ्गीतै गाउँदै आइरहेको गायिका नीता थापा मगर, किनकि त्यहाँ त अब सबै प्रकारको गीत गाउनुपर्छ, सुगम धारको मात्रै नहोस् क्लासिकल अब रागमा आधारित गीतहरू पनि गाउनुपर्ने भएको हुनाले कहिलेकाहीँ गाह्रो हुन्छ नि प्रतिस्पर्धीलाई जित्नको लागि, त्यो त्यो त्यो एउटा ठुलो उपलब्धि, ठुलो तपाईँको जीवनको यो साङ्गीतिक करियरको चाहिँ ठुलो भनौँ एचिभमेन्ट भन्ने कि उपलब्धि त हो नि, सोच्नु भएको थियो जित्छु भनेर?
1: सोचेको थिएन, म त सुरुमै फालिन्छ होला जस्तो लाग्थ्यो।
0: के पहिल्यै अडिसनमै?
1: हजुर पहिला ब्लाइन्डमै।
0: अनि ब्लाइन्डबाट चाहिँ तपाईँ जब छानिनु भयो अनि तपाईँले चाहिँ कोच राजुलाई छान्नु भयो है?
1: हजुर।
0: कोच राजुलाई छान्नुको केही कारण छ कि?
1: होइन, मलाई एकदमै मनपर्ने, अनि
0: उहाँको गीतहरू पनि अलिअलि लोकशैलीमा होइन, त्यही भएर पनि कतै मलाई प्लस पोइन्टै हुन्छ भनेर पनि छान्नुभयो होला। हुन त खेम सेन्चुरीजी पनि हुनुहुन्थ्यो है?
1: होइन, सबैजना उत्तिकै हुनुहुन्छ, अनि त्यही पनि
0: राजुलाई।
1: हजुर,
0: उहाँको जे होस् कोच राम्रो भएछ। कोचबाट सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँले सिकेको के हो कोच राजुबाट भोइसमा?
1: ए सबैभन्दा
0: ठुलो कुरा सिकेको कुरा हुन्छ नि, जस्तै विभिन्न पक्ष हुन्छ सङ्गीतको, त अब सुर ताल त भइगयो, त्यसको अलावा विभिन्न हुन्छ नि, अब जस्तै भनौँ व्यवहार, अनुशासन, अनि धेरै हुन्छ नि।
1: हजुर, सबै कुरा सिक्न पाइयो, अनुशासन अनि व्यवहार अनि उहाँको त्यो बोल्ने शैली।
0: तपाईँ पनि कम बोल्ने, राजजी पनि कम कमै बोल्नुहुन्छ नि होइन?
1: कमै हो, त्यही पनि यतिकै बोल्दा नि ठिक रहेछ।
0: तपाईँले चाहिँ त्यो राजु रोज्नुको लागि ट्युनिङ मिल्छ जस्तो लाग्यो होला है, राजु लामासँग चाहिँ कोच छ, राजुसँग चाहिँ मेरो ट्युनिङ मिल्छ, कोच परमेत प्रमोदलाई रोजौँ भने, हुन त सबैजना एउटै उसको हो, तर पनि के हो भनेर चाहिँ राजुलाई रोज्नु भयो। तर तपाईँले जुन कोच छान्नु भयो तपाईँको लागि चाहिँ राम्रो छान्नु भएको छ।
1: हजुर, एकदमै सबैजना उस्तै हो, तर हाम्रो चाहिँ यस्तो भएको थियो कि, सबैजनाले त्यहाँ खेम भन्ने हुन्थ्यो, खेम सर होइन,
0: किनकि तपाईँ लोकसङ्गीतबाट आएको हुनाले अब खेमजीको चाहिँ लोकगीतहरू बहुत चर्चित भएको हुनाले पक्कै पनि खेम सेन्चुर
1: गाली पनि खायो
0: खेमलाई नरोज्दाखेरि।
1: हजुर, अनि सबैजनाले भनिराख्नु भएको थियो,
0: गाली खाँदा खाँदा लास्टमा त ताली खानु भयो नि त सबै।
1: होइन, खेम सरकोमा त अलरेडी राम्रो राम्रो हुनुहुन्थ्यो नि त, हुन त थाहा हुँदैन हामीलाई पनि. अनि म जस्तै गाउने लोकगीत गाउने उहाँ खेम सर्कलमा
0: भोलि ब्याटलमा चाहिँ समस्या पर्छ. त्यही भएर तपाईँले कोच राजु सानु हो, जे गरे राम्रै गरे जस्तो लाग्छ होला अहिले त होइन. यो सफलताको लागि नि, भोइसको सफलताको लागि तपाईँले धन्यवाद दिनुपर्दा कस कसलाई दिनुहुन्छ? पहिलो धन्यवाद त श्रोता दर्शकहरूलाई होला,
1: सबैजना जति पनि मलाई सपोर्ट गर्नुभएको थियो. अनि भित्रभन्दा पनि घरभित्रभन्दा पनि यो दर्शक श्रोता हुनुहुन्छ नि, उहाँहरूले एकदमै फुल सपोर्ट दिनुभएको छ. अनि त्यसको लागि दर्शक श्रोता नै हुन्छ. त्यसपछि हाम्रो कोच राजु सरले पनि धेरै सपोर्ट गर्नुभएको छ. अनि विशेष हाम्रो मगर
0: सङ्घ युके लगायत विश्वभरिरहेका होइन. र म चाहिँ धन्यवाद तपाईँको दिदी सुनिता थापा मगरलाई पनि दिन चाहन्छु. किन भन्नु न, विश्वभरि बेबेस गोर्खा रेडियो सुन्ने श्रोता माझमा भोटको लागि अपिल गर्नको लागि आउनु भएको थियो है. हुन त पुरमजी पनि आउनुभयो, अनि अर्का हाम्रो बहिनी हुनुहुन्थ्यो नि दुरा सञ्चिता है, उहाँ पनि आउनु भएको थियो. र दिदी तपाईँको व्यस्तताले गर्दा दिदी आइपुग्नु भएको थियो होइन. भनेपछि तपाईँको यो सफलतामा सुनिताजीको पनि ठुलो हात छ दिदीको है.
1: ठुलो हात छ नि.
0: तपाईँलाई काठमाडौँसम्म डोराएर ल्याउने दिदी नै हो क्या दैलेखबाट.
1: उसले पनि गाउनुहुन्छ नि,
0: थाहा छ मलाई, थुप्रै गीत गाएको छ.
1: अनि अस्ति भर्खर पनि आएको थियो नि दिदीको गीत, एकदम राम्रो भयो. अनि फेरि अब पनि आउँदैछ उहाँको गीत
0: हजुर,
1: अनि खेम सरसँगै.
0: ए, हाम्रो खेम सेन्चुरीजीले नि सङ्गीत गर्नुभएको हो
1: हजुर.
0: उहाँको त एउटा समय चाहिँ नेत्र अर्यालकै पो शब्द हो क्या उसो भने खेमजीसँग
1: खै ठ्याक्कै त थाहा छैन. अब छिटै आउँदैछ भन्ने चाहिँ सुनेको छु हल्ला.
0: अनि तपाईँलाई चाहिँ अब त्यो एउटा तपाईँहरूको सङ्गीतको त्यो ऊ पनि मिल्ने भएको हुनाले खेमजीसँग पनि गरौँ जस्तो लागेको छैन. पुनमजीले यस्तो मिठो गरिसक्नुभयो, अब म गर्छु जस्तो लागेको छैन.
1: गर्छु, अब चाहिँ फर्केपछि गर्छु
0: युकेबाट आएपछि होइन. र भोइसको कुरा गर्दाखेरि प्रतियोगिताको सबैभन्दा तपाईँलाई महत्त्वपूर्ण क्षण अथवा मोड कुन थियो तपाईँको लागि त्यो भोइसमा?
1: सबैभन्दा राजु सर मेरो घरमा गएको.
0: ए, म दैलेखै जानुभएको थियो
1: हजुर.
0: ए, भोट माग्नको लागि गाउँ जिल्ला पुग्नु. ए, राजुजी जानुभयो
1: घरमै जानुभएको थियो नि त.
0: त्यो चाहिँ ठुलो कुरा
1: हजुर, सबैभन्दा ठुलो. त्यसपछि त्यो जित्यो अनि ड्याडी मम्मी सबै फ्यामिली खुसी हुनुभयो.
0: खुसी हुनुभयो. तपाईँले भोइसमा गाउँदाखेरि सबैभन्दा धेरै भोटिङ पाएको सबैभन्दा वान सोरको वा ऊ गरे गीत चाहिँ कुन थियो?
1: त्यो त ब्लाइन्डमै गएको थियो कौडा.
0: कुन कौडा थियो?
1: माइली.
0: थोरै सुनाइदिनुहोस् त. ब्लाइन्डकै थियो है
1: हजुर. त्यो त मैले त धेरै धेरै गायो नि. अहिले त सबैजनाले भयो, अरू गीत छैन क्या हो भन्नुहुन्छ.
0: त्यो त्यो मुभमेन्टको गीत सुनाऊ नि त आज श्रोताहरूलाई. त्यही तपाईँको कौडा थोरै
1: हुन्छ.
0: तपाईँ गीत त म सुनिहाल्छु नि.

0: यो चाहिँ तपाईँले ब्लाइन्डमा गाउनु भएको थियो, डराई डराई म छानिन्छु कि छानिन्न भनेर, त्यो एकदम कतिवटा कोच घुम्नु भएको थियो साँच्ची, त्यो छ चारैजना घुम्नु भएको थियो है, त्यही भएर झन् झन् दोमन होला कोच छान्नको लागि,
1: जे होला होला भनेर गाइदिएको, राति पालो होला सबैभन्दा लास्टमा आयो पालो पनि
0: गाउनको लागि,
1: हजुर बिहान 7 बजे गएको बेलुका 10 बजे पर्यो,
0: ए राति त्यो थकित पनि भयो
1: के होला, यस्तै भएको थियो भोइस मेरो
0: अहिले जस्तो भएको थियो त्यस्तै, ल त यो भोइसको पनि एकदम रमाइलो मुभमेन्टको कुरा भयो होइन, र यसबिचमा एउटा रानी फुलैमा गीत राख छ है चाहिँ तपाईँले गाउनु भएको, र तपाईँलाई कसले साथ दिनुभएको छ,
1: मेरो दिदीले पनि गाउनु भएको छ,
0: ए भने दिदी बहिनी के,
1: हजुर दीपक घरते मगर अनि कमल घरते मगर, उहाँहरू पनि दुई भाइ हुनुहुन्छ,
0: हामी पनि दुई दिदी बहिनी होइन, ल त यो गीत सुनौँ है त श्रोतामा, ल
2: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो, योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ, अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ, यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
3: BFPS गोर्खा रेडियो

0: हजुर श्रोताहरू, ख्याल ठट्टा होइन नि मेरो हजुर, यो गीत राखेँ मैले आजको अतिथि गायिका निता थापा मगर, उहाँकी दिदी सुनिता थापा मगर र कमल घाटी मगर र दीपक घाटी मगरको स्वरमा. यो गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र एकातिर दाजुभाइको स्वर, अर्कोतिर दिदी र बहिनीको स्वर, रमाइलो गीत पो रहेछ है यो त. तपाईँले भोइसको यो ट्रफी जितेपछि गाउनु भएको कि त्यसभन्दा अगाडिकै गीत हो यो?
1: पछि हो, अस्ति भर्खरै आएको, भर्खरै एक महिना भयो.
0: एक महिना भयो. अब त्यो विजेता भइसकेपछि त लहै निता बहिनी मेरो गीत गाइदिनु पर्यो भनेर धेरै आउनु होला है सङ्गीतकर्मीहरू, गाउनु पर्छ है भनेर, किनकि एउटा ब्रान्ड बनाउनु भयो नि त. त्यो ट्रफी चाहिँ के गर्नुभयो, कहाँ लानुभयो? पहिला घरमा लानु भएको छ कि यहाँ राख्नु भएको
1: छ? यहीँ छ.
0: ए, बुवा आमालाई देखाउनु भएन, लगेन?
1: अनि दैलेक घरमा पनि लगेर आएको.
0: के लाग्छ भोइस जितेपछि तपाईँको साङ्गीतिक करियरमा त्यस्तो ठुलो परिवर्तन के आयो?
1: धेरै परिवर्तन आयो नि. अब पहिला अनि
0: सङ्घर्ष गर्दै गरेको, अहिले त अब बाटो हिँड्दा पनि हो भोइस जित्ने भनेर
1: हिँड्दा पनि, अनि खाजा खाँदा अनि हुन्छ नि
0: चिन्यो सबैबाट
1: हल्का अलि. अब
0: बहिनी भोइस जित्ने होइन भनिहाल्नुहुन्छ होला होइन? र धेरै ठाउँबाट यसरी साङ्गीतिक कार्यक्रमको लागि निम्तो पनि त आउनु थाल्यो नि होइन? अघि भनिहाल्नु मोरङ जाँदाखेरि त्यतातिरको चाहिँ मगरहरूको गीतको कुरा गर्नुभयो पश्चिमतिर है. अब तपाईँहरूकोतिर चाहिँ अलिक बढी यो चल्ने भाका चाहिँ कुन हो दैलेखतिर?
1: झम्रे
0: सालैजो त चल्छ है. टप्पाहरू चल्छ कि चल्दैन? टप्पा त झन्
1: चल्छहरू हाम्रोतिर भन्दा पनि यो सुर्खेत भन्दा सुर्खेततिर अनि अलि यतातिर
0: दाङतिर
1: हाम्रोतिर चाहिँ देउडा सुन्छ.
0: सल्यानतिर देउडा तपाईँहरूतिर पनि देउडा?
1: हजुर, हाम्रोतिर सबै देउडा सुन्छ, तर हामी चाहिँ
0: तपाईँले देउडा गाउनु भएको छैन उसो भने?
1: छैन छैन, हामी चाहिँ खासै यो पहिल्यै यस्तो यादै हुँदैन कि
0: लोकसङ्गीतमै.
1: हजुर, देउडा चाहिँ खासै सुन्दै नसुन्ने,
0: तर गाउँघरमा चाहिँ सुनिरहने होइन?
1: आफ्नो ठाउँको भएर के किन हो,
0: नजिकको तीर्थ होला भन्ने जस्तो भएर हो कि होइन?
1: हजुर, झन् आधुनिक अनि पूर्वेली गीतहरू गाउनु मन लाग्ने कि
0: तपाईँलाई चाहिँ.
1: हजुर
0: दिदी, दिदीले पहिला गाउनु सुरुवात गर्नु हो कि तपाईँले?
1: दिदीले
0: सुनिताले
1: दिदी त गीत गाउनु थालेको दस
0: बाह्रै वर्ष भयो.
1: हजुर, बाह्र तेह्र वर्ष भयो.
0: त्यसपछि तपाईँले सुरु. तपाईँ कान्छी हो?
1: म साइली.
0: साइली भनेपछि दिदी बहिनी कतिजना हो? जेठी, माइली, साइली,
1: चार.
0: तपाईँ कान तपाईँभन्दा तल्ती तल एकजना बहिनी,
1: अझै भाइ पनि छ.
0: भाइ पनि है, पाँचजना हो.
1: हजुर,
0: हरि राईजी लेख्नुहुन्छ यहाँ फेल्थम लन्डनबाट हुनुहुन्छ, अब बेलायत जानुहुन्छ. उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठो मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछौँ है. अनि आजको अतिथि मिठो आवाजकी धनी निता बहिनीलाई हार्दिक स्वागत तथा अभिवादन भन्नुभएको छ. अनि तपाईँको नाम नेपाली साङ्गीतिक आकाशमा सधैँभरि चम्किरहोस् शुभकामना छ. युके पनि आउँदै हुनुहुँदो रहेछ, तपाईँलाई युकेमा भेट्ने र प्रोग्राम हेर्न आतुर छौँ है. अग्रिम शुभकामना साथै शुभयात्रा, सबैलाई शुभ दिन. हरि राई फेल्थम लन्डन भनेर लेख्नु भएको छ. हरि राईजीलाई केही भन्न चाहनुहुन्छ? अब युके आउँदै शुभयात्रा, युकेमा भेटौँला भन्नुभएको छ.
1: धन्यवाद.
0: भेट्नु त परिगयो होइन?
1: भेट्नु पऱ्यो नि.
0: अब मगरसँग युकेको ओपन कन्सर्ट पश्चात पनि अन्य विभिन्न ठाउँमा कार्यक्रम हुनुहुन्छ होला, कार्यक्रम आयोजकहरू हुनुहुन्छ होला, सुनिरहनु भएको छ होला. उहाँहरूले पनि अब तपाईँलाई पक्कै पनि बेलायत पुगेपछि होइन भोइसकी विजेता आएकी छिन् बोलाउनुपर्छ भनेर बोलाइ नै हाल्नुहुन्छ उहाँहरूले पनि होइन. र सबैजनालाई यति बेला केही भन्न चाहनुहुन्छ बेलायतमा रहनुहुने स्पेसल्ली तपाईँको तर्फबाट?
1: त्यही हो, सबैजना आइदिनु होला. अब के अरे 25 हाम्रो रसमोर एरिनामा हुँदैछ नि, त्यो चाहिँ विशेष रहनेछ मेरो लागि चाहिँ विशेष रहनेछ. त्यसपछि
0: अन्य कार्यक्रमहरू
1: एक दुई महिना बस्न सक्छु.
0: त्यो बिचमा अन्य कार्यक्रमहरू भयो भने
1: बनाइदिनु
0: होला, सम्झिनु होला होइन? अलिअलि कुरा त आइहाल्छ अब तपाईँ बेलायत जाने भएपछि. ओहो, नीता बहिनी आउँदैछ, अब त्यो ओपन कन्सर्ट सकेपछि त बोलाउनु पर्छ भनेर उहाँहरूको पनि सरसल्लाह हुँदैछ होला सबैजनालाई, होइन बोलाउनुहोस् है भन्नुहोस् है। अनि यहाँ नरेन्द्र रायजी लेख्नु छ, बधाई छ है प्रोग्राम भनेर लेख्नु भएको छ। नरेन्द्र रायजीलाई धन्यवाद छ, बेलायतबाट हुनुहुन्छ है,
1: धन्यवाद।
0: अनि यसै गरी कुलराज दुराजी हुनुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ तर स्कटल्यान्ड छेउबाट है। नमस्ते तुलसर साथी, भोइस अफ नेपालका विनर निता थापा नानुलाई बेस्ट विशेष एन्ड वार्म वेलकम टु युके भन्नुभएको छ,
1: धन्यवाद।
0: हाम्रा कुल दुराजीलाई धन्यवाद दिन चाहन्छु। नूतन भुषालजी इजरायलबाट लेख्नुहुन्छ, नमस्कार साथी निता बहिनीलाई पनि नमस्कार, कार्यक्रम रमाइलो भइरहेछ, निता बहिनीलाई शुभ यात्रा, लन्डनको बसाई रमाइलो होस् भन्नुभएको छ, उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ है,
1: धन्यवाद, नमस्ते।
0: अनि ननिटन युकेबाट कैलाश अन्तल लिम्बू लेख्नुहुन्छ, बेलायत जानुहुन्छ, ननिटन तिर त पुगि नै हाल्नुहुन्छ होला, उहाँ लेख्नुहुन्छ, नमस्ते तुलसीदाई, आज बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको भोइस अफ नेपाल सिजन सेभेनको विजेता सिङ्गर निता थापा मगर बहिनीलाई पनि नमस्ते भनेर लेख्नु भएको छ। अनि हजुरको रमाइलो कुराकानी सुनेर बुधबारको लभली कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेको छु अनि मजा लागिरहेछ भनेर उहाँले चाहिँ कुनै पनि एउटा लाइभ गीत सुन्न मन लाग्यो निताजीबाट भनेर लेख्नु भएको छ, र तपाईँलाई सफलताको शुभकामना अनि वेलकम टु युके भन्नुभएको छ। ननिटन युकेबाट हुनुहुन्छ कैलाश अन्तल लिम्बू, कैलाश अन्तल लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र उहाँलाई पहिला धन्यवाद दिनुहोस्, लाइभ गीत चाहिँ केही दिनपछि एउटा कुनै गीत सुनाइदिनु होला, स्थायी मात्र भयो भने उहाँलाई धन्यवाद छ,
1: धन्यवाद हजुरलाई।
0: कैलाश भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ननिटनबाटै हुनुहुन्छ हाम्रा तारा प्रसाद च्याम्जङजी हुनुहुन्छ, तुलसी साथै आजको पाहुना बहिनीलाई सेवारो मिठो गीतको साथ हजुरहरूको रोचक सम्वाद सुन्दैछु, बहिनीलाई युकेमा वेलकम छ भन्नुभएको छ,
1: धन्यवाद।
0: अनि हाम्रा मिनी कालीकोटी राईजी लेख्नुहुन्छ आसपोर्ट क्यान्ड युकेबाट हुन्छ, नमस्ते तुजदाई साथै आजको पाहुना गायिका नानीलाई शुभकामना, धेरै अगाडि बढ्नुहोस् भनेर लेख्नु भएको छ,
1: धन्यवाद दिदी।
0: छवि थापा मगरजी हुनुहुन्छ फक्सटन क्यान्ड युकेबाट, छवि थापा मगर हुनुहुन्छ, नमस्ते तुलजी अनि आजको पाहुना मिठो स्वर्की दानी भोइस अफ नेपाल सिजन सेभेनका विजेता बहिनी निता थापालाई पनि स्वागत, बधाई, शुभकामना अनि आगामी दिनहरूको भनेर लेख्नु भएको छ, र साङ्गीतिक यात्राको पूर्ण सफलताको कामना पनि गर्दछु, र युकेमै भेटौँला बहिनी भनेर लेख्नु भएको छ,
1: हजुर दिदी धन्यवाद।
0: दाजु उहाँ चाहिँ छवि थापा मगर, छवि पण्डितज्यू हुनुहुन्छ अर्को, होइन उहाँ चाहिँ थापा मगर है, उहाँलाई पनि धन्यवाद छ। छवि थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि ओम प्रसाद थापा काउचाज्यू फ्यान र बेलायतबाट लेख्नुहुन्छ, सम्भवतः तपाईँको कार्यक्रम हुने यो रसमोर एरिना नजिक नै बस्नुहुन्छ उहाँ, पक्कै नै उहाँको त उपस्थिति रहने नै छ, कलाकारलाई माया गर्ने मान्छे। ओम प्रसाद थापा काउचा दाई लेख्नुहुन्छ, नमस्ते तुलसीजी साथै आजको अतिथि नवचर्चित गायिका निता थापा मगर बहिनीलाई पनि नमस्कार सलाम, यहाँको लोकप्रिय कार्यक्रम सुनेर साथ दिँदैछु, र आशा छ बहिनीलाई बेलायतमा छिट्टै स्वागत गर्न पाउने भयौँ, हामीलाई खुसी लाग्यो, 25 जुलाई बेलायतवासीको निम्ति विशेष दिन रहनेछ, बहिनीको बेलायत यात्रा सफल रहोस्, शुभकामना, धन्यवाद भनेर लेख्नु भएको छ,
1: धन्यवाद दाई, नमस्ते।
0: ओम प्रसाद थापा काउचा दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रकाश खनालजी म पनि युकेबाट सुन्दैछु तुलसीजी भनेर लेख्नु भएको छ, उहाँ चाहिँ प्रकाश खनालजी हुनुहुँदो रहेछ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ नवलपुर जिल्ला समाजको युकेको चाहिँ भाइस प्रेसिडेन्ट हुनुहुँदो रहेछ, ओहो ल खुसी लाग्यो, उहाँलाई पनि धन्यवाद छ। र उहाँ चाहिँ अस्ति सायद हाम्रो रूपी सिन्जाली मगरलाई बेलायत लाने उहाँहरू हुनुहुन्छ कि जस्तो पनि लाग्यो है, मैले बिर्सेँ धेरै पछि, ल बहिनीलाई बधाई छ भनेर लेख्नु भएको छ हाम्रो प्रकाश कडेलजी हुनुहुन्छ, खनाल भने चाहिँ क्षमा चाहन्छु प्रकाश कडेलजी, र रूपी सिन्जाली बहिनीलाई चाहिँ बेलायतमा उहाँहरूले नि स्पोन्सर गर्नुभएको थियो है, र उहाँलाई धन्यवाद छ प्रकाश कडेलजीलाई, र तपाईँलाई पनि शुभयात्रा वेलकम छ है भन्नुभएको छ,
1: धन्यवाद प्रकाश दाई।
0: प्रकाश कडेलजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कलाकारहरूलाई धेरै माया गर्नुहुन्छ है युकेवासीहरूले, तपाईँ जस्तो थुप्रै कलाकार पुग्नु भएको छ, युकेवासीहरूले कलाकारलाई चाहिँ धेरै माया गर्ने है, हेर्नुहोस् त अघि त्यहाँ मैले रुकालेजीले पठाउनु भएको पोस्टर हेरेँ, कति धेरै कलाकारहरू नेपालबाट पुग्नु भएको रहेछ, भनेपछि यो त तपाईँहरूको लागि विशेष हो नि, कलाकारको लागि त नेपालभन्दा बाहिर बस्ने श्रोताहरूको यो माया होइन,
1: हामी चाहिँ धेरै भाग्यमानी जस्तो लाग्छ.
0: यहाँ ललित गुरुङ दाई र सती गुरुङ भाउजू लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ है. डियर तुलसी नमस्कार, नितु नानीलाई पनि धेरै धेरै माया र शुभकामना. हामी पनि हजुरको मिठो प्रस्तुति रमाइलो भरा कुसारी सुनिरहेछौँ. कार्यक्रम निकै रमाइलो लागिरहेछ. नितु नानीको मनमोहक मुस्कान, आत्मविश्वास र प्रस्तुति बेलायतमा हरेक नेपाली श्रोताहरूको मन जित्ने छ भन्ने हामीलाई पूर्ण विश्वास छ. अवसर मिल्यो भने हामी पनि प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुने इच्छा छ. नितु नानीको आजको सफलतामा उहाँको आफ्नै मेहनत, सबैको प्रेरणा, माया र निरन्तर साथको पनि ठूलो योगदान रहेको छ. हामीले पनि नितु नानीलाई भोट गरेका थियौँ र हाम्रो त्यो भोट पनि सार्थक भएको महसुस गरेका छौँ. नानुको जितमा जो जोको ठुलो योगदान रहेको छ, जो सबैलाई पनि उहाँले धन्यवाद दिनुभएको छ र आगामी यात्राको लागि अझै धेरै सफलताको शुभकामना भन्नुभएको छ है. ललित गुरुङ दाई र सती गुरुङ भाउजूले, अब उहाँहरू दुवैजना आउनु चाहिँ पर्छ होइन कार्यक्रममा.
1: हजुर, आउनु पर्यो नि.
0: तपाईँहरूको एक एक टिकटको भ्यालु कति धेरै हुन्छ होइन.
1: टिकट भन्दा पनि यहाँबाट बोलेर भन्दा पनि म भेटेरै धन्यवाद दिन चाहन्छु. सबैजना आइदिनु होला
0: ल त. धन्यवाद दिन चाहन्छु. अनि खेलमती लिम्बू बेलायतबाट लेख्नुहुन्छ है. उहाँबाट सेवारो नमस्ते तुलजी, पाहुनालाई पनि नमस्ते, मिठो कुराकानी सुन्दैछु है. उहाँको युके यात्रा सफल रहोस् भन्नुभएको छ. उहाँलाई पनि धन्यवाद छ खेलमती लिम्बूज्यूलाई होइन. अब यहाँ अघि एउटा गीतको अनुरोध गर्नुभएको छ कैलाश अन्त लिम्बूले, कुनै पनि एउटा गीत भनेर. तपाईँलाई मनपर्ने जुनसुकै भए पनि हुन्छ. अनि हाम्रा टेकबहादुर राणा मगरज्यूले चाहिँ ल है हामी पनि युकेमा पर्खिराखेको छौँ है नितालाई भनेर लेख्नु भएको रहेछ. उहाँलाई पनि धन्यवाद छ. उहाँको पर्खाइको घडी नजिक नजिक अब पुरा हुँदैछ. उहाँलाई पनि धन्यवाद छ. ल त एउटा लाइभ गीत थोरै सुनौ, त्यसपछि तपाईँले गाउनुभएको एउटा गीत श्रोतामाझ राख्नेछु.
1: हुन्छ.
0: कुन गीत छ
1: यो चाहिँ? फुल टिप्ने मन भयो.
0: ल
1: यति गाउन चाहन्छु है त.

0: वाह मिठो ला कैलाश वा कैलाश अन्त भाई पनि खुशी हुनु होला र पनि म एउटा गीत राखिहाल्छु रुपी सिंह माफ गर्नु होला यो गीतमा चाहिँ नीता थापा मगरलाई साथ दिएका छन् गायक हुनुहुन्छ राजकुमार समाल यो गीत राख्छु है त
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: यमिचो कौरा गीत राखे श्रोता र आजको अतिथि गायिका नीता थापा मगरको स्वरमा उहाँलाई साथ दिनुभएको थियो गायक हुनुहुन्थ्यो राजकुमार समाल र यो कौरा गीत पश्चात नीता बहिनी यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा
1: नमस्ते धन्यवाद
0: अब यो सङ्गीतप्रतिको मोह रुचि चाहिँ कसरी बढे थोरै बताइदिनुहोस् न
1: यो चाहिँ अब दिदी गाउने
0: दिदी सुनिता थापा मगर
1: हजुर दिदी गाउने त्यसपछि अलिअलि गुनगुनाइन्थ्यो
0: गाउँमै हुँदा
1: हजुर गाउँमै हुँदा
0: दैलेखमै हुँदा
1: हजुर
0: दिदीले मात्रै गाउनुहुन्थ्यो घरमा अन्य परिवारका सदस्य बुवा मम्मीले पनि गुनगुनाउनु
1: सबैले गाउनुहुन्छ अनि
0: भनेपछि त घरबाटै सुरुवात भएको रहेछ है सङ्गीतप्रतिको यो मोह रुचि चाहिँ उसो भने अनि काठमाडौँ चाहिँ कहिले आउनु दिदी पहिला आउनुभयो होला दिदीले आएर यहाँ अलिकति व्यवस्था मिलाइसकेपछि तपाईँको त्यो रुचि तपाईँको पनि गायनमा भनौँ लगाव देखेर नै दिदीले चाहिँ अब बहिनीलाई पनि ल्याउनुपर्छ भनेर सुनिताजीले लिएर आउनु भएको होला कहिले आउनुभयो
1: त्यसरी नै आएको दिदी पहिला आउनुभएको थियो अनि दिदी म्युजिकमा लागेको त धेरै भयो तर काठमाडौँ चाहिँ अलिक पछि नै आउनुभएको
0: ए अलिक पछि
1: हजुर
0: यहाँ आइसकेपछि सङ्घर्ष गर्नु कति गाह्रो हो भोइसले त तपाईँलाई चिनिहाल्यो होइन त्यसपछि त अब तपाईँलाई यसो पछाडि फर्कनु परेन तर पनि त्यो भोइसमा आउनुभन्दा अगाडिसम्म नीता थापा मगर पनि सङ्गीत क्षेत्रमा छ है भनेर चिनाउनुको लागि कतिको सङ्घर्ष गर्नु पर्यो
1: क्रेज छोड्दै अब म त हार खाइसकेको थिएँ नि
0: हो
1: हजुर
0: गाउँ फर्क्यौँ के जस्तो भएको थियो
1: मैले छोडेको नि थियो पाँच महिना बिचमा
0: ए हो
1: हजुर
0: ए गाउँ नै छोडिदिएको
1: छोडेर पार्लर सिक्यो
0: ए
1: अनि म फेरि
0: ए पार्लर पछि ब्युटी पार्लर खोल्छु भनेर यता देखिएन भनेर अनि गाउँ छोडेर पार्लर सिक्नु भयो
1: फेरि मन फर्कियो होइन गीतै गाउँछ अनि फेरि कन्टिन्यू गरेको
0: यसै बिचमा भोइसमा चाहिँ सहभागिता जनाउनु भयो कसरी सोच आयो भोइसमा जान्छु भनेर चाहिँ
1: होइन मैले चाहिँ मन त थियो तर कहाँ हामी जस्तो मान्छे कहाँ त्यहाँसम्म पुगेला र भन्ने हुन्थ्यो अनि हाम्रो महेन्द्र दाई हुनुहुन्छ महेन्द्र बिगो उहाँलाई म जहिले पनि सम्झिन्छु उहाँले नै गर्दा म त्यहाँसम्म पुगेको हजुर
0: उहाँले नै होइन जानुपर्छ भन्नुभयो
1: हजुर उहाँले नै पुऱ्याइदिनु भएको अनि
0: महेन्द्रजीलाई त हामीले धन्यवाद दिनै पर्ने रहेछ है उहाँकै कारण त्यहाँ पुग्नु
1: होइन म चाहिँ हल्का के होला र गएँ नि अनि हुँदैन होला भयो दाई भोलि पर्सितिर जाउँला भनेर बसिरहेको थिएँ म त्यही लास्ट दिन रहेछ अझ त्यही दिनमा पुऱ्याइदिनु भयो अनि जे होस् राम्रै भयो
0: त्यो ब्लाइन्डमा त्यत्तिकै गाउँदाखेरि चाहिँ डर लागेन सुरुमा त्यो मन नलागि नलागि गएको थियो डराइ डराइ अब कहाँ छानिन्छु जस्तो हुँदाखेरि
1: अनि लागिहाल्यो
0: हेर्दा चारटै चेयर घुम्दा थियो छक्क पर्नु भयो है भनेपछि त नीता थापा मगरले केही गर्नु छ भने गीत सङ्गीतमै गर्नुपर्छ भन्ने पनि हो नि त यो टङ्क शेरचन्द दाई लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ है उहाँ नमस्कार तुलजी साथै भोइस अफ नेपाल सिजन सेभेनकी विजेता नीता थापा बहिनीलाई स्वागत छ बहिनीसँग फेसबुकमा पनि हेर्छु तर म्यासेन्जरमा मेसेज गरे पनि रेस्पोन्स भएको छैन है भन्ने लेख्नु भएको रहेछ हुन त म जस्तो मेसेज गर्ने हजारौँ छन् होला नीता बहिनीको दिदीसँग राम्रो परिचित पनि छु नीता बहिनी चार पाँच वर्ष पहिला भर्खरै काठमाडौँ आउँदाबाटै नै चिन्दछु युके आउँदै हुनुहुँदो रहेछ खुसी लाग्यो मौका परे भेटौँला है बहिनी अनि भोइस अफ नेपालको विजेता भएकोमा हार्दिक बधाई तथा शुभकामना छ भन्नुभएको छ टङ्क श्रेष्ठ दाइले
1: धन्यवाद धेरै धेरै धन्यवाद
0: मौका मात्रै मिल्ने नै मिलाउनै पर्यो भन्नु
1: मिलाउनै पर्छ दाई म भेट्न चाहन्छु हजुरलाई यस्तो नभन्नु
0: कैलाश अन्त लिम्बुले चाहिँ लाइभ गीतको लागि फुल टिप्ने मन भएको लागि धन्यवाद भनेर लेख्नु भएको छ युकेबाट है अघि गाइदिनु भएको नारायण गुरुङ जहाँ दाई लेख्नुहुन्छ ब्ल्यानफोर्ट युकेबाट नमस्ते तुलसी तुलसी भाइ अनि आजको गेस्ट नीता बहिनीलाई पनि भन्नु लेख्नु भएको छ उहाँ चाहिँ युकेबाट हुनुहुन्छ र शुभकामना वेलकम टु युके भन्नुभएको छ
1: धन्यवाद
0: र तपाईँलाई बधाई पनि भन्नुभएको रहेछ सायद भोइसको ट्रफी जित्नु भएकोमा होइन अनि होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट सेवारो तुलसीज्यू आजको अतिथि पाहुना नानीप्रति नमस्कार छ वेलकम टु युके म पनि जानलाई रेडी छु है भनेर लेख्नु भएको छ प्रोग्राममा जानलाई, मेरो त घर निरै छ भने पनि हुन्छ त्यो प्रोग्राम हुने ठाउँ, सी यु 25 शुभयात्रा नानीलाई भन्नुभएको छ। ल टिकट त लिइसक्नु भयो जस्तो छ होइन,
1: लिइसक्नु भयो।
0: ल होमा पाइनजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब प्रेम विश्वकर्म दाई लेख्नु छ दिप ज्वेलरी अल्सो ड्युकेबाट, उहाँको पनि नजिकै हो कार्यक्रम हुने ठाउँ है, तपाईँहरूको जहाँ हुँदैछ 25 जुलाई यो रसमोर एरिनामा होइन, उहाँ लेख्नुहुन्छ प्रेम दाई नमस्कार तुलजी साथै भोइस अफ नेपाल कि विजेता नानितालाई बेलायत बसाइ सुखमय एवं फलदायी बनोस्, जीवनमा सफलताका थुप्रै सिँढी चढ्नु बाँकी नै छ, धैर्यतापूर्वक अगाडि बढ्दै जानुहोला यही शुभकामना छ भनिलेख्नु भएको छ। अनि सुगम धारको कुनै गीत लाइभ सुन्न पाइन्छ कि, बलाकुसारीको लागि दुवैलाई धन्यवाद प्रेम विश्वकर्मा दिप ज्वेलरी अर्सोट युके भनेर लेख्नु भएको छ, प्रेम दाईलाई धन्यवाद छ। र सुगम धारको गीत चाहिँ तपाईँले गाउँ कुनै एउटा गीत गाउनुहोस् न त, अब भोइसमा त गाउनु भएको थियो होला, सुगम सङ्गीत भन्ने आधुनिक गीत के कुनै त्यस्तो ठ्याक्कै सम्झना थाहा छ, तारा देवी, अर्ण लामा, नारायण गोपाल, नातिकाजी जसको भए पनि हुन्छ,
1: हुन्छ
0: कुन गीत सुनाइदिनु छ स्थायी मात्र भने हाम्रो प्रेम दाईको लागि एउटा सम्झनुहोस् फाटै नआए पनि अब कुनै गीत छ,
1: ल हुन्छ सोचे जस्तो,
0: ल हुन्छ सोचे जस्तो हुन्न जीवन, आहा धेरै अधिकारीको रचना रहेको
1: यति आउँछ है त
0: हुन्छ।

0: यति नै
1: ल प्रेम दाई धन्यवाद यहाँलाई धेरै धेरै अनि यहाँ द्वारिका थापा मगजुले हुनुहुन्छ जर्मनीको हम्बर्गबाट हुन्छ नमस्कार तुजी साथै आजको पाहुना नानी नितालाई झोरले मैले भोइसदेखि नै नानीलाई फलो गरेको छु नि नानीलाई प्रगतिको शुभकामना छ तुजीजीलाई धन्यवाद यस्तो नयाँ प्रतिभालाई स्थान दिनुभएकोमा अनि नानीको युके यात्रा सफल रहोस् भन्नुभएको छ हाम्रा द्वारिका थापा मगरज्यूले उहाँलाई पनि धन्यवाद दिन चाहन्छु म
0: धन्यवाद
1: अनि हाम्रा प्रकाश कणेलजीले चाहिँ बहिनी युके आउँदा एयरपोर्टमा वेलकम गर्न हामी पनि आउँदैछौँ है भनेर लेख्नु भएको छ ल तपाईँलाई हेथ्रो एयरपोर्टमै आउँदै हुनुहुन्छ ल झन् खुसी लाग्यो 22 जुलाई वेनेसडे मर्निङमा आइपुग्छिन् भनेर लेख्नु भएको रहेछ भनेपछि त 22 जुलाईको बिहान चाहिँ पुग्नुहुने रहेछ तपाईँहरू होइन र उहाँलाई पनि धन्यवाद छ अब उहाँहरू त लिनै आउँदै हुनुहुन्छ तपाईँको प्रतीक्षा गरिरहनु भएको रहेछ सबैजनाले धन्यवाद छ प्रकाश कणेलजीलाई र निताजीको स्वागतको लागि हामी पनि एयरपोर्टै आउँदैछौँ भन्नुभएको छ झन् खुसीको कुरा हो नि होइन र अब युकेवासी अन्तमा हामी कार्यक्रम पुछारतिर आइसके बिछौनीतिर आइसकेछौँ है युकेवासी बेलायतमा रहेका नेपालीहरूलाई केही भन्न चाहनुहुन्छ
0: सबैजनालाई नमस्ते सबैजनालाई म भेट्न चाहन्छु
1: विशेष धन्यवाद मगर सङ्घ युकेलाई होला होइन किनकि उहाँहरूले सम्झनु भएको छ
0: विशेष धन्यवाद मगर सङ्घ युकेमा रहनुहुने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि सबैजना सबैजनालाई भेट्न चाहन्छु अनि सबैजना आइदिनु होला एकदमै धेरै रमाइलो गर्नुपर्छ अनि टिकट लिनु भएको छैन भने टिकट लिइहाल्नु होला अनि सबैजनालाई भेट्न चाहन्छु त्यति हो
1: अब अन्तमा श्रोताहरूलाई चाहिँ केही भन्न चाहनुहुन्छ बेबेस सुनेर बस्नुहुने विश्वभरिका श्रोताहरूले सुनिरहनु भएको छ यहाँ अन्य श्रोताहरूको ओहो वीर बलालजीले पनि युकेबाट लेख्नु भएको छ तुल सर मैले पनि सुनिराखेको छु है भनेर लेख्नु भएको छ उहाँलाई केही भन्न चाहनुहुन्छ वीर बलालजीलाई
0: धन्यवाद दाई नमस्ते
1: चिन्नु पनि हुँदो रहेछ दाई भन्नुभयो उहाँ त कलाकारलाई माया गर्ने मान्छे पनि हो नि त
0: किन नचिन्ने
1: र यसै गरी उता युएसएबाट हाम्रा एनपी परदेशीजीले चाहिँ नर्थ क्यारोलिनाबाट जुरुक्कै उठेर खुरुक्कै सुनेर हुरुक्कै हुँदैछ है बहिनी भनेर लेख्नु भएको छ है ल उहाँलाई पनि धन्यवाद छ होइन
0: धन्यवाद
1: कडा होइन ढिलो आयो कडा आयो होइन र मन्त्र बिहान सँगै तपाईँ पुग्नुहुने रहेछ है युके यहाँ हाम्रो प्रकाश कणेलजीले त्यही लेख्नु भएको छ र अब नि तपाईँलाई धन्यवाद दिन चाहन्छु र पुच्छारमा अन्तमा तपाईँकै गुरु राजु लामासँग तपाईँले भोइसमा गाउनुभएको एउटा गीत श्रोतामाझ राख्नेछु उहाँसँग गाउँदाको अनुभव कस्तो रह्यो राजु लामासँग भोइसमा स्टेजमा गाउँदा
0: पहिला त एकदमै डर लागेको थियो अनि पछि सर त त्यस्तो एकदमै के भन्छ त्यसलाई एकदमै राम्रो के सर
1: सजिलो मान्छे
0: सजिलो
1: ल हामी यही गीत श्रोतामाझ राख्दै बिदा हुन्छ तपाईँलाई धन्यवाद दिन चाहन्छु र युके यात्रा सफल रहोस् र मगर सङ्घ युके का सम्पूर्ण पदाधिकारीहरूलाई पनि धन्यवाद दिन चाहन्छु निता थापा मगरजीलाई यहाँसम्म ल्याउनको लागि पहल गरिदिनुभयो सबैजनालाई धन्यवाद दिन चाहन्छु अध्यक्ष हुनुहुन्छ लालपुनज्यू उहाँलाई धन्यवाद यसै गरी गुमान सिंह थापाजीलाई धन्यवाद विष्णु श्रेष्ठजीलाई धन्यवाद दिन चाहन्छु मदन राणाजीलाई धन्यवाद दिन चाहन्छु अनि नानु पाइजाजी र घनबहादुर थापा मगरजीलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु है त तपाईँलाई शुभयात्रा पनि छ त्यसको लागि है त
0: सबैजनालाई बाई बाई
1: हस् सम्पूर्ण श्रोताहरूलाई धन्यवाद सुनिदिनु भएकोमा सुनेर जोडिनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी फल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: वर्तमान सरकार र राज्यका अंगहरूको कार्यशैली प्रति सत्तारूढ़ रासोपाकै सांसदहरूले समेत प्रश्न उठाउन थालेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै रासोपा सांसद शम्भु प्रसाद ढकालले राज्यका संयन्त्र जनतालाई दुःख दिन परिचालित भए जस्तो देखिने भन्दै मन्त्रीहरूको जवाफ माग्नु भएको छ।
1: हामी कृषि तथा प्राकृतिक स्रोत समितिबाट झापा, मोरङ, सुनसरी र धनकुटाका केही किसानहरूसँग भेटघाट गरेर दुई दिन अघि मात्रै फर्केका छौँ। सबै किसानको एउटै गुनासो छ, गाडीमा माछा हालेर बेच्न लैजाउँ वा मौरी चराउन वा बारीको तरकारी बजार लैजाउँ, प्रत्येक चोक सडकमा ट्राफिक प्रहरीलाई नगरले खुसी नपारी सुख छैन। मालपोत नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको काम तीन दिन लगाएर शास्ति दिन्छन्। तराईको उखरमाउलो गर्मीले खेत सुक्खा छ, रासायनिक मल सुगाउन पनि पुग्दैन। सिन्चाई गर्न मोटर चलाउँ बत्तीको लाइन छैन। खेतमा काम गर्दा ओछ्यानमा सुतेका बखत पसिनाको धारा बग्छ, पङ्खा चलाउन पाइँदैन। के सरकारका सबै अङ्गहरू जनतालाई दुःख दिनका निमित्त परिचालित हुन्? सरकारलाई यो कुरा थाहा छ कि छैन? थाहा छैन भने पनि ठिकै छ, थाहा होस्। सम्बन्धित सबै मन्त्रीहरू, ऊर्जा, गृह, कृषि लगायत सबै मन्त्रालयहरूले यसको समाधान सहितको जवाब संसदबाटै दिउन्। यो जनताको चाहना हो।
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्नेमाथि सरकार कठोर बन्न थालेको भन्दै आपत्ति जनाउनु भएको छ। विपक्षी दलका नेतामाथि गाली गर्नेलाई व्यवस्था र आफूमाथि गाली गर्नेलाई सजाय दिँदा अराजकता निम्तने समेत उहाँको भनाइ छ। आज संसदमा बोल्दै सांसद साम्पाङ,
2: प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ, फेरि उहाँलाई पुनः पक्राउ गरेर पूर्वपक्षमा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ, एउटा अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ, सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दाखेरि राम्रो हुन्छ। प्रधानमन्त्री मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न हुन्छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो अराजकताले चाहिँ अर्कै मोड लिन सक्छ।
0: सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइराला गुजरासले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न भनेको हो। पौडेललाई जेठ 25 गते बिहिबार म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको थियो। यो सहित चौथो पटक म्याद थप भएको छ। इजलासको आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ। पौडेललाई सम्पत्ति शुद्धिकरणका अभियुक्त दीपक भट्टसँगको कारोबारसँग जोडेर विभागबाट अनुसन्धान भइरहेको छ। युरोपको सुरक्षाका लागि लामो दूरीको नयाँ क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गर्न बेलायतसहित 12 युरोपेली मुलुकले आगामी 10 वर्षमा 37 अर्ब पाउन्ड भन्दा बढ़ी खर्च गर्ने भएका छन्। बेलायती प्रधानमन्त्री कार्यालय नम्बर 10 सार्वजनिक गरेको डिप प्रेसिजन स्ट्राइक परियोजनाबारे टर्कीको राजधानी अंकारामा जारी नेटो शिखर सम्मेलनमा छलफल भइरहेको छ। सम्मेलनको दोस्रो दिन बेलायती प्रधानमन्त्री सर केर स्टारमरले सम्बोधन गर्नुभएको छ।
3: Ongoing conflict in Ukraine and recent developments in the Strait of Hormuz, there's got lots of really important issues for us to discuss and agree on action coming out of this summit. It's very important that as leaders we show the unity and the strength of NATO at a time like this.
0: बेलायती राजकुमार ह्यारीले गेम्स स्वास्थ्य लाभको प्रेरणा, आत्मविश्वास पुनस्थापना गर्ने र घाइते तथा बिरामी सैनिकलाई पुनः समाजसँग जोड्ने प्रभावकारी माध्यम बनेको बताउनु भएको छ। घाइते तथा बिरामी सैनिकका लागि सन् 2027 आयोजना हुने इन्भिक्टस गेमको प्रवर्धनका क्रममा उहाँले यो धारणा राख्नु भएको हो। ड्युक अफ सक्सेस राजकुमार ह्यारीले 9 वर्ष अघि इन्भिक्टस गेमको स्थापना गर्नुभएको थियो। थप सान
4: Prince Harry addressed delegates in London who'd gathered to discuss next year's games, which will be held in Birmingham.
5: The games have never been the destination. In many respects, they and the training to get there are the beginning, the catalyst, a spark that can ignite recovery, rebuild confidence, and reconnect people with a community that understands them.
4: He said the games are so much more than the sporting event itself.
5: The real work happens long before the opening ceremony, and the legacy continues long after the closing. It happens in rehabilitation centres. It happens in local gyms or in their garage.
0: Your BSBS News Radio.

सज्जन राज वैद्यको आवाजमा यो गीतको साथमा आजको हाम्रो कार्यक्रम दिवाको शैलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई सुस्वागत न्यानो अभिवादन टक्राउन चाहन्छु। म शिरीष सुनवार तपाईँको सेवामा छु, तपाईँको साथमा छु आजको यो प्रस्तुतिको साथमा। त आदरणीय श्रोता वृन्द, कार्यक्रम दिवाको शैली सधैँको दिनहरूमा चाहिँ आज पनि सुरु भइसकेको छ। एक बजेको समाचार पश्चात अहिले पनि समय दिउँसोको एक बजेर 11 मिनट जाने आँटेको छ र यतिखेर अब कार्यक्रम तपाईँको सेवामा म उपस्थित भइसकेँ। ठिक 4 बजीसम्मको लागि नै आजको यो प्रस्तुति लिएर हाजिर भइसकेकी छु। यहाँहरू सबजना आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। म पनि ठिकठाक नै छु भन्नु पर्यो। अलिअलि टाउको दुख्ने, अलिअलि आँखा दुख्ने, अलिअलि नाक दुख्ने, मुख दुख्ने भन्ने कुरा त तपाईँ हामी सबैको लागि यो सामान्य नै भइहाल्यो। त्योभन्दा बाहेक हामी सबैजना जहाँ जहाँ छौँ ठिकठाक छौँ,

सुस्वास्थ्य छौ एकदमैसँगले चाहिँ हाँसी खेली बसिरहेका छौँ भन्ने मैले आशा गर्न चाहेँ। यतिखेर आउनुहोस् प्रिय श्रोताबृन्द, अब भने आजको यी विविध प्रस्तुतिहरूको साथमा, मिठा मिठा गीत सङ्गीतहरूको साथमा कार्यक्रममा अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। र सबैभन्दा पहिला त आजको नेपाली पात्रलाई पल्टाउनु पर्छ। नेपाली पात्रलाई पल्टाएर तिथिमिति के कस्तो छ त्यसको बारेमा जानकारी लिँदै आजको कार्यक्रमलाई शुभारम्भ गरिहालौँ। विक्रम सम्मत 2083 साल आज चाहिँ असार महिनाको 24 गते परेको छ। तदनुसार 8 जुलाई सन् 2026 बुधबारको दिन आज चाहिँ आषाढ कृष्ण पक्षको अष्टमी तिथि परेको छ। त आजको यो प्रस्तुतिमा तपाईँहरू सबैजनाले मलाई पक्कै पनि पूर्ण रूपमा साथ दिनुहुनेछ, दिनु भइरहेको छ भन्ने आशा पनि गर्दछु। यतिखेर कार्यक्रममा विभिन्न सरसामग्रीहरू लिएर आज हाजिर भएकी छु र तपाईँको लागि मिठा मिठा गीत सङ्गीत अनि त्यसको साथसाथमा हाम्रो जुन साविक चाहिँ बुधबारको दिनमा हुने चाहिँ जुन हाम्रो सेगमेन्ट छ त्यसलाई पनि म तपाईँको साथमा तपाईँको अगाडि राख्ने तयारी गर्दछु, जुन चाहिँ हो हाम्रो स्रष्टा एक सृजना अनेकै, यो चाहिँ एकै कलाकारको गीत सङ्गीतहरू सुन्ने हाम्रो प्रस्तुति रहन्छ कार्यक्रमको दोस्रो चरणमा 2 बजेको समाचार पश्चात। अनि यसै गरिकन कार्यक्रमको अन्तिम चरणमा पनि म तपाईँलाई लिएर जानेछु। कार्यक्रमको अन्तिम चरणमा 3 बजेको समाचार सँगसँगै हामी अगाडि बढ्नेछौँ र उक्त चरण अन्तर्गत हाम्रो एउटा भलाकुसारी एउटा कुराकानी तपाईँको लागि राख्ने मेरो तयारी पनि रहेको छ। तपाईँहरू सबैजनाले सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। त अहिलेको यो प्रथम चरणमा भने हाम्रो गीत सङ्गीतको अलावा हेल्थ सेगमेन्ट रहन्छ, हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत म जानकारी तपाईँहरूसँग सेयर गर्ने गर्दछु र आज पनि यही सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ। विविध सर सामग्रीहरूको साथमा म रहन्छु तपाईँको सेवामा, तपाईँ मेरो साथमा रहनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर। र अब भने जानकारीहरू मैले गराइसकेको छु तपाईँहरूलाई के कस्तो प्रकारको चाहिँ नि आजको सरसामग्रीहरू छन् भन्ने विषयवस्तुमा, होइन यसै गरिकन अगाडि अब बढ्नु पर्दाखेरि भने तपाईँलाई म एउटा मिठो गीत सुनाएर फेरि पनि कार्यक्रममा अगाडि जोड्ने तयारी गर्दैछु। र यो गीतको कुरा गर्नुपर्दा आजको यो प्रस्तुति रहेको छ नुमा लिम्बूको आवाजमा। एकैछिन नगरकोटतिर जाने तयारी गरौँ। नगरकोटको डाँडैमा बडो मिठो गीत छ यो, सुन्दाखेरि पनि एक प्रकारले एउटा चाहिँ हामीले भनौँ न कुनै एउटा दृश्य हेरिरहेका छौँ, कुनै एउटा चलचित्र हेरिरहेका छौँ, कुनै एउटा कथालाई चाहिँ हामीले दृश्य अवलोकन गरिरहेका छौँ जस्तो लाग्छ। र हुन त गीत श्रवण गर्ने हो, कानबाट सुन्ने हो, तर हाम्रो इमेजिनेसन यति भिभिड बनाइदिन्छ यो गीतले, होइन पक्कै पनि यसलाई तपाईँले इन्जोय गर्नुहुनेछ भन्ने आशा गरेको छु। आउनुहोस् अब यस गीततर्फ लागिहालौँ है। त

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

हजुर दिवाको शैलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। आदरणीय श्रोता, स्वास्थ्य चर्चा भन्ने बित्तिकै हाम्रो स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका विषयवस्तुहरूमा हामी ध्यान दिने गर्दछौँ र प्रत्येक दिन दिवाको शैली अन्तर्गतको प्रथम चरणमा हामी स्वास्थ्यसँग सम्बन्धित यस्तै विभिन्न विषयवस्तुहरूको बारेमा चर्चा गर्ने गर्दछौँ। यस सेगमेन्ट अन्तर्गत तपाईँ हामी सबैको लागि हाम्रो स्वास्थ्य एकदमै अपरिहार्य छ र यो चाहिँ तपाईँ हाम्रो लागि बडो जरुरी छ कि हामीले हाम्रो स्वास्थ्यको ख्याल राखौँ भनेर। अनि स्वास्थ्यको ख्याल राख्न त राख्ने तर कस्ता कस्ता कुराहरूमा ध्यान दिने भन्ने विषयवस्तुमा विभिन्न कन्डिसन्सहरूको बारेमा विभिन्न प्रकारका चाहिँ नै यस्ता स्थितिहरू जसबाट हाम्रो स्वास्थ्य प्रभावित हुनसक्छ यस्ता विषयवस्तुहरूमा हामी कुरा गर्ने गर्छौँ यस सेगमेन्ट अन्तर्गत। त आज पनि अब एउटा सामग्री लिएर म तपाईँको सेवामा हाजिर भइसकेकी छु। आजको हेल्थ सेगमेन्टमा अब अगाडि बढ्ने बेला भइसकेको छ। त हाम्रो हेल्थको कुरा गर्नुपर्दाखेरि टाउको टुप्पीदेखि खुट्टाको चाहिँ नङसम्म भनेर भनौँ न, होइन, एकदमै टप टु बटम हरेक कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि एउटा पक्षलाई हामीले नेग्लेक्ट गर्यौँ भने त्यसबाट समस्या उत्पन्न हुनसक्छ र एक ठाउँमा समस्या उत्पन्न भइसकेपछि त्यसले फेरि अन्यत्र पनि असर पुर्याइहाल्छ अथवा अन्यत्र पनि त्यसको प्रभाव हामीले बिस्तारै बिस्तारै देख्न थालिहाल्छौँ। त्यो कारणले गर्दाखेरि पनि हाम्रो हरेक प्रकारले चाहिँ आफ्नो चाहिँ विचार गर्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु जरुरी छ। तर यसै सिलसिलामा आज चाहिँ हामी अब एउटा विषयवस्तुमा कुरा गर्दैछौँ जसको बारेमा कुरा गर्नुपर्दाखेरि टाउकोसँग सम्बन्धित छ भनेर भन्न चाहे मैले। टाउको दुख्ने समस्या त तपाईँ हामी सबैको लागि आम समस्याको रूपमा नै हामी देख्छौँ, तर एकदमै तीव्र गतिमा टाउको दुख्ने, एकदमै सहनै नसक्ने गरेर टाउको दुख्ने र हाम्रो जनजीवनको जुन एउटा दिनचर्या छ त्यसलाई नै प्रभाव पार्ने खालको टाउको दुख्ने भयो भने चाहिँ नि एकदमै गाह्रो हुन्छ, होइन। जीवनयापनको क्रममा धेरै कठिनाइहरू यस्तो टाउको दुखाइले ल्याउँछ। यस कारणले गर्दाखेरि आज हामी यस्तै टाउको दुखाइ माइग्रेनको बारेमा कुरा गर्छौँ। माइग्रेनको कारण के हो, यसमा के गर्न सकिन्छ, के गर्न हुँदैन भन्ने विभिन्न विषयवस्तुको बारेमा जानकारी गराउँदैछु म। डाक्टर पुष्पराज जोशी उहाँको सामग्री छ जुन मैले साभार गर्दैछु आज तपाईँको लागि। त माइग्रेनको कुरा गर्नुपर्दा यो टाउको दुख्ने रोग हो जुन क्रोनिक यानि कि लामो समयसम्म रहिरहने प्रकृतिको हुन्छ। यसका लक्षण बेला बेलामा बल्झिरहन्छन् र पूर्ण रूपमा निको पर्न अथवा निको पार्न गाह्रो मानिन्छ। माइग्रेनमा टाउको कुनै एक भागमा मात्र दुख्न सक्छ, कुनै कुनै अवस्थामा चाहिँ दुवै भागमा पनि असर गर्न सक्छ। टाउको अत्याधिक दुख्ने, नसा चलेकै देखिने गरेर बुरुक बुरुक दुख्ने, आँखा वरिपरि र घाँटीतिर दुखाइ हुने जस्ता लक्षणहरू यसमा समावेश छन्। माइग्रेन किन हुन्छ भनेर प्रश्न गर्दाखेरि चाहिँ यसको निश्चित कारण अहिलेसम्म पत्ता लागिसकेको छैन भन्ने उत्तर आउँछ। यो खास किन हुन्छ, यसको कारक तत्त्व के हो, विभिन्न प्रकारका रोगहरूमा कारक तत्त्वहरू हुन्छन् होइन, तर माइग्रेनको कारक तत्त्व अहिलेसम्म यसै हो भनेर किटानको साथमा भन्न सक्ने अवस्था चाहिँ रहेन छ। यो टाउको दुखाइ माइग्रेन हो कि होइन भन्ने कुरा चाहिँ चिकित्सकहरूले लक्षणका आधारमा निर्धारण गर्न सक्छन्, किनभने टाउको दुखाइ विभिन्न प्रकारको हुन्छ भनेर मैले अघि नै भनिसकेँ होइन। त माइग्रेनको निदानका लागि कुनै विशिष्ट जाँच उपलब्ध छैन, चिकित्सकले गर्ने विभिन्न जाँचहरूमा पनि प्राय कुनै खराबी देखिँदैन। त माइग्रेनका लक्षणहरू बिरामी अनुसार फरक फरक हुन सक्छन्। धेरै जस्तोले चाहिँ नि आफ्नो माइग्रेनको कारण थाहा पाउँछन् तर केहीलाई यो पत्ता लाग्दैन। त्यसैले माइग्रेनको समस्या भएमा छिटोभन्दा छिटो आफ्नो जिपीसँग, आफ्नो डक्टरसँग भेट गरेर परामर्श लिनु चाहिँ राम्रो हुन्छ। त माइग्रेन भएका बिरामीहरूले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ, किनभने अब यो माइग्रेनको दुखाइको केही ट्रिगरहरू पनि हुन्छन् होइन, र त्यो ट्रिगर गराउने खालको कुराहरू, कामहरू गऱ्यौँ अथवा कुनै विशेष खाना, कुनै विशेष गन्ध, कुनै विशेष स्थिति परिस्थिति यस्तोले पनि माइग्रेन अट्याक ट्रिगर गर्न सक्छ है। त्यस कारणले गर्दाखेरि त्यसमा विशेष ध्यान दिनुपर्छ र यी कुराहरू अलिकति ट्रिगर पोइन्ट्सहरू भनौँ न हामीलाई थाहा भयो भने चाहिँ माइग्रेनको म्यानेजमेन्टमा धेरै नै हदसम्म मद्दत मिल्छ भन्दा फरक सायद नपर्ला। जस्तो कि के खाँदा टाउको दुख्छ, के को बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ, यी कुराहरूको बारेमा सचेत भएर त्यसबाट जोगिने प्रयास गर्दा केही हदसम्म राहत चाहिँ मिल्न सक्छ। यसका अतिरिक्त मानसिक चिन्ता बढी लिने, चिया र कफी धेरै पिउने र समयमा नसुत्ने जस्ता कारणहरूले पनि माइग्रेनलाई ट्रिगर गर्न सक्छन्। त्यसैले यी कुराहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छ। त
त अब माइग्रेनका प्रमुख लक्षणहरूको कुरा गरौँ. माइग्रेनका लक्षणहरू विभिन्न व्यक्तिहरूमा चाहिँ नि फरक फरक पर्न सक्छन्. तर यसका सामान्य लक्षणहरूको यहाँ कुरा गर्नुपर्दा सबैभन्दा अगाडि त ओभियसली टाउको नै दुखाइ हो, होइन? टाउको कुनै एक भागमा अथवा दुवै भागमा पनि असह्य दुखाइ हुनु, यसलाई चाहिँ हामीले प्रमुख एउटा लक्षणको रूपमा लिन सक्छौँ. कहिले काहीँ चाहिँ आधा टाउको दुख्छ, कहिले दुवैतिरको फुल टाउको दुख्छ. अब आधा कपाल दुख्छ भनेर भनिन्छ नि, हो त्यो पनि सायद माइग्रेनको नै लक्षण हुनसक्छ है. अनि यसै गरिकन वाकवाकी लाग्ने, बान्ता हुने, उल्टी हुने, होइन, नजियस फिल हुने, अनि उज्यालो प्रकाश अनि ठुलो आवाज तथा धुवा धुलो सहन नसक्ने, यसै गरिकन आँखाका गेडामा असहजता तथा धब्बा देखिने, यो पनि अर्को लक्षण हो. अनि त्यति मात्र होइन, शारीरिक रूपमा अलिकति कमजोर भएको महसुस गर्ने अनि केही कामै नगरी पनि थकित महसुस हुने, यो पनि एउटा लक्षण हो. अनि कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न अथवा एकाग्रतामा कमी आउनु पनि माइग्रेनको अर्को एउटा लक्षण हो. अनि मानसिक तनाव लाग्नु तथा झर्को लाग्नु, यो पनि अर्को एउटा लक्षण हो भने बिरामीलाई चम्किला बत्तीहरू र बाङ्गो रेखाहरू देखिन अनुभव हुन्छ. यानि कि अब बाहिर कुनै चम्किलो बत्ती अथवा प्रकाश त छैन, तर पनि आँखा चिम गर्दाखेरि पनि अलिकति लाइटनिङ भएको जस्तो देखिने अनि अलिकति रेखाहरू, बाङ्गो टिङ्गो रेखाहरू देखिने, त्यस्तो खालको अनुभव हुन सक्छ. अनि आँखामा कालो दागहरू पनि देखिन थाल्छन् अनि कमजोर महसुस हुनु पनि माइग्रेनका चाहिँ भनौँ एउटा लक्षणहरूमध्येको एउटा हो. र माइग्रेनको दौरानमा चाहिँ थकान र कमजोर हुने अनुभूति पनि प्राय सबैको हुन्छ. तपाईँ यसोलाई पनि लक्षणहरूको मैले कुरा गरिहालेँ. अब बाँकी कुराकानी तर्फ तपाईँलाई लिएर जान्छु. माइग्रेनको विषयमा कुरा गरिरहेका छौँ हामी आज हेल्थ सेगमेन्ट अन्तर्गत. तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा छोटो साङ्गीतिक ब्रेक हामी लिन्छौँ, साङ्गीतिक विश्राम. त्यसपछि फेरि पनि माइग्रेनको नै कुराकानीलाई अगाडि बढाउँछु. अब यसको कारक तत्त्वहरू भन्दाखेरि पनि विशेष गरिकन अब यसको ठोस कारण त छैन, तर अन्य चाहिँ कारक तत्त्वहरूमध्ये पर्ने विशेष विशेष परिस्थितिहरू कस्ता छन् भन्ने विषयवस्तुमा चाहिँ नि म तपाईँको ध्यान आकर्षण गराउनेछु. तर त्योभन्दा पनि अगाडि एउटा छोटो विश्राम अनि त्यस पश्चात फेरि हामी यही सामग्रीलाई अगाडि निरन्तरता दिनेछौँ.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिऊ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBA।

আদরণীয় শ্রোতাবৃন্দ, ইউ এবার ছোট মিউজিকাল ব্রেক অথবা ভানু সাংগীতিক বিশ্রাম থিও র এসক সাথমা অব হামি আগাড়ি বড়দৈছৌ হাম্রো আজক হেলথ সেগমেন্ট অন্তর্গত কোহি সামগ্রীলাই নিরন্তরতা দিনপটি র ইসমা চাই অব আগাড়ি বড়নু পর্দাখেরি মাইলে তপাইসঙ্গ আজ মাইগ্রেনকো কুরা গরিরহেকো স্থিতিমা মাইগ্রেনকো লক্ষণহরুকো বারেমা ত জানকারি গরাইসকে র অব আগাড়ি বড়নু পর্দা মাইগ্রেনকো কারণহরুকো কুরা গরছু। অব হুন ত এসকো কারণ ইয়েই হো ভন্নে সঠিক কারণ ত পূর্ণরূপে পুষ্টি ভইসকেকো ছৈন ভনের মাইলে অগি নে ভনিসকে। তথাপি কে এস্তা স্থিতিহরু ছন জসলে চাই মাইগ্রেন নিম্ত্যাউনে সম্ভাবনা বড়ি হুন্ছ তেসতর্ফ তপাইকো ধ্যান আকর্ষণ গরছু হাই ত ম অব। त सबैभन्दा पहिला चाहिँ नि अब हामी मानसिक वा शारीरिक तनावको कुरा गर्छौँ। यो अत्यधिक चिन्ता, डर वा कुनै पनि तनावपूर्ण वातावरणले माइग्रेनको लक्षणलाई बढाउन सक्छ। यसै गरिकन अनिन्द्राको कुरा गरौँ। निन्द्रा नपुग्नु वा समयमै नसुत्नु पनि माइग्रेनको प्रमुख कारणमध्येको एक हो। अनि खाली पेट रहनु, लामो समयसम्म खाना नखाने वा असन्तुलित भोजनले माइग्रेन उत्पन्न गर्न सक्छ। अनि यसै गरिकन मद्यपान तथा धुम्रपान, एल्कोहल र निकोटिनयुक्त पदार्थले माइग्रेनलाई झन् बढाउन सक्छ भन्ने कुरालाई बिर्सनु भएन। अनि खाद्य पदार्थहरू जस्तो कि चकलेट, क्याफिनयुक्त पदार्थ, धेरै मसालेदार खाना अनि पुरानो अचार जस्ता चिजहरूले पनि माइग्रेनलाई निम्त्याउन सक्छ। अनि हर्मोनल परिवर्तन, विशेष गरी महिलाहरूमा महिनावारीको समयमा हुने हर्मोन परिवर्तनले पनि माइग्रेनको लक्षण बढाउन सक्छ। यसै गरिकन चर्को प्रकाश तथा ध्वनि, झिलिमिली बत्ती, ठुला ठुला आवाज र भिडभाडयुक्त स्थान माइग्रेन भएका व्यक्तिहरूका लागि असहज हुन सक्छ। अनि पर्यावरणीय कारणहरू, मौसम परिवर्तन, अधिक चिसो वा तातो, उच्च स्थानको आदिले उचाइको उच्च उचाइको स्थान आदिले पनि माइग्रेनको लक्षण बढाउन सक्छ। त यी त भए केही कारक तत्त्वहरू जुन मैले तपाईँसँग कुरा गरेँ। अब माइग्रेन किन हुन्छ भने यकिन कारण पूर्ण रूपमा पत्ता लागिसकेको छैन, मैले अघि पनि भने, तर यो विभिन्न कारकहरूको प्रभावले उत्पन्न हुने गर्दछ। माइग्रेन भएको बेला व्यक्ति आफैले आफ्नो डक्टर बन्न आवश्यक हुन्छ, किनभने टाउको दुख्नु अघि नै केही सङ्केतहरू देखा पर्न सक्छन्। टाउको दुख्ने निश्चित कारण हरेक व्यक्तिमा फरक फरक हुन सक्छ। कसैलाई फ्रिजको अत्याधिक चिसो पेय पदार्थ पिउँदा माइग्रेनको टाउको दुख्नै सुरु हुन्छ होइन, भने कसैलाई चिया वा कफीले पनि असर गर्न सक्छ। केहीलाई तेज गन्ध, पर्फ्युम वा धुवा असह्य लाग्न सक्छ, जबकि कसैलाई दही, दुध वा घिउ खाँदा पनि समस्या हुन्छ। यसै गरिकन अत्याधिक तनाव, निन्द्राको कमी, अत्याधिक चिसो वा तातो, मौसम तथा चक्लेट जस्ता खानेकुराहरूले पनि माइग्रेन उत्पन्न गराउन सक्छन्। कसैलाई हो हल्ला, चर्को घाममा जाँदा पनि हुनसक्छ। त्यसैले के गर्दा वा के खाँदा टाउको दुख्छ भन्ने कुरामा ध्यानपूर्वक विश्लेषण गर्दै माइग्रेन गराउने कारकहरू पहिचान गर्नुपर्छ। अनि पहिचान गरेपछि तिनबाट जोगिन प्रयास गर्दा माइग्रेनको सम्भावना न्यून पनि गर्न सकिन्छ। नियमित जीवनशैली अपनाउने, तनाव नियन्त्रण गर्ने, स्वास्थ्य आहार खाने, पर्याप्त आराम लिने र के कारणले टाउको दुख्छ त त्योबाट टाढा रहने बानी बसाल्दा माइग्रेनलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। त अब माइग्रेनमा के गर्ने के नगर्ने भन्ने विषयवस्तुमा पनि अलिकति अब हामी कुरा गरौँ। माइग्रेनमा बिरामी स्वयं सचेत भएर व्यवस्थापन गर्न सक्नुपर्छ। यसका लागि केही उपायहरू अपनाउन सकिन्छ। के गर्ने त सबैभन्दा पहिला यो कुरा गरौँ है त। शान्त अनि एकान्त वातावरणमा आराम गर्ने, किनभने हो हल्ला, बढी चाहिँ घाम भएको ठाउँ, बढी उज्यालो भएको ठाउँ, बढी मान्छेहरू भएको धुलो धुवा भएको ठाउँमा चाहिँ अलिकति माइग्रेन अट्याक हुन सक्छ भनेर पनि मैले अघि भनिहालेँ होइन। यसर्थमा शान्त अनि एकान्त वातावरणमा आराम गर्न सकिन्छ। टाउको दुख्न थाल्ना साथ सुत्ने प्रयास गर्ने अनि ताजा तथा सन्तुलित भोजन गर्ने, नियमित रूपमा हल्का व्यायाम तथा योग गर्ने, पानी पनि प्रशस्त मात्रामा पिउने अनि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने। यो त भयो माइग्रेन हुँदा गर्ने कुराहरू। अब नगर्ने कुरा के हो त अथवा के गर्नु हुँदैन भन्दा, अत्याधिक चिसोजन्य खानेकुरा नखाने, पुरानो तथा प्रोसेस्ड खाद्य पदार्थ कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने, लामो समयसम्म मोबाइल वा टिभी नहेर्ने, धेरै बास्ना आउने चिजहरूको प्रयोग नगर्ने, मानसिक तनाव बढाउने गतिविधिहरूबाट टाढा रहने अनि स्वास्थ्यकर्मीको सल्लाह बिना औषधि नलिने। त
तर उपचार तथा रोकथामका केही उपायहरू पनि म तपाईँसँग अब यहाँ सेयर गर्न चाहन्छु यतिखेर. माइग्रेन किन हुन्छ, यसको कारणहरू अझै पनि पूर्ण रूपमा स्पष्ट छैनन्, तर उपचारको माध्यमबाट यसलाई धेरै हदसम्म निको भने पार्न सकिन्छ. यद्यपि विभिन्न उपचार विधिहरू र जीवनशैली परिवर्तनहरू मार्फत माइग्रेनको टाउको दुखाइको तीव्रतामा कम गर्न सकिन्छ. माइग्रेनको उपचारमा औषधि, घरेलु उपचार र जीवनशैली परिवर्तन समावेश छन्, अनि माइग्रेनलाई औषधि, जीवनशैली परिवर्तन र घरेलु उपचार सहितको समग्र दृष्टिकोणबाट व्यवस्थापन पनि गर्न सकिन्छ. प्रत्येक व्यक्तिको अवस्था फरक हुन्छ, त्यसैले उपचार योजना पनि व्यक्तिगत नै हुनुपर्छ. सही जानकारी, नियमित हेरचाह र चिकित्सा दर्शन मार्गदर्शनको साथसाथमा माइग्रेनलाई कम गर्न सकिन्छ. यसर्थमा नियमित रूपमा पर्याप्त निन्द्रा लिने, तनाव कम गर्ने गतिविधिहरू जस्तै ध्यान, योग साधना वा पुस्तक पढ्ने जस्ता कार्य गर्ने, निश्चित समयमा स्वस्थ भोजन गर्ने, व्यायाम तथा हल्का शारीरिक गतिविधि गर्ने, अनि डाक्टरको सल्लाहमा औषधि सेवन गर्ने. अनि जीवनशैलीमा परिवर्तनको कुरा गर्नुपर्दाखेरि नियमित र पर्याप्त निन्द्रा लिनुहोस्. हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुहोस्. नियमित व्यायाम जस्तै योग, पौडी खेल्ने वा हिँड्नेले माइग्रेनको तीव्रतालाई र आवृत्ति कम गर्न सक्छ. सन्तुलित र नियमित आहार खानुहोस्. चकलेट, चिज, क्याफिन र प्रशोधित खाना जस्ता माइग्रेन कारक तत्त्वहरूबाट बस्नुहोस्. पर्याप्त पानी पिउनाले माइग्रेनबाट बस्न मद्दत गर्छ. तनाव कम गर्न योग र ध्यान अभ्यास गर्नुहोस्. श्वास प्रश्वासको अभ्यास अर्थात् गहिरो श्वास प्रश्वास प्रवृत्ति अप्नाउनुहोस्. माइग्रेनको समयमा अँध्यारो र शान्त कोठामा आराम गर्नाले लक्षणहरू कम गर्न सकिन्छ. मालिस थेरापीले घाँटी र काँधको तनाव कम गर्न मद्दत गर्न सक्छ, जसले माइग्रेनको टाउको दुखाइलाई कम गर्न सक्छ. यदि माइग्रेनको टाउको दुखाइ धेरै पटक हुन्छ वा लक्षणहरू गम्भीर छन् भने चिकित्सकसँग परामर्श अवश्य लिनुहोस्. माइग्रेन एक जटिल स्वास्थ्य समस्या हो, जसले मानिसको दिनानुदिनको जीवनमा असर पार्न सक्छ. यसको रोकथाम तथा व्यवस्थापन गर्न सही आहार, व्यायाम, पर्याप्त निन्द्रा, तनाव कम गर्ने उपाय र चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नु आवश्यक हुन्छ. माइग्रेनको समस्या भएका व्यक्तिले आफ्नो जीवनशैलीलाई ध्यानमा राखी उचित व्यवस्थापन गर्न सकेमा यसबाट राहत प्राप्त गर्न सकिनेछ. हाम्रो श्रोतावृन्द, माइग्रेनको विषयमा मैले आजको हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गत कुरा गरेँ र यसबाट तपाईँलाई पनि धेरै जानकारी मिल्यो होला भन्ने मैले आशा गरेको छु. अब यति नै गर्नुपर्छ होला आजको यो सामग्री र अब अगाडि समाचारको पनि पालो परेको छ, 2 बज्नै आँटेको छ. 2 बजेको समाचार सुन्छौँ, त्यस पश्चात हामी कार्यक्रमको अर्को चरणमा फेरि पनि भेट्नेछौँ.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज साक्यलाई नियुक्त गरेको छ। बैठकले कैलालीको गेट अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न पनि स्वीकृति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप 5 दिन थुनामा राख्न अदालतले म्याद थपेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेललाई थप 5 दिन थुनामा राखेर अनुसन्धान गर्न भनेको हो। पौडेललाई हिरासतमै राखेर अनुसन्धानका लागि म्याद थपिएको चौथो पटक हो। पौडेललाई पहिलो पटक जेठ 25 गते विशेष अदालतमा पेश गरिएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरणका अभियुक्त दीपक भट्टसँगको कारोबार जोडेर विभागबाट अनुसन्धान भइरहेको छ। गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा शङ्खासभाको चैनपुर 11 चापा भुइँमा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। यो आयोजना अन्तर्गत 64 खानेपानीका धारा निर्माण गरिएको छ। 65,90,000 बढ़ी लगानीमा आयोजना निर्माण गरिएको एरिया वेलफेयर सेन्टर खाँदबारी शङ्खासभाले जनाएको छ। एरिया वेलफेयर सेन्टर खाँदबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
1: गएको फिस्कल इयरमा 2 ड्रिंकिङ वाटर प्रोजेक्ट हाम्रो यो एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो एचक्यूले अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल एचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत यहाँ अप्रुभ भएर आएको थियो र एउटा चाहिँ छ जुन चाहिँ चापा भुइँ भन्ने ठाउँ चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्खासभा जिल्लामा पर्छ। यसमा जम्मा 64 ट्याबको प्रोजेक्ट थियो र यसमा हामीले मुख्यतया हाम्रो वेलफेयर पेन्सनरलाई सुविधा दिने एम साथै हाम्रो कम्युनिटीमा रहनुभएका अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि जीवन स्तरलाई राम्रो होस् भन्ने हेतुले यो प्रोजेक्ट दिएको थियो र यसमा हाम्रो 3 वेलफेयर पेन्सनर्सलाई फोकसिङ गरेको थियौँ। त्यसमा 21-15-20-97 राइफलम्यान श्री प्रसाद राई 7GR जसको चाहिँ उहाँको अघि इक्यू होमको इन्हान्समेन्ट प्रोजेक्ट पनि भएको थियो, उहाँ त्यही एरियामा बसेको कारणले उहाँको घरमा पक्का एउटा खानेपानीको ट्याप दिनु सफल भयौँ। त्यस्तै डब्लुपी विडो 21-13-17-60 देवी माया मगर राई, उहाँको श्रीमा चाहिँ 10GRको हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिनु सफल भयौँ। र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21-14-64-27 सुकमाया राई याखा राई, उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ। त्यस्तै अब एउटा स्कुललाई एउटा खानेपानीको ट्याप दिएको थियौँ, त्यहाँ स्कुल त्यहाँ बिचमा थियो र एउटा चाहिँ हेल्थ पोस्टलाई दिएको थियौँ र बाँकी 58 ट्याप्स चाहिँ कम्युनिटीका हाउस होल्डहरूलाई दिएको थियो र यसमा हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेडक्वार्टरबाट नै खानेपानी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर अनि प्रोजेक्ट सुपरभाइजरहरू आएर यो प्रोजेक्टलाई टाइमभित्रै सफलतापूर्वक सम्पन्न गरेर ह्यान्डओभर दिनुभएको थियो र ह्यान्डओभरमा म पनि एटेन्ड भएको थिएँ। त्यहाँको जुन चाहिँ कम्युनिटीका मेम्बरहरू एकदम नै साह्रै नै खुसी मुद्रामा देखा पर्नु भएको थियो र उहाँले थ्याङ्क यू पनि भन्नुभएको थियो गोर्खा वेलफेयर ट्रस्टलाई। जम्मा लागत चाहिँ 65,90,277 रुपियाँमा बन्न सफल भएको थियो, एकदम नै हाई स्ट्यान्डर्डमा बनेको थियो। यसरी जम्मा 64 ट्याबको खानेपानी प्रोजेक्ट सम्पन्न भएको थियो। युके अथवा अरूतिरबाट जसले डोनेसन पैसा दिनुभएको थियो उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु।
0: फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। कोलम्बिया र स्विजरल्याण्ड बीचको खेलसँगै जारी विश्वकपमा अन्तिम 16 खेलहरू सकिएका हुन्।
2: अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको छ। गैराति भएको अर्को खेलमा इजिप्ट विरूद्ध जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्वार्टर फाइनल पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इङ्ल्यान्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इङ्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग र अर्जेन्टिनाले स्विजरल्याण्डसँग भिड्नेछ। क्वार्टर फाइनलका खेलहरू पर्सि शुक्रबार बिहानदेखि सुरु हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, Gorkha Radio.

हजुर, पिया बोले बडो मिठो गीत यो तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोतावृन्द। यतिखेर यो गीतमा आवाज सोनु निगम र श्रेया घोषालको रहेको थियो र चलचित्र परिणितबाट यो गीत तपाईँले सुन्नुभयो र यही नै गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवाकोसेलीको यो दोस्रो चरणको यात्रा पनि सुरु भइसक्यो। कार्यक्रममा सधैँको बुधबार चाहिँ आज पनि दोस्रो चरण अन्तर्गत हामी सुन्दैछौँ एक एक कलाकारका गीत सङ्गीतहरू स्रष्टा एक्सप्रेजन अनेक अन्तर्गत। तर आज एकै भन्दाखेरि पनि दुईजना कलाकारका चाहिँ गीतहरू म सुनाउँदैछु, दुईजना कलाकारका सृजनाहरूलाई तपाईँसँग सेयर गर्दैछु र ती नै दुईजना कलाकारको नाम मैले भनिसकेँ भर्खरै मात्र। यो गीतमा जसको आवाज सुन्नुभयो सोनु निगम र श्रेया घोषाल, उहाँहरू दुईजना एकदमै हिन्दी यो सङ्गीत जगतको अत्यन्तै वरिष्ठ गायक गायिका, अत्यन्तै लोकप्रिय कलाकार होइन, आफ्नो आफ्नो नाम अत्यन्तै उच्च स्थानमा पुर्याइसक्नु भएको आफ्नो कामले आफ्नो गायकीले यस्ता कलाकारहरू हुनुहुन्छ उहाँहरू दुईजना र उहाँहरूकै आवाजमा सजिएका गीतहरू म सुनाउँछु। दुवैजनाले चाहिँ एकअर्कासँग गाउनुभएका डुएट गानाहरू भनौँ न होइन, ती गानाहरूलाई चाहिँ आज म तपाईँसँग सेयर गर्ने तयारी गर्दैछु। थुप्रै गीतहरू छन् जुन चाहिँ श्रेया अनि सोनु उहाँहरू दुईजनाको आवाजमा सजिएका छन्, चलचित्रमा समेटिएका छन्, एकदमै हिट भएका छन्, चर्चित भएका छन्, तपाईँहरू सबैले धेरै नै मन पराउनु भएको छ। यी गीत सङ्गीतहरूमध्ये केही गीत सङ्गीतहरूलाई चाहिँ आज यहाँ मैले समेट्ने प्रयास गरेकी छु, तपाईँहरू सबैले पनि पक्कै इन्जोय गर्नुहुन्छ होला यी गीत सङ्गीतहरूलाई भन्ने आशा गर्दछु। वेलकम ब्याक तपाईँहरू सबैलाई, फेरि पनि एकपटक स्वागत अभिवादन। समयको कुरा गर्नुपर्दा हाम्रो स्टुडियोको घडी अनुसार समय दिउँसोको अहिले 2:11 भएको छ, ठिक 4 बजेसम्म हाम्रो कार्यक्रम रहनेछ तपाईँको।

लागि चार बजीसम्म म यो कार्यक्रममा रहनेछु र सोनु निगम र श्रेया घोषालका गीत सङ्गीतहरू आज चाहिँ नि म तपाईँको लागि दोस्रो चरण अन्तर्गत राख्ने तयारी गर्दैछु. स्पेसली हिन्दी सिने जगतमा उहाँहरूको जुन प्लेब्याक सिङ्गिङ छ धेरै लामो समयदेखि हो र उहाँहरू दुईजनालाई एकदमै भोकल सोलमेट्स भनेर पनि भनिन्छ. उहाँहरूको फ्यानले चाहिँ उहाँहरूलाई एकअर्काको लागि बनेको आवाज भनेर पनि भन्ने गर्दछन्. स्पेसली अन स्क्रिन कोलाबोरेसन जुन उहाँहरूको गीतहरूमा चाहिँ एकअर्कासँगको काम जुन छ होइन सहकार्य जुन छ यो अत्यन्तै मन पराइएको चाहिँ एउटा जोडीमध्ये पर्दछ भन्दा फरक पक्कै पनि नपर्ला. ओभर द इयर्स यो जोडीले धेरै चार्टबस्टर्स गीतहरू गाए बलिउडको लागि होइन र थुप्रै थुप्रै गीतहरू चाहिँ गाए जस्तो कि सन् 2005 आएको चलचित्र परिणीताबाट मैले भर्खरै मात्र एकदमै मिठो यो पियु बोले भन्ने बोलको गीत सुनाइहालेँ र यस्तै गीतहरू अब अगाडि पनि म तपाईँको लागि राख्दै राख्दै जानेछु. इन्जोय गर्दै गर्दै जानुहोला भनेर भन्न चाहेँ. यतिखेर अब अर्को एउटा गीत पनि म तपाईँको लागि राखिहाल्न चाहन्छु. यो गीत सोनु निगम र श्रेया घोषाल अफकोर्स उहाँ दुईजनाको आवाजमा चलचित्र ओम शान्ति ओमबाट सन् 2007 रिलिज भएको यो चलचित्र हो. अत्यन्तै रोमान्टिक एन्थमको रूपमा पनि यसलाई लिइन्छ. धेरै श्रोताहरूले मन पराउनु भएको अत्यन्तै चर्चित भएको यो गीत आउनुहोस् अब यो बेलामा हामी सुनौँ है त.

0: यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो BFPS गोर्खा रेडियो हो।

आदरणीय श्रोता वृन्द सुन्दै हुनुहुन्थ्यो थियो। अर्को एउटा मिठो गीतलाई सोनु निगम र श्रेया घोषालको आवाजमा आज स्रष्टा एक्सप्रेसनमा अनेक अन्तर्गत यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनिरहेका छौँ हामी दुईजना एकदमै आइकोनिक बलिउड सिङ्गर्स सोनु निगम र श्रेया घोषालको आवाजमा। त यी गीत सङ्गीतहरूको साथसाथमा हामी अगाडि बढिरहेका छौँ। तपाईँ सबैले इन्जोय पक्कै पनि गर्नु भएको छ होला भन्ने मैले आशा गरेको छु यतिखेर। त आदरणीय श्रोता पनि सोनु निगम र श्रेया घोषालको बारेमा कुरा गर्नु पर्दाखेरि अब के कुरा गरौँ, उहाँहरू यति धेरै चर्चित हुनुहुन्छ कि तपाईँहरू सबैजनाले सबै कुरा थाहा पक्कै पनि छ नै होला, भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ होइन। र सोनु निगमको कुरा गर्नुपर्दा भारतीय पार्श्व गायक हुने जो मुख्यतः हिन्दी र कन्नड गीतहरू गाउँछन्, उनले केही नेपाली गीतहरू पनि गाएका छन् र मणिपुरी, गढवाली, ओडिया, तमिल, आसामिज, पन्जाबी, बङ्गाली, मलयालम, मराठी र तेलुगु अनि नेपाली भाषाका गीतहरू पनि उनले थुप्रै गाएका छन् र उनको केही भारतीय पप एल्बमहरू पनि रिलिज भयो होइन। र उनले केही चलचित्रहरूमा अभिनेताका रूपमा पनि काम गरेको हामी पाउँछौँ होइन। र पुरुष शर्मा उदित नारायण पश्चात एक यस्तो गायक बनेका छन् उनी जसले चाहिँ सबैभन्दा लामो समयसम्म हिन्दी फिल्म इन्डस्ट्रीमा चाहिँ राज गरे होइन। र उनको आवाजको जादु यस्तो छ कि उनले आफ्नो आवाजको जादुले पुरै गायकी संसारमा नै तहल्का मचाए होइन। र सबै श्रोताहरूको मनमा बस्न सफल भए यस्ता गायक हुन् सोनु निगम। र उनको कुरा गरिरहनु पर्दाखेरिमा चाहिँ नि उनले धेरै गीतहरू गाएका छन् र 19 सालको उमेरमा नै उनले गायकीलाई आफ्नो करियर बनाउनको लागि आफ्नो पितासँग मुम्बई आएका थिए र उनले हिन्दुस्तानी क्लासिकल गायक उस्ताद गुलाम मुस्तफा खानसँग प्रशिक्षण लिएका थिए। र अहिले अब सोनु निगमको कुरा गर्नुहुँदाखेरि एकदमै चर्चित, एकदमै स्थापित कलाकार भनेर हामी भन्छौँ होइन। तर उनको पनि करियरको सुरुवाती दिनमा चाहिँ सङ्घर्ष धेरै नै उनले गर्नुपरेको थियो र यति ट्यालेन्टेड भएरै पनि सङ्घर्ष गर्नुपरेको कथा उनको धेरै लामो छ होइन। र टी सिरिजको प्रमोटर गुलशन कुमारले उनलाई चाहिँ अडियन्सहरूसम्म पुग्ने मौका पहिलोपटक दिए, ठुलो अडियन्ससम्म पुग्ने मौका पहिलोपटक दिए। प्लेब्याक सिङ्गरको रूपमा उनको पहिलो फिल्ममा उनले जुन गाना गाएका थिए यो चाहिँ जानम चलचित्रको लागि थियो, जुन आधिकारिक तौरमा रिलिज त भएन तर उनले गीत चाहिँ त्यसमा गाए। त्यस पश्चात उनले रेडियो कमर्सियल्सहरू बनाउन सुरु गरे, जसमा उनले केही रेडियो कमर्सियल्सहरू गाए पश्चात टिभीको लागि त्यही कमर्सियल्सहरू बनाउँदाखेरि उनले त्यसमा अभिनय पनि गर्ने मौका पाए र उनले थुप्रै गीतहरू गाएर आफ्नो जुन एउटा चाहिँ गायनको क्षेत्रमा नाम उनले स्थापित गरे, आफ्नो करियरलाई एकदमै राम्रो पनि बनाए होइन। र अहिलेसम्म पनि सोनु निगम भनिसकेपछि धेरैलाई मनपर्ने गायकको रूपमा उनी रहेका छन्। र सन् 1995 पपुलर टिभी सो सारे गामा पा लाई होस्ट पनि गर्न लाग्यो। त्यस पश्चात उनले फिल्म बेवफा सनमको लागि अच्छा सिला दिया तुने मेरे प्यार का यो गीत गाएका थिए है। र यो गीत चाहिँ एकदमै धेरै हिट पनि भयो र यो गीत हिट भइसकेपछि उनलाई थुप्रै म्युजिक डिरेक्टरहरूले एकदमै नोटिस पनि गरे होइन। र त्यस पश्चात उनले फिल्म बोर्डरमा अनुमानिकद्वारा कम्पोज गरिएको चलचित्र गीत सन्देशे आतेहे पनि गाउने मौका पाए, जो एकदमै हिट पनि भयो र हरेक मानिसहरूको मुखमा चाहिँ यो गीत बसेको थियो है। र त्यस पश्चात चलचित्र परदेशमा उनले ए दिल गाना पनि गाए, जसले मानिसहरूको मन फेरि पनि जित्यो। सन् 1999 टी सिरिजले सोनु निगमलाई एल्बम दिवाना बनाउने मौका दियो, जसको सङ्गीत चाहिँ साजिद वाजिदले गरेका थिए। र सोनुले हिन्दीको कयौँ अन्य फिल्महरूमा पनि गाना गाएर कयौँ पुरस्कार पनि जिते है। र उनले फिल्म कल होना होको जुन टाइटल सङ अनि फिल्म अग्निपथको गाना अभी मुझमे कहीँ जुन गाएका थिए त्यसको लागि अत्यन्तै धेरै प्रशंसा उनलाई मिल्यो। उनी रोमान्टिक सङ होस् चाहे रक, चाहे स्याड सङ, चाहे देशभक्ति भावले भरिएको गीत नै किन नहोस्, हरेक तरहका हरेक शैलीका गानाहरू उनले गाएर जुन गानाहरू गाए, जुन शैलीका गानाहरू गाए त्यसैमा चाहिँ उनको यो गानाहरू हिट पनि भयो, भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ होइन। र उनले चाहिँ सोलो कम्पोजरको रूपमा पनि अलिअलि काम गरेको हामी पाउँछौँ। र उनले चलचित्र साब द सिङ साब द ग्रेटको टाइटल सङ कम्पोज गरेका थिए अनि उनले चलचित्र सुपर से उपर र जलको लागि पनि सङ्गीत कम्पोज गरेको हामी पाउँछौँ।
र टेलिभिजनमा पनि उनको थुप्रै चाहिँ कामहरू भएको हामी पाउँछौँ होइन. टेलिभिजनको यो रियालिटी सो सारेगामापाको होस्ट उनी रहे धेरै लामो समयसम्म, र उनले सन् 2002 स्टार प्लसको टिभी सो किसमें कितना दम है लाई पनि होस्ट गरेका थिए, र उनले इन्डियन आइडलको जजको रूपमा पनि आफ्नो काम देखाएका थिए. अमोल स्टार भोइस अफ इन्डियामा सेलिब्रिटी जजको रूपमा पनि उनले भाग लिएका थिए, र यसै गरिकन राहत नुसरत फतेह अली खानको साथमा छोटे उस्ताद दुई देशहरूको एक आवाजमा पनि उनले जजको तौरमा काम गरेका थिए, र उनले सञ्जय लीला भन्साली र श्रेया घोषालको साथमा सोनी टिभीमा प्रसारित भएको सो एक्स फ्याक्टरको पनि जजको रूपमा काम गरेका थिए. भनिसकेपछि उनले गायनको अलावा टेलिभिजनमा पनि लामै समयसम्म काम गरेको, विभिन्न कार्यक्रमहरूमा चाहिँ नि काम गरेको, होस्टको रूपमा जजको रूपमा काम गरेको हामी पाउँछौँ. हुन त उनले अभिनयमा पनि कहीँ कतै काम गरे होइन. उनले चाहिँ बाल कलाकारको रूपमा चलचित्र बेताबबाट आफ्नो यो यात्रा सुरु गरेका थिए. पछि उनले जाने दुश्मन, एक अनोखी कहानी, कास आहा फमारे होते र लभ इन नेपाल जस्तो जस्ता फिल्महरूमा पनि अभिनय गरे. तर यी फिल्महरूलाई ठिकठाक कुनै रेस्पोन्स मिल्यो. उनलाई जति सङ्गीतमा मानिसहरूले मन पराए, जति उनलाई चाहिँ गायकको रूपमा मानिसहरूले मन पराए, त्यति नै चाहिँ अभिनेताको रूपमा सायद मन पराएका थिएनन् होला त्यति साह्रो होइन. त्यस कारण गर्दाखेरि उनले अभिनय भन्दाखेरि पनि गीत सङ्गीतमै गायनमा नै आफ्नो बढी चाहिँ समय लगाएको, आफ्नो बढी ध्यान लगाएको हामी पाउँछौँ. हुन पनि अब जुन कुरामा सफल भइन्छ, जुन कुरामा हाम्रो बढी चाहिँ प्रतिभा झल्किन्छ होइन, त्यही कुरालाई नै हामीले चाहिँ समातेर अगाडि बढ्नु त्यो राम्रो पनि हुन्छ. त्यस कारणले गर्दाखेरिमा यो चाहिँ उनले अभिनयलाई चाहिँ धेरै लामो समयसम्म लगेनन्. होस्ट पक्कै पनि राम्रो गर्थे, उनी जज त भइ नै हाले होइन. त्यसको अलावा सबैभन्दा अव्वल दर्जामा चाहिँ उनको गायन कला नै आउँछ. र यिनै सोनु निगमको साथमा श्रेया घोषालका केही गीत सङ्गीतहरू म तपाईँसँग सेयर गर्दैछु. आज स्रष्टा एक सृजना अनेक अन्तर्गत आज स्रष्टा दुई सृजना अनेक भइरहेको छ. श्रेया र सोनु निगम उहाँहरू दुईजनाको कोलाबोरेसनमा आएका गीतहरूलाई नै मैले आज कार्यक्रममा समेटेकी छु. तपाईँहरू सबैले पनि यसलाई इन्जोय गरिरहनु भएको छ होला भन्ने आशा गर्दछु. आउनुहोस् यति भन्दै अब अर्को एउटा गीत सुनौ. यो गीत जुन छ बडो मिठो छ, सोनु निगम र श्रेया घोषालले गाउनु भएको गीत प्यार भरा गीतको. यो पनि चलचित्र बोर्डरको नै हो. चलचित्र बोर्डरको सन्देश आते अत्यन्तै चर्चित गीत जसमा सोनु निगमले गाएका थिए. आवाज उनको लगायत अन्य कलाकारहरूको पनि छ, तर धेरै कलाकारहरूमध्येको एक उनको पनि आवाज हामी सुन्छौँ. र प्यार भरा गीतको यही चलचित्र बोर्डरको अर्को चर्चित गीत हो. सोनु निगमको साथमा श्रेया घोषाल हुनुहुन्छ. आउनुहोस् यो गीत सँगसँगै अब हामी अगाडि बढाउँ.

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

सुनाए प्यार की एक कहानी सुनु निगम र श्रेया घोषाल ले गाउनु भएको यो गीत थियो आदरणीय श्रोता वृन्द। यही गीतको साथसाथमा फेरि पनि कार्यक्रम हाम्रो अगाडि बढिसकेको छ र यो गीत तपाईँले जुन अहिले भर्खरै सुन्नुभयो पक्कै पनि तपाईँले यसलाई पूर्ण रूपमा इन्जोय गर्नुभयो होला भन्ने आशा गरेको छु। चलचित्र क्रिसको लागि गाइएको यो गीत आजको हाम्रो दुईजना कलाकारहरू सोनु निगम र श्रेया घोषालको आवाजमा सुनाए। आज स्रष्टा एक सृजना अन्तर्गत सोनु निगम र श्रेया घोषालका केही गीत सङ्गीत र हामी सुनिरहेका छौँ। तपाईँहरू सबैले इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर। त सोनु निगमको बारेमा अलिकति जानकारी मैले तपाईँसँग सेयर गरिसकेँ। अब श्रेया घोषालको बारेमा कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि एक प्रमुख भारतीय पार्श्व गायिकाको रूपमा हामी श्रेया घोषाललाई लिन सक्छौँ। उनले हिन्दी बङ्गाली र तमिल सहित कयौँ भाषाहरूमा गीत गाएकी छिन्। उनले 5 पटक राष्ट्रिय फिल्म पुरस्कार र 7 पटक फिल्मफेयर पुरस्कार पनि जितेकी छिन् र आफ्नो बहुमुखी प्रतिभा र मधुर आवाजको लागि उनलाई सबैले चिन्छन् है। र यिनै गायिका श्रेया घोषालको नै आज हामी केही गीत सङ्गीतहरू सुन्दैछौँ र उनको साथमा रहेका छन् सोनु निगम र उहाँ दुईजनाको आवाजमा यो गीत म तपाईँको लागि गीतहरू भनौँ न होइन तपाईँको लागि राख्दै आइरहेकी छु। पक्कै पनि तपाईँहरू सबैले यसलाई चाहिँ यिनीहरू यी गीतहरूलाई इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर। त प्रिय श्रोतावृन्द, श्रेया घोषालको जन्म चाहिँ सन् 1984 मार्च महिनाको 12 तारिकमा भएको थियो र उनले चाहिँ विभिन्न भारतीय भाषाहरूमा फिल्मी गीतहरू र एल्बमको लागि पनि गीतहरू रेकर्ड गराएकी छिन्। नेपाली गीत पनि उनले एक दुईवटा गाएकी छिन्, तपाईँले सुन्नु पनि भएको छ होला होइन। र मात्र 4 सालको उमेरमा उनले सङ्गीत सिक्न सुरु गरेकी थिइन्। 6 सालको उमेरमा उनले शास्त्रीय सङ्गीतमा आफ्नो औपचारिक प्रशिक्षण सुरु गरेकी थिइन्। शास्त्रीय सङ्गीत कति कठिन हुन्छ होइन, त्यसलाई बुझ्न, त्यसलाई चाहिँ सिक्नको लागि, त्यसको रियाज गर्नको लागि, तर मात्र 6 वर्षको उमेरमा उनले चाहिँ शास्त्रीय सङ्गीतमा औपचारिक प्रशिक्षण सुरु गरेको कुराले पनि भन्न सकिन्छ कि उनको चाहिँ रुचि झुकाव सङ्गीतमा कति डरो छ, कति चाहिँ अगाडिदेखि छ भन्ने कुरा। र 16 सालको उमेरमा उनले फिल्म निर्माता सञ्जय लीला भन्सालीको नजरमा पर्ने मौका पाइन् जब उनले टेलिभिजन गायन रियालिटी सो सारे गामा पामा प्रवेश गरिन् र उन त्यसले त्यसलाई उनले जितिन् पनि। यस पश्चात उनले भन्सालीको रोमान्टिक नाटक देवदास जुन सन् 2002 चाहिँ आएको थियो त्यसमा बलिउड प्लेब्याक गायनको त्यस चलचित्रबाट सुरुवात गरेकी थिइन्। जसको लागि उनलाई राष्ट्रिय फिल्म पुरस्कार, सर्वश्रेष्ठ महिला पार्श्व गायिकाको रूपमा फिल्मफेयर पुरस्कार र नयाँ सङ्गीत प्रतिभाको लागि फिल्मफेयर आरडी बर्मन पुरस्कार पनि मिलेको थियो। पार्श्व गायनको अलावा उनले कैयौँ टेलिभिजन रियालिटी सोमा जजको रूपमा पनि काम गरिन् र विभिन्न सङ्गीत भिडियोहरूमा पनि उनी चाहिँ देखा पर्छिन्। उनको कुरा गर्नुपर्दाखेरि दुनियाँभरिमा नै म्युजिकल कन्सर्टहरू पर्फर्म गर्दै घुमिरहन्छन् होइन। उनले संयुक्त राष्ट्र अमेरिकाको ओहायो राज्यद्वारा सम्मानित हुने मौका पनि पाइन् जहाँ चाहिँ गाउँ टेड स्ट्रिकल्यान्डले 26 जुन 2010 श्रेया घोषाल दिवसको रूपमा पनि घोषणा गरिसकेको थियो र अहिलेसम्म पनि 26 जुनलाई चाहिँ श्रेया घोषाल दिवस भनेर त्यहाँ मनाइने गरिन्छ होइन। अनि युकेको हाउस अफ कमन्स द्वारा चयनित सदस्यहरूद्वारा लन्डनमा पनि उनलाई सम्मानित गरियो। उनले फोर्ब्सको भारतको शीर्ष 100 हस्तीहरूको सूचीमा पनि 5 पटक ठाउँ बनाउने मौका पाइन्। सन् 2017 उनले तुसाद सङ्ग्रहालयमा आफ्नो मोमको मूर्ति चाहिँ राख्न सपाउने पहिलो भारतीय गायिका पनि बनिन्। म्याडम टुसार तपाईँलाई थाहा छँदैछ होइन, यहाँ युकेको चर्चित एउटा चाहिँ नि व्याक्स म्युजियम हो, त्यहाँ उनको चाहिँ व्याक्सको मूर्ति तपाईँले गएर हेर्न पनि सक्नुहुन्छ है। र उनको पहिलो रेकर्ड गरिएको गीत रहेको थियो गणराज रङ्गी नचातो, जो मूल रूपबाट लता मङ्गेशकरद्वारा गाइएको एउटा मराठी गीत थियो। यसको कभर संस्करणलाई उनले पहिलो पटक रेकर्ड गराएकी थिइन् र उनको पहिलो स्टुडियो एल्बम चाहिँ बेधेची बिना थियो, जसलाई चाहिँ 1 जनवरी 1998 रिलिज गरिएको थियो, जसमा 14 गीतहरू थिए। त उनले चाहिँ यसरी अन्य भाषाहरूमा थुप्रै गीतहरू, थुप्रै रेकर्डहरू पनि उनले चाहिँ रेकर्ड गरिसकेकी छिन् र विशेषतः हिन्दी पार्श्व गायनमा चाहिँ उनको अत्यन्तै ठुलो योगदान रहेको हामी देख्छौँ होइन। थुप्रै चर्चित गायक गायिकाहरूसँग सहकार्य गरेको पनि हामी पाउँछौँ र तिनै सहकारीहरूमध्येको केही गीतहरूलाई चाहिँ आज मैले तपाईँसँग सेयर गर्दैछु। सोनु निगमसँग गाइएको गीतहरूको यहाँ कुरा भइरहेको छ होइन।
र उनको कुरा गरिरहँदाखेरि साँच्चै नै कुरा गर्दै जाने भने धेरै नै समय बित्छ, तर उनको कुरा उनको उपलब्धिहरूको चर्चा जुन छ त्यो सकिन सक्दैन। यसर्थमा नै तपाईँको लागि फेरि पनि अर्को एउटा मिठो गीत नै म राख्दै तपाईँलाई अगाडि लिएर जाने मेरो तयारी रहेको छ। अब कार्यक्रममा 3 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु, त्यस पश्चात अन्तिम चरणको यात्रा रहनेछ र तपाईँ सबैले चाहिँ नि पक्कै पनि सुनेर कार्यक्रमको अन्तिम चरणमा पनि मलाई साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। त अहिलेको लागि अब अगाडि बढौँ र अगाडि बढ्नु पर्दाखेरि म फेरि पनि सोनु निगम र श्रेया घोषालको आवाजको यो गीत तपाईँसँग सेयर गर्दैछु र यसैको साथसाथमा अगाडि बढ्छु। यो चाहिँ चलचित्र पिकेको लागि गाइएको गीत रहेको छ। यो गीत म तपाईँको लागि अब सुनाउने तयारीमा छु। 3 बजेको समाचारतर्फ अब तपाईँलाई यही चाहिँ गीत सँगसँगै लिएर जान चाहन्छु। अनि 3 बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरणमा आज चाहिँ वास्तु स्क्यान फाउन्डर हुनुहुन्छ भावेश प्रधान, उहाँसँग दाजु योगराज राईले गर्नुभएको कुराकानी तपाईँसँग म सेयर गर्नेछु, सुन्दै गर्नुहोला है। त यति नै जानकारी मैले गराउन चाहेँ। अब वास्तु भन्ने बित्तिकै तपाईँ हामी सबैलाई एकदमै काम लाग्ने कुरा पनि हो यो, होइन? र तपाईँ हामी सबैको चाहिँ एउटा चासो भएको विषयवस्तु पनि हो। र वास्तु सही छैन भने घरमा धेरै प्रकारको समस्या आउँछन् भनेर हामीले सुनेका पनि छौँ, होइन? र वास्तु सही छ भने हरेक कुराहरू कामहरू मजाले मिल्दै जान्छ भन्ने कुरा पनि सुनेका छौँ। हेरौँ अब आजको कुराकानीबाट यसमा अझ विस्तृत हामीले केही जानकारी पाउँछौँ कि भन्ने म आशा गर्दछु। त यसैको साथसाथमा अगाडि अब आजको यो चरणको अन्तिम गीत म तपाईँको लागि राख्दैछु र तपाईँ सबैले यसलाई सुनेर इन्जोय गर्नुहुन्छ होला। चलचित्र पिकेबाट सुनौ अब यस गीतलाई यतिखेर, लभ इज वेस्ट अफ टाइम।

0: वर्तमान सरकार र राज्यका अङ्गहरूको कार्यशैलीप्रति सत्तारूढ़ रासोपाकै सांसदहरूले समेत प्रश्न उठाउन थालेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै रासोपा सांसद शम्भु प्रसाद ढकालले राज्यका संयन्त्र जनतालाई दुःख दिन परिचालित भए जस्तो देखिने भन्दै मन्त्रीहरूको जवाफ माग्नु भएको छ।
1: हामी कृषि तथा प्राकृतिक स्रोत समितिबाट झापा मोरङ सुनसरी र धनकुटाका केही किसानहरूसँग भेटघाट गरेर दुई दिन अघि मात्रै फर्केका छौँ। सबै किसानको एउटै गुनासो छ, गाडीमा माछा बेच्न लैजाउँ वा मौरी चराउन वा बारीको तरकारी बजार लैजाउँ, प्रत्येक चोक सडकमा ट्राफिक प्रहरीलाई नगदले खुसी नपारी सुख छैन। मालपोत नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको काम तीन दिन लगाएर शास्ति दिन्छन्। तराईको उखरमा उलो गर्मीले खेत सुक्खा छ, रासायनिक मल सुगाउन पनि पुग्दैन। सिन्जाई गर्न मोटर चलाउँ बत्तीको लाइन छैन। खेतमा काम गर्दा ओछ्यानमा सुतेका बखत पसिनाको धारा बग्छ, पङ्खा चलाउन पाइँदैन। के सरकारका सबै अङ्गहरू जनतालाई दुःख दिनका निमित्त परिचालित हुन्? सरकारलाई यो कुरा थाहा छ कि छैन? थाहा छैन भने पनि ठिकै छ, थाहा होस्। सम्बन्धित सबै मन्त्रीहरू, ऊर्जा, गृह, कृषि लगायत सबै मन्त्रालयहरूले यसको समाधान सहितको जवाब संसदबाट दिउन्। यो जनताको चाहना हो।
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्नेमाथि सरकार कठोर बन्न थालेको भन्दै आपत्ति जनाउनु भएको छ। विपक्षी दलका नेतामाथि गाली गर्नेलाई व्यवस्था र आफूमाथि गाली गर्नेलाई सजाय दिँदा अराजकता निम्तने उहाँको भनाइ छ। आज संसदमा बोल्दै सांसद साम्पाङ,
2: प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नु भएछ, फेरि उहाँलाई पुनः पक्राउ गरेर पूर्वपक्षमा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ, एउटा अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ, सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दाखेरि राम्रो हुन्छ। प्रधानमन्त्री मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न हुन्छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो अराजकताले चाहिँ अर्कै मोड लिन सक्छ।
0: धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखको क्षमतामाथि नै प्रश्न उठाएपछि आज प्रतिनिधि सभा बैठक नै अवरुद्ध भएको छ। केही बेर बैठक रोकेर कुरा मिलाएपछि भने सदनको कार्यवाही नियमित भएको छ।
3: आजको प्रतिनिधि सभा बैठकमा शून्य समयपछि केही सांसदले बोलेसँगै सांसद राईको पालो आएको थियो। हातमा माइक पर्नासाथ राईले सभामुखलाई कठोर शब्द हानेपछि बैठक बिथोलिने मेसो भनेको हो।
4: सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो।
5: मान्य सदस्य आफ्नो भनाई मर्यादामा बसेर बोल्नु होला।
3: खासमा प्रधानमन्त्रीलाई बैठकमा डाक्ने रुलिङ गर्न नसकेको भन्दै सांसद राईले सभामुखलाई झटारो हान्नु भएको थियो। तर राईले प्रश्न सकेर अरू बोली थप्न नपाउँदै सभामुख डोलप्रसाद अरियाल पनि रिसाउनु भयो। उहाँले सांसद राईको माइक काटेर दुई चार शब्दमा चेतावनी दिँदै नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङलाई बोल्न समय दिनुभयो।
5: मान्य सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिन, समय दिँदिन, बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुन्छ, त्यस कारणले बस्नुहोस्। म अर्का मान्य सदस्य परशुराम तामाङलाई समय दिन्छु, छोटगरीमा आफ्नो भनाइ राख्नुहोस्।
3: तर सांसद तामाङ उठ्नु भएन। एमाले सांसदहरूले उभिएर विरोध गरे। सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेको भन्दै उहाँले गम्भीर ध्यान आकर्षण भएको छ भन्नुभयो। यही बीचमा रासोपा सांसद टीका संग्रौलाले नियमापत्ति जनाउँदै राईको भनाई रेकर्डबाट हटाउन माग गर्नुभयो।
6: चुरुक्क उठेर सभामुखले कान सुन्नु हुन्छ कि हुँदैन भन्ने कुरा त्यो के, त्यो नियतवश गरिएको हो कि? प्रतिपक्षका दिग्गज मान्यले यहाँ प्रष्ट रूपमा भन्न पर्यो। यदि भन्न सक्नुहुन्न भने सभामुखले यो कान सुन्नु हुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्।
3: संसदको यही सत्रमा सभामुखले राईलाई फेरि बोल्न दिँदा अरियालको योग्यतामाथि नै प्रश्न उठाएपछि उहाँले बोल्दा बोल्दै बैठक स्थगित गर्नु भएको हो।
4: सामान्य सभामुख महोदय, आज अचम्म भयो, सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर
5: एउटा विषयवस्तुमा प्रवेश गर्नुहोस्। मान्य सदस्य
4: कुरा राखिरहेको बेलामा
5: विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु।
4: व्यवहार गर्नुभयो नि तपाईँले, पाँच वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसके तपाईँ, मैले खुट्टी हेरिसके किन हेरे भने नि तपाईँले कुरा सुन्नु परेन, के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन, नसुनिकन तपाईँले जे के भन्न मिल्छ
5: माननीय सदस्यहरु यो बैठक आजै 15 मिनेटको लागि स्थगित हुन्छ।
3: बैठक केही बेर रोकेर कुरा मिलेपछि भने फेरि नियमित भएको हो। दोस्रो बैठकको सुरुमै बोल्न पाएका सांसद राईले आफूले भन्न खोजेका कुराबारे प्रष्टीकरण दिँदै प्रधानमन्त्रीलाई बैठकमा डाक्नै पर्ने अडान भने राख्नु भएको छ।
4: तपाईँले मेरो सम्मान छ, आदर छ, किन छैन? जनताले चुनेर आएको सभामुखको, तर मैले भाषा मिलाउँदै थिएँ, कुरा गर्न खोज्दै थिएँ। त्यस बेला तपाईँकोले जुन भन्नुभयो त्यो कुरालाई म मान्ने नै थिएँ, तर तपाईँले एकैचोटि जुन ढङ्गले प्रस्तुत गर्यो त्यसो नगर्दा राम्रो हुन्थ्यो। आफ्नो भावना आफ्नो विचार त प्रस्तुत गर्न पाउनु पर्यो नि। यो विधिमै थियो, विधिभन्दा बाहिर थिएन। तर अहिले चाहिँ विधि चाहिँ सरकारले टेकिरहेको छ। विधि चाहिँ संसदमा चाहिँ डाक्दाखेरि नआउने सरकार कस्तो हुन्छ? जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्रीले आउनु परेन? यसको निम्ति बहुत दमदार साथ कुरा राख्ने मेरो इच्छा थियो आज, तर मेरो कारणले गर्दाखेरि 15 मिनट स्थगित भयो। अनि सबै मान्यले नि भन्नुभयो तपाईँ खालि स्थगित गर्नुहुन्छ भनेर। म एउटा कुरो भन्न चाहन्छु, मैले अघि भाषा मिलाउनु खोज्दै थिएँ, मैले भनिरहेको शब्द नगरिकन सभापतिजी माइक काटिदिनु भयो। मेरो ठिक थियो कि तपाईँको ठिक थियो भन्दा पनि कतिपय कुराहरू आवेगमा आएको पनि समस्या हुँदो रहेछ। त्यसो नगर्नु भएको भने राम्रो हुन्थ्यो। मलाई पनि सभामुखलाई मैले सम्मान गर्ने आदर गर्ने यो एउटा थितिले एउटा विधिले बसालेको कुरा होला। म यही कुरा राख्न चाहन्छु र एउटा कुरो अन्तमा भन्छु, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले आएर यो जवाफ दिनुपर्छ। जवाफ दिनु भएन भने सभामुख महोदय यो आन्दोलन यतिकै लान्छ। जहिले पनि उठाएको उठाए प्रतिपक्षलाई उठाएको उठाए गर्ने भाषण गर्न लागेको लागै यो बेठिक हुन्छ, यसो नगरौँ।
3: दोस्रो बैठकमा शालीन बनेका राईले प्रधानमन्त्री

0: हजरत चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न पनि स्वीकृति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप 5 दिन थुनामा राख्न अदालतले म्याद थपेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेललाई थप 5 दिन थुनामा राखेर अनुसन्धान गर्न भनेको हो। पौडेललाई हिरासतमै राखेर अनुसन्धानका लागि म्याद थपिएको चौथो पटक हो। पौडेललाई पहिलो पटक जेठ 25 गते विशेष अदालतमा पेश गरिएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरणका अभियुक्त दीपक भट्टसँगको कारोबारसँग जोडेर विभागबाट अनुसन्धान भइरहेको छ। अब खबर फटाफट।
1: धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 10 बिचौलिया पक्राउ। निजी मेडिकलबाट सस्तोमा औषधि मिलाइदिने भन्दै बिरामी र पसलबाट समेत कमिसन खाने गरेको आरोप। महोत्तरीका आँप बगैँचा असार नसकिँदै रित्तिए, साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट ठेकेदारको जिम्मा लगाएपछि असार मसान्त अघि नै रित्तो बने। पर्वतको जलजला गाउँपालिका सुत्केरीलाई घिउ र अण्डा खुवाउँदै मल्लाज, लेखफाँट र सालिजाका स्वास्थ्य संस्थामा गएको साउन यता बच्चा पाएका 149 सुत्केरीलाई 2-2 क्रेट अण्डा र 1-1 माना घिउ वितरण। झ्याप्प झ्याप्प बिजुली जाने समस्या समाधानका लागि ऊर्जा मन्त्रालयको विशेष अभियान। बिजुली जाना साथ 11:50 वा 11:51 फोन गरे उत्तिन खेरै काम गर्न प्राधिकरणको टोली खटिने। चितवनको तुइन खोलामा पहिरो रोकथामको काम गर्ने सम्झौताका लागि ठेकेदार कम्पनीलाई आह्वान। सडक डिभिजनले 22,21,00,000 ठेक्का दिने, 10 महिनाभित्र काम सक्नुपर्ने। सुदूरपश्चिम सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट 4 किसान पुरस्कृत। नौगाड 2 दार्चुलाका धनसिंह सितोली, घोडाघोडी 2 कैलालीका मनोज खनाल, चुरे 1 कैलालीकी रीता कुमारी देउवा र बेदगोट 5 कञ्चनपुरका कलुवा कामीलाई जनही 75,000 पुरस्कार। र मोनाङको तिलिचो ताल पदमार्गमा पर्यटक आश्रय स्थल निर्माण। 1 एप जोमसुमको 12,35,000 खर्चमा घरपझुङ 5 नमुखु खर्क लिगमा 50 पर्यटक अट्न सक्ने आश्रय स्थल बन्यो।
0: युरोपको सुरक्षाका लागि लामो दूरीको नयाँ क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गर्न बेलायतसहित 12 युरोपेली मुलुकले आगामी 10 वर्षमा 37 अर्ब पाउन्ड भन्दा बढ़ी खर्च गर्ने भएका छन्। बेलायती प्रधानमन्त्री कार्यालय नम्बर 10 सार्वजनिक गरेको डिप प्रेसिजन स्ट्राइक परियोजनाबारे टर्कीको राजधानी अंकारामा जारी नेटो शिखर सम्मेलनमा छलफल भइरहेको छ। सम्मेलनको दोस्रो दिन बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले सम्बोधन गर्नुभएको छ।
2: Conflict in Ukraine and recent developments in the Strait of Hormuz. There's got lots of really important issues for us to discuss.
0: अहिले सम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्ण रेडियो हो।

त आदरणीय श्रोता वृन्द पुष्पन प्रधानले गाउनु भएको गीतको साथमा कार्यक्रम दिवाको सिलिगुडी अन्तिम चरणको यात्रा सुरु भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो युवान टकाउन चाहन्छु। म शिरेश सनवार आजको यो प्रस्तुति लिएर तपाईँको सेवामा हाजिर भइसकेकी छु। समय अहिले दिउँसोको 3 बजेर अहिले 17 मिनट गएको छ, 18 मिनट गएको छ इनफ्याक्ट। र यतिखेर कार्यक्रमको यो अन्तिम चरणमा आऊ भने हामी वास्तु सम्बन्धी केही जानकारी लिनेछौँ र वास्तु स्क्यानका चाहिँ स्थापक हुनुहुन्छ भावेश प्रधानज्यू, उहाँसँग गरेको कुराकानी तपाईँहरूको लागि अगाडि राख्ने मेरो तयारी रहेको छ र त्यसतर्फ लाग्छु। तर त्योभन्दा अगाडि छोटो म्युजिकल ब्रेकमा अनिल सिंहले गाउनु भएको यो एकदमै चर्चित अलिक पुरानो गीत हो, सुनेर इन्जोय गरौँ। त्यस पश्चात लगत्तै आजको कुराकानीतर्फ लागिहाल्छौँ है त।

Yalnız Gur Gur Radio. Gur Gur Radio. आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: हजुर नमस्ते, कार्यक्रम विवेश संवादबाट म योगराज राईको विवेश संवादमा आज मेरो गेस्ट हुनुहुन्छ भावेश प्रधानज्यू र उहाँ चाहिँ लन्डनमा बसोबास गर्नुहुन्छ। यो वास्तु सम्बन्धी काम गर्ने कम्पनीको चाहिँ फाउन्डर मेम्बर हुनुहुँदो रहेछ। यो वास्तु भनेको के हो अनि उहाँले कस्तो कस्तो सेवाहरू प्रदान गर्नुहुन्छ अनि वास्तु सम्बन्धी चाहिँ विचार नगरी घरहरू बनायो अथवा बस्यो भने चाहिँ त्यसले कस्तो खालको नेगेटिभ प्रभावहरू पार्दछ त्यसै सम्बन्धी कुराकानी गर्नेछौँ। भावेशजी यहाँलाई वेलकम छ विवेशमा।
1: नमस्कार, थ्याङ्क यू फर वेलकमिङ मी।
0: हजुर एकदमै खुसी लाग्यो समय दिनुभयो। यो तपाईँको कम्पनी सम्बन्धी अलिकति भनिदिनुहोस् न, यो वास्तु सम्बन्धी काम गर्ने कम्पनीको फाउन्डर हुनुहुँदो रहेछ तपाईँ।
1: हजुर, मेरो नाम भावेश प्रधान हो। म चाहिँ वास्तु स्क्यान भन्ने एउटा कम्पनीको फाउन्डर हो। हामीले अब धेरैजना डायस्पोरा मेम्बरहरू जब नेपालबाट इन्डियाबाट वेन दे गो अब्रड से टु युरोप अर युएस अनि त्यहाँ गएर हामी जहिले फर्स्ट हाम्रो सबैभन्दा ठुलो इन्भेस्टमेन्ट भनेको घरै हो। कुनै न कुनै घरमा त बस्नै पर्यो र त्यो घरमा बस्दाखेरि हामीले चाहिँ आफ्नो कल्चरको हिसाबले अलिअलि सानो तिलो फुलको गाछहरू भयो, रोग बिरुवाहरू भयो अनि यस्तो भेजिटेबल्स राख्छु। त्यस्तै गरी आफ्नो कल्चरको हिसाबले हामीले जस्तो घर गर्थ्यौँ, जस्तो हाम्रो नेपालमा अब साउथमा विन्डो हुनुपर्छ सनलाइटको लागि, अब अलिक घामको एरियामा सुखाउनुको लागि ठ्याक्क ठाउँमा डिरेक्सन करेक्ट हुनुपर्छ अनि मण्डलाको पनि हाम्रो धेरै कन्सेप्टहरू छ। त्यो सबै बिस्तारै हामीले ट्राई गर्छौँ तर गर्दाखेरि हामीलाई त्यो एउटा टेक्निकल एडवाइस र एउटा हुन्छ नि ह्यान्ड होल्डिङ एउटा कन्सल्टेन्सी त्यो यहाँ पाउनु गाह्रो हुन्छ। किन हाम्रो देशमा चाहिँ पण्डितहरू वास्तु एक्सपर्ट्सहरू रेडिली अभाइलेबल हुन्छ तर अब्रड जाँदाखेरि त्यो अभाइलेबल हुँदैन र हाम्रो प्लेटफर्मले चाहिँ यस्तो होम बायर्स र डायस्पोरा कम्युनिटीलाई आफ्नो पण्डितहरू वास्तु एक्सपर्ट्सहरूसँग कनेक्सन गराउने हाम्रो काम हो।
0: ओके, अब बेलायतकै कुराकानी गरौँ। यहाँ त रेडिमेड घर मात्रै हुन्छ, अब नेपाल जस्तो पक्का जग्गा किनेर घर बनाउने कुरा आउँदैन। यो रेडिमेड घरमा चाहिँ वास्तु मिलेको छ कि छैन भने कसरी थाहा पाउने?
1: रेडिमेड घरमा म आफै पनि एउटा आर्किटेक्ट हो र रेडिमेड घरमा 99% चान्सेस हुन्छ तपाईँको वास्तु नमिल्ने, किनभने कुनै पनि विदेशीले घर बनाउँदा हाम्रो हिन्दू कल्चर र हाम्रो साउथ एसियन कल्चरलाई हेरेर बनाउँदैन अनि म्याक्सिमम चान्सेस हुन्छ हाम्रो वास्तु नन कम्प्लायन्ट हुनुमा, बेसिकली वास्तु हेरेर बनाउँदैन अनि त्यस्तो गर्दाखेरि चाहिँ कतिजनालाई अलि इस्युज पनि आइरहेको हुन्छ। जेनरली पनि अब हामी जब अब्रड जान्छौँ हामीलाई अलिक केही न केही कल्चरल डिफरेन्सेसले गर्दा एउटा फोबिया भइरहेको हुन्छ अनि त्यस्तो टाइममा आफ्नो मूर्ति राख्दा, आफ्नो भगवान्को फोटो राख्दा, अलि राइट डिरेक्सनमा राख्दा अलि मेन्टल हेल्थ सपोर्ट पनि हुन्छ र आफूलाई अलि स्ट्रङ पनि फिल हुन्छ। तर डिरेक्सन वाइज चाहिँ यहाँ अब हामी भनौँ लगभग इक्वेटरको कन्ट्रीमा बस्छौँ होइन, तर हामी अहिले अब युके भन्दाखेरि अब अलमोस्ट नर्थ पोल नजिक बस्छु, सो त्यसले गर्दा पनि हाम्रो एकदमै वास्तुको त्यो डिरेक्सनहरू रङ हुन्छ। सन पाथ डायग्राम जो भन्छ कताबाट सन आउँछ घरमा, कताबाट सेट हुन्छ, त्यो सबै पनि रङ हुनु जान्छ र त्यसले गर्दा हामीलाई घरको डिरेक्सनहरू एकदमै सोचेर रेडिमेड घर पाउँदाखेरि अनि केही केही मिटिगेसन प्लानहरू अब जस्तो जो दोष काट्नेको कुरा हुन्छ नि अनि दोष काट्दाखेरि अलिक पण्डित पुजारी वास्तु एक्सपर्टहरूसँग सल्लाह लिएर त्यो गर्नुपर्छ।
0: हुने असरहरू चाहिँ के हो, कस्तो खालको नेगेटिभ इम्प्याक्टहरू पर्दछ?
1: डिफरेंट काइन्ड अफ नेगेटिभ इम्प्याक्ट पर्छ। अब जस्तो कुनै मान्छे होम ओनर यदि बिजनेसमा छ भने उनको बिजनेसमा इम्प्याक्ट पर्नु सक्छ, सर्भिसमा छ भने उनीहरूको डे टु डे लाइफमा इम्प्याक्ट पर्नु सक्छ, कसैलाई बडीली इस्यु हुनसक्छ फिजिकली, अब सनलाइट भेटेन। अब मानिहालौँ हाम्रो साउथ एसियन किचन चाहिँ एकदमै धेरै वेट हुन्छ कम्पेयर टु युरोपियन मान्छेहरूको किचन, उनीहरूको क्लिन हुन्छ अनि वेट किचनमा चाहिँ सनलाइट आएन भने फङ्गल इन्फेक्सन्स बढ्न सक्छ, ब्याक्टेरियल इन्फेक्सन्स बढ्न सक्छ अनि त्यो सब कुराले मान्छेको बिस्तारै हेल्थ र मेन्टल हेल्थ दिएको हुन्छ र त्यसलाई छिटोभन्दा छिटो उसलाई सही गर्दाखेरि त्यसको पोजिटिभ इम्प्याक्ट लाइफमा पर्छ।
0: अब जस्तै सपोज एउटा रेडिमेड घरमा तपाईँले वास्तु मिलाउनु पर्यो भने चाहिँ तपाईँले चाहिँ कसरी चाहिँ मिलाउनुहुन्छ, कसरी स्क्यान गर्नुहुन्छ, के छ त विधि चाहिँ?
1: हामीले डायस्पोराहरूले जब घर किन्छौँ हामीलाई यहाँ प्लान पाउँछ जुन चाहिँ घरको टु डाइमेन्सनल सेक्सनल प्लान हुन्छ, फ्लोर प्लान भन्छ उसलाई। त्यो फ्लोर प्लानलाई हाम्रो प्लेटफर्ममा अपलोड गर्दा हामीले त्यसको मोर अर लेस के इस्यु छ तपाईँलाई एउटा सल्लाह दिएर एउटा राम्रो कन्सल्टेन्ट जो वास्तु कन्सल्टेन्ट हुन्छ जसले यो कन्ट्रीको इस्यु र कन्ट्रीको हिसाबले वास्तु बुझेको छ उहाँलाई हामीले तपाईँसँग मिडिएट गराउँछौँ। बेसिकली वी गिभ यु अ कन्सल्टेन्ट।
0: ओके, अब किचनबाट जाउँ। किचन चाहिँ कस्तो हुनुपर्छ सर्वप्रथम, कतातिर फर्केको, अब पूर्व पश्चिम यो चाहिँ डाइरेक्सनको कुरा आउँदो रहेछ वास्तुमा त होइन?
1: हजुर, मोस्टली हाम्रो वास्तुबाट हेर्दाखेरि किचनसम्म पुग्नुभन्दा पहिला हामीले हेर्छौँ कि तपाईँको प्लट कस्तो छ होइन, प्लटबाट स्टार्ट हुन्छ. अब तपाईँको प्लट इस्ट फेसिङ छ, नर्थिङ छ, साउथ फेसिङ छ, नजिक कस्तो टाइपको यु नो मेजर ट्रिज छ, मेजर पब्लिक इन्फ्रास्ट्रक्चर जस्तो वेल भयो, ग्रेभयार्ड भयो अराउन्ड यर हाउस, सबै हेरेर अनि त्यसपछि डिसाइड हुन्छ कि तपाईँको घरको प्लान चाहिँ कस्तो ओरिएन्टेसन हुनुपर्छ. अलिकति ठुलो स्केलबाट, अलिक सहरको स्केलबाट, नेबरहुडको स्केलबाट अनि बल्ल घरमा आउँछ होइन. त्यसपछि डिपेन्डिङ अन तपाईँको बाटो मेन एक्सेस कता छ, अब नर्थ इस्ट वेस्ट साउथ, त्यसले भर पर्छ कि तपाईँको घरमा किचन कता हुन्छ. त्यो पनि हाम्रो वास्तुमा हिस्टोरिकली कोडिफाइड छ. अब सबभन्दा इजी एक्जाम्पल दिनु गयो कि इस्ट फेसिङ चाहिँ सबभन्दा राम्रो घर हुन्छ, र इस्ट फेसिङ घर भयो कि साउथ इस्टमा किचन हुँदा तपाईँको साउथ इस्टलाई मर्निङ सनलाइट, आफ्टरनुन सनलाइट दुइटै पाउँछ.
0: टोइलेट चाहिँ किचनको छेउमा राख्नुहुन्न भन्छ, त्यो सही हो?
1: यस, टोइलेटलाई चाहिँ अब हामीले हाइजिनको कुराले पनि र एउटा क्लिनलीनेसले पनि टोइलेटलाई हामीले किचनसँग अट्याच गर्दैनौँ. अनि त्यो मोडर्न साइन्समा चाहिँ अब त्यसलाई ब्याक्टेरियल इन्फेक्सन भन्नु सक्छ कि क्लिनलीनेस भन्नु सक्छ, र त्यसलाई हामीले हिस्टोरिकली पनि छुट्याउँछौँ. अनि आजभोलि तपाईँ हेर्नुहोस्, कुनै पनि टोइलेटमा सबभन्दा धेरै मोइस्चर हुन्छ, साइन्टिफिकली भन्नु जाँदा पनि मोइस्चर हुन्छ, फङ्गल ग्रोथ हुन्छ, र त्यसलाई तपाईँले आफै भन्नु खाने ठाउँमा राख्दा त्यो ठिक हुन्छ. र
0: अब अनि सिटिङ रुमतिर जाउँ.
1: सिटिङ रुममा चाहिँ वेल भेन्टिलेटेड इस्ट स्टाइल, अनि फेरि यस, कमिङ ब्याक टु द सेम पोइन्ट हजुरले जस्तो सोच्नुभयो, अगेन वी स्टार्ट फ्रम रोड, तपाईँको रोड एक्सेस कता छ, अनि त्यो घर कता फेसिङ छ, इस्ट, नर्थ, वेस्ट, साउथ, अनि त्यसपछि हामी किचन, ड्रइङ रुम, बेडरुम, पूजा रुम सबै आउँछौँ होइन. अगेन टेकिङ द डिफल्ट एक्जाम्पल, तपाईँको घर यदि इस्ट फेसिङ छ भने, मेन एक्सेस इस्ट फेसिङ छ भने, तपाईँको जस्तो किचन मैले भने साउथ इस्टमा हुन्छ, नर्थ इस्टमा हाम्रो जो इशान कोण भन्छ त्यहाँ हाम्रो पूजा रुम हुन्छ, अनि ड्रइङ रुम चाहिँ हाम्रो लगभग भनौँ न सेन्ट्रल या सेन्टर साउथ हुन्छ, सेन्टर नर्थ पनि गर्छ कतिजनाले, त्यसले गर्दा क्रस भेन्टिलेसन्स पाउँछ. अनि त्यसपछि सबभन्दा नराम्रो कोण चाहिँ हामीले साउथ वेस्टलाई मानिन्छ. सो बेसिकली टु मच सनलाइट अनि मास्टर बेडरुम चाहिँ नर्थ वेस्टमा राख्छ मोर लेस, अनि प्रत्येक ट्याङ्कहरूलाई चाहिँ नर्थ वेस्ट, नर्थ नर्थ वेस्टमा राखिन्छ, एकदमै नर्थ वेस्ट कर्नरमा.
0: भनेपछि यो वास्तु मिलाउँदा चाहिँ कोठामा कुन सामान कहाँ राख्ने, भित्तामा के सामान झुन्डाउने, त्यो सबै म्याटर्स रहेछ होइन?
1: सबै म्याटर गर्छ, स्टार्टिङ फ्रम नेबरहुड स्किल, तपाईँको मेन एक्सेस एन्ट्री कहाँ छ, गेटहरू घरको, त्यसपछि तपाईँको बेडरुम कहाँ हुनुपर्छ, किचन कहाँ हुनुपर्छ, सबै म्याटर गर्छ. अनि त्यसपछि अब होम ओनरको डेली लाइफ स्टाइल पनि म्याटर गर्छ. त्यसपछि अब तपाईँको कतिजनाले अब कस्तो कलर, डिपेन्डिङ अन उनीहरूको मुड होइन, अब कोही टिचर छ, कोही आर्टिस्ट छ भने उनीहरूको आफ्नो मुडले पनि उनीहरूले कलर, टेक्स्चर, घरको ब्राइटनेस त्यो सबै मिलाउँछ. बेसिकली
0: हाम्रो चाहिँ भावेश प्रधानज्यू हुनुहुन्छ, वास्तु सम्बन्धी काम गर्ने, अब स्क्यान गर्ने कम्पनी हुनुहुँदैछ, उहाँको फाउन्डर हुनुहुन्छ, उहाँसँग कुराकानी गरिएका छौँ. अब यो बिचमा दुईटा गीत सुनौ, त्यसपछि बाँकी कुराकानी सेकेन्ड पार्टमा सुन्नेछौँ.

0: गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।

0: गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ भावेश प्रधानज्यू हुनुहुन्छ वा वास्तु सम्बन्धी काम गर्ने कम्पनीको चाहिँ फाउन्डर हुनुहुन्छ स्क्यान गर्नुहुँदो रहेछ र वास्तु किन आवश्यक छ त्यस सम्बन्धी हामीले कुराकानी गरिएका छौँ भावेशजी फेरि वेलकम छ यहाँलाई
2: थ्याङ्क यू
1: ओके अब यो वास्तु मिलाउने भन्नाले यहाँ रेडिमेड घरमा त पुरै कोठाहरू त्यो ऊ गरेर मिलाउने त होइन त्यही सामान नै यताउता मिलाउने नै बुझ्यो होइन र
2: करेक्ट त्यसले गर्दा अब तपाईँको घर किनिसक्नु भएछ भने त्यसलाई मिटिगेसन गर्नु मिल्छ मिटिगेसनको मतलब हो अब त्यसमा धेरै चान्सेस हुन्छ गलत हुनुको रङ हुनुको डाइरेक्सन र त्यो डाइरेक्सनलाई काट्नुको लागि पनि हाम्रो पास उपायहरू हुन्छ र त्यो अब मानिहालौँ तपाईँको अलिकति रुम नमिलेको छ भने फर्निचरलाई अलि मिलाउनु मिल्छ होइन जस्तो अब बेड कुन डाइरेक्सनमा गर्ने सोफा कुन डाइरेक्सनमा गर्ने टिभी कुन डाइरेक्सनमा गर्ने मिरर कहाँ राख्ने कहाँ नराख्ने होइन त्यो सबै पनि मिलाउनु मिल्छ अनि त्यसलाई मिटिगेसनतिर जानु भन्छ कि अब ल अब नेगेटिभ नै एनर्जीवाला घर मान्छेले किनिसकेछ र त्यो अब केही गर्नु सक्दैन अब इमिडिएटली त बेच्नु सकेन नि अनि त्यस्तोमा अब भित्रको फर्निचरहरू मिररहरू अब तपाईँको भगवानको मूर्तिहरू अलिकति मिलाएर त्यो नेगेटिभिटीलाई कम गर्नु सकिन्छ
1: यो वास्तु सम्बन्धी पनि यसो हेर्दै थिएँ यो सुत्दा चाहिँ यो दक्षिण दिशातिर अथवा पूर्व दिशा फर्केर सुतेमा राम्रो हुन्छ भन्छ यसको कारण चाहिँ खास के उत्तर दिशाले एभोइड गर्नुपर्ने कुराहरू यहाँ देखेँ
2: यस सो हाम्रो हिस्टोरिकली हाम्रो केही हाम्रो अब ऋषि मुनिहरूले पहिल्यैबाट डकुमेन्ट गरेर राखेको छ त्यसलाई गएर मडर्न साइन्समा हामीले बडी म्याग्नेटिजम बुझ्छौँ होइन जस्तो अब नर्थ साउथ डाइरेक्सन कुनै पनि म्याग्नेटले नर्थ साउथ डाइरेक्सन हेराउँछ भन्छ नि त्यसै गरी कुनै मान्छे यदि कुनै घरको ठुलो बिम छ बिममा सबभन्दा धेरै रिइन्फोर्समेन्ट लोहा या अब उसलाई मेटल भनौँ त्यो हुन्छ र त्यसको अन्डरनिथ मान्छे कोही सुते छ भने त्यसको पनि ब्लड फ्लोमा त्यसको इम्प्याक्ट आउँछ त्यसले गर्दा हाम्रो हिस्टोरिकली एउटा डाइरेक्सन सेन्स हुन्छ कि यो डाइरेक्सनमा सुत्ने अब कोही बच्चा छ भने उसलाई कस्तो डाइरेक्सनमा सुताउने कोही एजेड वुमेन छ भने उसलाई कुन डाइरेक्सनमा सुताउँदा उसको ओभरअल वेलबिङ राम्रो हुन्छ त्यो डाइरेक्सनहरू पनि म्याटर गरिन्छ
1: अब तपाईँले प्रदान गर्ने सेवाहरूमा चाहिँ स्टेप वान स्टेप टूदेखि सिक्ससम्म रहेछ अपलोड प्लानदेखि इन्टेरियर डिजाइन यसको बारेमा अलिकति भनिदिनुहोस् न
2: सबभन्दा पहिला कुरा अब मानिहालौँ तपाईँले तपाईँकै घर एक्जाम्पल लिउँ होइन अब तपाईँलाई केही कुरा जान्नु छ भने फर्स्ट एन्ड फोरमोस्ट तपाईँले चाहिँ आफ्नो घरको टू डाइमेन्सनल प्लान फोटोग्राफ लिएर हाम्रो प्लेटफर्ममा अपलोड गर्ने हो सिम्पल त्यहाँबाट चाहिँ हामीले तपाईँको प्लान बुझेर त्यहाँबाट हामीले तपाईँलाई एउटा बेसिक एडभाइस बेसिक प्लान दिन्छौँ कि ल यसमा के राइट छ के रङ छ के अलिअलि बेसिकली माइनर चेन्जेस गर्नु मिल्छ र त्यसपछि हामीले तपाईँलाई पेयर गरिदिन्छौँ एउटा वास्तु एक्सपर्टसँग
1: ओके
2: अनि उहाँले तपाईँलाई कन्सल्टेन्सी दिनुहुन्छ सो वी सिट बिट्विन वास्तु एक्सपर्ट्स एन्ड पिपल हु आर होम ओनर्स अनि त्यहाँबाट या आई मिन बोथ अफ यु हेभ अ डिस्कसन अनि त्यहाँबाट यु स्टेप फर्दर अब कतिजना वास्तु एक्सपर्ट हुन्छ दे आर अल्सो एस्ट्रोलोजी एक्सपर्ट होइन अब कतिजना वास्तु एक्सपर्ट हुन्छ उनीहरू अल्सो दे आर डबलिङ अप एज पण्डित छ होइन अब तपाईँकै घर नजिकै कुनै वास्तु एक्सपर्ट प्लस पण्डित छ भने तपाईँको कुनै घरको दोष छ भने दे क्यान अल्सो डु सम सर्ट अफ अ हवन अर पूजा त्यो सबै पनि गर्नु मिल्छ
1: अब यसको कस्ट चाहिँ कस्तो हो तपाईँहरूले यो वास्तु मिलाइदिनु भयो भने अब तपाईँले वास्तु विज्ञसँग कन्सल्टेन्ट गराइदिने त्यस्तो रहेछ कस्तो छ यसको चार्जेसहरू अब कसरी हाउ डज इट वर्क
2: सो चार्जेसहरू चाहिँ अराउन्ड अब भनौँ न फर अ भेरी बेसिक वास्तु चेक 50 pounds लिएर फर अ भेरी सिनियर वास्तु एक्सपर्ट जिनले तपाईँको घरको पूजाबाट हुन्छ नि मिटिगेसन प्लानबाट लिएर सबै गर्छ त्यहाँबाट 550 to 500 pounds रेन्जमा हुन्छ
1: यो इन्टेरियर डिजाइन भनेको छ त्यसको चाहिँ अब फेरि वास्तु कोठामा मिलेछ भने फेरि त्यसको चाहिँ त्यसलाई के गर्ने रङ रोगन गर्ने भनेको कि कस्तो
2: हो सो कतिजनाको एकदमै वास्तु एकदमै नराम्रो हुन्छ जस्तो तपाईँले सुरुमै भन्नुभयो किचनसँग बाथरुम अट्याच होला सो त्यसले एकदमै धेरै नेगेटिभ एनर्जी ल्याउन सक्छ घरमा अनि त्यति बेला हामीले इन्टेरियर डिजाइन नै चेन्ज गर्नु पनि रेकमेन्डेसन दिन्छौँ ल तपाईँले अब यो टोयलेट चाहिँ या त तपाईँले डिसफङ्सनल गर्नु पर्यो अर यो टोयलेटलाई तपाईँले सार्नु पर्यो अनि त्यस्तो कुनै कुनै क्लायन्टको त्यो बजेट पनि हुन्छ र उनीहरूले चेन्ज गर्नु चाहन्छ त्यतिखेर हामीले तपाईँलाई फेरि वी पेयर यु अप विथ द लोकल आर्किटेक्ट जसले तपाईँको वास्तुको हिसाबले त्यो प्लानलाई अलिकति मुभ अराउन्ड गरेर दे गिभ यु अ कन्सल्टेसन अगेन
1: ए यो फिजिकल हेल्थ रिस्क भन्नुभएको छ यसको बारेमा अलिकति एलाबोरेट गरिदिनुहोस् न
2: सो लाइक आई सेड म्याग्नेटिज्मको जस्तो तपाईँलाई इम्प्याक्ट भने मैले त्यसपछि फिजिकल अब सनलाइट मानिहाल्नु अब तपाईँको युरोपमा अब युकेमा हामी जान्छौँ सनलाइट भनेको स्कार्स कमोडिटी हो होइन अब तपाईँको रुममा सनलाइट नै छैन भने, इमेजिन अ बिग ट्री सेडिङ योर हाउस एन्ड यु डोन्ट ह्याभ सनलाइट एट अल भने, ओभर द इयर्स तपाईँको त्यो मेन्टल हेल्थ इम्प्याक्ट गर्नु जान्छ. आइम जस्ट गिभिङ अ स्मल एक्जाम्पल. तपाईँको किचनमा भेन्टिलेसन छैन भने त्यो तपाईँको फुडहरू पनि स्टेल हुन्छ छिटो, फङ्गल इन्फेक्सन पनि हुनसक्छ. तर त्यस्तै गरी एभ्री रुम हेज इट्स ओन क्यारेक्टर. अब तपाईँले त्यो क्यारेक्टरसँग म्याच गरेर गर्नु भएन भने it would give you a negative impact basically. Just like hamle aaja boli aba yo room ma malai thik lagdaina bhancha ni, kati bachcha haru euta room ma padnu chahdaina arko ma padnu chahancha, ani tela vastu sanga sangai tapai le interior design pani correction garaunu bhayo, jasto color bhayo, texture bhayo, furnitures bhayo bhane त्यो झन् पोजिटिभ रिइन्फोर्स गर्दै जान्छ.
1: यो कुरा कहानी सुनेर तपाईँलाई कसैले कन्ट्याक्ट गर्न चाहनु भयो भने तपाईँको नम्बर मैले दिन सक्छु?
2: एब्सोल्युटली यस, तपाईँले नम्बर एब्सोल्युटली दिनुहोस्. आई एम ट्रेन्ड एज एन आर्किटेक्ट अल्सो, सो इनिसियली कन्भर्सेसनमा उहाँलाई के तकलिफ हुँदैछ, उहाँलाई के इस्यु छ, त्यो सबै पनि म कुरा गर्न सक्छु. प्लान छ.
1: अब जस्तै शरीरमा कुनै रोग लाग्यो भने त त्यसको सिम्टमहरू हुन्छ, तर यो घरमा वास्तु मिलेको छैन भनेर चाहिँ कसरी चाल पाउने होला?
2: अब त्यो चाहिँ जो होम ओनर छ, खास गरी हस्बेन्ड भन्दा पनि वाइफहरू हाम्रो सोसाइटीमा होम ओनर्स हुन्छ, घरमा धेरै टाइम बिताउने हाउस वाइफ बच्चासँग हुन्छ, उहाँहरूसँग कुरा गर्दाखेरि उहाँहरूले आफ्नो क्लुजहरू दिनुहुन्छ कि यो यहाँ मलाई निन्द्रा राम्रो लाग्दैन, मलाई नराम्रो सपना आउँछ, मेरो गेस्टहरू आउँदाखेरि कुराहरू अलिक नमिल्नु जान्छ, बच्चाहरूले सपना, दिस टाइप अफ थिङ्स विल अराइभ, आई मिन कम आउट वेन यु हेभ डिपर कन्भर्सेसन. सो वान टु वान कन्सल्टेसन गर्दाखेरि कन्भर्सेसनमा यो कुराहरू आउँछ, अनि त्यहाँबाट हामीले बेसिकली इन्फर गर्छौँ कि ए साँच्चै नै उहाँलाई धेरै इम्प्याक्ट गरेको रहेछ भनेर, एन्ड देन वी इन कन्सल्टेसन विथ द क्लाइन्ट हामीले चेन्जेसहरू गराउँछौँ.
1: हो, अब अहिले चाहिँ युकेको कुराकानी गरिरहेका छौँ, युकेको वास्तु र नेपालको वास्तु र अमेरिकाको वास्तु त्यो चाहिँ फरक हुन्छ अरे? हो,
2: एब्सोल्युटली फरक हुन्छ, किन वास्तु पनि एउटा साइन्स जस्तै हामीले बुझ्नुपर्छ. र सन पाथ डायग्राम भनेर एउटा कुरा हुन्छ कि कुन लोकेसन, अब जिपिएस लोकेसन भनौँ न, कुन ल्याटिट्युड र लङ्गिट्युडको लागि सन, हामीले किन सनको अराउन्ड हाम्रो सबै कुरा मुभ हुन्छ नि, त्यहाँ सन कसरी कताबाट आउँछ, कताबाट अस्त हुन्छ र सिजन्स कस्तो हुन्छ, त्यसले गर्दा त्यो लोकेसनको हिसाबले हामीले वास्तु ओरिएन्ट गर्नुपर्छ. मानिहालौँ कोही नेपालमा छ भर्सेस कोही अस्ट्रेलियामा छ भने ठ्याक उल्टो हुन्छ, फेरि अस्ट्रेलियामा नर्थबाट सनलाइट आउँछ, नेपालमा साउथबाट सनलाइट आउँछ. त्यसले गर्दाखेरि नेपालको वस्तु लिएर सिधै अस्ट्रेलियामा कपी पेस्ट गरेर गुगलबाट हेरेर कपी पेस्ट गर्दा नराम्रो हुनु जान्छ, त्यस कारण हामीलाई कन्सल्टेन्ट चाहिन्छ जसले फर्कको पनि कुरा बुझ्छ.
1: अब बेलायतमा थुप्रै नेपालीहरू हामी छौँ होइन, उहाँहरूले कतिको एप्रोच गर्नुहुन्छ तपाईँलाई, लाउन हजुर यो वास्तु मेरो मिलेको छ कि छैन हेरिदिनुहोस् न भनेर कतिको एप्रोच गर्नुहुन्छ?
2: अहिलेसम्म हामीले अप्रोच नै पाइरहेछु, क्लाइन्टबाट पनि एउटा दुइटा पाइरहेछु, तर बिस्तारै हामीले यसलाई प्लेटफर्मको रूपमा हामीले हेर्दैछु. एउटा जुन चाहिँ सर्भिसेस एउटा कम्युनिटीलाई चाहिने, एउटा मैले नेपालीज कम्युनिटीमा पनि धेरै भोलिन्टियर गरेको छु स्कटल्यान्डमा एडिनबरामा हुँदा, र हामीलाई एसेन्सियल सर्भिसेसहरू जुन भनौँ न जुन हाम्रो ब्याक होममा अभाइलेबल छ, जुन चाहिँ जग राख्दाखेरि नै हामीले एउटा पण्डितलाई बोलाएर पूजा गर्छौँ, यहाँ त्यो सबै मिसिङ छ. र बिस्तारै यो प्लेटफर्मको थ्रुबाट हामीले त्यो सर्भिसेसहरूलाई पनि बिस्तारै वी आर ट्राइङ टु इन्टिग्रेट.
1: अब त्यो नयाँ घर बनाउँदा त त्यही अनुसारले वास्तु मिलाउनु भनेर त्यो जग खन्नुभन्दा अगाडि नै नेपालतिर त हुन्छ, तर यहाँ चाहिँ त्यो पोसिबल भएन है?
2: करेक्ट, यहाँ त त्यो पोसिबल नै भएन. र यहाँ इमिडिएटली तपाईँको केही नराम्रो छ भने पनि इमिडिएटली एउटा पण्डित खोज्नु, अब मानिहालौँ एउटा वास्तु एक्सपर्ट पण्डित एडिनबरामा बस्छ र तपाईँ बस्नुहुन्छ लिड्समा, होइन, अब उहाँलाई बोलाउनु पर्यो, अब अपोइन्टमेन्ट लिनु पर्यो, आउनु पर्यो, आएर तपाईँको त्यो अब कुनै नेगेटिभिटी छ भने त्यो पूजा गराउनु पर्यो, पूजा पाठ हवन गर्छ, त्यो गराउँदाखेरि पनि त्यो ग्याप छ के मार्केटको डिमान्ड र सप्लाईमा, त्यो सप्लाई ग्यापलाई हामीले बुझेर बिस्तारै मेबी अराउन्ड द इयर 6 months हामीले अराउन्ड 20 वास्तु एक्सपर्ट्स बोलाएर यहाँ अब डिफरेन्ट घरहरूमा पूजाहरू गराउने पनि हाम्रो प्लान छ विदिन अ इयर टु.
1: भनेपछि त्यो पूजा गरेपछि त्यसरी वास्तु मिलाएपछि चाहिँ प्रब्लम हुँदैन, सबै ठिक हुन्छ?
2: यस, सर्ट अफ यस. सर्भिसेसहरू छैन नि हाम्रो यहाँ डायस्पोरा कम्युनिटीलाई, त्यो सर्भिसेसको एब्सेन्समा हामीले ल यो सर्भिसहरू कसरी फेरि इन्टिग्रेट गर्ने, र विदेशमा बसेर पनि कम्युनिटीको मेन्टल हेल्थ भनौँ न, किन हामीलाई यहाँ झन् धेरै मेन्टल हेल्थ सपोर्ट चाहिएको हुन्छ, त्यो कसरी हामीले सर्भिसेसहरूलाई अभाइलेबल गराउनु, त्यो सोचेर हामीले यो प्लेटफर्म स्टार्ट गरेको.
1: हुन्छ त भावेश जी, हजुरको समयको लागि धेरै धेरै धन्यवाद है त।
2: थ्याङ्क यू सो मच, हैव अ गुड डे टु।
1: हजुर, आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो भावेश प्रधानज्यू, लन्डनमा बसोबास गर्नुहुन्छ, वास्तु सम्बन्धी काम गर्ने कम्पनीको चाहिँ फाउन्डर हुनुहुँदो रहेछ। वास्तु स्क्यान गर्न चाहनुहुन्छ भने उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ, र उहाँको नम्बर 07502075375 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। यो नम्बर चाहेको खण्डमा कृपया मलाई फोन गर्नु होला है, अथवा कार्यालयमा 01303246730 मलाई इमेल गर्न चाहनुहुन्छ भने yokraj.rai@bbs.com ईमेल गर्न होला। उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागे। हस्त, नमस्ते।

आदरणीय श्रोतावृन्द, अब भने यो कुराकानी पश्चात कार्यक्रमको बिल्कुल अन्तिम चरणमा आइसक्यौँ। अहिलेको लागि बाबुल गिरी र जुनियर रिजल काफ्ले गाउनु भएको एउटा गीत म अब तपाईँको लागि राख्दैछु। यो गीतको साथमा बिदा लिन्छु। अगाडि अब गोधुली कार्यक्रम लिएर दिदी रूपा राणा आउनुहुनेछ। म भने भोलि दिउँसो भेट्न आउनेछु। नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि उद्योगी व्यवसायी उत्साहित।
1: सुझावहरू ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तौरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव?
2: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा खेलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त। यो पनि
0: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कडा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अङ्कारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। अमेरिकाले मङ्गलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्यान्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरुद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वासिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रुसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल सङ्कट निम्तिएको छ। किएभले पछिल्लो पटक रुसका टाटास्ट्रान र सारातोभस्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोर्तान स्थित एउटा रुसी इन्धन स्टेसनमा हमला गरेको छ। किएभले सी अफ एजोबमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रुसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरुष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीडितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग सञ्चालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
1: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भने उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
1: हामीले माग गरेका छौँ कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो भनेर अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौँ।
0: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
4: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु भने त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो। र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यसपछि छात्र सङ्गठनहरू पनि बसेर हरेक महिना चाहिँ हामी मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै

0: अधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लिजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी सुरुमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौँ।
1: यसको चाहिँ कार्यान्वयन चाहिँ मलाई के लाग्छ त भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर है धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नामका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्चिलो छ यो गर्नको लागि। किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि, होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन। अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्के ह्याबिटेसन भनौँ न त्यही दलका व्यक्तिहरू ले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्नेहरू नेपोजेविकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त। त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति अचिलो लाग्छ मलाई।
2: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के होइन यति टाइम भनेर
1: यसलाई यसो भन्छु जस्तो भन्नु न एउटा चाहिँ बाल अस्पताल बन्ने छ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा तपाईँको चाहिँ कलेजहरूले गरेका छन्। यस्ताको लागि चाहिँ सजिलो छ, अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्। यस्तोको लागि चाहिँ
2: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन् यो निशुल्कै जस्तो
1: उनीहरूले होइन यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जसो संस्थाहरू लिजमा आएकै छैनन् त्यस कारणले गर्दा उनीहरू भोगाधिकार भन्दा मक्का परेर बसेका छन्। जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन, सरकारले त दुरुपयोग नहोस् सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्न खोजेको हो। उस्तै पनि सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भए हुनाले चाहिँ यो तीन प्रकारको कुरा दत्ताको प्रक्रिया लिजको प्रक्रिया र चाहिँ तपाईँको चाहिँ भगाधिकार, त्यसमध्ये भगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
2: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या।
1: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न लगभग 1500-1800 रोपनी जग्गा त हराइसक्यो हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चाहिँ तपाईँले समीक्षण गर्नुहोस् भनेर साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस् सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, डाटाहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि त्यही छ नि, भूगोल पनि त्यही छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको नक्सा डाटा बनाउनुको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अतिक्रमणको विषयमा। अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ, तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा खेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छन् र यो फेरि उसमा आउँदैन। 6 महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
0: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा। ट्राफिक नियम उल्लङ्घनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रुपियाँ भन्दा बढी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्विल लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ।

0: अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
1: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अङ्कारामा रहेका ट्रम्पले भने, गैराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे, जहाँसम्म मेरो सवाल छ अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: Details of all our services are at bbcworldservice.com.

एस कुमार र बिन्दु परियारले गाउनुभएको यो गीतको बीचबीचमा केही डायलगहरू पनि सुन्नुभयो। नेपाली चलचित्रको गीत थियो। समय दिनको 4:33 गएको छ। नेपालमा पनि बेलुकीको 9:18 गयो र ब्रुनाईमा भने अहिले मध्यरात हुनको लागि अब केही मिनटहरू मात्रै भन्नाले पनि करिब करिब 27 बाँकी रहेको छ। हजुर, 27 भनेको एकदमै लामो हो होइन। समय बिताउन कहिलेकाहीँ कसैको पर्खाइमा बसिरहँदा एकदमै गाह्रो हुन्छ, तर रमाइलो मुडमा भने समय यति छिटो बित्छ है, त्यसको थाहै हुँदैन। एनिवे श्रोता, यो समयको कुराकानी आफ्नै ठाउँमा छँदैछ। समय बडो बलवान छ, समयलाई हामी केही गर्न सक्दैनौँ। यो समयको पर्खाललाई हामी कसैले पनि एटम बमले पनि छुन सक्दैन। समय भनेको समय नै हो भन्दै अबको प्रस्तुतिमा हामी मिठा मिठा गीतहरू सुन्नेछौँ र अहिलेको लागि भने म केही सूचनाहरू पनि तपाईँहरूको साथमा राख्न चाहन्छु र तपाईँहरूलाई यो कार्यक्रम लेक लेक समाज युकेको समर बीबीक्यू पार्टी हुन गइरहेको छ। 22 अगस्तको दिनमा शनिबार पर्छ। यो चाहिँ ग्रान्स जुनियर स्कुल फानबरमा हुँदैछ। इन्जोय गर्नु होला। अनि त्यस्तै गरी यो वर्षको नेपाल कप अथवा यो नेपाल कप पुरा भइसकेको छ। अनि त्यस्तै गरी नेपाली ओपन कन्सर्ट, नेपाली ओपन कन्सर्ट भन्नाले एकदमै ओपन ग्राउन्डमा तपाईँहरूले विभिन्न किसिमका कलाकारहरूको प्रस्तुतिहरू हेर्दै सुन्दै रमाइलो गर्दै एक आपसमा पनि भनौँ न तपाईँहरूले माया साटासाट गरिसक्नु भएको छ। र त्यसै गरी यो वर्षको नेपाली ओपन कन्सर्ट हुन गइरहेको छ। शनिबार 25 जुलाईमा रसमुर एरेना ओल्ड सर्टमा, पोस्टकोड GU112FE र समय दिनको 1 रातको 10 तपाईँहरूले यो कार्यक्रममा नेपालदेखि आउनुभएका कलाकारहरू द भोइस अफ नेपाल सिजन 7 की विनर नीता कुमारी थापा मगर अनि त्यस्तै गरी मन्त्र ब्यान्डका प्रस्तुतिहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ। साथमा अन्य कलाकारहरूको प्रस्तुति पनि हुनेछ। ओके, यो कुराकानी तपाईँहरूसँग हामी यो विषयमा पनि कुराकानी गर्नेछौँ कुनै दिन। र यो नेपाली ओपन कन्सर्ट हुनुभन्दा केही समय अगाडि भने हामी ब्यान्ड मेम्बरहरू, आयोजक अनि नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति अथवा उहाँहरूसँगको कुराकानी, उहाँहरूको प्रस्तुति के कस्तो रहन्छ आदि इत्यादि विषयमा हामी कुराकानी गर्नेछौँ। अहिलेको लागि भने एभेस थापाले गाउनुभएको यो गीत सुनौँ।

रेडियो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

कुमार सानु र अलका याग्निकले गाउनु भएको यो मिठो गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका धेरै धेरै सूचनाहरू तपाईँको लागि पनि यो सूचना एकदमै जरुरी हुनेछ श्रोता। र हामीले यो वर्ष धेरैभन्दा धेरै कार्यक्रमहरू आयोजना गर्दैछौँ। यी भेटघाटहरूमा तपाईँहरू पनि जान सक्नुहुनेछ र यो कार्यक्रम हुन गइरहेको छ श्रोता तपाईँहरूको लागि यसले गोर्खा नेप्लिस एसोसिएसनको वार्षिक भेटघाट कार्यक्रम हो र यो कार्यक्रम तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। विभिन्न किसिमका एक्टिभिटिजहरू रहेका छन् र इजिएनए मेला हुन गइरहेको छ यो हिप ब्रिज फार्ममा र हरेक वर्ष हुने गर्छ। यो वर्ष पनि शनिबार 11 जुलाईको दिनमा हुँदैछ, इन्जोय गर्नुहोला। त्यस्तै गरी 11 जुलाईको दिनमा तपाईँहरूले अर्को कार्यक्रम पनि इन्जोय गर्न सक्नुहुनेछ। यसले गोर्खा नेप्लिस एसोसिएसनको यो नेपाली मेला हो श्रोता। दिनको 12 बजेदेखि हाई ब्रिज फार्म यसले ह्याम्पसायरमा हुन गइरहेको छ र तपाईँहरू सबैलाई इन्भाइट गरिएको छ। ज जसको फुर्सद छ जान सक्नुहुनेछ। अनि त्यसै गरी अर्को कार्यक्रम तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ श्रोता। 27 जुलाईमा यो मिटल्यान्ड नेपाली मेला हुन गइरहेको छ नटिङ्गम सहरमा र त्यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। समय दिनको 12 बजेदेखि सुरु भएर रातको 10 बजेसम्म यसको भेन्यु रहेको छ मेलबर्न पार्क नटिङ्गममा। पोस्ट कोड NG858J हो। इन्जोय गर्नुहोला। अब भने तपाईँको लागि हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ र बद्री पगिनी र ज्योति मगरले गाउनुभएको यो गीतको लागि मनु राणा हुनुहुन्छ वेलिङटन ब्यारिक्सबाट र उहाँले यो गीत उहाँको प्रिय मित्र फानबर निवासी धनु गुरुङ बहिनीलाई मिठो सम्झना अनि साथै उहाँका अन्य आफन्तजन इष्टमित्रहरू र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई पनि मिठो सम्झनासहित यो गीत सुनेर इन्जोय गर्नुहोला भन्नुभएको छ। थ्याङ्क यू मनु बहिनी, तपाईँले रिक्वेस्ट गर्नुभएको गीत अब हामी सुनौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: वर्तमान सरकार र राज्यका अंगहरूको कार्यशैली प्रति सत्तारूढ रासोपाकै सांसदहरूले समेत प्रश्न उठाउन थालेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै रासोपा सांसद शम्भु प्रसाद ढकालले राज्यका समेत र जनतालाई दुःख दिन परिचालित भए जस्तो देखिने भन्दै मन्त्रीहरूको जवाफ माग्नु भएको हो।
1: हामी कृषि तथा प्राकृतिक स्रोत समितिबाट झापा मोरङ सुनसरी र धनकुटाका केही किसानहरूसँग भेटघाट गरेर दुई दिन अघि मात्रै फर्केका छौँ। सबै किसानको एउटै गुनासो छ, गाडीमा माछा हालेर बेच्न लैजाउ वा मौरी चराउन वा बारीको तरकारी बजार लैजाउ, प्रत्येक चोक सडकमा ट्राफिक प्रहरीलाई नगदले खुसी नपारी सुख छैन। मालपोत नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको काम तीन दिन लगाएर शास्ति दिन्छन्। तराईको उखरमाउलो गर्मीले खेत सुक्खा छ, रासायनिक मल सुगाउन पनि पुग्दैन। सिन्चाई गर्न मोटर चलाउँ बत्तीको लाइन छैन। खेतमा काम गर्दा ओछ्यानमा सुतेका बखत पसिनाको धारा बग्छ, पङ्खा चलाउन पाइँदैन। के सरकारका सबै अङ्गहरू जनतालाई दुःख दिनका निमित्त परिचालित हुन्? सरकारलाई यो कुरा थाहा छ कि छैन? थाहा छैन भने पनि ठिकै छ, थाहा होस्। सम्बन्धित सबै मन्त्रीहरू, ऊर्जा, गृह, कृषि लगायत सबै मन्त्रालयहरूले यसको समाधान सहितको जवाब संसदबाटै दिउन्। यो जनताको चाहना हो।
0: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवका सिंचाई आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्यालाई अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ। मन्त्रालयले पहिलो चरणमा सिक्टा, रानी जमरा, कुलरिया, भेरी बबई, सुनकोशी मरिन, महाकाली र बबई सिंचाई आयोजना पोर्टलमा समेटेको छ। आगामी दिनमा अन्य सिंचाई आयोजनालाई पनि क्रमशः समेटिने मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हालै सिक्टा, रानी जमरा, कुलरिया, भेरी बबई र बबई सिंचाई आयोजनाको स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। पोर्टल सञ्चालनमा आएपछि मन्त्री तथा मन्त्रालयका सचिवले कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन, निर्माणको अवस्था तथा आयोजनामा उत्पन्न समस्यालाई प्रत्यक्ष रूपमा हेर्न मिल्नेछ। यो सँगै आयोजनाको नियमित अनुगमन उच्च तहबाटै हुने विश्वास मन्त्रालयले लिएको छ। पटक पटक म्याद थपिएका आयोजनाको प्रगति समयमै मूल्याङ्कन गर्न कठिन हुने गरेकोमा नयाँ प्रणालीले त्यसलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन, दाबी, विवाद, निर्माणमा देखिएका अवरोध तथा समाधानका प्रयासबारे विवरण अनिवार्य रूपमा पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार पोर्टललाई प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग समेत एकीकृत गरिनेछ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउनभित्र राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज जुन देवी सम्पर्क कार्यालयमा बसेको बैठकपछि नेता मेन विश्वकर्माले राष्ट्रिय भेला बीपी स्मृति दिवसको अवसर पारेर साउन 6 गते गर्ने सैद्धान्तिक सहमति भएको बताउनु भएको हो। आजको बैठकमा 19 जना नेताहरूले धारणा राखेको जानकारी दिँदै उहाँले अधिकांशले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको उहाँको भनाइ छ। अब खबर फटाफट।
2: धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 10 जना बिचौलिया पक्राउ, निजी मेडिकलबाट सस्तोमा औषधि मिलाइदिने भन्दै बिरामी र पसलबाट समेत कमिसन खाने गरेको आरोप। महोत्तरीका आँप बगैँचा असार नसकिँदै रित्तिए, साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट ठेकेदारको जिम्मा लगाएपछि असार मसान्त अघि नै रित्तो बने। पर्वतको जलजला गाउँपालिका सुत्केरीलाई घिउ र अण्डा खुवाउँदै मल्लाज, लेखफाँट र सालिजाका स्वास्थ्य संस्थामा गएको साउन यता बच्चा पाएका 149 सुत्केरीलाई 2-2 क्रेट अण्डा र 1-1 माना घिउ वितरण। झ्याप्प झ्याप्प बिजुली जाने समस्या समाधानका लागि ऊर्जा मन्त्रालयको विशेष अभियान। बिजुली जाना साथ 11:50 वा 11:51 फोन गरे उत्तिनखेर काम गर्न प्राधिकरणको टोली खटिने। चितवनको तुइन खोलामा पहिरो रोकथामको काम गर्ने सम्झौताका लागि ठेकेदार कम्पनीलाई आह्वान, सड़क डिभिजनले 22,21,00,000 ठेक्का दिने, 10 महिनाभित्र काम सक्नुपर्ने। सुदूरपश्चिम सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट 4 जना किसान पुरस्कृत। नौगाड 2 दार्चुलाका धनसिंह सितोली, घोडाघोडी 2 कैलालीका मनोज खनाल, चुरे 1 कैलालीकी रीता कुमारी देउवा र बेदगोट 5 कञ्चनपुरका कलुवा कामीलाई जनही 75,000 पुरस्कार। र मोनाङको तिलिचो ताल पदमार्गमा पर्यटक आश्रय स्थल निर्माण, 1 क्याप जोमसुमको 12,35,000 खर्चमा, घरपझोङ 5 नमुको खर्च लेखमा 50 जना पर्यटक अट्न सक्ने आश्रय स्थल बन्यो।
0: अहिले समका खबर यति नै। नमस्कार।
3: BSBS गोर्खा रेडियो
4: हेलो बाउसी हजुर ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के
5: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ अर्को साल के हो के हो ए साइली ए माइली छिट्टो मुन्टा न छिट्टो मुन्टी

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदमै राम्रो।

समय दिनको 5:10 गयो र नेपालमा पनि भनौ रातको 10 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ। ब्रुनाईमा पनि बिहानको अथवा भनौ न रातको 12:10 गयो। बीएबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। र समाचारपछि यहाँहरूले सुन्नु भएको थियो एउटा असारे भाका, असारको महिनामा असारको भाकाहरू हामी सुन्ने गर्छौँ र यस भाकामा स्वर दिने कलाकारहरू रहेका थिए मिलन लामा र अन्य साथीहरू। उहाँहरूले गाउनुभएको यो असारे भाकाको मिठो गीत सुनेर यहाँहरूले इन्जोय गर्नुभयो होला। र हामी जुन कार्यक्रममा जुन समयमा जुन कार्यक्रम गर्छौँ त्यही समयमा तिनै हाम्रो भनौँ न संस्कार संस्कृति चलन चल्ती अनि हाम्रो सुख दुःखका गीतहरू पनि हामी सुन्ने गर्छौँ। अनि त्यस्तै गरी हामी हरेक चाडपर्वमा त्यही अनुसारका गीतहरू हामी सुन्दै आइरहेका छौँ। यो असारको महिनामा तपाईँहरूले असारमा कत्तिको रमाइलो गर्नुभयो तपाईँहरूको पालामा, होइन? यी असारे गीतहरू कत्तिको गाउनुभयो त हो, कतिले गीत गाउनुभयो होला, कतिले गाउनु भएन, त्यो आफ्नो ठाउँमा छँदैछ। र पनि असारका यी भाकाहरू हामी सुन्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि म तपाईँलाई अर्को असारको भाका सुनाउँछु। यसमा नारायण रायमाझी र टिकापुनले स्वर भर्नुभएको छ। स्वीकार्नुहोस् यो मिठो गीत।

जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने फलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

0: आज द क्विन्स एभेन्यू अलरसटमा भइरहेको यो ब्रिगेड भेलामा लेडिज भलिबल खेल सम्पन्न भइसकेको छ र फाइनलमा गोर्खा कम्पनी सिटाङ स्यान्डस्टबाट दिदीबहिनीहरू हुनुहुन्थ्यो र यस्तै गरिकन माथि ग्लस्टरबाट गोर्खा आर्क सपोर्ट बटालियनका बहिनीहरू हुनुहुन्थ्यो र उहाँहरू फाइनलमा पुग्नु भएको र फाइनलमा अन्तमा चाहिँ यसपालिको विनर द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरू हुनुभयो र हाम्रो गोर्खा आर्क सपोर्ट बटालियनका बहिनीहरूलाई बधाई भन्दै हाम्रो जिएनमी बहिनी उहाँ बहिनीहरूलाई पुरा माथि ग्लस्टरबाट लिएर आउनु भएको छ दिपा राणा बहिनी उहाँलाई म स्वागत गर्छु बिएफ बेसमा दिपा बहिनी वेलकम छ अनि एकदम बधाई छ तपाईँलाई
1: धन्यवाद दिदी हजुरलाई
0: वा तपाईँहरूको त अघि त्यहाँनिर यस्तो एक्साइटमेन्ट है तपाईँहरूले यति हुटिङ गर्नुभयो यस्तो गरिकन जितिसकेपछि पनि तपाईँहरूको त यहाँ पुरा अबिर लाउने कार्यक्रम सबै भइसकेको छ है अनि यो खाता साता सबै अबिर पनि लिएर आउनु भएको रहेछ बहिनी के सपना राम्रो देख्नु भएको थियो बहिनी तयारी त एकदम दरो गरेर आउनु भएको रहेछ त
1: 110% स्योर थियो दिदी त्यही भएर एभ्रिथिङ रेडी गरेर आएको हामी
0: हुन पनि लगातार 3 वर्ष यो त 3 वर्ष भयो आर्क सपोर्टका बहिनीहरूले यसरी लगातार लेडिज भलिबल जित्नु भएको है यो नेपाल कपको फाइनलको दिनमा र तपाईँहरू यसपालिको विनर हुनुभयो फेरि पनि 3 चोटिसम्म तपाईँहरूले यो कप लानु भएको छ बहिनी अब कस्तो लागेको छ तपाईँको एक्साइटमेन्ट कस्तो छ बताउनुहोस् न
1: एकदम दिदी यस्तो धेरै खुसी भएको छु ह्याट्रिक गर्नुभएको छ बहिनीहरूले यस्तो धेरै खुसी भएको छौँ दिदी हामी बुढाबुढी सीमा छैन दिदी हजुर
0: भोक हराए जस्तो छ त सबै है आज त
1: भोक निन्द्रा केही छैन दिदी सब हजुर एकदम खुसी छौँ दिदी
0: यहाँ कहिले आउनु भएको थियो बहिनी तपाईँहरू सबै झन्डै लगभग सबैसँगै आउनुभयो कि कसरी आइपुग्नु भयो यहाँ खेल्नको लागि
1: होइन दिदी हामी चाहिँ हिजो बेलुका आएको थियौँ अनि बहिनीहरू चाहिँ बिहान ट्रान्सपोर्ट पनि थियो एभाइलेबल थियो बहिनीहरू कतिजना चाहिँ ट्रान्सपोर्टबाट आउनुभयो अहिले चाहिँ आफै ओन ड्राइभ गरेर आउनुभएको थियो दिदी बिहानै आउनुभएको थियो
0: अनि हाम्रो बहिनीहरू त अब बेस्ट प्लेयर पनि यहीँ आर्कै होइन र राम्रो खेल पनि खेल्नुभयो तपाईँहरूको हुटिङ पनि एकदमै राम्रो थियो अब तपाईँहरूले बहिनीहरूको लागि त केही न केही व्यवस्था गर्नुभएको छ होला नि बहिनी यहाँ खाता अबिर यो स्याम्पेन फोरिसकेपछि अरू के छन् उहाँहरूको लागि कसरी सेलिब्रेसन गर्दै हुनुहुन्छ
1: हजुर दिदी भरे चाहिँ आउटिङ जाने भन्दैछौँ त्यसपछि फेरि छ दिदी हाम्रो फर्दर अझै छ बाँकी छ बहिनीहरूको लागि छ सरप्राइजहरू छ भन्नु न
0: आउटिङ चाहिँ के यही अलरसटमै
1: हजुर दिदी अलरसटमै जाँदैछौँ हजुर
0: त्यसो भए तपाईँहरू आज यतै बस्नुहुन्छ कि कहाँ हो विकेन्ड
1: फर्किन्छौँ दिदी फर्किने चाहिँ लेटसम्म बस्छौँ होला अनि फर्किन्छौँ
0: ओके बहिनी ल तपाईँहरूको नै प्रयास हो सबै होइन तपाईँ अनि भाइ गोर्खा विजय प्रकाश राई यहाँको श्रीमान होइन यहाँहरू दुईजनाकै सपोर्ट एकदमै थियो र सुरुदेखि अन्तसम्म नै लास्टमा त झन् बढी गर्नुभएको थियो होला बहिनी के तयारी गराउनु भएको थियो बहिनीहरूलाई लास्टमा
1: हामीले त त्यति साह्रो केही गरेको छैन दिदी हामी सबै बहिनीहरू भाइहरू जति पनि सपोर्ट गर्ने भाइहरू हुनुहुन्छ उहाँहरूले हाम्रो कोच भाइहरू अनि हाम्रो बहिनीहरू चाहिँ एकदम सपोर्ट गर्नुभएको छ दिदी हाम्रो गोर्खा आर्टको लागि अनि हाम्रो त केही पनि छैन दिदी त्यति साह्रो छैन हाम्रो बहिनीहरू भाइहरू एकदम सपोर्ट गर्नुभएको छ दिदी
0: ल तपाईँहरूको सपोर्टले पनि यो सब भइरहेको छ है दिपा बहिनी हुनुहुन्छ यहाँ हुन्छ दिपा बहिनी ल त है तपाईँहरूको सेलिब्रेसन बाँकी रहेछ इन्जोय गर्नु होला अब बाँकीको खेल पनि तपाईँलाई वान्स अगेन बधाई छ तपाईँहरूको पल्टनलाई है गोर्खा सपोर्ट बटालियनलाई र अब छुट्टिन्छ बहिनी भाइलाई पनि बधाई तपाईँलाई पनि बधाई छ है त
1: हस् दिदी थ्याङ्क यू हजुरहरू पनि आइदिनु भयो थ्याङ्क यू त्यसको लागि थ्याङ्क
0: यू द गोर्खा आर्क सपोर्ट बटालियनको गोर्खा मेजर अनि बहिनी दिपा राणा हुनुहुन्थ्यो उहाँ गोर्खा आर्क सपोर्ट बटालियनका गोर्खा मेजर प्रकाश राईको जीवन सङ्गिनी हुनुहुन्छ हाम्रो बहिनीहरूलाई भलिबलको लागि सपोर्ट गर्दै र अब यही भलिबल टिमका हाम्रो यही आर्क सपोर्ट बटालियनका भलिबल टिमबाट नै बेस्ट प्लेयर छानिनु भएको छ यो सालको है र यो ब्रिगेड भेलामा भएको लेडिज भलिबल टिमको द बेस्ट प्लेयर हाम्रो हरिकला पुन बहिनी हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनबाट नै उहाँलाई म बिएफ बेसमा निम्त्याउन चाहन्छु हरिकला बहिनी नमस्ते तपाईँलाई एकदम बधाई छ
2: नमस्ते दिदी थ्याङ्क यू सो मच
0: तपाईँले कहाँ सिक्नु भएको बहिनी यो भलिबल खेल्न
2: म स्कुलदेखि नै सिक्दै थिएँ स्कुलदेखि नेपालदेखि नै सिक्दै खेल्दै आइरहेको अनि यहीँ पनि
0: नेपालको कुन ठाउँमा
2: मेरो घर चाहिँ पर्वत हो सालिजा अनि अहिले सालिजादेखि नै खेल्दैछु अनि अहिले फेरि यहाँ आगबाटी खेलेको यो साल
0: भलिबलमा चाहिँ अब तपाईँले आज बेस्ट प्लेयर हुन्छु भनेर सोच्नु भएको थियो
2: सोचेको थिएन दिदी अरू दिदी बहिनीहरू एकदम राम्रो राम्रो खेल्ने बहिनीहरू नि हुनुहुन्छ त्यस्तो सोचेको थिएन
0: दिदी हजुर अनि के कसरी चाहिँ पाइँदो रहेछ बहिनी के त्यसमा के खुबी हुनुपर्दो रहेछ यो बेस्ट प्लेयर पाउनुको लागि तपाईँले आफूले आफूलाई लेखाजोखा गर्नुपर्दाखेरि के पाउनुभयो
2: खै कसरी दिनुभयो जजहरूले थाहा भएन सबै खेल्नु भएको थियो राम्रै खेल्नु भएको थियो सबै बहिनीहरू
0: हरिकला बहिनी तपाईँ कहाँ बस्नुहुन्छ
2: साइरेन सिस्टरहरू बस्छु दिदी
0: अनि खेल्नु चाहिँ कसरी तपाईँहरू आउनुभयो त नि अनि प्र्याक्टिस गर्न
2: प्र्याक्टिस त त्यति गरिएन बहिनीहरूसँग, एक दिन गऱ्यो त्यति अनि त्यसपछि खेलेको।
0: कति टाढा हुनुहुन्छ र?
2: 40 मिनट ड्राइभिङ।
0: तपाईँ त यति राम्रो खेल्नु हुँदो रहेछ त्यसैले तपाईँलाई धेरै प्र्याक्टिसको आवश्यकता पनि परेन होइन बेस्ट प्लेयरलाई। ल त हरिकला बहिनी फेरि पनि तपाईँलाई बधाई छ, तपाईँको गेम त अब नेक्स्ट इयर पनि हेर्न पाइन्छ होला पक्कै पनि है। ल विस यु अल द बेस्ट अर्को वर्ष सालको लागि।
2: हजुर थ्याङ्क यू दिदी, हजुर तपाईँलाई पनि एकदम धेरै धेरै धन्यवाद।
0: हाम्रो हरिकला पुन बहिनी उहाँ बेस्ट प्लेयर अफ द इयर भलिबल लेडिज टिमको यो सालको द गोर्खा आर्क सपोर्ट बटालियनको टिमबाट हुनुहुन्छ उहाँ। र यस्तै गरिकन अब टिम क्याप्टेन हाम्रो शान्ति पुन बहिनीसँग पनि हामी बोलिहाल्न चाहन्छौँ, यसभन्दा अगाडि कस्तो तयारी हुँदैछ भनेर सोधेको थिएँ र अहिले चाहिँ अब शान्ति पुन बहिनीलाई एकदम वेल डन अनि बधाई छ भन्दै बहिनी ल तपाईँलाई पनि बिएफबिएसमा वेलकम छ।
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू भेरी मच दिदी।
0: तपाईँहरूले सोचे जस्तै भयो बहिनी गेम?
3: हजुर एकदम दिदी, हामी जस्तो हाम्रो प्र्याक्टिसमा जस्तो खेलेको थियौँ त्यही अनुसार एक्सपेक्टेसन अनुसार चाहिँ हामी टिमहरू चाहिँ राम्रो खेल्यो भन्नु पऱ्यो दिदी। हजुर
0: हजुर, अनि हाम्रो बहिनीहरू सबै तपाईँहरूको जुन प्रिपेयर भएको टिम थियो सबै सबैजना नै आउनुभयो नि होइन, सबै ठिकठाक हुनुहुन्छ, कुनै घटना त भएन?
3: होइन छैन दिदी, हामी चाहिँ जस प्र्याक्टिस गर्दा चाहिँ 2-3 आवर्स चाहिँ कन्टिन्यू हामी प्र्याक्टिस गरेको थियौँ, त्यही गरेर चाहिँ स्टामिना पनि अलिक बढ्दै बढ्दै गएको थियो। अनि अहिले चाहिँ हामी टोटल हाम्रो अरू बहिनी एक्स्ट्रासँग चाहिँ हामी 12 जना प्लेयर थियौँ, सो सबै अहिले हामी राम्रै छौँ अनि जस्ट इन्जुरी बिना नै खेल्यौँ भन्नु पर्ला दिदी। हजुर,
0: अनि तपाईँहरूसँग खेल्नुभएको अरू टिमहरूलाई चाहिँ कस्तो पाउनुभयो बहिनी तपाईँहरूले?
3: एकदम दिदी, हामी अरू टिमहरूलाई पनि अन्डरएस्टिमेट गरेको थिएन किनभने सबैजना हामी एउटै लेभलको थियो। अनि सुरुमा चाहिँ हामीले के गर्यो भन्दाखेरि चाहिँ अब हामी अन्डरएस्टिमेट नगर्ने, आफ्नो गेम देखाउने, हामी कन्फिडेन्टको साथ खेल्ने, अनि त्यो चाहिँ प्री प्लानिङको साथ हाम्रो कोच भाइ सुमनले पनि एकदम कोचिङहरू गरेको थियो बाहिरबाट, अनि हामीले चाहिँ आफूले चाहिँ मिस्टेक नगर्ने त्यो मेन्टालिटीले चाहिँ खेलेको कारणले चाहिँ जहाँसम्म लाग्छ विन गरे जस्तो लाग्छ दिदी।
0: तपाईँहरू को को टिमसँग खेल्नु भएको थियो?
3: हाम्रो पोलमा चाहिँ QGS सिग्नल अनि 1RGR परेको थियो, हामीले चाहिँ दुइटै टिमलाई विन गर्न सफल भएका थियौँ दिदी।
0: उहाँहरूको विकनेस के देख्नु भएको थियो?
3: मैले चाहिँ अब ग्राउन्डमै गएर अरू प्लेयरलाई चाहिँ त्यति साह्रो हेरेको थिएन, उनीहरू पनि राम्रो थियो दिदी, के अरे हाम्रो ओपोनेन्ट टिम पनि राम्रो थियो दिदी।
0: लास्टमा त तपाईँहरू गोर्खा कम्पनी सिताङसँग भिड्नुभयो होइन, र उहाँहरूसँग खेल्दाखेरि चाहिँ लास्टमा जुन त्यो एउटा एकदमै मोमेन्ट हुन्छ नि बहिनी, हो त्यतिखेर चाहिँ तपाईँहरूले कन्फिडेन्टलाई लुज गर्नु भएन है, त्यो कसरी बहिनी?
3: त्यो जहाँसम्म लाग्छ हाम्रो टिमको स्पिरिटले गर्दा होला दिदी, किनभने हामी चाहिँ विनिङ मेन्टालिटीले नै आएको थियौँ। हामी प्र्याक्टिस गरेको लगभग हामी लास्ट इयर नोभेम्बरबाट हो दिदी है, जिममा विन्टरदेखि नै प्र्याक्टिस गरेका थियौँ हामीले, विन्टरदेखि नोभेम्बर टु हामी जुन जुलाईसम्म कन्टिन्यू प्र्याक्टिस गरेको कारणले चाहिँ अनि प्लस टिम वर्कको कारणले चाहिँ हामीले जित्यौँ जस्तो लाग्छ दिदी।
0: हुन्छ, शान्ति बहिनी हुनुहुन्छ अहिले द गोर्खा आर्क सपोर्ट बटालियनको लेडिज भलिबल टिमको टिम क्याप्टेन शान्ति पुन बहिनी। लौ त शान्ति बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद अनि वन्स अगेन बधाई छ है, थ्याङ्क यू।
3: हस् दिदी, तपाईँलाई पनि एकदम थ्याङ्क यू दिदी।
0: हाम्रो शान्ति बहिनी पछि हरेक साल यो भलिबलमा आउनुहुने हाम्रो गोर्खा आर्क सपोर्ट बटालियनबाट हाम्रो उष्णा गुरुङ बहिनी पनि हुनुहुन्छ, र उष्णा गुरुङ बहिनीसँग यसभन्दा अगाडि पनि म धेरैचोटि कुरा गरिसकेको छु, आज पनि म उहाँलाई छोड्दिनँ, किन भन्दाखेरि उहाँहरू जस्तो अग्रजहरूले गर्दाखेरि नि बहिनीहरूलाई लिड गरेर ल्याउनु भएको छ र 3 वर्ष भयो लगातार जित्नु भएको छ, जुन टिममा चाहिँ हाम्रो उष्णा गुरुङ बहिनी सधैँ हुनुहुन्थ्यो। उष्णा बहिनी ल बधाई छ तपाईँलाई, वेल डन तपाईँहरूको टिमलाई र एकदमै बधाई छ।
4: थ्याङ्क यू भेरी मच आशा दिदी, थ्याङ्क यू सो मच। हजुरहरू त्यति टाढाबाट आएर हामीलाई यो रेडियो मार्फत हाम्रो खुसियाली व्यक्त गर्न दिनुभएकोमा एकदमै हजुरलाई धेरै धेरै धन्यवाद दिदी।
0: उष्णा बहिनी अब जित्छु भनेरै आउनु भएको थियो क्यारे है?
4: हजुर दिदी, हाम्रो चाहिँ अब एज अ टिम हामीले राम्रै प्र्याक्टिस गरेको थियो दिदी, अनि हामीले 2 साल कन्टिन्यू विन गरेको भएर अब यो वर्ष पनि हामीले विन गरेर चाहिँ ह्याट्रिक हान्नुपर्छ भनेर हामी एउटा टिममा चाहिँ हाम्रो त्यही अनुसारको मेन्टालिटी बनाएर चाहिँ प्र्याक्टिस गरेको थियो दिदी, जो आज सक्सेस भयो दिदी ह्याट्रिक हान्नलाई।
0: उष्णा बहिनी तपाईँहरूको टिम चाहिँ आज कसरी जम्मा हुनुभयो?
4: टिम चाहिँ दिदी म चाहिँ हिजै आएँ दिदी, मेरो हस्बेन्ड यतै हुनुहुन्थ्यो अनि अलि एक दिन अगाडि जाँदाखेरिमा अलिकति रेस्ट पाइन्छ कि भनेर म चाहिँ हिजै आएँ दिदी, अनि 1-2 जना बहिनीहरू आउनुभएको थियो अनि अरू चाहिँ सबै आज बिहानै 7 बजे आउनुभएको कोचमा, सबैजना नै एकदमै राम्रोसँगले खेल्नुभयो अनि विदाउट इन्जरी हामीले राम्रो आफ्नो कन्फिडेन्स पर्फर्मेन्सहरू चाहिँ राम्रोसँगले गरेर चाहिँ जे सक्सेस भयो दिदी।
0: यो गेम हुनु भन्दाखेरि अगाडि चाहिँ कहिले भएको थियो तपाईँहरूको ट्रेनिङ लास्ट प्र्याक्टिस?
4: अस्ति थर्सडे हो दिदी, अनि हिजो चाहिँ हामीलाई रेस्ट दिनु भएको कोचले, अनि त्यसपछि रेस्टको साथसाथै अनि कोही अब अलिक छिटै आएर बस्ने भनेर अनि म चाहिँ हिजै बेलुका आएको दिदी।
0: ओहो, हिजो बेलुका यहीँ अल्डर सर्टमा बस्नुभयो?
4: हजुर दिदी।
0: अनि अल्डर सर्टमा यहाँ बस्दाखेरि चाहिँ अब आजको गेमको जुन एउटा एक्साइटमेन्ट हुन्छ नि बहिनी, निद्रा लाग्यो पुरै?
4: त्यो चाहिँ भन्नुपर्दा मेरो सानो छोरी आल्बी गुरुङको चाहिँ 15th बर्थडे हो दिदी, अब उसको चाहिँ सेलिब्रेसन गर्न चाहिँ अलिकति अब आज इभिनिङमा चाहिँ अलिकति पोसिबल नहोला जस्तो भएर चाहिँ हिजो बेलुका 12 बजे पछाडि उसको सेलिब्रेट गर्यो दिदी। अनि वान्स अगेन उसलाई पनि 15 वर्ष पुगेकोमा मेरो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु दिदी। अनि त्यसपछि बेलुका 2 बजेतिर बेडमा गएको थियो, साह्रै निन्द्रा लागेन। अघि बिहान 4 बजे 1-2 घन्टा मात्रै निन्द्रा लागेछ दिदी, त्यसपछि रेडी भएर म यता फिल्डमा आएँ। हजुर,
0: तैपनि तपाईँहरू कति स्ट्रङ हुनुहुन्छ है, त्यत्रो खेल्नुभयो, पुरै गेम है हेर्नुभयो, हुटिङ गर्नुभयो, कराउनु भयो, तर तपाईँको एनर्जी अझै स्टिल त्यस्तै देख्छु बहिनी। ल त उसना बहिनी, ल एल्बीलाई मेरो पनि ह्याप्पी बर्थडे सुनाइदिनु होला, अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद अनि बधाई छ एकचोटि फेरि। र हाम्रो तपाईँको टिम जो पहिलेदेखि तपाईँसँगै खेलिराख्नु भएको छ, उहाँहरूलाई पनि केही भन्न चाहनुहुन्छ भने एकदम फिल फ्री है बहिनी?
4: हजुर, म चाहिँ यो रेडियो मार्फत चाहिँ मेरो अल टिम प्लेयर टिम प्लस कोचेसहरूलाई चाहिँ एकदमै थ्याङ्क यू सो मच तपाईँहरूको सपोर्टको लागि, तपाईँहरूको हार्डवर्कको लागि आज हामीले यो सक्सेस प्राप्त गर्न पायो। अझै पनि फ्युचरमा यस्तै हार्डवर्क गर्ने हो, फेरि विन गर्ने हो, फिटनेस चाहिँ राख्नुपर्छ, त्यो चाहिँ अब आफ्नो हेल्थको लागि पनि हो। अब हामी दिनघरिघरि ओल्ड एज एजमा जाँदैछ, हामीले आफ्नो हेल्थलाई मेन्टली हेल्थ फिजिकल्ली हेल्थलाई चाहिँ फोकस गरेर स्पोर्ट्स चाहिँ एकदमै इम्पोर्टेन्ट हो जस्तो लाग्छ दिदी मेरो विचारमा। त्यही भएर म चाहिँ स्पोर्ट्स खेल्नलाई चाहिँ सबैलाई इन्करेज गर्छु दिदी।
0: यहाँ हुनुहुन्छ उष्णा गुरुङ बहिनी, हाम्रो द गोर्खा आर्क सपोर्ट बटालियनको लेडिज भलिबल टिमबाट हुनुहुन्छ, र 3 चोटि विनिङ टिम उहाँहरूको नै परेको, र 3 चोटिसम्म नै उहाँ अहिलेसम्म नै भलिबल खेल्दै हुनुहुन्छ। उष्णा बहिनी, ल तपाईँलाई धेरै धन्यवाद छ, थ्याङ्क यू अनि कङ्ग्रेचुलेसन वान्स अगेन।
4: थ्याङ्क यू दिदी। यो रेडियो मार्फत चाहिँ दिदी मेरो ससुरा बाबा र सासूआमाले चाहिँ अस्तिको हाम्रो इन्टरभ्यू सुन्नु भएको रहेछ, अनि मेरो बुहारीको इन्टरभ्यू आएन, भलिबल तिमी खेले छैन के हो यसपालि भन्नुभएको थियो, तर मैले हाम्रो भोलि फाइनल म्याच छ हामी खेल्ने, अनि त्यसपछि उहाँहरू चाहिँ भेरी एक्साइटेड भइराख्नु भएको छ दिदी इन्टरभ्यू सुन्नको लागि। यो रेडियो मार्फत चाहिँ उहाँहरूलाई पनि रेडियो सुनेर इन्जोय गर्नुहोला, उहाँहरू चाहिँ एकदमै बिएबिएस रेडियोको चाहिँ फ्यान हुनुहुन्छ दिदी, त्यस्तै कन्टिन्यू सुन्दै जानुहोला अनि बिएबिएस रेडियोलाई सपोर्ट गर्नुहोला भन्न चाहन्छु। थ्याङ्क यू सो मच दिदी। हजुर।

0: यो BFBS गोरखा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

सुनिल गिरीको स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो घण्टाको अन्तिम चरणतिर आइपुगेका छौं। अब समाचार सुन्दै कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुनेछ टिपन टापन कार्यक्रम। अहिलेको लागि भने विवेक श्रेष्ठ कन्दरा ब्यान्डबाट यो गीत सुनौ। विवेक श्रेष्ठ गाउँदै हुनुहुन्छ यो गीत।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालमा करिब 3 करोड बराबरको घोटाला भएको निष्कर्ष निकालेको छ। अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमेतो गरी 2,91,00,000 बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा 8 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। औषधि आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौस्ताद नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी सहायक लविन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा लगायत विरूद्ध विशेष अदालतमा मुद्दा चलाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा छ। कंग्रेसको संस्थापन इतर समूहले आगामी साउनभित्र राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। चुनदेवी सम्पर्क कार्यालयमा बसेको बैठकपछि नेता मीन विश्वकर्माले राष्ट्रिय भेला बीपी स्मृति दिवसको अवसर पारेर साउन 6 गते गर्ने सैद्धान्तिक सहमति भएको बताउनु भएको हो। बैठकमा 19 जना नेताहरूले धारणा राखेको जानकारी दिँदै उहाँले अधिकांशले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड़ दिएको बताउनु भएको छ। बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको उहाँको भनाइ छ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री मन्त्रीहरूलाई गाली गर्नेमाथि सरकार कठोर बन्न थालेको भन्दै आपत्ति जनाउनु भएको छ। विपक्षी दलका नेतामाथि गाली गर्नेलाई व्यवस्था र आफूलाई गाली गर्नेलाई सजाय दिँदा अराजकता निम्तने समेत उहाँको भनाइ छ। संसदमा बोल्दै सांसद साम्पाङ,
4: प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ, फेरि उहाँलाई पुनः पक्राउ गरेर पूर्वपक्षमा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ, एउटा अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ, सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दाखेरि राम्रो हुन्छ। प्रधानमन्त्री मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न हुन्छ। मलाई पनि 2 जना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो अराजकताले चाहिँ अर्कै मोड लिन सक्छ।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवका सिंचाई आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्यालाई अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।
5: मन्त्रालयले पहिलो चरणमा सिक्टा, रानी जमरा, कुलरिया, भेरी बबई, सुनकोशी मरिन, महाकाली र बबई सिंचाई आयोजना पोर्टलमा समेटेको छ। आगामी दिनमा अन्य सिंचाई आयोजनालाई पनि क्रमशः समेटिने मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हालै सिक्टा, रानी जमरा, कुलरिया, भेरी बबई र बबई सिंचाई आयोजनाको स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। पोर्टल सञ्चालनमा आएपछि मन्त्री तथा मन्त्रालयका सचिवले कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन, निर्माणको अवस्था तथा आयोजनामा उत्पन्न समस्यालाई प्रत्यक्ष रूपमा हेर्न मिल्नेछ। यो सँगै आयोजनाको नियमित अनुगमन उच्च तहबाटै हुने विश्वास मन्त्रालयले लिएको छ। पटक पटक म्याद थपिएका आयोजनाको प्रगति समयमै मूल्याङ्कन गर्न कठिन हुने गरेकोमा नयाँ प्रणालीले त्यसलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन, दाबी विवाद, निर्माणमा देखिएका अवरोध तथा समाधानका प्रयासबारे विवरण अनिवार्य रूपमा पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार पोर्टललाई प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग समेत एकीकृत गरिनेछ।
3: सरकारका मन्त्री नै नआएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। बजेटमाथिको छलफल गर्ने भनिएकोमा मन्त्रीहरू नआएपछि बैठक रोकिएको सभामुख भीम भण्डारीले जानकारी दिनुभएको छ। असार 1 गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट 23 दिनपछि मंगलबार आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा पेश गर्नुभएको छ। बैठकमा सत्ता साझेदार कंग्रेस र एमालेका सांसद तथा प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरू उपस्थित भइसकेका थिए। प्रदेशसभा सचिवालयले अब अर्को बैठक असार 25 गते बिहिबार बिहान 11 बजे बस्ने जनाएको छ। सरकारको नेतृत्व गरिरहेको कंग्रेस र सत्ता साझेदार एमाले भित्र बजेटलाई लिएर असन्तुष्टि देखिएको भनिएको छ। र बेलायती राजकुमार हेरीले इन्भिक्टस गेम स्वास्थ्य लाभको प्रेरणा आत्मविश्वास पुनर्स्थापना गर्ने र घाइते तथा बिरामी सैनिकलाई पुनः समाजसँग जोड्ने प्रभावकारी माध्यम बनेको बताउनु भएको छ। घाइते तथा बिरामी सैनिकका लागि 2027 आयोजना हुने इन्भिक्टस गेमको प्रवर्धनका क्रममा उहाँले यो धारणा राख्नु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

किरण गस्मेर र मिच्चु धिमालले गाउनुभएको बस्यमाया नबोली नबोली यही मिठो गीत सँगसँगै हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौं। आज कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुनेछ टिपन टापन कार्यक्रम। टिपन टापन कार्यक्रममा विभिन्न वेबसाइटबाट संकलन गरेर हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्छौं। आज भने तपाईँहरूको साथमा सहकर्मी साथीहरू आशापुन र युगराज राईजीको प्रस्तुति टिपन टापन कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ।

अब भने हामीलाई प्राप्त भएका सूचनाहरूमा बारपाकी समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। यो कार्यक्रम 25 जुलाईमा शनिबार दिनको भनौँ न बिहानको सुरुवातदेखि नै हुनेछ, 10:30 बजेदेखि रातको 10 बजेसम्म। यो कार्यक्रम स्यामुएल कोडी स्कुल फानबरमा हुँदैछ, पोस्ट कोड GU148SN। तपाईँहरूले थप जानकारीको लागि पृथ्वीलाल घलेलाई सम्पर्क गर्नुहोला, उहाँ बारपाकी समाजको सेक्रेटरी हुनुहुन्छ। सम्पर्क टेलिफोन नम्बर 07389

त्यसै गरी संखुवा सभा समाज युकेको पनि वार्षिक भेटघाट कार्यक्रम यानि कि जिल्लावासी गाउँले सबैलाई उपस्थितिको लागि आह्वान गरिएको छ र यो कार्यक्रम शनिबार 15 अगस्तको दिनमा एम्पायर हलमा हुँदैछ बिहानको 10 बजेदेखि रातको 10 बजेसम्म इन्जोय गर्नुहोला अब भने म तपाईँको साथमा राख्दैछु तिम्रो जस्तो मुटु मेरो पनि नारायण गोपालको सुरबद्ध प्रस्तुत गीत हो स्वीकार्नुहोस्

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।
2: हजुर, टिएबिएस गोर्खा रेडियोको साप्ताहिक कार्यक्रम जीवन तापनबाट नमस्कार, म योगराज सुराईको। आज यो कार्यक्रम गर्नको लागि चाहिँ म अनि दिदी आशा पुन आएका छौँ र आजको सबै सामग्रीहरू चाहिँ कान्तिपुर.com र अन्नपूर्ण पोस्टबाट लिएका छौँ। दिदी नमस्कार।
3: योग भाइ नमस्ते, अनि हाम्रा सम्पूर्ण आदरणीय श्रोतामा पनि न्यानो अभिवादन गर्न चाहन्छु।
2: हजुर, वर्ल्ड कप चलिरहेछ दिदी, कतिको हेर्नुहुन्छ
3: वर्ल्ड कपलाई? अब चाहिँ बल्ल म फलो गर्दैछु हजुर। सुरु सुरुमा त एकदम धेरै टिमहरू थिए नि त, होइन? त्यो कति त टिम पनि फेमिलियर थिएनन्। अहिले चाहिँ अब बल्ल क्वार्टर फाइनलमा पुगेका टिमहरू छन्। यो क्वार्टर फाइनल गेमहरूलाई चाहिँ पक्का एकदम थरली फलो गर्छु, त्योभन्दा अगाडि अलिअलि गरेँ। तपाईँले?
2: मैले नि अलि हेर्दैछु, हुन त पुरा गेमहरू त्यति हेरेको छुइनँ। अब यसपटक चाहिँ धेरै टिम भएको कारणले गर्दा पहिलोचोटि भाग लिएको देशहरूले पनि राम्रा राम्रा देशहरूलाई चाहिँ निकै स्ट्यान्ड टू लगाइरहेको देखिरहेका छौँ, होइन दिदी?
3: हो, त्यो चाहिँ हो
2: हजुर।
3: एकदम यो चाहिँ नहुने हुँदैन होला, अहिले जित्छ होला भन्दाखेरि
2: अनौठो कडा छन्। हजुर, आजको सामग्रीमा चाहिँ तितेपातीको कुराकानी गर्नेछौँ। सुरुमा छोटो जानकारी रहेको छ र त्यसपछि ग्यास्ट्राइटिसबाट कसरी जोगिने त त्यो पनि हुनेछन् भने, जाडोमा जोड नै दुख्ने समस्या छ भने यसको उपायहरू के हुन्छन् त्यो पनि सुन्न सक्नुहुन्छ। अनि खाना खाएपछि अलैँची, विशेष गरी अब यो रेस्टुरेन्टतिर जाँदा तपाईँले चपाउनु भएको होला अथवा घरमै पनि, त्यसकोले चाहिँ के कस्तो खालको असर पार्दछ त्यो सम्बन्धी छ भने, स्तनपान गराइरहेकी आमालाई चाहिँ के खुवाउँदा राम्रो हुन्छ, अनि अन्तमा समयले साथ दियो भने खाना पकाउँदा चिल्लो कति हाल्ने त, यो तेलको कुरा हो, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल दिदी, हजुरबाटै सुरु गरौँ, तितेपातीको कुरा छ सुरुमा।
3: हजुर, यो तितेपातीमा चाहिँ ढुसी मास्ने गुण भएको हुन्छ अरे यो तितेपातीमा भन्ने कुरा चाहिँ रहेछ, र यो चाहिँ विशेष गरिकन यो नेपालमा भएको एउटा अनुसन्धानले चाहिँ भनेको छ। घर वरिपरि सजिलै उपलब्ध हुने तितेपाती धार्मिक कार्यमा मात्र प्रयोग हुँदैन कि, यो घाउ खटिरा निको पार्न तितेपातीको लेप लगाउने पुरानै चलन हो यो खासमा। र चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धानबाट तितेपातीको तेल बाली बिरुवा सताउने ढुसी नष्ट गर्न प्रयोग हुने प्रमाणित पनि भएको छ अहिले, र मुसामा गरिएको परीक्षणबाट तितेपातीको तेलले कोलेस्ट्रोल घटाएको पनि पाइएको छ।
2: AFU अन्तर्गत कृषि वनस्पति तथा पर्यावरण संरक्षण विभागका उप प्राध्यापक सरोज सापकोटाले विद्यावारिधी PhDका लागि तितेपातीमा हुने उपयोगी तत्त्वहरूको बारेमा अनुसन्धान गरेका थिए। यसैमा स्रोत गएर उनको विद्यावारिधी पूरा भएको छ। बाली बिरुवादेखि जनावरमा हुने समस्याको निराकरण तितेपातीको तेलबाट भएको छ। उनले भने, मान्छेमा परीक्षण भएको छैन, मुसामा काम गरेकोले मानिसलाई पनि उपयोगी हुने अनुभव छ भने, यो तितेपातीको छोटो प्रसङ्ग सुन्दै हुनुहुन्थ्यो। अब हामी त पहिला घाँस काट्न जान्दा अब कचियाले त्यो हात काट्थ्यो अनि हामी तितेपाती माडेर लाउने हो नि त दिदी, कि तितेपाती नजिकमा छ भने कि वनमाएर लाउने, र त्यसरी नै हामीले गरेको हो नि त दिदी,
3: एउटा दबाई हो। तितेपातीको लेप लगाउने चलन रहेछ भन्ने कुरा त पुरानै रहेछ भन्ने बुझ्यो नि त, होइन? तपाईँहरूले लगाउनु भएको रहेछ, मैले चाहिँ त्यति सुनेको चाहिँ हो मैले पनि। अनि तितेपातीमा धेरै गुणहरू हुँदो रहेछ भनेर यहाँ युकेमा चाहिँ तितेपाती लगाउने भनेर तितेपाती लगाइयो भने त त्यो त यति धेरै फुल्दो रहेछ कि
2: हजुर,
3: त्यो बास्दै नै आउने खालको कि तितेपाती त, नेपालको त कस्तो कडा बास्न आउँछ नि त, होइन? यहाँको त बास्दै नै आउने। कोसिस गरेको
2: ए कहाँबाट ल्याउनु भयो त बिरुवा
3: गरेको भएन नेपालको चाहिँ होइन यहीँ पनि ए तितेपाती पाइँदो रहेछ भनेर त्यो रोपेको त त्यो त अर्कै पो हुँदो रहेछ कि
2: ओके
3: बाटै नआउने खालको
2: राइट ओके कतिपय श्रोताले सायद रोप्नु भएको होला घरमा तपाईँ जस्तो अब यो ग्यास्ट्राइटिसबाट कसरी जोगिने त दिदी
3: हजुर अब ग्यास्ट्राइटिसबाट जोगिने तरिकाहरू धेरै छन् अब यो चाहिँ कस्तो भने विशेष गरिकन जीवनशैली अनि खानपान नै यसको प्रमुख कारण हो भनेर सबैजना भन्ने गर्छन् धुम्रपान र मद्यपान जहाँ रक्सीको कारण पनि यो रोग लाग्दछ अरे त्यस्तै गरिकन विषाक्त खानेकुरा बासी खानेकुरा चिल्लो पदार्थ भएको पिरो अनि मसालेदार खानेकुरा खाँदा पनि यो रोग लाग्ने सम्भावना उत्तिकै हुन्छ चिया कफीको अत्यधिक सेवनले पनि ग्यास्ट्राइटिस भएको पाइन्छ र अर्को महत्त्वपूर्ण कारण भनेको चाहिँ अत्यधिक र परामर्श बिनाको औषधि सेवन पनि हो
2: चिकित्सकको सल्लाह लिएर वा नलिए विभिन्न रोगका लागि लिने औषधिहरू जस्तै दुखाइ कम गर्ने औषधि एन्टिबायोटिक्स स्टेरोइड आदिको सेवनले पनि यो रोग निम्त्याउँदछ यसै गरी मानसिक तनाव हुने अथवा निन्द्रामा समस्या हुने मानिसमा पनि यो समस्या देखिन्छ सबैभन्दा महत्त्वपूर्ण कारण चाहिँ समयमा खाना नखानु हो
3: अनि दिनभर खाना नखाई व्रत बस्ने मानिसमा पनि यो समस्या देखिन्छ त्यस्तै गरी हाम्रो पेटमा हुने संक्रमण एचपी पाइलोरी हेलिकोब्याक्टर पाइलोरीले पनि यो ग्यास्ट्राइटिस हुन्छ यो ब्याक्टेरियाले पनि र नेपालमा 80% भन्दा बढी मानिसमा यो संक्रमण भएको अनुमान छ
2: हजुर लक्षणहरूमा पेटको माथिल्लो भागमा असहज हुन्छ र थोरै खाँदा पनि पेट अघाएको जस्तो हुनु अनि पेट छाती पोल्नु दुख्नु धेरै डकार आउनु र मुखमा अमिलो पानी आउनु पनि यसको लक्षणहरू हुन्
3: यस्तै वाकवाकी लाग्नु ग्यास्ट्रिकका अर्को लक्षण हो यस्तै गरिकन धेरै भोक लाग्ने र कसैलाई खाना खान मन नलाग्ने हुनाले यो रोगले पोषणमा पनि प्रभाव पार्छ अल्सर नै भइसकेको छ भने चाहिँ रगत बान्ता हुने कालो दिशा जाने र दिशामा रगत गएर शरीरमा रक्त अल्पता समेत निम्त्याउँछ
2: अनि शरीरमा रगतको कमी हुँदा चाँडै थकान महसुस हुने मुटुको धड्कन बढ्ने सामान्य काम गर्दा पनि श्वास हुन्छ कहिलेकाहीँ ठूलो अल्सर छ भने पेट वा आन्द्रामा पल पर्न सक्दछ जसको समयमै शल्यक्रिया र उपचार नभए ज्यानै जान सक्दछ ग्यास्ट्राइटिक्सको लक्षण भएको मानिसमा खानामा अरुचि हुन्छ दुब्लाउँदै गएमा जाँच गराउनु पर्दछ
3: यसबाट जोगिनको लागि के गर्ने त भन्दाखेरि सबभन्दा पहिले जाड रक्सी नपिउने जाड रक्सी मात्र होइन चुरोट पनि नपिउने चिल्लो पिरो मसालेदार खाना नखाने चिया कफीको सेवन कम गर्ने 3-4 घन्टाको अन्तरमा खाना खाने सफा र पौष्टिक खाना खाने प्रशस्त मात्रामा पानी पिउने र पर्याप्त मात्रामा सुत्ने आवश्यक र परामर्श बिना औषधि सेवन नगर्ने
2: हजुर यो ग्यास्ट्रिक अथवा ग्यास्ट्राइटिसको बारेमा तपाईँले सुन्दै हुनुहुन्थ्यो अब यो चाहिँ त्यसको लागि तपाईँहरूले बिहान अब हामीले कहिले कहाँ बिहान खाना रुचाउँदैनौँ खाना खानु मन पर्दैन त्यसले गर्दा एकैचोटि भात खान्छौँ त्यसले गर्दा पनि हाम्रो नेपालीहरूको एउटा पाउँदार रोगै पनि भनिन्छ होइन दिदी यो ग्यास्ट्रिकलाई चाहिँ गर्दा बिहान चाहिँ
3: विभिन्न कारण छन् क्यारे यो हुने होइन यसमध्ये अब धेरै लामो समयसम्म खानाको ग्याप गरे पनि त्यो हो त्यसैले 3-4 घन्टामा थोरै खाने भनिन्छ है हजुर अब ग्यास्ट्रिकको कुरा त यो भयो नेपालीको पहिचान एउटा यो रोग पनि हो एसियन कन्ट्रीहरूमा हुन्छ प्रायः जस्तो र अर्को चाहिँ अब ग्यास्ट्रिक पछि कता हामी जोड्नी दुख्ने समस्या पनि हुन्छ नि त फेरि नेपालीमा अर्को है
2: त्यो पनि छ विशेष गरेर जाडोतिर हुन्छ हजुर आउनुहोस् यसलाई सुरु गरौँ धेरै मानिस विशेष गरी गठिया रुमेटोइड गठिया लुपस जस्ता अवस्था भएकोले जाडोमा बढी दुखाइ अनुभव गर्दछन् चिसो मौसमले मांसपेशी साँगुरो बनाउँछ जसले गर्दा शरीर कडा महसुस हुन्छ र जोर्नी बढी दबावमा पर्दछन्
3: यसबाहेक मौसम परिवर्तन हुँदा दबावमा थोरै परिवर्तनले पनि जोर्नी वरपर सुन्निने दुखाइ बढाउने गर्छ कारण जेसुकै भए पनि जाडोमा जोर्नी दुखाइ सामान्य छ तर केही साधारण बानी अपनाउँदा पनि दुखाइलाई कम गर्न भने अवश्य सकिन्छ
2: हजुर चिसो हावाले मांसपेशी र जोर्नीहरूलाई सिधै कडा बनाउँदछ त्यसैले सधैँ न्यानो रहने प्रयास गर्नुहोस् घरभित्र होस् वा बाहिर न्यानो लुगा लगाउनुहोस् न्यानो लुगा लगाउँदा मांसपेशीहरू पनि आराम हुन्छन् र दुखाइ कम हुन्छ शरीर जति न्यानो हुन्छ र घुम्न त्यति नै सजिलो हुन्छ
3: हरेक दिन थोरै थोरै हिँडुल गरिरहनुहोस् जाडोमा हामी कम हिँड्ने गर्छौँ जसले गर्दा जोर्नीहरू कडा हुन सक्छन् नियमित हिँडुल गर्ने स्ट्रेचिङ वा हल्का व्यायामले जोर्नीलाई लचिलो राख्न मद्दत गर्छ योग साधारण घरेलु व्यायाम वा हल्का हिँडाइ पनि धेरै फाइदाजनक मानिन्छ। तपाईँको शरीर जति धेरै चुस्छ त्यति नै कम कडापन महसुस हुने गर्छ।
2: हजुर, अहिले टिपन टापन सुन्दै हुनुहुन्छ म अनि दिदी आशापुनको साथमा। अब यो बीचमा चाहिँ छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि यही प्रसङ्गबाट कार्यक्रमको दोस्रो पार्टमा हामी सामग्री प्रस्तुत गर्नेछौँ।

0: यो BFBS कुलकार रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, टिपन टापन सुन्दै हुनुहुन्छ। यो छोटो विश्रामपछि सबैलाई वेलकम गर्न चाहिँ चाहन्छौँ। अघि तपाईँहरूले विश्रामभन्दा अगाडि चाहिँ यो जर्नीको कुरा तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब यसैबाट कार्यक्रमलाई अगाडि बढाउँ र यो नियन्त्रण गर्नको लागि चाहिँ आफ्नो तौल पनि राम्रो नियन्त्रण गर्नुपर्दछ। जाडोमा अत्याधिक खानपान, कम गतिविधि र चाडपर्वको मौसमले तौल बढाउन योगदान पुर्याउँदछ अथवा बढाउँछ। यो बढेको तौलले जर्नीहरूमा प्रत्यक्ष दबाव दिन्छ, त्यसैले सन्तुलित आहार खाने प्रयास गर्नु पर्दछ। आफ्नो आहारमा सलाद, फलफूल, तरकारी, दाल र हल्का प्रोटिन समावेश गर्नुहोस्। जामुन, सुकेको फलफूल, माछा र लसुनले पनि सुजन कम गर्न मद्दत गर्न सक्दछ।
3: यस्तै गरिकन पानी पिउन नभुल्नुहोस्। चिसोमा तिर्खा कम लाग्छ तर शरीरलाई अझै पनि पानी चाहिन्छ। पानीको अभावले जोडको लचिलोपना कम हुन्छ, दुखाइ बढाउन सक्छ। त्यसैले पानी, हर्बल चिया, सुप वा ताजा जुस पिउनाले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ र जोर्नीको लचिलोपनालाई पनि कायम राख्न मद्दत गर्छ।
2: यदि दुखाइ सुरु भयो भने यसलाई व्यवस्था नगर्नुहोस्। तातो कम्प्रेसन वा तताउने प्याडले राहत प्रदान गर्न सक्दछ। यदि हल्का सुन्निने मात्र छ भने तपाईँ प्रिस्क्रिप्सन औषधि लिन सक्नुहुन्छ।
3: यदि दुखाइ रहिरहन्छ वा बढ्दै जान्छ भने डाक्टरसँग सल्लाह गर्नु महत्त्वपूर्ण हुन्छ। चिसो मौसम रोक्न सकिन्न तर जोर्नी दुखाइलाई निश्चित रूपमा नियन्त्रण गर्न भने सकिन्छ। थोरै सावधानी र केही साधारण बानीहरूले सम्पूर्ण जाडो मौसमलाई आरामदायी बनाउन सक्छ तपाईँ हाम्रो शरीरलाई जाडो मौसममा पनि।
2: हजुर, टिपन टापन सुन्दै हुनुहुन्छ। यो जोर्नीको सम्बन्धी तपाईँहरूले छोटो जानकारी सुन्दै हुनुहुन्थ्यो र अब यो अलैँचीको कुरा रहेछ दिदी।
3: हजुर, यो अलैँचीलाई चाहिँ आयुर्वेद विज्ञानले चाहिँ मसलाको रानी भन्दो रहेछ भन्ने कुरा मैले आज यसबाट थाहा पाउँदैछु। र यो खाना खाएपछि अलैँची किन चपाइन्छ त भन्दाखेरि, खाना खाएपछि अलैँची खानु लामो समयदेखि चलिआएको परम्परा हो। धेरै मानिस यसलाई केवल स्वाद वा बानी मान्छन् तर यो सानो हरियो अलैँची स्वास्थ्यका लागि अविश्वसनीय रूपमा लाभदायक रहेको छ। आयुर्वेदले यसलाई मसलाको रानी भनेको कुनै कारणले भनेको होइन, यसको सुगन्ध, स्वाद र औषधीय गुणले असाधारण बनाउँछ यसलाई, त्यसैले भनेको हो।
2: हजुर, यो अलैँची कुराकानी गर्नु पर्दा पहिला अब हाम्रोमा चाहिँ यो सिमसारहरू निकै धेरै थियो त्यो गाउँमा, त्यहाँ चाहिँ पहिला अलैँची त थिएन, पछि चाहिँ अलैँची खेती भनेर गाउँतिर निकै त्यो सुरु भएको थियो। आजभोलि कतिको छ पक्का थाहा भएन र यो सिमसार क्षेत्रमा राम्रो अलैँची हुने भएको कारणले गर्दा अलिक सेपिलो ठाउँतिर हुँदो रहेछ नि त यो अलैँची, होइन दिदी? गर्दा हाम्रो गाउँमा पनि निकै रोप्नु भएको थियो, अब आजभोलि के छ? हाम्रोतिर रोपेको थियो, अब आजभोलि चाहिँ के छ? एनिवे, यसैलाई अगाडि बढाउनु पर्दा अलैँचीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई कम गर्न मद्दत गर्दछ। यसले कलेजो र मृगौलालाई सहयोग गर्ने विश्वास गरिन्छ। यसले गर्दा शरीरबाट विषाक्त पदार्थहरू हटाउने क्षमतामा सुधार हुन्छ। अलैँची पूर्ण डिटक्स उपचार नभए पनि खाना खाएपछि यसलाई दैनिक चपाउँदा मेटाबोलिजम सन्तुलित हुन्छ र शरीरलाई हलुका महसुस हुन्छ।
3: खाना पचाउन पनि यसले मद्दत गर्दो रहेछ। खाना खाएपछि भारीपन, ग्यास वा एसिडिटी अनुभव गर्नेका लागि अलैँची एक प्राकृतिक उपचार हो। यसमा पाइने सिनेओल र अन्य आवश्यक तेलले पाचन इन्जाइमलाई सक्रिय बनाइदिन्छ। यसले खानालाई छिटो र सजिलै पचाउन पनि मद्दत गर्छ र अलैँचीले पेटका मांसपेशीलाई पनि आराम दिन्छ। यसले गर्दा तारेको वा भारी खाना खाएपछि विशेष गरिकन आरामदायी हुन्छ अलैँची सेवन गर्दाखेरि।
2: हजुर, मुख सफा र सास ताजा राख्दो रहेछ यसले। अलैँची चपाउँदा सबैभन्दा पहिले महसुस गर्ने कुरा भनेको स्फूर्तिदायी अनुभूति हो। अलैँचीमा रहेको सुगन्धित तेलले सास गनाउने ब्याक्टेरियालाई कम गर्दछ। यसले लसुन, प्याज वा मसलेदार खानाबाट हुने गन्धलाई तुरुन्तै नियन्त्रण गर्दछ। यसले ऱ्याल उत्पादन पनि बढाउँछ जसले कृत्रिम स्वाद बिना मुख सफा र सास ताजा राख्दछ।
3: यस्तै तौल नियन्त्रण गर्न पनि यो एउटा स्वास्थ्य विकल्प मानिन्छ। खानापछि मिठाईको चाहना छ भने अलैँचीले मद्दत गर्न सक्छ। यसको हल्का मिठास र शान्त सुगन्धले खानापछि मिठाई खाने लालसालाई कम गर्छ। धेरैले अलैँचीले भावनात्मक रूपमा खानपानलाई पनि कम गर्छ भन्ने विश्वास गर्छन्। यो आफ्नो तौल नियन्त्रण गर्न खोज्नेका लागि चाहिँ एउटा स्मार्ट र स्वास्थ्य विकल्प हुन सक्छ।
2: हजुर, यो अलैँचीको कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ, छोटो जानकारी तपाईँले सुनिसक्नु भएको छ। र अब भने टिपन टापनमा स्तनपान गराइरहेकी आमालाई के खुवाउँदा चाहिँ राम्रो हुन्छ भनेर यहाँ हामी छोटो जानकारी प्रस्तुत गर्दैछौँ। स्तनपान गराउने आमाको दैनिक खानपान योजना बनाउनु पर्दछ। शिशुलाई जन्म दिएपछि पौष्टिक एवं घरमै बनाएको खानेकुराहरू खुवाउनु पर्दछ। व्यक्तिगत आवश्यकता, शरीरको तौल, गतिविधि, स्वास्थ्य अवस्था अनुसार पनि खानपानमा फरक पर्न सक्दछ।
3: वास्तवमा गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ। सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने चार समूहका विभिन्न खाद्य वस्तुहरू खुलाउन सकिन्छ।
2: हजुर, जसमा अन्न वा जमिन मुनि फल्ने कन्दमूल, गेडागुडी, तेलहन, बिया, दुध तथा दुग्ध पदार्थ, माछा, मासु र अन्डा खुवाउन सकिन्छ। त्यस्तै गरेर भिटामिन ए पाइने फलफुल, पाकेको मेवा, आँप, सुन्तला, फर्सी, गाजर लगायतका अर्ग्यानिक तरकारी पनि खुवाउन सकिन्छ।
3: सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सूक्ष्म पोषक तत्वको कमीबाट टाढा रहन सकिन्छ। गर्भवती, स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साविक भन्दा एक पटक थप खाना खानुपर्छ।
2: हजुर, सुत्केरीलाई यस्तो अवस्थामा विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला, मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सखर थप पोसिलो खाना खुवाएमा दुध बढ्दछ। यसको साथै सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई साबिकको खानाको साथसाथै थप दुई पटक पोसिलो खानाहरू खुवाउनु पर्दछ।
3: यसका साथसाथै रक्त अल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै चुसा, उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ आदि पनि खुवाउनु पर्छ। शिशु जन्मिएपछि आमालाई 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खुवाउनको लागि स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयं सेविकासँग सम्पर्क गर्नुपर्छ। भिटामिन ए क्याप्सुल खानाले आमाको दुध थप पोसिलो बनाउँछ, जसले बाल बालिकालाई स्वस्थ र बलियो बनाउँछ।
2: हजुर, यो तपाईँले जानकारी सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। अब यहाँ त खाना भिन्दै दिन्छ हस्पिटलमा त। अब पहिला हामी, मेरो पनि छोरा जन्मिँदा अब हामीले त्यो सुपहरू लगेर गइन्छ नि त होइन हस्पिटलमा दिदी।
3: हजुर,
2: त्यो अब सुपहरू त अब हामीलाई त अलिकति अब मिठै लाग्छ, तर हस्पिटलमा चाहिँ त्यो पुरा त्यसले गन्ध हुँदो रहेछ के तपाईँको होइन। अब यहाँ त यहाँको त अब
3: हस्पिटलमा रहँदाखेरि त त्यो गर्न सकिँदैन, तर पछि हस्पिटलबाट घर आएपछि चाहिँ पुरा दिन मसला पुरा होइन सुत्केरी मसलादेखि लिएर
2: हस्पिटलमा त्यो 2003-04 त अब त्यही चलन थियो त, हामीलाई थाहा थिएन। अब नेपालको अथवा हाम्रो नेपाली खाना त्यहाँ गनाउँछ भने हामीलाई थाहा पनि थिएन। अनि अब त्यहाँकै खाना चाहिँ अब सबै भिटामिन युक्त छ भन्दै हुनुहुन्थ्यो, हामी त सुप बनाएर लगिन्थ्यो, तर त्यहाँ चाहिँ गनाउँदो रहेछ। र आजभोलि त श्रोताले सायद त्यति साह्रो लानुहुन्न होला। एनिवे, अब खाना पकाउँदा चिल्लो कति हाल्ने त आदरणीय श्रोताहरू? चिल्लो पदार्थमा क्यालोरी लगायत अन्य फाइदाजनक वस्तुहरू हुने भएकोले खानामा यसको महत्व छ। चिल्लो पदार्थले खाना लाई स्वादिलो र बास्नयुक्त बनाउनुको साथै अन्य पौष्टिक तत्त्वहरू जस्तै भिटामिन र खनिज तत्त्वहरू शरीरमा शोषण गर्ने कार्यमा पनि सघाउँछ। तर धेरै मात्रामा चिल्लो पदार्थ उपभोग गर्नाले मोटोपन बढ्नुको साथसाथै मुटु रोग र मधुमेहको जोखिम बढाउँदछ।
3: बढ्दो उमेरका केटाकेटीलाई खानामा अधिक क्यालोरी चाहिन्छ। अन्न मात्र खानाले उनीहरूले पर्याप्त क्यालोरी पाउन सक्दैनन्, तसर्थ बाल बालिकाको खानामा पर्याप्त मात्रामा चिल्लो पदार्थ राख्नुपर्छ। विभिन्न खालका तेलको वैकल्पिक प्रयोग पनि गर्न सकिन्छ र वनस्पति घिउमा चाहिँ स्याचुरेट फ्याट र ट्रान्स फ्याटी एसिडको मात्रा ज्यादा हुन्छ।
2: यी खालका फ्याटी एसिडले मुटुको रोगको खतरा बढाउँछन्। ट्रान्स फ्याटी एसिडको मात्रा कुल खानाको 1% भन्दा बढी हुनु हुँदैन। आवश्यक फ्याटी एसिड पाइने कारणले गर्दा चिल्लो पदार्थको महत्व छ।
3: यसले शरीरको जैविक गतिविधिलाई सक्रिय बनाउँछ। चिल्लो पदार्थले चिल्लोमा घुलेर रहेका भिटामिनहरू ए, डी, ई र के लाई शोषेर राख्छ। धेरै शक्ति हुने चिल्लो पदार्थ खानामा हुनु त्यति बेला ठिक हुन्छ जब अरू खानेकुरामा कम शक्ति हुन्छन्। अधिक क्यालोरी चिल्लो पदार्थ र कोलेस्ट्रोल हुने खानाले चाहिँ रगतमा लिपिड अर्थात् कोलेस्ट्रोल र
2: हजुर, यति जेलसम्म तपाईँले हेल्थ रिलेटेड मेटेरियल सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता। यसको साथसाथै समयको पाबन्दी रह्यो, आजको सामग्रीलाई यति नै अन्त्य गर्नु पर्ला। ल दिदी, धेरै धेरै धन्यवाद। अब आजभोलि अलिकति सामग्रीहरू बढी भए पनि अब कार्यक्रमको अवधि छोटो भएको कारणले गर्दा यति नै गर्नु पर्ला।
3: हजुर हुन्छ, एक भाइ थ्याङ्क यू यो अपर्च्युनिटीको लागि यहाँलाई, अनि म हाम्रा सम्पूर्ण श्रोताबाट बिदा हुन्छु। नमस्ते।
2: हजुर, यहाँलाई फेरि अर्को हप्ता भेट्ने बाचा राख्दै टिटीबाट मैले बिदा मागे। हस्त, नमस्ते।

0: कंग्रेस पार्टीले संविधान संशोधनबारे छुट्टै धारणा सार्वजनिक गर्ने भएको छ। सभापति गगन कुमार थापाको उपस्थितिमा संविधान संशोधनमा कंग्रेसको दृष्टिकोण विषय कार्यक्रम गरेर धारणा सार्वजनिक गरिने भएको हो। संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित कंग्रेसको विज्ञ समितिले पार्टी मुख्यालय सानेपामा बैठक गर्न लागेको हो। भोलि बिहिबार दिउँसो 3 बजे कार्यक्रम गरिने सो समितिले जनाएको छ। कंग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असन्तुष्ट समूहलाई मुख्य नेतृत्वले फकाउन आग्रह गर्नुभएको छ। संस्थापन नेतृत्व समूहको चुनदेवीमा आयोजित बैठकमा खड्काले पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको जिम्मेवारी आफूहरूले लिन नसक्ने बताउनु भएको हो। एकताको प्रयास गर्नुपर्ने पक्षहरू नै अहिले टाढा रहेको दावी गर्दै खड्काले सभापतिको इच्छाअनुसार पार्टीको आगामी दिशा तय हुने धारणा राख्नु भएको छ। आफू र विमलेन्द्र निधि लगायतका नेताले चाहेर मात्र पार्टी विभाजन हुन नसक्ने उहाँको भनाइ छ। आफूमा पदको आकांक्षा नरहेको बताएका खड्काले युवा पुस्तालाई निर्णय प्रक्रियामा अघि बढ्न आग्रह गरेको उल्लेख गर्नुभएको छ। प्रविधिको प्रयोग मार्फत ठूलो संख्यामा सदस्यता अध्यावधि गरिएको दावी गरेका खड्काले सदस्यहरूसँग सम्पर्क गर्न कृत्रिम बौद्धिकता एआई प्रयोग गरिएकोमा दुःख मनाउ गर्नुभएको छ। संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति गर्न सरकारलाई 15 दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
1: बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी 15 दिनभित्र समय सीमासहित स्पष्ट कार्य योजना पेश गर्न निर्देशन दिनुभएको हो। सभापति गजुरेलले काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमन गर्ने समेत गरेको छ। बैठकमा सड़क सुरक्षा विधेयक तथा विपदका समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो।
0: यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले मेलम्ची बन्द हुँदाको अवस्थामा वैकल्पिक आपूर्तिको तयारी भइरहेको जनाएको छ। पूर्वाधार विकास समिति बैठकमा केयुकेएलका कार्यकारी निर्देशक राम रतन शाहले शिवपुरी बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिनुभएको हो। मेलम्चीबाट दैनिक प्राप्त हुने 18-20 करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गरिरहेको उहाँको भनाइ छ। वर्तमान सरकार र राज्यका अङ्गहरूको कार्यशैलीप्रति सत्तारूढ रासोपाका सांसदले समेत प्रश्न उठाउन थालेका छन्। प्रतिनिधि सभा बैठकमा रासोपा सांसद शम्भु प्रसाद ढकालले राज्यका संयन्त्र जनतालाई दुःख दिन परिचालित भए जस्तो देखिने भन्दै मन्त्रीहरूको जवाब माग्नु भएको छ।
2: हामी कृषि तथा प्राकृतिक स्रोत समितिबाट झापा मोरङ सुनसरी र धनकुटाका केही किसानहरूसँग भेटघाट गरेर 2 दिन अघि मात्रै फर्केका छौँ। सबै किसानको एउटै गुनासो छ, गाडीमा माछा हालेर बेच्न लैजाउँ वा मौरी चराउन वा बारीको तरकारी बजार लैजाउँ, प्रत्येक चोक सडकमा ट्राफिक प्रहरीलाई नगदले खुसी नपारी सुख छैन। मालपोत नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा 1 दिनको काम 3 दिन लगाएर शास्ति दिन्छन्। तराईको उखरमाउलो गर्मीले खेत सुक्खा छ, रासायनिक मल सुगाउन पनि पुग्दैन। सिन्जाई गर्न मोटर चलाउँ बत्तीको लाइन छैन। खेतमा काम गर्दा ओछ्यानमा सुतेका बखत पसिनाको धारा बग्छ, पङ्खा चलाउन पाइँदैन। के सरकारका सबै अङ्गहरू जनतालाई दुःख दिनका निमित्त परिचालित हुन्? सरकारलाई यो कुरा थाहा छ कि छैन? थाहा छैन भने पनि ठिकै छ, थाहा होस्। सम्बन्धित सबै मन्त्रीहरू, ऊर्जा, गृह, कृषि लगायत सबै मन्त्रालयहरूले यसको समाधान सहितको जवाब संसदबाट दिउन्। यो जनताको चाहना हो।
0: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सिमानामा विनाशकारी भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर बाँकीमा भर्चुअल टेबलटप अभ्यास गरिएको छ। संघीय मन्त्रालय तथा निकायका साथै 3 वटै सुरक्षा निकायका प्रतिनिधि प्राधिकरणको सभाहलमा र प्रदेश तथा स्थानीय तहका प्रतिनिधि भर्चुअल माध्यमबाट जोडिएर अभ्यास सञ्चालन गरिएको हो। ठूलो भूकम्प गएको अवस्थामा आउने चुनौती र कमी पहिचान गर्ने एवं विपदका बेला विभिन्न निकायको भूमिकाबारे एकअर्कालाई जानकारी गराउने उद्देश्यले अभ्यास गरिएको छ। अभ्यासका क्रममा भूकम्प गएपछिका 48 घण्टामा 6 वटा परिघटना कल्पना गरेर कार्यक्रम गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। युरोपको सुरक्षाका लागि लामो दूरीको नयाँ क्षेपास्त्र कार्यक्रम सञ्चालन गर्न बेलायतसहित 12 युरोपेली मुलुकले आगामी 10 वर्षमा 37 अर्ब पाउन्डभन्दा बढी खर्च गर्ने भएका छन्। बेलायती प्रधानमन्त्री कार्यालय नम्बर 10 सार्वजनिक गरेको डिप प्रेसिजन स्ट्राइक परियोजनाबारे टर्कीको राजधानी अङ्कारमा जारी नेटो शिखर सम्मेलनमा छलफल भइरहेको छ। सम्मेलनको 2 दिन बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले सम्बोधन गर्नुभएको छ। एबी सुरक्षा खर्च बढाउने पछिल्लो अघिल्लो प्रतिबद्धता पूरा गर्न अमेरिकाले युरोपेली मुलुकमाथि दबाव बढाएको छ।

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनशंकर गुरुङको तर्फबाट आज विक्रम सम्बत 2000

वस्तुहरू के छन् त? कार्यक्रम नेपाल कनिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुहरूमा इस्यु अफ द डे अन्तर्गत आज भने हामीले दुईवटा फिचर रिपोर्टलाई स्थान दिएका छौँ। एउटा बागलुङबाट प्राप्त भएको छ, संगम घरती मगरले तयार पार्नुभएको फिचर रिपोर्ट हो। त्यसै गरी बबिता राईले तयार पार्नुभएको यो कुराकानी रहेको छ। फिचर रिपोर्ट अन्तर्गत नै यो कार्यक्रममा आजको बसाइमा हामीले दुईवटा विषयलाई स्थान दिएका छौँ भने अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीयलाई लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: चलचित्र राम नाम सत्यको यस गीतमा आवाज रहेको थियो एसडी योगी र गीताञ्जली थापा मगरको, त्यसै गरी यसमा शब्द रहेको थियो मौसम रियालको र सङ्गीत डाइरेक्टरको रूपमा एसडी योगी नै रहेको थियो भने यस गीतमा अभिनय रहेको थियो विराज भट्ट र खुशी कार्कीको। र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौ सन्देशको कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। सम्पादकीय तर्फ आजको सम्पादकीयलाई लिएका छौ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ ग्रे लिस्टको चङ्गुलले बिगारेको मुलुक छवि। यो शीर्षकमा अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ, फ्रान्समा केन्द्रीय कार्यालय रहेको फाइनेन्सियल एक्सन टास्क फोर्स FTFले 2081 फागुनदेखि नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा राखेको थियो। त्यसबेला नेपाललाई 2 वर्षका लागि उक्त सूचीमा राखिएको थियो, जसको समय अवधि आगामी फागुनमा सकिँदैछ। यसै बीच गत असार 5 गते FTFले नेपाललाई सुधार गर्नुपर्ने भन्दै 6 बुँदे सुझाव समेत थमाएको छ। यदि अब पनि सुधार नभए नेपाल कालो सूचीमा पर्न सक्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लिङले शनिबार राष्ट्रिय सभाको बैठकमा नेपाल कालो सूचीको जोखिममा रहेको औँल्याएका थिए। कालो सूचीमा पर्नु भनेको अन्तर्राष्ट्रिय रूपमा नेपाल वित्तीय हिसाबले बहिष्कृत हुनु हो। अहिले उत्तर कोरिया, म्यानमार, इरान त्यही सूचीमा छन्। हैटी, सोमालिया जस्ता जोखिमपूर्ण देशहरूले देशहरूको सूचीमा नेपाल पनि पुग्न सक्ने खतरा बढेको छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। FTFको कालो सूचीमा पर्नु भनेको हैटी वा सोमालिया जस्ता देशहरूको लहरमा उभिनु र अन्तर्राष्ट्रिय रूपमा बदनाम हुनु मात्र होइन, सम्पूर्ण वित्तीय कारोबारबाट वञ्चित हुनु समेत हो। कालो सूचीमा परेको खण्डमा हाम्रा ब्याङ्कहरूले खोल्ने प्रतिपत्र LC अस्वीकृत हुन सक्छन्। विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्समा अनेक झन्झट र झमेला आइलाग्न सक्छन्। वैदेशिक लगानी भित्रिने सम्भावना त टर्छ नै, ऋण र अनुदानको बाटो पनि थुनिन सक्छ। सानोभन्दा सानो आर्थिक कारोबारमा समेत रकमको अन्तिम स्रोत खोजिने हुँदा थप हैरानी ब्याउनुपर्ने हुन सक्छ। स्रोतमाथि अविश्वास गर्दै अन्तर्राष्ट्रिय विदेशी ब्याङ्कहरूले त्यहाँ रहेको हाम्रो रकम रोक्का राखिदिन सक्छन्। स्वदेशी उद्योगहरूले कच्चा पदार्थ समेत आयात गर्न नसक्ने अवस्था आउन सक्छ। यसका अतिरिक्त विभिन्न जरिवाना र महँगो शुल्कको भार पनि नेपालले बोक्नु पर्ने हुन सक्छ। तसर्थ यो चङ्गुलबाट समयमा बाहिर ननिस्किने हो भने नेपालको अर्थतन्त्र धराशायी हुने निश्चित प्राय छ। यसर्थ अबको समयमा नेपाललाई कालो सूचीमा पर्नबाट जोगाउने मात्र होइन, ग्रेडिसबाटै सधैँका लागि निकाल्नु पर्छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, अर्थमन्त्रीले राष्ट्रिय सभामा दिएको अभिव्यक्ति कालो सूचीको भए मात्र नभई यथार्थ पनि हो। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 माथि छलफल चलिरहँदा अर्थमन्त्रीले उक्त खतरा जोखिम औल्याएका हुन्। तर सरकारको काम जोखिम देखाउने मात्र होइन, जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्ने पनि हो। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक पारित भएर प्रभावकारी कार्यान्वयन हुँदै नेपाललाई ग्रे लिस्टबाट निकाल्न सहायक सिद्ध होस्। विगतमा कानून कार्यान्वयनमा देखिएको फितलोपन र सुशासनको अभावले नै आज यो आपत आइलागेको हो। तर वर्तमान सरकारले विगतलाई दोष देखाएर उम्कने छुट छैन। सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनको निर्मम कार्यान्वयन हुनै पर्छ। बहुमूल्य धातुको कारोबार, वाणिज्य बैंक, सहकारी क्यासिनो र घर जग्गा क्षेत्रको नियमनलाई कडा बनाउनु पर्छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। असार 5 गते FTFले हाम्रा कमजोरी औलाउँदै सुधारका लागि दिएका 6 वटा भुँदामा रत्तीभर सम्झौता गरिनु हुँदैन र अवैध हुन्डे कारोबारको छिद्र पूर्ण रूपमा बन्द हुनुपर्छ। सम्पत्ति शुद्धिकरण विभागको अभियोजन दर दशकौंसम्म पनि सय नलाग्नु विडम्बना हो र यसलाई बढाउनै पर्छ। अपराधबाट आर्जित सम्पत्ति जफत गर्ने कार्यलाई तीव्रता दिनुपर्छ र राष्ट्रको साख र अर्थतन्त्र एकचोटि जोगाउनु पर्ने यस्तो संवेदनशील दायित्वमा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्छ। अब गरिने सुधार दीर्घकालीन प्रकृतिको हुनुपर्छ, अन्यथा विगतमा चाहिँ ग्रे लिस्टमा पर्ने र निस्कने नियति फेरि दोहोरिन सक्छ। त्यस्तो अवस्थामा आएमा देश गम्भीर आर्थिक चङ्गुलमा फस्ने निश्चित छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। शीर्षक थियो ग्रे लिस्टको चङ्गुलले बिगारेको मुलुकको छवि। अब यो सम्पादकीय पछि लागौ छोटो विश्राम तर्फ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: झुमा लिम्बूको आवाजमा साथ दिनुभएको थियो सागर आर्यले. यस गीतमा सङ्गीत भने झुमा लिम्बूकै रहेको थियो र शब्द भने स्वप्निल स्मृतिको रहेको थियो र गीतको बोल गुरुङनी कान्छी. यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौ एउटा फिचर रिपोर्ट तर्फ. र यो फिचर रिपोर्टलाई लिएका छौँ तेह्रथुमबाट प्राप्त भएको हो. बबिता राईले तयार पार्नुभएको यो कुराकानीलाई आजको प्रस्तुतिमा तपाईँको सेवामा म यहाँ जोड्न चाहन्छु.
1: व्यावसायिक रूपमा चाहिँ तरकारी खेती लाउनु भएको रहेछ, कति रोपनी जतिमा लाउनु भएको छ?
2: जम्मा जग्गा चाहिँ 25 रोपनी हो. अलिअलि बिजुसमा बाँझो हुँदाखेरि 20 रोपनी जति चाहिँ जग्गामा टनेल लगाएको छौँ.
1: टनेलै लगाएर गर्नुभएको छ? के लाउनु भएको छ? अहिले त टन्नै लगाएको देखिन्छ.
2: अहिले टमाटर, बैगुन, बोडी, अकबरे खोर्सानी यस्तै चिजहरू छन्. काँक्राहरू लगाउन सक्यो. घिरौला, लौकाहरू छ, करेला छ.
1: वर्षैभरि टुट्दैन?
2: हाम्रो हिउँ बर्खै टुट्दैन. धेर थोर कोही समय अलिकति खेतीको सिजनमा कम होला, तर हाम्रो जहिले गरे पनि टनेलमै र हिउँ बर्खै सक्दै एकबारै हुन्छ, सदाबार एउटै हुन्छ.
1: अनि यहाँ काम गर्ने चाहिँ तपाईँ हुनुहुन्छ?
2: काम गर्ने म छु. यस पछाडि दुईजना चाहिँ मैले कामदार राखिरहेको छु. लेडिजहरू हुनुहुन्छ दुईजना. अनि काम पर्दा जहिले पनि जो पनि गर्नुहुन्छ, तर निरन्तरता चाहिँ दुईजनाले गर्नुहुन्छ.
1: दुईजनाले दिइरहनु भएको छ है 20 रोपनीमा. व्यवसायिक रूपमा थाल्नुभएको कति भयो तपाईँले यसरी?
2: हामीले थाल्न त हामीले तरकारी खेती भनेर थालेको चाहिँ लगभग 15-16 वर्ष भयो. तर हामीले यो व्यवस्थित तरिकाले सुरुमा हाम्रो 12-15 टनेल थियो. अनि यो 50-वटा टनेल बनाएको चाहिँ हामीले 5-6 वर्ष जस्तो भयो. अनि त्यहाँभन्दा अगाडि पनि गर्न त गर्थ्यौँ, तर 10-12 टनेलमा थोरै थियो. हामीले 7 वर्ष लगभग 6-7 वर्ष चाहिँ विस्तृत रूपमा गरेको छौँ.
1: 50-वटा टनेल बनाउनु भएको छ?
2: हजुर.
1: प्रत्येक टनेलमा फरक फरक किसिमको, एउटै किसिमको, धेरै प्रकारको देखिराखेको छ होइन?
2: हजुर. अब जस्तो 4-5 वटामा एक खालको, 4-5 वटा एक खालको गर्दै गर्दै एकतिर सकिन्छ, अर्कोतिर लाउने गर्दै पालो गर्दै गर्दै गर्ने गरिरहेको छ.
1: समय चाहिँ कतिको दिनुहुन्छ?
2: सब्जी खेती मात्र नर अरू धान खेती, मकै खेती, अब अरू अरू फलफुलहरू पनि हुन्छ होइन. यस्ता थोकमा पनि हामीले समय दिनुपर्छ. र पनि निरन्तरता चाहिँ दुईजनाले दिएको छौँ.
1: अनि पानी
2: त हामीलाई सुविधा राम्रो भएको छ कि, जहाँ कि हामीले यो पानी चाहिँ कुलोमा प्लास्टर गरेर ल्याए पछाडि, त्योभन्दा अगाडि पनि हाम्रो त थियो, तर कच्ची कुलो थियो, पोखरीहरू थिए, 2 पानीका पोखरीहरू थिए. यो कुलो कच्ची कुलो हुँदा चाहिँ हामीलाई एकदम समस्या थियो. अहिले चाहिँ यो पक्की कुलो भइकन चाहिँ हामीलाई पानीको चाहिँ धेरै सुविधा भएको छ. प्रशस्त छ हामीलाई पानीहरू.
1: अनि बजार कता लानु?
2: बजार हामीलाई ठिकै छ. म्याङलुङ बजार लान्छौँ हामी हरेक बिहिबार शुक्रबार. बिहिबार टिपो, अनि बिहिबारै यहाँ आएर गाडीले लान्छ, शुक्रबार हटियामा बेच्छ, अनि फेरि सोमबार टिपो, अनि मङ्गलबार लगाऊ. विशेष गरेर चाहिँ म चाहिँ एक एक हप्तामा, धेरै जस्तो चाहिँ एक एक हप्तामा मात्रै टिप्छु.
1: हप्तामा लानुहुन्छ?
2: हजुर.
1: हप्तामा कति जति पैसाको बेच्नुहुन्छ फल?
2: लगभग अब
1: तरकारीहरू
2: कहिले अलि धेरै पनि हुन्छ, कहिले धेरै थोरै पनि हुन्छ. म 10,000 लिएर 40,000 चाहिँ मैले बेचेको छु हप्तामा.
1: प्रत्येक हप्ता?
2: हजुर. अब अलि धेरै बेमौसममा अलि धेरै गर्न सक्यो भने अलि फाइदा पनि हुन्छ. जस्तो अहिले सिमीको सिजन भने 50-60 रुपियाँ किलो छ भनेदेखि 40 रुपियाँ पावासम्म हुन्छ. बेमौसममा पुसमाघमा 40 रुपियाँ पावासम्म हुन्छ. अलिकति बेमौसमलाई चाहिँ फोकस गर्न सक्यो भने राम्रै बजार छ हौ म्याङलुङ बजारमा नि त.
1: राम्रो छ है?
2: राम्रो छ.
1: बाहिर पठाउनु परेको छैन?
2: छैन.
1: म्याङलुङ बजार धानिरहेको छ.
2: पुगेकै छैन भनौँ न, अझै पनि पुग्दैन होइन. अब यता इन्डियाको सब्जीहरू कति ल्याइरहेको छ, तर यही मात्रै पनि हामी दिन सक्दैनौँ. छन त अब हामीले पनि सबै आइटमहरू पुरा रूपमा लाउन नसकेर होला, हाम्रो गाउँबाटै जान्छ जान त, तर अझै पनि धानिरहेको छैन म्याङलुङ बजारलाई.
1: तपाईँ त रमाइलो पनि गर्नुहुन्छ होइन यहाँनिर? एकदम खुसी साथ पुरा काम गर्दै टिकटक पनि बनाउनु हुँदो रहेछ, गीत पनि गाउनु हुँदो रहेछ. खुसी हुनुहुन्छ तपाईँको यो व्यवसायमा?
2: म त मेरो त नारा नै कस्तो छ त भन्नुहुन्छ भने, सरकारी जागिर भन्दा तरकारी खेती ठिक छ भन्ने मेरो नारा छ. जस्तो सरकारी जागिर भएन भने पहिले तनाव लिन्थेँ म.
1: हजुर.
2: सरकारी जागिर हुँदा पनि कस्तो छ त भन्दाखेरि, कोही दिन काहीँ केही कार्यक्रम भयो, काहीँ जानु पर्यो भनेदेखि कहिले हाकिमको गाली खाइएला, कहिले बिदा नमिल्ला, कोनि के होला होइन. यो त हामीलाई त अब एक टाइम सब्जी लाउने हो, त्यसमा पानी सानी लगाइदिने, 4-5 दिन त यसलाई ग्यापिङ पनि गर्न सक्यो नि त. यो त रमाइलो खेती लाग्छ मलाई त. त्यही भएर सरकारी जागिर भन्दा तरकारी खेती ठिक भनेर चाहिँ मेरो
1: नारा छ.
2: मेरो नारा छ.
1: तपाईँले चाहिँ अब पहिलादेखि नै तपाईँहरू तरकारी खेती नै गरिरहनु भएको थियो 15-16 वर्षदेखि होइन? अनि व्यावसायिक रूपमा गर्ने सोच चाहिँ तपाईँलाई कसरी आयो? कुनै तालिमहरू लिनुभयो?
2: तालिम भन्दा पनि कस्तो भयो भने, हामी आफै पनि तरकारी खेती गर्न चाहिँ जागरुक भइरहेका थियौँ.
1: हजुर.
2: जस्तो मेरो श्रीमानले पहिले लगभग 60 सालतिर म्याङलुङमा साइबर गर्नुहुन्थ्यो, तिन चार वर्ष चलाउनु भयो, त्यो नभएर रोजगारको लागि दुबई जानुभयो, दुबईमा पनि त्यहाँ धेरै दुःख गरेर होइन उहाँले 30 महिना व्यतीत गरेर आउनुभयो। त्यहाँको दुःख देख्दाखेरि म मेरै देशमा केही गर्छु, मेरै ठाउँमा गर्छु, जति पसिना बगाए पनि मेरै ठाउँमा बगाउँछु भनेर उहाँले चाहिँ 10-12 टनेल लाएर चाहिँ सुरु गर्नुभएको थियो। सुरुमा हामी आफै पनि जागरुक भइरहेका थियौँ यो खेती गर्नलाई। त्यहाँबाट हामीले प्रदेश सरकारले हामीलाई 5,30,000 रुपियाँ लगानी गरिदियो र अरू हामीले 5-7 लाख रुपियाँ थपेर हामीले 50 टनेल चाहिँ बनाएर बलिराखेको आगोमा घिउ थपेको जस्तो भएर त हामी आफै जागरुक थियौँ। त्यहाँमाथि यो प्रदेश सरकारले चाहिँ हामीलाई गर है भनेर उसले अझ जागर लगाइदिएको छ र हामी गर्न उत्सुक भएका हौँ।
1: त्यस पछाडि होइन अहिले श्रीमान त जागिर खानुहुन्छ होइन?
2: पहिलेदेखि उहाँले लगभग 13 वर्ष भयो जिल्ला स्वास्थ्य कार्यालयमा,
1: उहाँ अफिस जानुहुन्छ, तपाईँले चाहिँ यहाँको व्यवसाय सम्हालिरहनु भएको छ।
2: उहाँले बिहान बेलुकीको टाइममा त टाइम दिनुहुन्छ, बिहान 2 घन्टा, अहिले अब 9 बजी नै अफिस जानुपर्ने हुँदा त गाह्रो छ, अनि बिहान त उहाँले 2-3 घन्टा काम गरेर हिँड्नुहुन्थ्यो, अहिले चाहिँ अलिकति चाँडो जानुपर्ने हुन्छ। बिहान बेलुकी उहाँले सबै उहाँले नै गर्नुहुन्छ क्या, धेरै अब म भन्दा 45-46 वर्षको उमेर भयो होइन, अझै भने हस्पिटलको बास गर्नु पास गरेको छैन होइन, अब एक त एक्सर्साइज भएर होइन बिहान बेलुकै काम गर्ने भएर पसिना बगाउने भएर घाँसको भारी बोकिन्छ, बिहान बेलुकै काम गरिन्छ होइन, त्यस्तो गर्ने पनि भएर होला, अब एक्सर्साइज पुगेर पनि होला, अहिलेसम्म चाहिँ परेको छैन, भगवान्को चाहिँ कान नपरोस् होइन, हस्पिटलको बास हुनु परेको छैन। तर म जतिको उमेरको मान्छेहरू धेरै रोगी छन् क्या, जहाँ बजारमा बस्ने दुःख नगर्ने मान्छेहरू चाहिँ होइन, अलिकति एक्सर्साइज नपुगेको मान्छेहरू त बजारमा बसेर 3-4 बजी उठेर मर्निङ वाक गर्ने पर्ने आवश्यक नै देख्दिनँ म होइन, र आफ्नो बाँझो जग्गा नराखिदिने, आफ्नो उत्पादन गर्ने अलिकति, अब कस्तो भने पहिले त अझ यो ठाउँबाट डोकुमा बोकेर पनि हामी लान्थ्यौँ होइन, अझै पनि यदा कदा पर्छ पनि होइन, तर अहिले भनेको सुविधा छ, बाइक छ, अटो सिटीहरू आउँछ होइन, ट्र्याक्टर आउँछ, हरेक सुविधाहरू छ क्या, यति सुविधा हुँदा पनि हामी चुप लागेर बस्नु, यही ठाउँमा हेर्नु तराईको जस्तो ठाउँ छ हाम्रो यो ठाउँ, यही ठाउँमा बसेर चुप लागेर बस्नु त हामीलाई त प्रकृतिले नै दिँदैन जस्तो लाग्छ क्या मलाई चाहिँ, त्यस्तो ठाउँ छ क्या, जो गर्दा दुःख गर्दा हुने सुन यहीँ फलाउन सकिन्छ क्या, फलफुल पनि यहीँ फल्छ, तरकारीहरू त अब छँदैछ छँदैछ, अन्न बालीहरू हरेक कुराहरू यो ठाउँमा भइरहेको छ क्या, 3 बाली हुन्छ तराईको जस्तै, अनि अब जे पनि भइरहेको छ, तर गर्न हातमा जाँगर चाहियो, पाखुरामा पहुँच चाहियो होइन, जाँगर चाहिँ गर्नु पर्यो, गर्दा यहीँ पनि हुन्छ क्या, विदेशमा पनि त्यो 52 डिग्रीको तातो घाममा त्यसै भएको छैन होला, तर हामी त यहाँ 32-35 डिग्री भन्दा पक्कै माथि जाँदैन है।
1: तपाईँले यहाँबाट कमाउनु भएको चाहिँ यहीँ लगानी गर्नु भएछ होइन, 80-90 लाख लगानी?
2: हाम्रो लगानी छ, अब छोराछोरी पढ्दैछन्, इटालीमा घर बनाएको छ, कता कता यसो घर घडेरी गरेका छौँ होइन,
1: यहीँबाट
2: हजुर हजुर यहीँबाटै हो,
1: कमाइ पनि गरिरहनु
2: भएको छ, कमाइहरू छ, जमाई पनि छ, कमाई पनि छ होइन, ठिकै छ, यतिकोलाई अब सन्तोक नै मान्नु पर्छ,
1: खुसी हुनुहुन्छ,
2: खुसी खुसी
1: पहिलो कुरा त खुसी हुनु पर्यो मान्छे होइन,
2: सबैभन्दा पहिलो औषधि नै मान्छेको खुसी रहेछ क्या, जति सम्पत्ति भोस् न मन दिल खुस भएन भने नि भित्र भित्रै त्यो पोल्दो रहेछ क्या, सम्पत्ति भएर नि केही हुँदैन क्या, जति भए पनि आफूले आफूलाई खुसी राख्ने क्या, तर म जतिको खुसी मान्छे चाहिँ हुन्छन् पनि हुँदैन भने।

0: कुमार सानुका आवाजमा रहेको यस गीतका शब्द रचनाकार भने प्रमोद ढुङ्गाना हुनुहुन्थ्यो र यसमा संगीत भनेको भूपेन्द्र रायमाजीको रहेको थियो र कुनै समय निकै नै लोकप्रिय भएको फूल भए जिन्दगी बोलको यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजन गुरुङको साथमा। अब भने छोटो विश्राम लिने बेला भएको छ र यो विश्राम पछि पुनः फेरि हामी बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ, तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
0: यो छोटो विश्राम सँगसँगै अब भने लागौ बागलुङतर्फ, संगम घरती मगरले तयार पार्नुभएको यो फिचर रिपोर्ट तर्फ।
2: नेपालको एक मात्रै शिकार आरक्ष धुरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट 90 किलोमिटर बुर्तिबाङ बजार र बुर्तिबाङ बजारबाट झन्डै 30 किलोमिटर यात्रा गरेपछि धुरपाटन उपत्यका पुगिन्छ, जहाँ पुगेपछि प्रकृतिसँग भलाकुसारी गर्दै घन्टौं हराउन सकिन्छ। कलकल बग्ने उत्तरगङ्गा नदी, आँखामा राख्दा नबिझाउने फूलहरू, चरिचरणमा उग्राउँदै गरेका वस्तुभाव, धार्मिक आस्थाको धरोहर ढोरबराहा थान, ढुङ्गे र काठका फ्ल्यागले छएका मौलिक घर, समुद्र सतहदेखि 2900 मिटरको उचाइमा रहेको ढोरपाटन उपत्यकामा यी जम्मै कुराले आगन्तुकलाई निष्कपट र निश्चल रूपमा स्वागत गरिरहेका हुन्छन्। उसो त ढोरपाटनलाई नजिकबाट चिन्न यति मात्रै कुरा काफी छैन, त्यसका लागि बुकीपाटनमा भुर्कुसी मार्नु पर्छ, घुस्तुङ सुन्ध सुर्तिबाङ दोगाडी लगायतका ब्लक चहार्नु पर्छ, पुथा चुरेन्द गुर्जा हिमालको काखमा लडीबुडी खेल्नु पर्छ। शिकार पर्यटनको पहिचान बनाएको ढोरपाटनमा पछिल्लो केही वर्ष यता प्रकृति कला संस्कृति र जैविक विविधता निहाल्ने पर्यटकको संख्या बढ्दै गएको छ। यही मौकामा ढोरपाटनको दिगो पर्यटन विकासका लागि बहस प्रारम्भ भएको छ। ढोरपाटन नगरपालिकाको आयोजना र जीवन्त मिडिया प्रणालीको सहजीकरणमा गत बिहिबार मात्रै ढोरपाटन उपत्यकामा ढोरपाटन समिट आयोजना गरी ढोरपाटनको दिगो पर्यटन विकास बारेमा छलफल गरिएको छ। पछिल्लो समयमा पर्यटकीय गतिविधि बढ्दै जाँदा ढोरपाटनको मौलिकता जोगाउने चुनौती थपिँदै गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याण बताउनुहुन्छ।
3: ढोरपाटनलाई अझै व्यापक रूपमा चिनाउन सकेका छन्, यसलाई अझै व्यापक रूपमा अगाडि बढाउनको लागि आर्थिक सामाजिक लगायत रोजगारी क्षेत्रलाई अझै अगाडि बढाउनको लागि उत्पादन मुखीलाई जोड्नको लागि र हामीले गर्नुपर्ने कामहरू धेरै बाँकी छन्। जनगणना त अहिले कम छ, तर बाहिरी मान्छेहरूको नजर ढोरपाटनमा छ। किन छ भने ढोरपाटन एकदमै सम्मान बोकेको छ, यो आफैमा एकदमै मिनी स्विजरल्यान्ड जस्तो छ। हामी माथि बुकी तर्फ जाँदै गर्दा बुकी क्षेत्रहरूको हिमालहरू अवलोकन गर्दै गर्दा माथि जलजला पुग्दै गर्दा यहाँका हिमालहरू अझै व्यापक रूपमा हामीले अवलोकन गर्दै गर्दा लालीगुराँसदेखि लिएर हरेक यहाँका फुलहरू जुन ढोरपाटन उपत्यकामा अहिले भर्खरै फुलहरू फुलिरहेका छन्, ती रङ्गी चङ्गी फुलहरू ढोरपाटनका महान गहनाहरू हुन्, यिनलाई पनि हामीले जोगाउनु पर्छ, यिनलाई हामीले संरक्षण गर्नुपर्छ र पर्यटन क्षेत्रलाई अझै व्यापक रूपमा प्रचार प्रसार गर्न जरुरी छ।
2: समिटमा ढोरपाटनको दिगो पर्यटन कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी सागर सुवेदीले विदेशमा समेत नेपालको पहिचान गराउने ठाउँ ढोरपाटन भएको बताउनु भयो।
4: शौखिन व्यक्तिहरूलाई नेपालमा ल्याउने एउटा माध्यम भनेको शिकार पर्यटन पनि हो, जसले गर्दा ग्लोबल रूपमा ढोरपाटन शिकार आरक्षण भनेपछि नेपालको नाम पहिला आउँछ, ढोरपाटनको नाममा पहिला आउँछ, त्यसपछि बल्ल अन्य क्षेत्रहरूको चाहिँ पहिचान हुने हुँदा नेपालको पहिचानको एक माध्यम शिकार पनि हो। शिकार पर्यटनको माध्यमबाट धनाढ्य व्यक्तिहरूलाई नेपालमा भित्राउन सकियो भने केही केही रूपमा चाहिँ नेपालको आर्थिक हिसाबले पनि शिकार पर्यटनको माध्यमबाट राज्यलाई चाहिँ केही टेवा पुग्छ र उनीहरूको माध्यमबाट अन्य व्यक्तिहरूलाई पनि नेपालमा भ्रमण गर्नका लागि चाहिँ लालायित बनाउँछ। शिकार र पर्यटनलाई सँगसँगै लैयो भने यो क्षेत्र विकासमा अझ टेवा पुग्छ।
2: ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने योजना अहिले पनि सफल हुन सकेको छैन। मध्यवर्ती क्षेत्र घोषणा सूचना नहुँदा धुरपाटनको कमाई स्थानीय विकासमा लगाउन नसकिएको उहाँ बताउनुहुन्छ।
4: अझै पनि नेपालीले सिकारमा चाहिँ खर्च गर्ने अवस्थाहरू त्यति मैले देख्दिनँ। एउटा त आर्थिक हिसाबले 60 लाख 70 लाख रुपियाँ यहाँ तिरेर चाहिँ सिकार गर्न आउनुहुन्छ, त्यो खालको चाहिँ प्रतिस्पर्धामा हामी जान नसकेको हो कि
5: मध्यवर्ती क्षेत्र भइसकेपछि ऐनमै व्यवस्था भएको 30-50% रहेछ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा आउने कानुनी व्यवस्था छ। अहिले धुरपाटन सिकार आरक्षण भन्दा नभए एउटा मात्रै मध्यवर्ती क्षेत्र नभएको भनेको संरक्षित क्षेत्र धुरपाटन सिकार आरक्षकले मात्रै हो। हेर्दा पनि झन्डै 5-6 करोड राजस्व धरपरण सिकार राज्यले राज्यको राजस्वमा योगदान पुर्याएको देखिन्छ। तर यता फिर्ता हुने अवस्थामा हेर्दा हामीसँग मध्यवर्ती क्षेत्र नभएको हुनाले लिगल्ली बढी छैन। डाइरेक्टली 30-50% हामीसँग लिगल्ली बढी नभएको कारणले पनि राज्यलाई सिकार राज्यले दबाब दिन सकेको अवस्था पनि छ।
2: सिकार पर्यटन लामो समयसम्म चल्ने सम्भावना कम भएकाले पदयात्रा पर्यटनमा जोड दिनुपर्ने पर्यटन पत्रकार अमृत भादगाउँलेको मत छ।
6: ग्लोबल्ली जुन सिकारको विरोध त्यसमा चाहिँ आवाजहरू उठिरहेको छ, यसले गर्दा लामो समय हामीले चाहेर पनि अब सिकार पर्यटन गन्तव्यको रूपमा केही वर्षमा हटाउनै पर्ने अवस्थामा हामी पुग्छौँ। हामीले हाम्रो सम्भावनाहरू बढीभन्दा बढी सम्भावनाहरू के छ त्यसको चाहिँ खोजी गरेर अनि प्लान गर्ने हो नि, प्लान गरेर अनि पर्यटन विकासलाई अगाडि बढाउनु पर्छ।
7: 4 करोड होइन 10 करोड ल्याउन सक्ने चाहिँ पदयात्रा पर्यटनबाट सम्भावना देख्छु। तपाईँहरू पनि हिँड्नु भयो होला, यहाँ डोल्पा जाने रुटहरू छ नि, डोल्पा जाने रुटहरू होला, रुकुमको अरू अरू क्षेत्रहरू होला, अरू अहिले बुकीपाटन जसरी चम्किया छ अरू पाटनहरू पनि चम्किने ठाउँहरू छ नि, ती ठाउँमा हामीले प्रवर्धन गर्नु पर्यो पदयात्राको हिसाबले। र आरक्षीहरूले चाहिँ के छ भने एनमा सेवा सुविधा दिने पर्यटकलाई भनेर त लेखा छ, त्यो होटल बनाउनु पर्यो नि, होटलहरू नबनाएसम्म त मान्छे बस्दैन, त्यो वातावरण चाहिँ आरक्षीहरूले निकुञ्जहरूले गर्नु पर्यो। त्यो भयो भने सिकार चाहिँदैन, जनावर देखाउने हो, देखाएर पैसा कमाउने, मारेर होइन।
2: प्राकृतिक र सांस्कृतिक कुरालाई जोडेर धुरपाटनलाई पर्यटकीय हब बनाउनु पर्ने ट्रेकिङ एसोसिएसन नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
8: नेपाल सांस्कृतिक प्राकृतिक र विविधताले भरिपूर्ण छ, तै पनि यति नजिकको यति सुन्दर ठाउँ हुँदा हुँदै नि हामीले सरसरी हेर्ने भने अहिले भर्खरै हामी डेटा हेऱ्यौँ भने कमसेकम एकदम नगन्ने रूपमा यहाँ पर्यटन आएको जस्तो लाग्छ हामीलाई चाहिँ। वर्षमा केही दर्जन विदेशी मङ्गा पर्यटन आउँदैमा यो ठाउँको विकास हुने कुरा चाहिँ हामी कल्पना गर्न सक्दैनौँ। यसलाई चाहिँ समग्र रूपमा सांस्कृतिक प्राकृतिक रूपमा जोड्न सकिएन भने यसले चाहिँ सधैँ हिँड्ने अवस्था हुन्छ। त्यही भएर अब यो पोखरा धेरै कुराले चलायमान भइसकेको छ, पर्यटनको राजधानी पनि छ, यसलाई चाहिँ कमसेकम यसलाई चाहिँ हब चाहिँ बनाउनु पर्छ।
2: टान नयाँ पर्यटकीय गन्तव्यको खोजीमा रहेको र धुरपाटन त्यसका लागि उपयुक्त हुने उहाँले बताउनु भयो।
8: केही दर्जन विदेशी पाहुनाहरूलाई जमान एउटा व्यक्तिले 30-40 लाख तिर्नुहुन्छ होला, उहाँहरू हेलिकप्टर आउनुहुन्छ, स्थानीय उत्पादनसँग कुनै नजोडिकन गएको विकासले त्यसले चाहिँ अब चाहिँ रोक्न सक्नु लाग्दैन। हामीले यसलाई फ्युजन गरेर अगाडि बढ्न सक्यो भने यसको भविष्य अति नै राम्रो छ। किनभने गण्डकी क्षेत्रका भाका धौलागिरी सर्किट अझै पनि भर्चिन्छ, त्यसलाई संरक्षण गर्न आवश्यक छ। त्यसलाई सहित जलजला हुँदै जोड्न सक्यो भने यो 10-12 दिनको ट्रेकिङ ट्रायल यता बन्न सक्छ भने पूर्व रुकुम हुँदै दुनियासम्म जाने अर्को सुन्दर यो ट्रेकिङ ट्रायल छ। यहाँ विविध रूपमा भएका यो अल्पाइन माटोहरू छन्, यति सुन्दर छ कि अब हाम्रो प्रधानमन्त्रीज्यूले भने जस्तो यो बडीमालुको बाउ भन्नुभएको थियो, त्योभन्दा अझै सुन्दर ठाउँ यहाँ। हामी पनि धेरै ठाउँमा सुन्दर यात्रा गरेको गर्दाखेरि अहिले बिहान हेर्दा सरसरी हेर्दाखेरि अस्ट्रियादेखि स्विजरल्यान्ड भन्दा त यति सुन्दर ठाउँ, जति पनि पदमार्गहरू गण्डकी प्रदेश जुन सर्किटदेखि लिएर अन्नपूर्ण बेस क्याम्पका यी सबै बिग्रिसकेका छन्। अब यसको विकल्प रूपमा चाहिँ योलाई संरक्षण गर्दै अगाडि बढ्न सकियो भने सिकार आचरणलाई नियमित गर्ने र यसलाई पनि संरक्षण गर्दै स्थानीय निकायसँग जोडेर स्थानीयको उत्पादनसँग जोडेर अगाडि बढ्न सकियो भने यसको सुन्दर छ, हामी यस्तैको खोजीमा छौँ।
2: धुरपाटन पुगेपछि प्रकृतिसँग हप्तौसम्म हराउन सकिने अवस्था रहेको ट्राभलर सृजना स्विजुको भनाइ छ।
9: धुरपाटन आइसकेपछि हामीले 10-15 दिनसम्म हामी हराउन सक्छौँ। कुनै पनि ठाउँको प्राकृतिक हिसाबले पर्यटनको हिसाबले चाहिँ एउटा पर्यटकलाई मात्र नभएर बाहिरबाट 2-3 दिन घुम्न आउनेलाई पनि धेरै दिनसम्म घुमाउन सक्ने क्षमता त्यो ठाउँले राख्छ भने त्यो बेस क्याम्प बन्छ। र त्यति मात्र होइन, जहाँ जानलाई सहज छ यहाँबाट हामी म्याग्दी निस्किन सक्छौँ जलजला हुँदै, त्यसपछि हामी तक्सेरा हुँदै रुकुम पूर्व निस्किन सक्छौँ, यहाँबाट हामी यता बुटोल हुँदै रिडी हुँदै तानसेन पाल्पा घुम्न सक्छौँ। यो चाहिँ एउटा केन्द्र बिन्दु जस्तो बनेको छ अहिले। र त्यति मात्र नभएर सहजताको हिसाबले होटेल व्यवसायहरू घोडा बेसिक लेभलमा चाहिँ जुन पर्यटकले खोज्ने सेवा सुविधा हो त्यो ढोरपाटनसँग छ। त्यति मात्र नभएर सांस्कृतिक हिसाबले पनि ढोरपाटन उत्तिकै सुन्दर छ। यति धेरै धनी छौँ प्राकृतिक हिसाबले, हामीसँग यो ठाउँ यति नजिक, तल बुर्तिबाङमै गर्मी छ तर 1 घन्टामा यति चिसो ठाउँमा हामी आइपुग्छौँ भने त्यो पनि त हामी धनी छौँ नि। त्यही भएर हामीले हाम्रो धनलाई चिन्नुपर्छ। हामी यति एक्सिसबाट नजिक छौँ, कोहीले चाहेर बुटोलबाट 5 घन्टामा अहिले म ढोरपाटनमा चिसो खाना आइपुग्छु भने त्यो छ। ढोरपाटन चाहिँ सबै चिजले भरिपूर्ण छ।
2: पर्यटक भित्र्याउने मात्र नभई उनीहरूलाई पुनः फर्केर आउने वातावरण बनाउनु पर्ने उहाँले बताउनु भयो।
10: पर्यटक भित्र्याउनु चाहिँ ठुलो कुरा होइन जस्तो लाग्छ हाम्रो लागि, किनभने तपाईँहरूलाई थाहा छ योभन्दा अगाडि एक वर्ष अगाडि चुङ्ग्री बुकी मानिसहरू दिनमा 5,000 जना आए। भित्र्याउनु ठुलो कुरा होइन, टिकाउनु चाहिँ ठुलो कुरा हो। हामीले पर्यटकलाई यहाँ कति दिन राख्न सक्छौँ, हामीले कति सेवा सुविधा दिन सक्छौँ, यो ठुलो कुरा हो। भित्र्याइसकेपछि अनि फर्केर गइसकेपछि दिगो पर्यटन चाहिँ कति बेला हुन्छ भने फर्केर आउँछन् कि आउँदैनन्, अरू आफ्नो वरपरकोलाई भन्छन् कि भन्दैनन्, फर्केर आइरहन्छन् जब, त्यसपछि मात्रै त्यो ठाउँको चाहिँ दिगो पर्यटन हुन्छ। एकचोटि कुनै ठाउँ भाइरल हुँदैमा चाहिँ हाम्रो पर्यटन प्रवर्धन भयो भन्न चाहिँ सकिँदैन।
2: ढोरपाटनमा हाइड्रो पावर निर्माण गर्दा उपत्यकाको सौन्दर्य मासना हुने उहाँको मत छ।
10: शुभ चिन्तकको हिसाबले हामीले ढोरपाटन देखेको हिसाबले चाहिँ हामी चाहिँ के भन्छौँ भने ट्राभल गर्दै गर्दाखेरि चाहिँ मानव निर्मित चिजहरूले चाहिँ कहिले पनि पर्यटकलाई तान्दैन। होला एउटा भिडभाड आउला, ताल हेर्लान्, डुङ्गा चढ्लान्, सबै गर्लान्, तर यहाँ भएका चिजहरूले हामीले फेरि बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हो। तपाईँलाई लाग्छ यो ढोरपाटन जस्तो भ्याली फेरि अरू ठाउँमा हामी निर्माण गर्न सक्छौँ? त्यो शक्ति त हामीसँग छैन। जुन प्राकृतिक शक्ति छ ढोरपाटनमा त्यो अरू ठाउँमा छैन, नेपालको कुनै पनि ठाउँमा, र यहाँको जस्तो भूगोल अरू ठाउँमा पनि छैन। जुन खालले पर्यटनको विकास भइरहेको छ यही कुरालाई अगाडि लगाऊ।

हस्त यिनै गीत सङ्गीत र कुराकानी सँगसँगै पार्श्वमा राज सिग्देलको आवाजमा रहेको यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै म धनजङ गुरुङ पनि बिदा हुन्छु। र यसमा शब्द रहेको थियो अभिषेक सिटौलाको र सङ्गीत पनि अभिषेक सिटौलाकै रहेको थियो। र यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै म पनि बिदा भएँ। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषय लिएर उपस्थित हुनेछौँ। तपाईँसम्मको लागि आज चाहन्छु बाँकी समय रमाइलोसँग बितोस्।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सुर्खेतमा 132 केभी क्षमताको प्रसारण लाइन बन्ने भएको छ। राष्ट्रिय गौरवको फेरि बवई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न लाइन बनाइने भएको हो। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रसारण लाइनमा 9 टावर रहनेछ। त्यसमध्ये 3 बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी 6 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ। हालसम्म आयोजनाको भौतिक प्रगति 70% र वित्तीय प्रगति 57% रहेको छ। बाँकी काम सम्पन्न गर्न अझै 3 लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको विधानमा गरिएको संसदीय दलको नेता पदबाट हट्ने व्यवस्थालाई अनावश्यक रूपमा अपव्याख्या गरिएको बताउनु भएको छ। संसद भवनमा पत्रकारहरूसँग नेता पराजुली,
4: सबै राजनीतिक दलका आफ्ना विधान हुन्छन् र त्यो विधानले सबै कुरा निर्देशित गरेको हुन्छ। सभापति बन्नका लागि क्राइटेरिया के चाहिन्छन्, कसरी सभापति बन्ने र सभापतिको पनि बर्खास्तीको अथवा पदबाट हट्ने अवस्थाको परिकल्पना विधानमा गरिएको हुन्छ। सोही प्रक्रिया अन्तर्गत व्याख्या त्यहाँ गरिएको हो। जसरी व्याख्या गरिएको छ व्याख्या गरे जस्तो होइन, केन्द्रीय समितिबाट पारित भएको कुरा हो र यसलाई यसमा अन्यथा किन लिनु पर्दैन भनेदेखि अन्य पदाधिकारीको जस्तै पदको अन्त्य कहिले हुन्छ कसरी हुन्छ भनेर व्याख्या गरे जस्तै संसद दलको नेताको पनि पदको अन्त्य कसरी हुन्छ भनेर गरिएको व्याख्यामध्येको एउटा व्याख्या भएको हुँदै गर्दाखेरि यहाँले यसलाई जुन आशयसहित उठान गर्नुभएको छ त्यो नियतसँग जोडेर हेरेका कारण यस्तो यसको अपव्याख्या भएको हो कि भन्ने मेरो बुझाइ छ।
3: सरकारका मन्त्री नै नआएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। बजेटमाथिको छलफल गर्ने भनिएकोमा मन्त्रीहरू नआएपछि बैठक रोकिएको सभामुख भीम भण्डारूले जानकारी दिनुभएको छ। असार 1 प्रदेश सरकारले प्रस्तुत गरेको बजेट 23 दिनपछि मंगलबार आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा पेश गर्नुभएको छ। बैठकमा सत्ता साझेदार काँग्रेस र एमालेका सांसद तथा प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरू उपस्थित भइसकेका थिए। प्रदेशसभा सचिवालयले अब अर्को बैठक असार 25 बिहान 11 बस्ने जनाएको छ। सरकारको नेतृत्व गरिरहेको कंग्रेस र साझेदार एमाले भित्र बजेटलाई लिएर असन्तुष्टि देखिएको छ। अब खबर फटाफट।
5: धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 10 बिचौलिया पक्राउ, निजी मेडिकलबाट सस्तोमा औषधि मिलाइदिने भन्दै बिरामी र पसलबाट समेत कमिसन खाने गरेको आरोप। महोत्तरीका आँप बगैँचा असार नसकिँदै रित्तिए, साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट ठेकेदारको जिम्मा लगाएपछि असार मसान्त अघि नै रित्तो बने। पर्वतको जलजला गाउँपालिका सुत्केरीलाई घिउ र अन्डा खुवाउँदै मल्लाज, लेखफाँट र सालिजाका स्वास्थ्य संस्थामा गएको साउनेता बच्चा पाएका 149 सुत्केरीलाई 2-2 क्रेट अन्डा र 1-1 माना घिउ वितरण। झ्याप्प झ्याप्प बिजुली जाने समस्या समाधानका लागि ऊर्जा मन्त्रालयको विशेष अभियान। बिजुली जाना साथ 11:50 वा 11:51 फोन गरे उत्तिनखेर काम गर्न प्राधिकरणको टोली खटिने। चितवनको तुइन खोलामा पहिरो रोकथामको काम गर्ने सम्झौताका लागि ठेकेदार कम्पनीलाई आह्वान, सडक डिभिजनले 22,21,00,000 ठेक्का दिने, 10 महिनाभित्र काम सक्नुपर्ने। सुदूरपश्चिम सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट 4 किसान पुरस्कृत। नौगाड 2 दार्चुलाका धनसिंह सितोली, घोडाघोडी 2 कैलालीका मनोज खनाल, चुरे 1 कैलालीकी रीता कुमारी देउवा र बेदगोट 5 कञ्चनपुरका कलुवा कामीलाई जनही 75,000 पुरस्कार। र मनाङको तिलिचो ताल पदमार्गमा पर्यटक आश्रय स्थल निर्माण, एक क्याप जोमसुमको 12,35,000 खर्चमा, घरपझुङ 5 नमुखु खर्क लेगमा 50 पर्यटक अट्न सक्ने आश्रय स्थल बन्यो।
3: उदयपुरमा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ। बेलका नगरपालिका 9 रामपुरमा पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा मिलन राईको ज्यान गएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रामपुरले करेन्ट लागेर भुइँमा खसेका राईको उपचारका क्रममा विराटनगर नोबल अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिराले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानमा फेरि आक्रमण गरिने संकेत गर्नुभएको छ। इरानसँगको युद्धविराम भङ्ग भएको बताएका अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज क्षेत्रमा गरिएको आक्रमणको जवाब फर्काइने बताउनु भएको हो। टर्कीमा आयोजित नेटो सम्मेलनका क्रममा उहाँले इरान संघको वार्ता सफल रहेको बताउनु भएको थियो.

0: यो साङ्गीतिक कोशीले सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले बिएबिएस रेडियो तरङ्ग मार्फत सुनिरहनु भएको कार्यक्रममध्ये यो भर्खरै सुन्नुभएको गीत सँगसँगै अब नै लागौँ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ। र यस गीतमा आवाज रहेको थियो कुमारी लिली सिंहको, र यो गीत सँगसँगै अब भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ लागौँ।
1: एजुकेशन टॉक,
2: सर्वांगीण शिक्षा, सबैका लागि शिक्षा।
1: एजुकेशन टॉक।

हुनुहुन्छौँ। आजको कार्यक्रममा चाहिँ हामीले विदाउट एनी गेस्ट कार्यक्रममा कुरा गर्नेछौँ शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयवस्तुहरूको बारेमा। र अहिले रेडी कान्तिपुरका हरेक कार्यक्रममा तपाईँले सुन्दै आइरहनु भएको, चर्चा हुँदै आइरहेको विषय भनेको चाहिँ अब नेसनल म्युजिक अवार्ड्सको पनि हो, जसको भव्य तयारीको अन्तिम चरणमा हामी पुगेका छौँ र यो पर्सि भव्य रूपमा ललितपुरको द प्लाजामा सम्पन्न हुँदैछ। हरेक वर्ष जस्तो आयोजना हुने रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्स एउटा संगीत समारोह हो, जहाँ विभिन्न विधामा प्रतिस्पर्धा गर्ने गायक तथा गायिकाहरूले अवार्ड जित्नुहुनेछ। साङ्गीतिक क्षेत्रका त्यसै गरी सङ्गीतलाई जोडेर मनोरञ्जन क्षेत्रमा चर्चा कमाइरहनु भएका नयाँ पुराना कलाकारहरूले यो प्रतिस्पर्धामा भाग लिनुहुन्छ र विजेताले अवार्ड समेत प्राप्त गर्नुहुनेछ। त्यसै गरी एक वरिष्ठतम व्यक्तित्वलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड सहित हामी कार्यक्रममा सम्मान पनि गर्नेछौँ, नगद 1,00,000 रुपियाँ पुरस्कार राशि सहित। र थुप्रै नेपाली कलाकारहरूको यसमा प्रस्तुति पनि रहनेछ, ब्यान्डहरूको रहनेछ, नेपालका चर्चित लेजेन्डरी ब्यान्डदेखि अहिलेका यङ जेनेरेसनका र यङ जेनेरेसन बीच लोकप्रिय ब्यान्डहरू कलाकारहरूको समेत भव्य प्रस्तुति रहनेछ र तपाईँले हेर्न सक्नुहुनेछ, रेडियो कान्तिपुरबाट सुन्न सक्नुहुनेछ। कान्तिपुर टेलिभिजनका दुवै च्यानल कान्तिपुर टिभी एचडी र कान्तिपुर टिभी म्याक्स एचडीबाट हेर्न सक्नुहुनेछ। यी कान्तिपुरबाट पनि होइन, म प्रत्यक्ष प्रोग्राममै गएर हेर्न मन पराउँछु भन्नुहुन्छ भने तपाईँको लागि बाटो खुल्ला छ, कसैलाई भनिरहनु परेन। यी सेवा मार्फत तपाईँले 1,500 रुपियाँको टिकट खरिद गर्न सक्नुहुन्छ। एउटै छानामुनि एकै समयमा त्यति धेरै कलाकारहरूको तपाईँले साङ्गीतिक प्रस्तुति त हेर्न पाउनुहुन्छ नै र अवार्ड विजेताहरूको त्यो एउटा भव्य समारोह समेत हेर्न पाउनुहुन्छ। यी सेवामा गएर तपाईँले इभेन्टमा क्लिक गर्नुभयो भने त्यहाँ रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड्स सम्बन्धी थुप्रै त्यहाँ सुविधाहरू छन्, टिकट काट्ने, टिकट काटेर तपाईँले प्रत्यक्ष आफ्नै धुनमा आएर हेर्न पनि सक्नुहुनेछ। ओके, यो चाहिँ हाम्रो एउटा भव्य कार्यक्रम भएको हुनाले कुनै पनि प्रोग्राममा हामीले यसबारेमा जानकारी दिइरहेका छौँ। अब कुरा गर्छौँ प्रोग्रामको फर्मेट अनुसार र धेरै समयदेखि चर्चामा हामीले चर्चा गर्दै आइरहेको कुरा गर्दै आइरहेको यो विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय यति बेला लगभग टुङ्गिएको जस्तो देखिन्छ र यो विषयलाई सुरुवात गर्नु अगाडि एकपल्ट सरकार गठन गर्दै गर्दा ताकाको समयतर्फ ब्याक हुँदाखेरि अझ क्लियर हुन्छ। जति बेला अहिलेको सरकार गठन हुँदै थियो तत्पश्चात विभिन्न राजनीतिक नियुक्ति लिएको अथवा तत्कालीन सरकारले नियुक्त गरेको कुनै पनि नियुक्तिलाई राजनीतिक मान्दै अहिलेको सरकारले अध्यादेश मार्फत ती सबै नियुक्तिहरूलाई बदर गरेको थियो। अब विधेयक ल्याएर कानुनी प्रक्रियाबाट हुन त अब अध्यादेश मार्फत गर्नु पनि कानुन विपरीत भन्ने त होइन, तर संसद नभएको अवस्थामा हो भने बेग्लै कुरा हुन्थ्यो, तर संसद चालु अवस्थामा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अस्तित्व कायम रहेको बेलामा किन अध्यादेश मार्फत यो नीति निर्माणहरू कानुनहरू ल्याउनु पर्यो भन्ने खालको आलोचना नभएको होइन, तर त्यो प्रक्रियाबाट ढिलो हुने हुनाले हामीले छिटो छरिदो बाटोबाट अध्यादेश मार्फत यी सबै कामहरू गर्न लागेको भन्ने एउटा सरकारको स्पष्टोक्ति थियो र त्यही कारण अध्यादेश मार्फत 1,500 भन्दा बढी नियुक्तिहरू सरकारले एकाएक खारेज गर्यो, केही नियुक्तिहरूलाई छोड्ने हो भने। कतिपय नियुक्तिहरू यथावत राखिए र धेरै जसो नियुक्तिहरू यथा खारेज गरिए र खारेज सँगसँगै खारेज गर्ने आग्रह गरेसँगै धेरै ठाउँका जो नियुक्ति लिएका पदाधिकारीहरूले व्यक्तिहरूले स्वतः राजीनामा पनि दिए। त्यसै अनुरूप सरकारले दिएको निर्देशन बमोजिम विभिन्न आधा दर्जन बढी विश्वविद्यालयका उपकुलपतिहरूको पद रिक्त हुन गयो र कार्यवाहक उपकुलपतिहरूले त्यति बेला विश्वविद्यालयलाई हाँके र अहिले आएर लामो रस्साकसी पछाडि विश्वविद्यालयले नयाँ उपकुलपतिहरू प्राप्त गरेका छन्, जसमध्ये 7 विश्वविद्यालयहरूले उपकुलपति प्राप्त गरेका छन्, जसमध्ये त्रिभुवन विश्वविद्यालय अनि सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय अनि कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र पोखरा विश्वविद्यालय अनि पूर्वाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धा मार्फत उपकुलपति छनौट प्रक्रिया अघि बढाइएको र यही प्रक्रिया मार्फत अहिले उपकुलपतिहरू विश्वविद्यालयले प्राप्त गरेको भन्ने समाचारहरू खबरहरू बाहिर

0: भएको छ। उपकुलपति सिफारिसको लागि शिक्षा मन्त्री तथा सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले योग्य उम्मेद्वारहरूको नाम सिफारिस गरेको भनेर भनियो र त्यही सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपति बालेन शाहले केही दिन अगाडि मात्रै सातै विश्वविद्यालयको उपकुलपतिहरूलाई नियुक्त गरेका छन् र नयाँ नियुक्तिसँगै अब ती विश्वविद्यालयहरूमा नेतृत्वको जिम्मेवारी नयाँ समितिले नयाँ टोलीले सम्हाल्ने भएको छ। अब यसो भनिरहँदा प्रधानमन्त्री स्वयं ती विश्वविद्यालयहरूको कुलपति हुने व्यवस्था छ, जबकि यही अहिले सरकार जो सत्तारूढ दलको सरकार जो छ त्यही दलले हिजोको दिनमा प्रधानमन्त्री चाहिँ कुलपति हुने व्यवस्था हटाउनुपर्छ भनेर माग गर्दै आइरहेको हो, होइन? र कतिपय विषयहरू अब उल्टा पनि भएका छन्। हिजो जे माग गरिन्थ्यो सरकारभन्दा बाहिर रहँदा र आज त्यही कुरालाई निरन्तरता दिएको छ कतिपय ठाउँहरूमा सरकारले, र जति बेला अहिलेको सत्तारूढ दल सरकारभन्दा बाहिर थियो प्रतिपक्षमा थियो त्यो बेलामा कुलपति प्रधानमन्त्री हुनुपर्छ भन्ने विषयको तीव्र विरोध हुन्थ्यो र धेरै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भएको हुनाले यो हुनु हुँदैन यसलाई हटाइनुपर्छ भनेर माग अहिलेको सत्तारूढ दलले गरेको थियो। तर जब सरकारमा आयो तब सत्तारूढ दलका प्रधानमन्त्री अथवा देशका प्रधानमन्त्री नै ती विश्वविद्यालयका कुलपति हुने व्यवस्थालाई निरन्तरता दियो र त्यो विषय जो हिजो प्रतिपक्षमा हुँदा माग गरिन्थ्यो त्यो विषय अहिले गौण भएर गएको छ, संसदमा कसैले पनि कुरा उठाउने गरेको पाइँदैन र विज्ञताका आधारमा विज्ञ व्यक्तिहरूलाई कुलपतिमा नियुक्त गरिनुपर्छ भन्ने आवाज तत्कालीन समयमा उठेको थियो तर अहिले त्यो आवाज मधुरो भएको छ, मलिन भएको छ र कुलपतिमा प्रधानमन्त्री सहकुलपतिमा शिक्षा मन्त्री रहने गर्दछन् भने उपकुलपतिको प्रक्रिया यसरी अगाडि बढ्यो र अहिले सातवटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त भएका छन् जसमध्ये त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा यसरी कुलपति उपकुलपतिमा नियुक्त भएका छन् र जसमध्ये अहिले सबैभन्दा चासोको विषय भएको त्रिभुवन विश्वविद्यालय, किनभने यो विश्वविद्यालय नेपालको पहिलो र जेठो विश्वविद्यालय हो र विश्वविद्यालयहरूमध्ये नेपालमा झन्डै अब अहिले 23 विश्वविद्यालयहरू रहेका छन् प्रादेशिक र सङ्घीय गरी, र ती 23 विश्वविद्यालयमध्ये पनि 80% विद्यार्थी भार केवल त्रिभुवन विश्वविद्यालयले बोक्ने गर्दछ। 100 यी विश्वविद्यालयमा पढ्ने गर्छन् भने 80 विद्यार्थीहरू त त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुने गर्दछन्। भनेपछि त्रिभुवन विश्वविद्यालयको विद्यार्थी भार कति छ त, यसको यसले ओगटेको रेसियो अनुपात कति छ भन्ने कुरो यहीँबाट प्रष्ट हुन्छ। बाँकी 20% अन्य विश्वविद्यालयहरूको विद्यार्थी भारमा चाहिँ पर्ने गर्दछ। त्यसले गर्दा त्रिभुवन विश्वविद्यालयको निकै धेरै चर्चा हुन्छ, चासो पनि हुने गर्दछ। अब त्रिभुवन विश्वविद्यालयमा अहिले उपकुलपतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका व्यक्ति को हुन् भन्दा उनी हुन् डाक्टर भोला थापा र त्रिभुवन विश्वविद्यालय विक्रम सम्बत 2016 स्थापना भएको विश्वविद्यालय हो र नयाँ उपकुलपतिको रूपमा डाक्टर भोला थापालाई त्रिभुवन विश्वविद्यालयले पाएको छ। योभन्दा अगाडि डाक्टर दीपक अर्याल उपकुलपतिको रूपमा रहेका थिए र त्योभन्दा अगाडिका उपकुलपति पनि प्राध्यापक डाक्टर केशवरजङ बराललाई तत्कालीन सरकारले हटाउने कोसिस गर्यो र स्वयं केशवरजङ बरालले राजीनामा दिइसके पछाडि उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढेको थियो तर तत्कालीन एमाले सरकारको निगाहमा त्यति बेला प्राध्यापक डाक्टर दीपक अर्यालले सो जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। अब अहिलेका भोला थापालाई उपकुलपति नियुक्ति गर्दाखेरि अहिलेको सरकारको निगाह भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्नहरू पनि उठ्छन्। त्यसैले गर्दा विशुद्ध रूपमा राजनीतिक नियुक्ति नहुने भन्ने कुरा हुँदैन। सरकारले जहिले पनि आफ्नो सपोर्टका मान्छेहरू आफ्ना मान्छेहरू नै यस्ता ठाउँहरूमा नियुक्त गर्ने गर्दछन्। हामीले देखिरहेका छौँ, बट्टाबाटै देखिरहेका छौँ, यो सरकारले एकदम खुल्ला प्रतिस्पर्धाबाट योग्य मान्छेलाई छानेको हो भनेर भनेको छ। तर अवश्य पनि भोला थापा अयोग्य व्यक्ति हुन् भन्न खोजेको होइन, योग्य व्यक्ति हुनुहुन्छ, तर राजनीतिक नियुक्ति हो कि होइन भन्ने कुरामा प्रष्ट चाहिँ भएको छैन। भन्नको लागि त हिजोको सरकारले पनि हामीले चाहिँ खुला प्रतिस्पर्धाबाट विशुद्ध रूपमा हामी राजनीतिबाट प्रेरित नभइकन नियुक्ति गरेको भने तापनि कहीँ न कहीँ त्यहाँ राजनीतिको गन्ध आउँथ्यो। केशवजङ बराललाई तत्कालीन माओवादी केन्द्रका सरकारको नेतृत्व पुष्पकमल दाहाल हुँदाखेरि नियुक्त गरिएको थियो र पछि एमालेको सरकार आइसके पछाडि त्रिभुवन विश्वविद्यालयले जति पनि प्रस्तुत गरेका नीति कार्ययोजनाहरूमा सरकारले सहयोग नगरे पछाडि एक हिसाबले तत्कालीन उपकुलपति एकदमै निराश हुनुहुन्थ्यो होइन, र सँगसँगै अब हटाउने प्रपञ्च सरकारको सुरु भएसँगै उहाँले आफै अब बिना खबर मोबाइल अफ गरेर पोखरातिर लाग्नुभयो भन्ने समाचार आएपछि राजीनामाको कुराहरू आए होइन। त्यसले गर्दा योग्य व्यक्ति नै भए पनि त्यो कहीँ न कतैबाट राजनीति नियुक्ति नै हुने गर्दछ। यो जसलाई जे भने पनि जनताले जसरी बुझे पनि, जनतालाई जसरी बुझाए पनि यो अन्त त हुन्छ, हुन्छ नै, यो संसारभरिको नियम नै हो। तर यति योग्य व्यक्ति चाहिँ आउनु पर्यो। हामीले राजनीतिबाट प्रेरित नभइकन अराजनीतिक व्यक्तिहरू नै नियुक्त गर्छौँ भनेर डङ्का पिट्नुको चाहिँ खासै त्यति अर्थ छ जस्तो लाग्दैन। अब भोला थापा योग्य व्यक्ति अवश्य हुनुहुन्छ, तर उहाँ एउटा यस्तो दुर्लभ उदाहरण बन्नुभएको छ, यसबाट नै प्रष्ट हुन्छ यो राजनीतिक प्रेरित थियो कि थिएन भनेर होइन। किनभने यस अगाडिका जति पनि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अन्य विश्वविद्यालयको उपकुलपति बन्ने परम्परा रहेको छ होइन। भोला थापा अहिलेका उपकुलपति त्रिभुवन विश्वविद्यालयको किन दुर्लभ उदाहरण एक्जाम्पल बन्नुभयो भन्ने विषयमा हामीले कुरा गर्दैछौँ। त्रिभुवन विश्वविद्यालयका प्रोफेसरहरू अन्य युनिभर्सिटीको उपकुलपति बन्ने एउटा ट्रेडिसन छ, तर अर्को विश्वविद्यालयको उपकुलपति भइसकेको व्यक्ति फेरि आएर त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुने घटना निकै कम देखिएको छ। तर यो घटना यसपालि घटेको छ होइन, नभएको भन्ने चाहिँ होइन होइन, तर एकदम दुर्लभ हुन्छ यो होइन। किनभने केशवजङ बरालकै कुरा गर्दाखेरि पनि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुनुहुन्थ्यो होइन, पछि त्रिविमा नियुक्त भए तापनि उहाँ त्रिविकै कर्मचारी हुनुहुन्थ्यो। तर भोला थापाको कुरा गर्दाखेरि चाहिँ काठमाडौँ विश्वविद्यालयमा अहिलेका त्रिभुवन विश्वविद्यालयको उपकुलपति उहाँ डिन हुनुहुन्थ्यो काठमाडौँ विश्वविद्यालयमा, र डिन हुँदै उपकुलपतिसम्मको जिम्मेवारी सम्हालेको व्यक्ति हो। भनाएको अर्थ अहिलेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति जो नवनियुक्त हुनुहुन्छ उहाँ चाहिँ यसभन्दा अगाडि काठमाडौँ युनिभर्सिटीको उपकुलपति हुनुहुन्थ्यो भने पछाडि यो राजनीतिक प्रेरित हो कि होइन भन्ने कुरा अनुमान गर्न सकिने प्रशस्त ठाउँहरू छन् होइन। र त्योभन्दा अझ अगाडि जाने हो भने काठमाडौँ विश्वविद्यालयमा उहाँले पहिलो कार्यकाल सघाउनु भयो अहिलेको त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले, तर दोस्रो कार्यकालका लागि उहाँले प्रयास गर्नुभयो, फेरि काठमाडौँ विश्वविद्यालयमै दोस्रो कार्यकाल बिताउनका लागि प्रयास गर्नुभयो। तर तत्कालीन राजनीतिक समीकरणका कारण उहाँले निरन्तरता पाउनु भएन, पहिलो कार्यकालमै चित्त बुझाउनु भयो। तर अहिले आएर उहाँको लट्री पर्यो भन्ने के भन्ने, देशकै ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको नेतृत्व सम्हाल्ने अवसर पाउनु भएको छ। यो त गजबको संयोग भयो, यो त उहाँ त दुर्लभै उदाहरण बन्नुभयो, अवश्य योग्य व्यक्ति हुनुहुन्थ्यो। त्यही भएर हिजो काठमाडौँ युनिभर्सिटीको उपकुलपति बन्नुभयो, सेकेन्ड कार्यकालको लागि उहाँले प्रयास गर्नुभयो तर हुन सकेन, सरकारले नियुक्त गरेन, त्यति बेला उहाँलाई कन्टिन्यू गरेन, उहाँको ठाउँमा अर्को ल्यायो। त्यस पछाडि पनि फेरि उहाँ केयु अथवा काठमाडौँ युनिभर्सिटीकै उपकुलपति बन्ने चर्चा त थियो, तर अहिले अब त्रिभुवन विश्वविद्यालय देशकै ठुलो विश्वविद्यालयको उपकुलपति भन्ने उहाँले दुर्लभ अवसर प्राप्त गर्नुभयो भने पछाडि यहाँबाट पनि धेरै कुराहरू अनुमान गर्न सकिन्छ। खै जे होस्, जुनसुकै तरिकाको नियुक्ति होस्, तर उहाँले राम्रो काम गर्नुहोस्, किनभने अहिले त्रिभुवन विश्वविद्यालयको प्रशासनिक अवस्था, राजनीतिक हस्तक्षेप, कर्मचारी शिक्षक आन्दोलन र विद्यार्थीको अराजकताले एकदमै तीव्र प्रभावित छ त्रिवि यति बेला होइन, र तीव्र राजनीतिक तथा विभिन्न खालका यस्ता अवरोधहरू छन्, आन्तरिक दबाव छ, तालाबन्दीका कुराहरू हामीले बारम्बार भनिरहेका छौँ कार्यक्रममा, भौतिक आक्रमणको प्रयासहरू भइरहेका छन् त्यहाँ, उपकुलपतिले त्योभन्दा अगाडि यो खालको सामना गर्नु परेको थियो, तोडफोड छन्। त्यसले गर्दाखेरि अब यी विषयहरूलाई मध्यनजर गरेर त्यहाँबाट धेरै कुराहरू बुझेर अब आगामी बाटो कस्तो तय गर्ने त भन्ने कुरा चाहिँ उहाँको एउटा मार्गचित्र सायद उहाँले तयार गर्नुहुनेछ। र अब यसमा उहाँको चुनौतीहरू धेरै छन्, कर्मचारीका प्रशासनिक सुधारका कुराहरू छन्। त्यसै गरी अघि हामीले भन्यौँ होइन, प्राध्यापक व्यवस्थापनको धेरै ठुलो लफडा छ त्रिभुवन विश्वविद्यालयभित्र। त्यसै गरी विद्यार्थी सङ्गठनकै आफ्नै खालका समस्याहरू छन्। अनि सँगसँगै 1,000 रोपनी जग्गा त्रिभुवन विश्वविद्यालयको हडपिएको समाचारहरू आएका छन्, जसमध्ये क्रिकेट मैदान पनि, अब क्रिकेट मैदान त हडपिएको जग्गा त होइन, तर त्यसलाई समेत अब रिन्यू नगर्ने त्यसको कन्ट्र्याक्ट भन्ने खालका कुराहरू पनि आएका थिए। यद्यपि त्यो अब सरकारको निर्णय पनि भर पर्छ होइन, भनेको अर्थ सम्पत्तिको संरक्षण गर्नु उत्तिकै चुनौती छ अहिले। एउटा अल्टिमेटम नै जारी गरेको थियो त्रिभुवन विश्वविद्यालयले। त्यसले गर्दा सजिलो छैन तर असम्भव भन्ने पनि होइन। सरकारले योग्य मान्छेलाई नियुक्त गरेको नै भन्ने हामीलाई पनि लागेको छ, तर जे हो त्यो भन्नु चाहिँ पर्छ फेरि हामीले पनि होइन। उहाँ यस्तो दुर्लभ व्यक्ति हो, त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति। उहाँ चाहिँ काठमाडौँ युनिभर्सिटीको उपकुलपति बनेर दोस्रो कार्यकालको लागि फेरि प्रयास गरेर नभइसके पछाडि त्रिभुवन विश्वविद्यालय सम्हाल्ने अवसर प्राप्त गरेको एकदमै भाग्यमानी व्यक्ति हो भन्नुपर्छ होइन। आउने दिनमा हामी अवश्य कुराकानी गर्ने नै छौँ, तर अहिलेको तत्कालको अहिलेको मुख्य समाचार अथवा विषय भनेको 7 विश्वविद्यालयका उपकुलपतिहरूको नियुक्ति कसरी गरिन्छ भन्ने थियो। क्रमैसँग अन्य विश्वविद्यालयका उपकुलपतिहरू कुराकानी गर्छौँ। सबैभन्दा चासोको विषय चाहिँ के हो भने, भइरहेका उपकुलपतिहरूलाई अध्यादेश मार्फत हटाउने सरकारको योजनासँगै, राजीनामा उहाँहरूले दिनुभएसँगै त्यो रिक्त स्थानमा एकदमै विशुद्ध रूपमा खुला प्रतिस्पर्धाबाट उपकुलपतिहरू नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको भन्यो। अब यो विषय विवादमा कतिको आउँछ आउँदैन, यस विषयमा हामी अवश्य खोजबिन गरेर तपाईँहरूलाई सुनाउँदै जानेछौँ।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेन अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा कुराकानी गर्ने गर्दछौँ। सरकारले शिक्षा नियमावलीको 10 संशोधन जारी गरेको छ, जसलाई शिक्षा क्षेत्रका सरकारवालाहरूले लामो समयदेखि पर्खेर बसेका पनि थिए र मन्त्री परिषदले गएको साता मात्रै यो संशोधनलाई औपचारिक रूपमा स्वीकृत गरेको थियो र यो राजपत्रमा प्रकाशन गरेसँगै यसले अब आधिकारिक कानूनी मान्यता पनि पाएको छ। शिक्षा नियमावली 2059 दुई दशकभन्दा बढी समयदेखि नेपालको जति पनि विद्यालय शिक्षा छ यसलाई नियमन गर्ने एउटा प्रमुख कानूनी आधारको रूपमा बुझिँदै आएको छ, जसमा सबै प्रक्रियाहरू पर्छन्। विद्यालय दर्ताका कुराहरू, शिक्षक नियुक्ति तथा सरुवा प्रधानाध्यापकको योग्यताका कुराहरू, राष्ट्रिय परीक्षा बोर्डको काम कर्तव्यका विषयहरू, त्यसै गरी सामुदायिक र प्राइभेट अथवा संस्थागत विद्यालयहरूको प्रशासन सम्बन्धी विस्तृत व्यवस्थाहरू जति पनि छन् यी सबै यसलाई नियमन गर्ने प्रमुख कानुनी आधार भनेको शिक्षा नियमावली 2059 नै हो। र त्यो सँगसँगै शिक्षा ऐनमा भएका परिवर्तनसँगै विभिन्न समयको माग अनुरूप यो नियमावली पटक पटक संशोधन गरिएको छ र विशेष गरी शिक्षा नियमावलीको 8 संशोधन 2071 सालमा अनि 73 सालमा एकैपटक जो सँगै आएको थियो, शिक्षा ऐनको 8 संशोधन र नियमावलीको 8 संशोधन, जसले विद्यालय शिक्षालाई कक्षा 1-12 यसलाई विद्यालय तहको रूपमा चाहिँ परिवर्तन गरिएको थियो र यही परिवर्तनले पछि पुरानो एसएलसीको सट्टामा चाहिँ एसईईको सुरुवात पनि गराएको हो। र 9 संशोधन 74 सालमा आयो, जसले विद्यालय वर्गीकरणलाई क ख ग र घ वर्गमा बाँडेको थियो। यो अब सुविधा र प्रदर्शनका आधारमा र विद्यालय व्यवस्थापन समितिको भूमिका के हुन्छ, यसका विस्तार सम्बन्धी व्यवस्थाहरू के हुन् भन्ने बारेमा समेत 74 सालको संशोधनमा समेटिएको थियो। र त्योभन्दा पछाडि आउने हो भने शिक्षक सङ्घ संगठनका कुराहरू, विद्यालय सञ्चालक र अभिभावक समूह लगायतका जति पनि शिक्षा क्षेत्रका सरकारवालाहरूले शिक्षक सर्वा प्रणाली, अनलाइन शिक्षाका यो मापदण्डहरू र डिजिटल तथा अनलाइन शिक्षाका यी विषयहरू लगायत सबै प्रशासनिक अवरोधहरू जति पनि छन् यस्तो विषयहरूलाई सम्बोधन गर्नको लागि अहिले विद्यमान नियमावलीलाई थप परिमार्जन गर्नुपर्ने भन्दै माग राख्दै पनि आइरहेका थिए। तसर्थ अहिले यो शिक्षा नियमावली 2083 10 संशोधनको रूपमा आएसँगै अब स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउने भन्दै अहिले विद्यालय प्रशासनको जति पनि आधुनिकीकरणका विषयहरू छन् यसमा महत्वपूर्ण परिवर्तन आएको छ। अब नयाँ व्यवस्था अनुसार के हुन्छ भन्दाखेरि, अब गाउँपालिका र नगरपालिकाहरू विद्यालय शिक्षाको मुख्य नियामक निकायको रूपमा रहनेछन् भने विद्यालयको अनुमति र सञ्चालनको रेखदेख प्रमुख प्रशासकीय अधिकृतले गर्नेछन् गाउँपालिका र नगरपालिकाका। र पहिलोपल्ट नयाँ विद्यालय खोल्नको लागि स्पष्ट रूपमा धरौटीको माग राखिएको छ, स्पष्ट मापदण्ड तोकिएको छ, जस अनुसार माध्यमिक विद्यालयको लागि 10 लाख रुपियाँ र आधारभूत विद्यालयको लागि 5 लाख रुपियाँ धरौटी राख्नुपर्नेछ। यो अहिलेको संशोधनले स्पष्ट पारेको छ। र त्यति मात्र होइन, प्रधानाध्यापकको व्यावसायिकताको लागि भनेर नै माध्यमिक तहमा स्नातकोत्तर र आधारभूत तहमा स्नातक तह उत्तीर्ण हुनुपर्ने अनिवार्य व्यवस्था पनि गरिएको छ। र यो अर्को विषय निकै चर्चित पनि भएको थियो, विद्यार्थीको सुरक्षा र हकहितलाई प्राथमिकतामा राखिएको भन्दै अब कपाल विद्यालयमा चाहिँ लामो कपाल छ भने काटिदिने, विद्यालय आफैले सार्वजनिक अपमान गर्ने, शुल्क नतिरेको बहानामा परीक्षाबाट वञ्चित गर्ने जस्ता खालका यी मानसिक तथा शारीरिक यातनालाई पूर्ण रूपमा निषेध गरिएको छ। यो विषयले निकै चर्चा पनि पाएको थियो। र शिक्षकहरू लागि ई पेन्सन प्रणालीको सुरुवात, त्यसै गरी राजनीतिक दलका सक्रिय सदस्यलाई विद्यालय व्यवस्थापन समितिमा बस्न रोक र 30 मिनट वा कम विद्यार्थी भएको आधारमा, 30 मिनटको मतलब हिँडेर एउटा विद्यार्थीहरू समग्रमा विद्यार्थीहरू जहाँ बस्छन् उनीहरूलाई 30 मिनटको पैदल दूरीमा पर्ने स्कुल र न्यून विद्यार्थी कहीँ छ भने यसको आधारमा चाहिँ विद्यालय समायोजन गर्ने परिमार्जित मापदण्डहरू समेत रहेका छन्। र तसर्थ अब यसको मिक्स्ड प्रतिक्रिया पनि आइरहेको छ, होइन, कतिपयले राम्रो पनि भनिरहेका छन्, कतिपयले अब आलोचना पनि गरिरहेका छन्। आलोचना त अब खास गरी विद्यालय तहका शिक्षकहरूले नै गर्ने गर्दछन्, उनीहरूले विद्यालय तहको अधिकार स्थानीय तहलाई हुनुहुँदैन, कम्तीमा नि प्रदेश सरकार अन्तर्गत हुनुपर्दछ भनेर माग राखेर वर्षौंदेखि आन्दोलन गरिरहेका छन्। अब उनीहरूलाई त यो विषय मन नपर्ने नै भयो, तर अहिलेको शिक्षा नियमावली 10 संशोधनले स्थानीय तहलाई थप अधिकार सम्पन्न भने बनाइदिएको छ। फेरि अब यो उल्टो भएको छ। अब यसमा चाहिँ शिक्षक महासंघ शिक्षकहरूको कस्तो प्रतिक्रिया आउँदैछ त यसबारेमा हामी आउने हप्ताहरूमा अवश्य चर्चा गर्ने नै छौं। र नेपाल राजपत्रमा 10 संशोधन प्रकाशित भएसँग यसले कानूनी बल प्राप्त गरिसकेको छ। यसले चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश शिक्षा निकायहरू र स्थानीय तहलाई कसरी विद्यालय स्तरीय नीति कार्यान्वयन गर्ने भन्ने विषयमा दिशानिर्देश पनि गर्ने अपेक्षा गरिएको छ। ओके, अब यो लामो समयदेखि सरकारवाला निकायहरूले पर्खिरहेको विषय पनि हो। अब यसमा परिवर्तन गर्न आवश्यक छ भनेर पटक पटक माग पनि गरिएको, सोही अनुरूप अहिले अब शिक्षा नियमावली 2059 जो विगत लामो समयदेखि समग्र शिक्षा प्रणालीलाई नियमन गर्ने, विद्यालय शिक्षालाई विशेष गरी नियमन गर्ने प्रमुख कानूनी आधार हो, यसमा परिवर्तन ल्याइएको छ। शिक्षा ऐनको कुरा त मुख्य विषय भइ नै हाल्यो, जुन विषयमा हामीले पटक पटक कुरा गर्दै पनि आइरहेको छ। सरकारले प्राथमिकतामा राखेको छ भनेर पटक पटक भनि पनि सकेको छ शिक्षा ऐनको विषयलाई। अब हेरौँ आउने दिनमा यसमा कसरी कुन खालको ठोस प्रगति हुनेछ, त्यसबारेमा त अवश्य चर्चा हुने नै छ, थाहा भइ नै हाल्नेछ। आजको कार्यक्रममा हामीले समग्र शिक्षा क्षेत्रमा देखिरहेका विभिन्न घटनाक्रमहरू अनि विभिन्न यी क्षेत्रसँग जोडिएका विषयवस्तुहरूको बारेमा कुराकानी गरिरहेका छौँ। सरकारको 100 दिन पूरा भएको छ र यो 100 दिनको अवधिमा खास गरी शिक्षा क्षेत्रमा के उल्लेखनीय प्रगतिहरू भए त भन्ने बारेमा थोरै चर्चा गरौँ। उल्लेखनीय प्रगतिका विषयमा चर्चा गर्नुभन्दा पहिले चाहिँ अलिकति सरकारको चर्चाको कार्यक्रमको विषयमा थोरै अलिकति व्याख्या गर्न मन लाग्यो। सरकार गठन नहुँदै गर्दा तत्कालीन समयमा अहिलेका शिक्षा मन्त्री अथवा वर्तमान सरकारका शिक्षा मन्त्री र सरकारका प्रवक्ता पनि सस्मित पोखरेल अथवा अहिलेको सरकारले भनौँ न, जब नयाँ शैक्षिक सत्र सुरु हुँदै थियो, शैक्षिक सत्र सुरु हुँदै गर्दा विद्यार्थी भर्नाको विषयलाई लिएर यदि कुनै पनि स्कुलले हरेक वर्ष भर्ना शुल्क लिन्छ भने त्यो स्कुललाई कारवाही गर्ने, अथवा कसैले यदि भर्ना लिइसकेको छ भने त्यो शुल्क फिर्ता गर्ने र अतिरिक्त क्रियाकलापका नाममा अतिरिक्त शुल्क लिन पनि नपाइने भन्दै बडो लोकप्रिय कार्यक्रम जारी गर्यो। चारैतर्फबाट ताली बज्यो, सबैले स्वागत गरे, हामीले पनि स्वागत गर्यौँ। ओहो, यो त बडो राम्रो काम हो। सरकारले यो काम गर्न सक्यो भने त सरकारको धेरै प्रशंसा हुन्छ भनेर। तर त्यति बेला लागेको चाहिँ के थियो भने सरकारले जतिसुकै लोकप्रिय भाषण गरे पनि यो गर्न चाहिँ गाह्रो छ है भन्ने त्यति बेला लागेको थियो, र अन्तत भए पनि त्यस्तै, किनभने बिना अध्ययन, बिना तयारी, बिना योजना सरकारले यो विषयलाई अगाडि ल्याएको थियो। विशेष गरी संस्थागत स्कुललाई टार्गेट गरेर भनिएको थियो। र समग्रमा बुझ्नुपर्ने कुरा के छ भने संस्थागत विद्यालयहरूको आर्थिक स्रोत भनेकै विद्यालय विद्यार्थी भर्ना, एक्जाम फी अथवा अतिरिक्त शुल्क नै हो। यो सरकारले मात्र होइन, हरेक व्यक्तिले बुझेको कुरा हो र हरेक विद्यार्थीको अभिभावकले पनि बुझेको कुरा हो। यो यसमा कसैले नाइनास्ति गर्दैनन् र अभिभावकले कन्सिडर के कुरामा गरेका छन् भने, यदि मेरो बच्चाले राम्रो शिक्षा पाउँछ भने म 2,000 रुपियाँ खर्च गर्न तयार छु, र नेपालमा केही हजारदेखि लाखसम्मका मन्थली फी तिर्नुपर्ने स्कुलहरू छन्, त्यहाँ आफ्नो क्षमता अनुसार विद्यार्थीहरू पढ्ने गर्छन्। अब यसो भनिरहँदा के सामुदायिक विद्यालयको गुणस्तर कमजोर हो त भन्ने प्रश्न उठ्छ। हो, सामुदायिक विद्यालयमध्ये धेरै विद्यालयहरूको गुणस्तर कमजोर छ। यो सुधार्ने जिम्मा केवल सरकारको मात्र होइन, यसमा विद्यालय व्यवस्थापन समिति, त्यसै गरी शिक्षक समूह, अभिभावक पनि र स्वयं विद्यार्थीहरू पनि। यो केवल एउटा मात्रै पक्षले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिन्न होला। सरकारी तर्फबाट सहयोग हुने आर्थिक सहयोग भनेको सरकारले गर्ला, स्थानीय तहले गर्ला, प्रदेश सरकारले गर्ला, त्यो दोस्रो कुरा भयो होइन। तर कतिपय ठाउँहरूमा अभिभावकहरू स्वयंले पनि गुणस्तरलाई कायम राख्नको लागि सरकारले दरबन्दीमा शिक्षकहरू पठाउन नसकेको अवस्थामा आफ्नै पैसा तिरेर अथवा अभिभावकहरूले केही रकम सहयोग गरेर विद्यालय व्यवस्थापन समितिले निजी तवरमा शिक्षक राखेका स्कुलहरू पनि धेरै छन् जसको गुणस्तर राम्रो छ। जस्तै हामी बारम्बार विश्व निकेतनको कुरा गर्छौँ, विश्व निकेतन स्कुल काठमाडौँ लगायत धेरै स्कुलहरू छन् सामुदायिक विद्यालयका जसको गुणस्तर राम्रो छ, तर एग्रिगेटमा गुणस्तर राम्रो नहुने विद्यालयहरू चाहिँ धेरै छन् सामुदायिक विद्यालयमा। र त्यस्ता गुणस्तर कायम राख्ने स्कुलहरूले अभिभावकहरूसँग मन्थली केही हजार केही सय उठाएर निजी तवरमा विद्यालयले शिक्षक राखेका धेरै इक्जाम्पल छन् जसले विद्यार्थीहरूको गुणस्तर लाई बढाउनको लागि सहयोग गरेको छ। तर सबै स्कुलमा त्यो सम्भव छैन, फेरि सबै ठाउँका अभिभावकमा त्यो सम्भावना छैन। त्यसले गर्दा निजी विद्यालयहरूमा केही हजार रुपियाँ केही हजार अथवा केही पैसा खर्च गरेर आफ्ना बच्चालाई पढाउन पाउनु अभिभावकको अधिकारभित्रको कुरा पनि हो यो। तसर्थ निजी विद्यालयहरूले त्यही अभिभावकहरूबाट उठाएको अथवा विद्यार्थीबाट उठाएको शुल्कले आफ्नो विद्यालय सञ्चालन गर्ने गर्दछ, तर सरकारले हठातमा त्यो आर्थिक स्रोतलाई बन्द गर्ने निर्णय गर्यो, अर्थात् शुल्क लिन नपाइने, भर्ना शुल्क अतिरिक्त शुल्क लिन नपाइने। त्यसै गरी भर्ना शुल्क लिइसकेको छ भने पनि त्यो पनि फिर्ता गर्नुपर्ने भन्दै वैशाख 15 गतेबाट मात्र शुल्क भर्ना लिनको लागि निर्देशन समेत जारी गर्यो। तर विद्यालयहरूले मानेनन् यो कुरा, सबैलाई जानकारीमा छ होला, भर्ना शुल्क त लिएनन् स्कुलहरूले, तर अन्य शीर्षकमा त्यो पैसा चाहिँ उठाएरै छोड्यो स्कुलले, उठायो पैसा चाहिँ, एनी कुनै पनि बहानामा स्कुलले पैसा त लियो विद्यार्थीहरूसँग। अब अभिभावकहरू पनि आफूले पढिरहेको जो बच्चाको स्कुलको विरुद्धमा जान सकेनन्, आवाज उठाउन सकेनन्, भोलि स्कुलले नराम्रो गर्ला, निकाल्ला अथवा के होला, भोलि यो नयाँ शैक्षिक सत्र सुरु हुँदा कुन स्कुलमा लैजाने भनेर धेरै अभिभावकहरूले यो विषयमा आवाजै उठाएनन्। तर पैसा चाहिँ स्कुलले लियो लियो, फेरि तपाईँहरूले सुनिरहनु भएछ, तपाईँले तिर्नुभयो पैसा, अन्य शीर्षकमा तिर्नुभयो होइन। अब सरकारले पछि थाहा पायो यो त गर्न नसकिने रहेछ तुरुन्तै, यसको लागि त वर्षौँको योजना चाहिने रहेछ, अब विद्यालयले सञ्चालन गर्न सक्ने आर्थिक स्रोतै गुम्यो भने कसरी सञ्चालन गर्छ? 40,00,000 विद्यार्थीहरू चाहिँ निजी विद्यालयमा पढ्छन्। अहिले भर्खरकै एउटा तथ्याङ्कले के देखाएको छ भने झन्डै 5% विद्यार्थीहरू चाहिँ निजी विद्यालयमा बढेका छन्, अर्थात् निजी विद्यालयको हिस्सा बढ्दो छ यति बेला, आर्थिक सर्वेक्षणले यो देखाएको छ। अब यसो गरिरहँदाखेरि फेरि अचानक विद्यालयको आर्थिक स्रोत बन्द गर्ने सरकारको निर्णय ल्याउँदाखेरि त गाह्रो हुन्छ विद्यालयलाई, फेरि यो त एउटा समीकरण बदलिन्छ भनेर थाहा पाइसकेपछि सरकार चुपचाप यो निर्णयबाट पछाडि हट्यो अथवा उसले विषयमा बोल्दै बोलेन। र केही दिन अगाडि मात्रै सिंहदरबारको बगैँचामा मन्त्री परिषदको निर्णय सुनाउँदै गर्दा शिक्षा मन्त्री सस्मित पोखरेलले के भने भन्दाखेरि पत्रकारको प्रश्नमा, अनि अहिले त अब त त्यति बेला प्रश्नको पत्रकारको प्रश्नमा विद्यालय तहको सम्पूर्ण अधिकार स्थानीय तहलाई छ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन भनेर उल्टै पत्रकारलाई प्रतिप्रश्न गरे। भनाएको अर्थ सरकार यो शैक्षिक सत्र सुरु हुँदै गर्दा गरेको निर्णयबाट पूर्ण रूपमा ब्याक हटेको छ अथवा यो सम्पूर्ण जिम्मेवारी अब उसले स्थानीय तहलाई दिइसकेको छ, स्थानीय तहको अधिकार यो संविधानमा निर्देश भएको छ यो कुरा भनेर त्यो शुल्कका कुराहरू अनि अतिरिक्त भर्नाका कुराहरू, यी भर्ना शुल्क अतिरिक्त शुल्कका कुरा त अब सरकारले अब त्यो त्यतिकै लोकप्रियताको लागि मात्रै गरेको भनेर प्रमाणित भएको छ होइन। अब भन्नलाई कुरा गर्दा चाहिँ सरकारको विरोध गरे जस्तो सुनिन्छ, सुन्न चाहिँ होइन, तर सरकारले भनेको कुरालाई ब्याग त हटेको हो नि त फेरि, यो त होइन, कि त भने नभन्नु पर्थ्यो, भनिसके पछाडि कि त गर्नु पर्थ्यो होइन, यो कुरा त भएको हो। त्यसले गर्दा अहिले सरकार यो विषयमा स्पष्ट जवाब दिन असमर्थ छ। उसले अहिले हिजो गरेको निर्णय, हिजो जुन लोकप्रियताको लागि गर्यो या अभिभावकलाई विद्यार्थीको राहतको लागि गर्यो, जे निर्णय गर्यो त्यो गर्न नसके पछाडि अहिले अब स्थानीय तहलाई देखाउँदै सरकार पन्चिरहेको छ यो विषयबाट। ओके, अब यो एवम्ृतले यसरी नै अगाडि बढ्दै जाँदा 100 दिन त बित्यो, सय दिन बित्दाखेरि अहिले सरकारले शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गरिरहेको छ। 100 दिनमा परीक्षा प्रणाली सुधारका कुराहरू आए, विश्वविद्यालयमा शासकीय सुधारका कुराहरूमा दावी गरेको छ, डिजिटल सेवा र विस्तार अनि सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको दावी शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको छ। तर यो बीचमा एसईको रिजल्टमा आएका त्रुटि, कक्षा 12 को रिजल्टमा आएका त्रुटि र ती कलिला भाइ बहिनी विद्यार्थीहरूले माइती घरमा आएर असन्तुष्ट पोखेको विषयलाई भने उल्लेख गरेको छैन। यसलाई चाहिँ सामान्य प्रक्रिया हो, यो हामीले छिटो गर्यौं भनेर भन्ने जवाब दिने गरेको छ। तर रिजल्ट छिटो निकाल्ने बहानामा, गुणस्तर भन्दा नि नतिजा मुखी हुने बहानामा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु चाहिँ हुँदैन भन्ने पनि सोच्न जरुरी छ। किनभने धेरै भाइ बहिनीहरूले आफ्नो रिजल्टमा गुनासो गरेका छन्। हुन त आफ्नो रिजल्टमा गुनासो गर्ने र गुनासो पोख्ने एउटा प्रक्रिया छ, त्यसको छुट्टै एउटा प्रावधान छ, त्यो प्रावधान टेकेर पनि काम गर्लान्। तर विद्यार्थीहरू माइती घरमा ओर्लेर असन्तुष्टि व्यक्त गर्नु पक्कै पनि यो राम्रो विषय चाहिँ होइन, यो राम्रो संकेत होइन। तर यसलाई फलानु पार्टीको झोले, फलानु पार्टीले अराएको भनेर सामान्यकरण गर्ने प्रयास गरिन्छ अथवा आरोप लाउने काम गरिन्छ, जुन अत्यन्तै राम्रो होइन। होइन, यसतर्फ सरकारको ध्यान जाओस् र राम्रो काम गरेको विषय त हामीले भनिहाल्यौँ, त्यो मन्त्रालयको दावी रहेको छ। वैदेशिक अध्ययन सेवा जुन एनओसीलाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने भने तापनि अब त्रिभुवन विश्वविद्यालयको उपकुलपति त केयुमा बनिसकेका व्यक्ति हुन् भनेर हामीले भनि नै सक्यौँ अघि। होइन, त्यसै गरी अब माध्यमिक शिक्षा परीक्षा एसई र 12 तथा विश्वविद्यालयको परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको विषयलाई पनि शिक्षा मन्त्रालयले आफ्नो 100 दिनको उपलब्धिको सूचीमा समेटेको छ। र एसईई सम्पन्न भएको 1 महिनाभित्र र कक्षा 12 को परीक्षा सम्पन्न भएको 40 दिनभित्र र विश्वविद्यालयको परीक्षा सम्पन्न भएको 65 दिनभित्र नतिजा सार्वजनिक गरिने बताइएको छ, जुन अत्यन्तै राम्रो हो। फेरि यसलाई नराम्रो भन्न खोजेको राम्रो, तर रिजल्ट हतारको नाममा नबिग्रियोस्, विद्यार्थीहरू आन्दोलित हुने, असन्तुष्टि व्यक्त गर्ने खालका अवस्थाहरू नबनोस् भन्ने हो। त्यसै गरी 100 दिनको यो अवधिमा विश्वविद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमले चाहिँ परीक्षा सम्पन्न भएको, जो अघि हामीले भन्यौँ 65 दिनभित्र परीक्षाफल सार्वजनिक गर्ने, स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेन्डर अनुसारै प्रकाशन गर्ने समेत मन्त्रालयले जानकारी दिएको छ। र विश्वविद्यालय सुधारमा जोड, त्यसै गरी अध्ययन विधा दुरुपयोग यदि भएमा कारवाही गर्ने, विद्यालय शिक्षामा सुधार, डिजिटल सेवा र प्रशासनिक सुधार गर्ने, अनुसन्धान बजेट र शैक्षिक सुधार गर्ने लगायतका थुप्रै सूचीहरू शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तयार गरेको छ। त्यति मात्र होइन, कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाएर मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरेको समेत अहिले मन्त्रालयले दावी गरेको छ। र यो राम्रो कुरा पनि हो, राम्रो कुरालाई राम्रो पनि भन्नुपर्छ। तर लोकप्रियताको नाममा विद्यार्थीहरूलाई अतिरिक्त दबाव पर्ने खालका कामहरू चाहिँ पक्कै पनि सरकारले गर्नु हुँदैन, मन्त्रालयले गर्नु हुँदैन भन्ने कुरा हो। र अब 5 वर्षको लागि सरकार गठन भएको छ भनेको छ, घोडा दौडेको जस्तो दौड्न पनि आवश्यक छैन, बिस्तारै आरामले गर्दाखेरि अवश्य पनि नतिजाहरू राम्रै आउँछन् भन्ने आशा चाहिँ हामीलाई पनि लागेको छ। र अहिलेसम्म अब विश्वविद्यालय सुधारको जोडको कुरा गर्ने हो भने 9 विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयन भइसकेको शिक्षा मन्त्रालयको दावी रहेको छ। त्यसै गरी विद्यार्थी सङ्गठनहरूलाई विश्वविद्यालयका भवन तथा जग्गा उपलब्ध नगराउने, दलगत सङ्केतहरू हटाउने, स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट यो सिस्टम लागू गर्ने तयारी भएको समेत जानकारी दिइएको छ। र 3 महिनाको अवधिमा 40,000 भन्दा बढीलाई एनओसी प्रदान गरिएको, 12,000 भन्दा बढीको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिएको, त्यसै गरी 56 विदेशी विश्वविद्यालयसँग सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाको अनुगमन गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ। र अवश्य पनि यो चाहिँ अत्यन्तै गर्नुपर्ने काम हो। विभिन्न विश्वविद्यालयबाट विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अथवा सम्बन्धन लिएर, अनुमति लिएर अहिले जति पनि शिक्षण संस्थाहरू सञ्चालित छन् उनीहरूमाथि चाहिँ कडा निगरानी हुन जरुरी छ, यो एकदमै आवश्यक छ। यो चाहिँ होइन, भन्नको लागि विदेशी विश्वविद्यालयको सम्बन्धन भन्ने, तर यहाँ भने जस्तो जो एउटा शैक्षिक मापदण्ड नहुने, विद्यार्थीहरूसँग चर्को शुल्क उठाउने अनि विश्वविद्यालय भन्दै विदेशी विश्वविद्यालयको सर्टिफिकेट बेच्ने काम पनि कति भइरहेको छ। यसतर्फ पनि सरकारको ध्यान चाहिँ जानुपर्छ र 56 जो शैक्षिक शिक्षण संस्थाहरूको कडा अनुगमन गरिएको मन्त्रालयले जानकारी दिएको छ। यस्तो अनुगमन चाहिँ नियमित अन्तरमा भइरहनु पर्छ भन्ने हाम्रो माग पनि हो। ओके, यी उपलब्धिहरू 100 दिनको उपलब्धिको सूचीमा अटाएका छन् र अझ योभन्दा राम्रो कामहरू हुँदै जाउन् होइन भन्ने चाहिँ हाम्रो आग्रह पनि छ, आशा पनि छ। आशा छ पक्कै आगामी दिनहरूमा राम्रो काम हुँदै जाने पनि छ भन्दै आजको लागि कार्यक्रमबाट बिदा लिन्छौँ। भोलि भेट्नेछु कार्यक्रम बासकोमा 7:30। थ्याङ्क यू हामीलाई सुनिदिनु भएकोमा। नमस्ते।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालमा करिब 3 करोड बराबरको घोटाला भएको निष्कर्ष निकालेको छ। अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी 2,91,00,000 बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा 8 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा तयार गरिएको हो। औषधि आपूर्ति नभए पनि बिलबीजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मोस्तात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। फार्मेसी अधिकृत दिपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा लगायत विरूद्ध विशेष अदालतमा मुद्दा चलाइएको आयोगका प्रवक्ता सुरेश नेपानेले जारी गरेको विज्ञप्तिमा छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली खटिएको हो। यही असार 20 गते चितवनको भरतपुर 23 बेलाहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट 2 जनाको मृत्यु भएको छ। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डाट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। मृतकका परिवारलाई 20 लाख राहत प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कोषबाट मृतकका परिवारलाई थप 1 लाख उपलब्ध गराइएको छ। कंग्रेसको संस्थापन इतर समूहले आगामी साउनभित्र राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। जुन देवी सम्पर्क कार्यालयमा बसेको बैठकपछि नेता मीन विश्वकर्माले राष्ट्रिय भेला बीपी स्मृति दिवसको अवसर पारेर साउन 6 गते गर्ने सैद्धान्तिक सहमति भएको बताउनु भएको हो। बैठकमा 19 जना नेताहरूले धारणा राखेको जानकारी दिँदै उहाँले अधिकांशले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवका सिंचाई आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्यालाई अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।
4: मन्त्रालयले पहिलो चरणमा सिक्टा, रानी जमरा, कुलरिया, भेरी बबई, सुनकोशी, मरिन, महाकाली र बबई सिंचाई आयोजना पोर्टलमा समेटेको छ। आगामी दिनमा अन्य सिंचाई आयोजनालाई पनि क्रमशः समेटिने मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हालै सिक्टा, रानी जमरा, कुलरिया, भेरी बबई र बबई सिंचाई आयोजनाको स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। पोर्टल सञ्चालनमा आएपछि मन्त्री तथा मन्त्रालयका सचिवले कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन, निर्माणको अवस्था तथा आयोजनामा उत्पन्न समस्यालाई प्रत्यक्ष रूपमा हेर्न मिल्नेछ। यो सँगै आयोजनाको नियमित अनुगमन उच्च तहबाटै हुने विश्वास मन्त्रालयले लिएको छ। पटक पटक म्याद थपिएका आयोजनाको प्रगति समयमै मूल्याङ्कन गर्न कठिन हुने गरेकोमा नयाँ प्रणालीले त्यसलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन, दाबी विवाद, निर्माणमा देखिएका अवरोध तथा समाधानका प्रयास बारे विवरण अनिवार्य रूपमा पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार पोर्टललाई प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग समेत एकीकृत गरिनेछ।
3: काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले मेलम्ची बन्द हुँदाको अवस्थामा वैकल्पिक आपूर्तिको तयारी भइरहेको जनाएको छ। पूर्वाधार विकास समितिको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक राम रतन शाहले शिवपुरी बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिनुभएको हो। मेलम्चीबाट दैनिक प्राप्त हुने 18-20 करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गरिरहेको उहाँको भनाइ छ। बेलायती सेनामा तौल कम गर्ने औषधि लिन औपचारिक नीति अपनाउनु पर्ने भएको छ। सेनाले तौल घटाउने औषधि लिने क्रम बढ्न लागेका बेला नीति लागू गरेको हो। थप जानकारी सहित अङ्ग्रेजी सेवाका जेम्स वाटन।
2: Now the Army has moved to introduce a policy governing their use by service personnel and has provided a list of do's and don'ts for anybody using the medication. The Army was keen to stress to us that obesity is not common in the armed forces and that anybody who's been prescribed the medication from outside the military should notify their unit medical officer immediately. In a statement, an Army spokesperson said, "Safety remains paramount in the armed forces. Comprehensive medical evidence is always required before any consideration is given to the introduction or expansion of use of medication for our personnel."

0: राष्ट्रिय मानवाधिकार आयोगमा हस्तक्षेप नगर्न आयोगका अध्यक्षले सरकारको ध्यानाकर्षण गराएका छन्। संसदीय समितिमा आयोगका अध्यक्ष तप बहादुर मगरले नियुक्ति, आर्थिक गतिविधि जस्ता विषयमा स्वायत्तता नभएमा सरकारलाई अन्तर्राष्ट्रिय फोरममा प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिनुभएको हो।
1: त्यो काम गर्न सकेन भने चाहिँ सरकारले चाहिँ त्यहाँ गएर भाग लिन नसके अवस्था पर्न सक्छ, किनभने एसिया चिज भएको ह्युमन राइट्स इन्स्टिट्युटहरू छ उनीहरूको लागि मात्र त्यहाँ खुला हुन्छ भनेर त्यो विषयबाट भइरहेको छ। त्यस कारण चाहिँ नि यसको लागि एसियाले भनिरहेको छ अब हाम्रो ऐनमा चाहिँ नि गभर्मेन्ट कुराहरू पारदर्शिता हुनु पऱ्यो, नियुक्तिमा चाहिँ नि एकदम स्वच्छता देखिनु पऱ्यो भने त्यो कुरा चाहिँ समाजमा भन्ने कुरा छ। त्यसै गरेर हामीले भनिरहेका छौँ त्यसमा चाहिँ अलिकति फाइनेन्सियल अटोनोमी फाइनेन्सियल अटोनोमीको कुराहरू पनि हामी उठाइरहेका छौँ, किनभनेदेखि हाम्रो जुन किसिमको अटोनोमी छ सरकारको चाहिँ हस्तक्षेप देख्नु भएन।
0: चैत 15 र भदौ 24 घटनामा गरिएका सिफारिस कार्यान्वयनमा मगरले सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
2: अब जेनजी मुभमेन्टको कुराहरू भयो, चैत 15 कुराहरूमा भयो, त्यसमा पनि हाम्रो आफ्नो प्रतिवेदन हाम्रो चाहिँ सिफारिस प्रतिवेदन होइन कि त्यो प्रतिवेदन त हामीले माग्छौँ, हामी सिफारिस गर्छौँ सरकारले, हामी सिफारिस गर्छौँ त्यसमा सिफारिस चाहिँ गरेर पठाइरहेका छौँ, त्यो कार्यान्वयन हुनुपर्ने अवस्था छ।
0: सांसद मनमाया विश्वकर्माले दलितमाथि भइरहेका थिचोमिचोका विषयमा के काम भइरहेको छ भनेर प्रश्न गर्नु भएको छ।
3: दलित माथि हुने अपराधलाई चाहिँ सामान्य सामाजिक विवादका रूपमा हेर्ने र यस्ता प्रकृतिका अन्त्य घटनालाई अन्त्य गर्न आयोगले कानुनी संयोजन अथवा नयाँ कानुनी व्यवस्थाका लागि चाहिँ प्रस्ताव गरेको छ कि छैन, र यस्ता खालका घटनालाई अन्त्य गर्नको लागि आयोगले कतिवटा सिफारिस चाहिँ सरकारलाई गरेको छ र यस्तो घटनालाई अनुसन्धानात्मक रूपमा कसरी अगाडि बढाइएको छ।
0: स्वास्थ्य उपचाररत गायक यम बराललाई स्रष्टा तथा शुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन्। टिचिङ अस्पतालमा उपचाररत बराललाई गीतकार राजेन्द्र थापा, गायक स्वरूपराज आचार्य, शिव परियार लगायतले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। बराललाई भेटेर फर्किनेले उहाँलाई ढाडको समस्या भएको बताएका छन्। बराललाई अस्पतालमा भेटेर फर्किएका खेम रिसालले बाहिर भने जस्तै उहाँलाई क्यान्सरबारे आफूलाई थाहा नभएको बताउनु भएको छ। कांग्रेस पार्टीले संविधान संशोधनबारे छुट्टै धारणा सार्वजनिक गर्ने भएको छ। सभापति गगन कुमार थापाको उपस्थितिमा संविधान संशोधनमा कांग्रेसको दृष्टिकोण विषय कार्यक्रम गरेर धारणा सार्वजनिक गरिने भएको हो। संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित कांग्रेसको विज्ञ समितिले पार्टी मुख्यालय सानेपामा बैठक गर्न लागेको हो। भोलि बिहिबार दिउँसो 3 बजे कार्यक्रम गरिने सो समितिले जनाएको छ। संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति गर्न सरकारलाई 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
4: बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी 15 दिनभित्र समय सीमा सहित स्पष्ट कार्य योजना पेश गर्न निर्देशन दिनुभएको हो। सभापति गजुरेलले काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमन गर्ने तयारी समेत गरेको छ। बैठकमा सड़क सुरक्षा विधेयक तथा विपदका समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो।
0: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सिमानामा विनाशकारी भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर भर्चुअल टेबलटप अभ्यास गरिएको छ। संघीय मन्त्रालय तथा निकायका साथै 3 सुरक्षा निकायका प्रतिनिधि प्राधिकरणको सभा हालमा र प्रदेश तथा स्थानीय तहका प्रतिनिधि भर्चुअल माध्यमबाट जोडिएर अभ्यास सञ्चालन गरिएको हो। ठूलो भूकम्प गएको अवस्थामा आउने चुनौती र कमी पहिचान गर्ने एवं विपदका बेला विभिन्न निकायको भूमिकाबारे एक अर्कालाई जानकारी गराउने उद्देश्यले अभ्यास गरिएको छ। अभ्यासका क्रममा भूकम्प गएपछिका 48 घण्टामा 6 परिघटना कल्पना गरेर कार्यक्रम गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानमा फेरि आक्रमण गर्ने संकेत गर्नुभएको छ। इरानसँगको युद्धविराम भङ्ग भएको बताएका अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज क्षेत्रमा गरिएको आक्रमणको जवाब फर्काइने बताउनु भएको हो। टर्कीमा आयोजित नेटो सम्मेलनका क्रममा उहाँले इरानसँगको वार्ता सफल रहेको बताउनु भएको थियो।
5: They had leaders, they're gone, and they had another set of leaders, they're gone. Now they have another set of leaders, they may be gone. Who knows? And you know what? I may be gone too, because I'm their number one target, because they're scum, that's the way they act, but I'm doing what's right for the world.
0: फ्रेसको खरिडियोमा अहिलेसम्म खबर यति नै। नमस्कार।

0: पोखरामा बनेको 22 मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। पोखरा महानगरपालिका 33 सेतीखोला हाइड्रो पावर लिमिटेडले प्रवर्तन गरेको आयोजना बेकम सम्म 2078 मङ्सिरमा निर्माण शुरू भएको हो। उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणको रूपमा प्रवाह गर्न थालिएको प्रवर्धक कम्पनी निर्देशक दीपक परालले जानकारी दिनुभएको छ। प्रारम्भिक रूपमा 15 दिन आयोजना परीक्षण अवधिमा रहनेछ, त्यसपछि नियमित व्यावसायिक उत्पादन शुरू हुनेछ। सेतीखोला जलविद्युत आयोजनाको बाँध पोखरा 33 तिकलाङमा निर्माण गरिएको छ। आयोजनामा 5 अर्ब 5 करोड लगानी भएको छ। सुर्खेतमा 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न लाइन बनाइने भएको हो। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा छरेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रसारण लाइनमा 9 टावर रहनेछ, त्यसमध्ये 3 बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी 6 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ। हालसम्म आयोजनाको भौतिक प्रगति 70% र वित्तीय प्रगति 57% रहेको छ। बाँकी काम सम्पन्न गर्न अझै 3 वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिनुभएको छ। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको विधानमा गरिएको संसदीय दलको नेता पदबाट हट्ने व्यवस्थालाई अनावश्यक अपव्याख्या गरिएको बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारहरूसँग नेता पराजुली,
1: सबै राजनीतिक दलका आफ्ना विधान हुन्छन् र त्यो विधानले सबै कुरा निर्देशित गरेको हुन्छ। सभापति बन्नका लागि क्राइटेरिया के चाहिन्छन्, कसरी सभापति बन्ने र सभापतिको पनि बर्खास्तीको अथवा पदबाट हट्ने अवस्थाको परिकल्पना विधानमा गरिएको हुन्छ। सोही प्रक्रिया अन्तर्गत व्याख्या त्यहाँ गरिएको हो। जसरी व्याख्या गरिएको छ व्याख्या गरे जस्तो होइन, केन्द्रीय समितिबाट पारित भएको कुरा हो र यसलाई यसमा अन्यथा किन लिनु पर्दैन भनेदेखि अन्य पदाधिकारीको जस्तै पदको अन्त्य कहिले हुन्छ कसरी हुन्छ भनेर व्याख्या गरे जस्तै संसद दलको नेताको पनि पदको अन्त्य कसरी हुन्छ भनेर गरिएको व्याख्यामध्ये एउटा व्याख्या भएको हुँदै गर्दाखेरि यहाँले यसलाई जुन आशयसहित उठाउन गर्नुभएको छ त्यो नेतसँग जोडेर हेरेका कारण यस्तो यसको अपव्याख्या भएको हो कि भन्ने मेरो बुझाइ छ।
0: अब खबर फटाफट।
2: धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 10 बिचौलिया पक्राउ, निजी मेडिकलबाट सस्तोमा औषधि मिलाइदिने भन्दै बिरामी र पसलबाट समेत कमिसन खाने गरेको आरोप। महोत्तरीका आँप बगैँचा असार नसकिँदै रित्तिए, साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट ठेकेदारको जिम्मा लगाएपछि असार मसान्त अघि नै रित्त बने। पर्वतको जलजला गाउँपालिका सुत्केरीलाई घिउ र अन्डा खुवाउँदै मल्लाज, लेखफाँट र सालिजाका स्वास्थ्य संस्थामा गएको साउन यता बच्चा पाएका 149 सुत्केरीलाई 2-2 क्रेट अन्डा र 1-1 माना घिउ वितरण। झ्याप्प झ्याप्प बिजुली जाने समस्या समाधानका लागि ऊर्जा मन्त्रालयको विशेष अभियान। बिजुली जाना साथ 11:50 वा 11:51 फोन गरे उत्तिन खेरै काम गर्न प्राधिकरणको टोली खटिने। चितवनको तुइन खोलामा पहिरो रोकथामको काम गर्ने सम्झौताका लागि ठेकेदार कम्पनीलाई आह्वान, सडक डिभिजनले 22.21 करोड ठेक्का दिने, 10 महिनाभित्र काम सक्नुपर्ने। सुदूरपश्चिम सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट 4 किसान पुरस्कृत। नौगाड 2 दार्चुलाका धनसिंह सितोली, घोडाघोडी 2 कैलालीका मनोज खनाल, चुरे 1 कैलालीकी रीता कुमारी देउवा र बेदगोट 5 कञ्चनपुरका कलुवा कामीलाई जनही 75,000 पुरस्कार। र मोनाङको तिलिचो ताल पदमार्गमा पर्यटक आश्रय स्थल निर्माण, 1 जोमसुमको 12,35,000 खर्चमा घरपझुङ 5 नमुखु खर्क लेगमा 50 पर्यटक अट्न सक्ने आश्रय स्थल बन्यो।
0: अमेरिकी सेन्ट्रल कमान्डले इरानमा ताजा हमला सुरु गरिएको जनाएको छ। राष्ट्रपति ट्रम्पले युद्धविराम सकिएको बताएपछि इरानको अनावश्यक आक्रोश निस्तेज पार्न आक्रमण गरिएको सेनाको भनाइ छ। इरानी मिडियाले तटीय क्षेत्रमा भएको आक्रमणको जवाब फर्काइएको बताएका छन्। वाशिङटनबाट बीबीसी संवाददाता निक जोनसन,
3: attacks, the second night of which we're seeing now, don't necessarily mean that the ceasefire is dead in the water. We know that Donald Trump has said today that the door is still open for Steve Witkoff and his other colleagues to mediate with Iran and work towards a more long-term peace settlement.
0: यसअघि राष्ट्रपति ट्रम्पले इरानमा फेरि आक्रमण गर्ने संकेत गर्नुभएको थियो। इरानसँगको युद्धविराम भङ्ग भएको बताएका ट्रम्पले होर्मुज जलघाटीमा गरिएको आक्रमणको जवाब फर्काइएको थियो।
4: PFBS, Gorkha Radio.

0: काङ्ग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असन्तुष्ट समूहलाई मुख्य नेतृत्वले फकाउन आग्रह गर्नुभएको छ। संस्थापन एकतर समूहको चुनदेवीमा आयोजित बैठकमा खड्काले पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको जिम्मेवारी आफूहरूले लिन नसक्ने बताउनु भएको हो। एकताको प्रयास गर्नुपर्ने पक्ष नै अहिले टाढा रहेको दावी गर्दै खड्काले सभापतिको इच्छाअनुसार पार्टीको आगामी दिशा तय हुने धारणा राख्नु भएको छ। आफू र विमलेन्द्र निधि लगायतका नेताहरूले चाहेर मात्र पार्टी विभाजन हुन नसक्ने उहाँको भनाइ छ। आफूमा पदको आकांक्षा नरहेको बताएका खड्काले युवा पुस्तालाई निर्णय प्रक्रियामा अघि बढ्न आग्रह गरेको उल्लेख गर्नुभएको छ। प्रविधिको प्रयोग मार्फत ठूलो संख्यामा सदस्यता अध्यावधि गरिएको दावी गरेका खड्काले सदस्यहरूसँग सम्पर्क गर्न कृत्रिम बौद्धिकता एआई प्रयोग गरिएकोमा दुःख मनाउ गर्नुभएको छ। काठमाडौँ उपत्यका खानेवान लिमिटेड केयुकेएलले मेलम्ची बन्द हुँदाको अवस्थामा वैकल्पिक आपूर्तिको तयारी भइरहेको जनाएको छ। पूर्वाधार विकास समितिको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक राम रजन शाहले शिवपुरी बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिनुभएको हो। मेलम्चीबाट दैनिक प्राप्त हुने 18-20 करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गरिरहेको उहाँको भनाइ छ। संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति गर्न सरकारलाई 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
1: बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी 15 दिनभित्र समय सीमा सहित स्पष्ट कार्य योजना पेश गर्न निर्देशन दिनुभएको हो। सभापति गजुरेलले काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमन गर्ने तयारी समेत गरेको छ। बैठकमा सड़क सुरक्षा विधेयक तथा विपदका समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो।
0: सरकारका मन्त्री नै नआएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गर्नु परेको छ। बजेटमाथिको छलफल गर्ने भनिएकोमा मन्त्रीहरू नआएपछि बैठक रोकिएको सभामुख भीम भण्डारीले जानकारी दिनुभएको छ। असार 1 गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट 23 दिनपछि मंगलबार आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेशसभामा पेश गर्नुभएको छ। बैठकमा सत्ता साझेदार कांग्रेस र एमालेका सांसद तथा प्रमुख प्रतिपक्षी नेकपाका सांसद उपस्थित भएका थिए। प्रदेशसभा सचिवालयले अब अर्को बैठक आज बिहान 11 बजे बस्ने जनाएको छ। सरकारको नेतृत्व गरिरहेको कंग्रेस र साझेदार एमालेभित्र बजेटलाई लिएर असन्तुष्टि देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली खटिएको हो। यही असार 20 गते चितवनको भरतपुर 23 बेलाहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट 2 जनाको मृत्यु भएको छ। मृतकका परिवारलाई 20 लाख राहत प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई थप 1 लाख समेत उपलब्ध गराइएको छ। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डाट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। बेलायती सैनिकहरूले तौल कम गर्ने औषधि लिन औपचारिक नीति अपनाउनु पर्ने भएको छ। सेनाले तौल घटाउने औषधि लिने क्रम बढ्न लागेका बेला नीति लागू गरेको हो। थप जानकारी सहित अंग्रेजी सेवाका जेम्स वार्टन।
2: Now the army has moved to introduce a policy governing their use by service personnel and has provided a list of do's and don'ts for anybody using the medication. The army was keen to stress to us that obesity is not common in the armed forces and that anybody who's been prescribed the medication from outside the military should notify their unit medical officer immediately. In a statement, an army spokesperson said, "Safety remains paramount in the armed forces. Comprehensive medical evidence is always required before any consideration is given to the introduction or expansion of use of medication for our personnel."
0: इजिप्ट फुटबल संघले रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उजुरी दर्ता गरेको छ। अर्जेन्टिना विरुद्धको विश्वकप खेलमा त्रुटि भएको भन्दै उजुरीमा फ्रान्सेली रेफ्री फ्रान्क्विस लेटेक्सियर र भिडियो सहायक रेफ्री भिएआर टोलीको छानबिन गर्न भनिएको छ। इजिप्टले अर्जेन्टिनासँग 3-2 पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। संघले केही भिडियो फुटेज समीक्षा गर्न अस्वीकार गरिएको आरोप लगाउँदै त्यसबाट आफ्नो टोलीको वैध गोल र पेनाल्टीको दावी पुष्टि हुने उल्लेख गरेको छ। खबर यति नै। नमस्कार।
3: एफबीएस गोर्खा रेडियो।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज बिहिबार 9 जुलाई 2026 साल तदनुसार असार 25 गते 2083 विक्रम सम्बत हजुर बिहिबारको कार्यक्रम सुरु भयो र अबको 3 घण्टा म तपाईँसँग सँगै रहनेछु मलाई साथ दिँदै गर्नुहोला यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ हामीसँग सेयर गर्नु भनेको हाम्रा श्रोतासँग सेयर गर्नु हो यदि हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला फोन गर्न सक्नुहुन्छ दुईवटा टेलिफोन लाइनहरू छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुईमध्ये एकमा हामीलाई फोन गर्न सक्नुहुन्छ ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ र हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ हजुर कार्यक्रम सुरु भयो ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु अब आजको थट फर द डे यो प्रेरक भनाई मेरी लु र्याटनको हो अप्टिमिजम इज अ ह्याप्पिनेस म्याग्नेट इफ यु स्टे पोजिटिभ गुड थिङ्स एन्ड गुड पिपल विल बी ड्रोन टु यु आशावाद खुसीको एक चुम्बक हो यदि तपाईँ

77 सालमा पहिलोपल्ट विम्बल्डन टेनिस च्याम्पियनसिप भएको थियो। स्मरण रहोस्, अहिले विम्बल्डन टेनिस च्याम्पियनसिप चलिरहेको छ इङ्ल्यान्डमा र धेरै खेलाडीहरू क्वार्टर फाइनलमा प्रवेश गरिसकेका छन्। तर 1877 साल 9 जुलाईमा पहिलोपल्ट विम्बल्डन टेनिस च्याम्पियनसिप भएको रहेछ। हुन त त्यति बेला मेन सिङ्गल्स मात्रै आयोजना गरिएको थियो। फेमस बर्थडेज। आजको दिन सन् 1956 सालमा जन्मेका हुन् चर्चित हलिउड एक्टर टम ह्याङ्क्स। उनको जन्म क्यालिफोर्निया राज्यको कङ्कोर्डमा भएको थियो सन् 1956 साल 9 जुलाईमा। अब हेल्थ टिप्स। डोन्ट स्किप ब्रेकफास्ट। तपाईँ ब्रेकफास्ट खाने गर्नुहुन्छ वा हुन्न, कि ओजन बढ्छ भन्ने डरले ब्रेकफास्ट खान छोड्नुभयो? यदि त्यसो हो भने एकपटक सोच्ने बेला आएको छ राम्ररी। ब्रेकफास्ट स्किप गर्नु बिल्कुलै राम्रो होइन, किनभने तपाईँले हेल्थी ब्रेकफास्ट खाने गर्नुहुन्छ भने तपाईँको हेल्थ एकदमै राम्रो बन्छ, किनभने तपाईँले त्यसमा फाइबर, यदि फ्याट एकदमै लो भएको ब्रेकफास्ट खानुहुन्छ अथवा सुगर अनि सल्ट कन्टेन्ट अलिक कम भएको र एक हिसाबले ब्यालेन्स्ड खालको ब्रेकफास्ट खाने गर्नुहुन्छ भने त्यसले तपाईँको स्वास्थ्यको लागि एकदमै राम्रो गर्दछ। ब्रेकफास्ट स्किप गर्नु बिल्कुलै राम्रो होइन, किनभने तपाईँले अघिल्लो दिनको डिनर कति बजे खानुहुन्छ बेलुकी, त्यसपछि राति एकदम लामो समयसम्म ब्रेक हुन्छ तपाईँको, र बिहान ब्रेकफास्ट खाँदाखेरि ठिक्क शरीरलाई चाहिने न्युट्रियन्ट्स प्राप्त गर्नुहुन्छ। तर ब्रेकफास्ट स्किप गर्नुभयो भने अझ तपाईँको त्यो ब्रेक लामो हुन्छ र तपाईँले एकैचोटि लन्च खाँदाखेरि धेरै समय गुज्रिसकेको हुन्छ, जुन कुरा राम्रो होइन। त्यसैले ब्रेकफास्ट स्किप नगर्नुहोला, तर ब्रेकफास्ट खाने भन्दैमा एकदमै हेभी ब्रेकफास्ट होइन, ब्यालेन्स्ड ब्रेकफास्ट खाने गर्नुहोस्। अब मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन खुलिसकेको छ र आज अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। र मौसमी अवस्था भने सामान्यतया मिश्रित खालको देखिन्छ। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज आजको जेनरल फोरकास्ट सेरिया ब्रुनाईको। अब नेपाल। काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै हल्का पानी पर्ने सङ्केत छ, तर यो भनिरहँदाखेरि घाम नलाग्ने भने होइन, घाम लाग्ने बदली हुने मिश्रित खालको मौसम छ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 25 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 34 डिग्री सेल्सियस पुग्ने अनुमान छ। एकदमै गर्मी बढेको छ युकेमा र लन्डन अछुतो रहेन त्यसका लागि। 34 डिग्री सेल्सियस अधिकतम तापक्रम भनेपछि निकै गर्मी हो। युकेवासी गर्मीका लागि उपायहरू तपाईँले अवलम्बन गर्दै हुनुहुन्छ होला, किनभने युकेमा एयर कन्डिसनिङ युनिट हुँदैन घरमा र पङ्खा पनि जडान गरिएको हुँदैन। त्यस्तो अवस्थामा ह्यान्ड हेल्ड फ्यान अथवा के अरे ठड्याउने खालको फ्यान राखेर रा काम चलाउनु पर्ने हुन्छ। र बजारमा अहिले बिक्री वितरण पनि एकदमै बढिरहेको र कति पसलहरूमा स्टक पनि सकिएको भन्ने हामीलाई सुन्नमा आएको छ। त्यसर्थ केही वैकल्पिक उपाय सोच्दै गर्नुहोला, किनभने गर्मी बढेको छ। हिट वेभ अहिले युरोपभरि नै आइरहेको हुनाले यस्तो भएको र लन्डनको आज अधिकतम तापक्रम 34 डिग्री भन्दा नै यसले सबै कुरा बताइरहेको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।
अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा

साथ दिँदै गर्नुहोला। कार्यक्रमको यो पहिलो घण्टामा म वैदेशिक विनिमय दर सुनाउनेछु, दोस्रो घण्टामा आजको राशिफल सुन्नुहुनेछ, अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आज हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। अनि कार्यक्रमको तेस्रो घण्टामा मैले आज निम्ति आएको छु क्याप्टेन जितेन्द्र तामाङ साहेबलाई, जो बी कम्पनी 2RGRका 2IC हुनुहुन्छ र यसपल्टको सुल्तान कपका ओआइसी पनि हुनुहुन्छ। आउँदो 18 जुलाईमा हुन गइरहेको सुल्तान कप सम्बन्धी जानकारी लिने अभिप्रायले मैले उहाँलाई निम्ता दिएको छु। उहाँ आउँदै हुनुहुन्छ कार्यक्रमको तेस्रो घण्टामा हामीसँग भलाकुसारी गर्नका निमित्त। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब स्वीकार्नुहोस् मदन कृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वरबद्ध यो गीत हृदयकी रानी।

तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

त्रिशाला गुरुङको घाम छाया मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 7:27 गएको छ ब्रुनाईमा. हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ. कार्यक्रमको यो पहिलो घण्टा हो. ब्रिटिस फोर्सेस ब्रुनाई वार्षिकका लागि हुने भनिएको आज हुने भनिएको प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर कारणवश रद्द भएको छ. स्मरण रहोस्, आज 9 तारिक हुने भनिएको प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर रद्द गरिएको छ. ब्रिटिस फोर्सेस ब्रुनाई छाडेर आफ्नो पोस्टिङ अथवा असाइनमेन्ट सकेर जो युकेतर्फ फर्काँदै हुनुहुन्छ, उहाँहरूले यहाँ ब्रुनाईमा रहँदा बस्दा प्रयोग गर्नुभएको बिएफएस टिभी बक्स बुझाउनुभयो. यदि बुझाउनु भएको छैन भने समयमै बिएफएसको कार्यालयमा आएर बुझाइदिनु हुन हाम्रो हार्दिक अनुरोध छ. यदि नबुझाइकन जानुभयो र हामीले खोज्नु पर्यो भने तपाईँलाई $500 जरिवाना लाग्न सक्छ, जुन कुरा हामी जरिवाना लगाउन चाहँदैनौँ. तर तपाईँले समयमै ल्याएर बुझाइदिनु होला, किनभने तपाईँले प्रयोग गरेको त्यो सामान यहाँ ब्रुनाई आउने अन्य व्यक्तिलाई चाहिने हुनाले त्यो बिल्कुलै नबिर्सिकन बुझाइदिनु होला, अन्यथा जरिवाना लाग्न सक्छ. सचेत रहनुहोला.

Nitesh Jang, a kuar legan wagagid, kolai kola. British forces bernai basikalagi, Army Welfare Service ko community support team le, yo July ani August maina ko monthly calendar sarvajanik gareko cha, ra yasma ke karyakram haru rakheka chan, ra tapai ko lagi kun kun sarokar ko bishay huna sakcha, adi ityadi bujhna ko lagi herdai garnu hola. Hive website ma prakashit gariyeko cha Army Welfare Service Community Support Activities. What's on in BFB bharera prakashit bhayeko cha. Herera tapaile sohi anurup afno bachcha ko lagi ke karyakram haru zaruri chan tyaha herna saknuhuncha. हुन त अब बिदाको समय आयो आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले नानीहरूको बिदाको समय पारेर थुप्रै क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ त्यसैको निरन्तरता हो यो र त्यसका साथै तपाईँको अब बिदा पनि सुरु हुन आँट्यो समर लिभमा त्यो समयमा त कुनै एक्टिभिटी नहोला तर अगाडि पछाडि भने अवश्य हुनेछन् प्यारेन्ट्सले ध्यान पुर्याउनु होला पारिजातको फूल अब सुन्छौँ हामी रामकृष्ण ढकालको यो गीत

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

सुन्दै हुनुहुन्थ्यो आर्यन मगरको खुसी र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र मैले अब कार्यक्रमको पहिलो घण्टालाई समापन गर्ने तर्खरमा छु विप्लव चापागाई र अस्मिता अधिकारीले गाउनुभएको एउटा गीतबाट तिम्रै साथमा भन्ने गीत छ इन्जोय गर्दै गर्नुहोला यो गीतपछि सुन्नुहुनेछ 8 बजेको समाचार अनि समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ स्वीकार्नुहोस् विप्लव चापागाई र अस्मिता अधिकारीको यो गीत तिम्रै साथमा

नेटो सहकार्य अन्तर्गत क्यानाडाली सेनासँग संयुक्त अभ्यास चलिरहेको बेलायती सेनाले जनाएको छ। एक्सरसाइज राइनो बीचमा 16 एयर असल्ट ब्रिगेडका सदस्य सहभागी भएका हुन्। क्यानाडामा रहेको बेलायती सेनाको तालिम केन्द्रमा 3rd बटालियन प्रिन्सेस पेट्रिसियन्स क्यानाडियन लाइट इन्फेन्ट्रीसँग मिलेर तालिम गरिएको हो। तालिममा दुवैतर्फका गरी 350 सैनिक सहभागी भएका छन्। तालिममा बेलायती सेनाको 16 एयर असल्ट ब्रिगेडले ड्रोन र विद्युतीय युद्ध सामग्री प्रयोग गरी निशानाको खोजी र आक्रमण गर्ने अभ्यास प्रयोगमा ल्याएको छ। क्यानाडाको बटालियनले हल्का सवारी, मोटर, निशानेबाज र हेभी मसिन गनको प्रयोग गरी निशानालाई कब्जामा लिने अभ्यास गरिरहेको छ। क्यानाडाली सेनाका मेजर डेप क्रोस्पीले यो अभ्यासलाई विशेष मौका मान्नु भएको छ। सेनाले आफू र साझेदारको सुरक्षाका लागि नेटो केन्द्रबिन्दुमा रहेको भन्दै हाल 10,000 जनशक्ति भर्ना प्रक्रिया चलिरहेको जनाएको छ। सेनाका अनुसार अग्रपङ्क्तिको मोर्चामा लड्ने सैनिकदेखि साइबर सेक्युरिटी, हेलिकप्टर चालक, सेफ र सहायक कामका लागि 200 पदमा भर्ना खुलाइएको छ। मौसम वैज्ञानिकहरूले नेपाल लगायत हिन्दको हिमालय क्षेत्रका सरकारहरूले प्रतिकूल मौसमको असर कम गर्ने गरी तयारी थाल्न आग्रह गरेका छन्। समुद्र तात्ने प्रणाली एल निनोका कारण हिमालय क्षेत्रमा पानी कम पर्ने र तापक्रम बढ्ने क्रम जारी रहेको भन्दै तयारी गर्न भनिएको हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका वैज्ञानिकले खडेरी, तातो लहर, 81 आउने बाढी र पहिरो र हिमपहिरोको तयारी गर्न भनेका छन्। इसिमोटका जोखिम न्यूनीकरण विशेषज्ञ शाश्वत सन्यालले मनसुन अनुसार एकनासले पर्ने वर्षाको सट्टा स्थानीय प्रणालीका कारण 81 आउने वर्षाका कारण धेरै क्षतिको जोखिम बढेको बताउनु भएको छ। इसिमोटका मौसमविद मनिष श्रेष्ठले पाकिस्तानको थोर उपत्यकामा हालै आएको बाढी जस्ता विपद अन्य क्षेत्रमा पनि आउन सक्ने बताउनु भएको छ। नदी तटीय क्षेत्र, भिरालो पहाड, अत्यधिक सहरीकरण भएको क्षेत्र जोखिममा रहने भनिएको छ। पानी कम पर्ने भएकाले बाढी र पहिरो पनि कम होला भनेर भ्रममा नबस्न पनि इसिमोटको विज्ञप्तिमा भनिएको छ। इसिमोटका अनुसार एल निनोका कारण मौसम पूर्वानुमान पनि कठिन बनिरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगमा हस्तक्षेप नगर्न आयोगका अध्यक्षले सरकारको ध्यान आकर्षण गराएका छन्। संसदीय समितिमा आयोगका अध्यक्ष तपबहादुर मगरले नियुक्ति, आर्थिक गतिविधि जस्ता विषयमा स्वायत्तता नभएमा सरकारलाई अन्तर्राष्ट्रिय फोरममा प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिए।